0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्भको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस्। प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ। प्रभु येशू ख्रीष्टको नाउँमा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीकी। गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। तपाईँहरू सकुशल हुनुहुन्छ होला भन्ने म विश्वास राख्दछु। म लगायत इन्टायर टिम हामी सबै सकुशल छौं। तपाईँहरूको प्रार्थनाको लागि म धन्यवाद भन्न चाहन्छु। र ढिलो नगरी आजको वचनतर्फ हामी लागौं। र आजको वचनको शीर्षक रहेको छ, डर होइन विजयको घोषणा। भनेर चाहिँ आजको वचनको शीर्षक छ, पवित्र बाइबलको हितोपदेशको पुस्तक 18 अध्यायको 21 पदमा यस्तो भनिएको छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसको फल खान पर्छ भनेर चाहिँ यस खण्डमा बताइएको छ। हामीले हार बोल्दै गयौं भने हारै त्यहाँ हुँदै जानेछ, र हामीले जित बोल्दै गएको खण्डमा जित नै हुनेछ। र जीवन र मृत्युको शक्ति, जीवन भन्नाले जीवन, मृत्यु भन्नाले खतम, मृत्यु यो कतातिर हामीले जिब्रो लग्यौं, कतातिर मन लगाएर त्यो बोल्यौं, त्यही नै कुराहरूको सृष्टि हुँदै जानेछ भनिकन यस खण्डले बताएको छ। भने उत्पत्तिको पुस्तक 1 अध्यायमा जब परमप्रभु परमेश्वरले भन्नुभयो तब सृष्टि भयो भनेर चाहिँ बताइन्छ। त्यस्तै कतिवटा वैज्ञानिकहरूको भनाइयो छ, कुनै पनि कुरा जसरी हामी भन्छौं भन्दाखेरि स्याउ भनियो भने एउटा मानिसको दिमागमा स्याउको चित्रण बन्छ र उसले स्याउ देख्न सुरु गर्छ दिमागमा भनेर पनि त्यो भन्ने गरिन्छ। त्यसले गर्दाखेरि हाम्रो बोलीमा त्यो शक्ति हुँदछ, र हामीले हार बोल्दै गएको खण्डमा त्यहाँ हारै हुन सुरु गर्दछ। त्यहाँ हामीले जीत बोल्न सुरु गरिएको खण्डमा, विजय बोल्न, जीवन बोल्न सुरु गरिएको खण्डमा त्यहाँ जीवन यानि जीत नै बन्न सुरु गर्दछ, जित नै आउन सुरु गर्दछ। र हामीले जब जित बोल्दछौ त्यो समय सायद पवित्र आत्मा परमेश्वर लो यो व्यक्तिले, यो मेरो छोराले, यो मेरो छोरीले विश्वासमा बोल्यो, विश्वासमा हिँड्यो र मेरो शक्ति अब प्रदर्शन गरौं भनिकन स्वर्गदूतलाई ती कुराहरू पूरा गर्न पठाइदिनुहुन्छ होला। तर जब हामी हार बोल्दछौ अब दुष्टात्माले मौका पाइहाल्छ होला, र दुष्टात्माले मौका पाएर अब त्यहाँ नाश खत्तम र सबै कुराहरूको भडभाइलो ल्याउन सुरु गर्दछ। त्यही कारणले गर्दाखेरि डर होइन तर विजयको घोषणा हामीले गर्नुपर्छ भनिकन बाइबलले यो सिकाएको छ। र फिलिपीको पुस्तक 4:13 यो भनिएको छ, म प्रभुमा, मतलब प्रभु येशूमा सबै कुराहरू गर्न सक्छु भनिकन फिलिपीको पुस्तक 4:13 त्यो बताएको छ। कारण उहाँले हामीलाई पवित्र आत्मा परमेश्वरले नै हामीलाई त्यो शक्ति दिनुहुन्छ। यो खण्डलाई पनि म पढ्दिउँ, फिलिपीको पुस्तक 4:13, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु भनिकन यस खण्डमा त्यो बताइएको छ। र पवित्र आत्मा परमेश्वरले तपाईँ र मलाई शक्ति दिनुहुन्छ, र पवित्र आत्मा परमेश्वरको शक्तिमा जब हामी बोल्छौ उहाँले नै ती सबै कुराहरू, आश्चर्यको कर्महरू, विजयका कुराहरू, जीवन ल्याउने कुराहरू उहाँले गर्नुहुन्छ। प्रियहरू, उदाहरणको लागि पहिलो समयको पुस्तक 17:45 हामीले पढेको खण्डमा दाउद भक्करको ठिटा हुनुहुन्थ्यो, गोलियत ऊ जो पलिस्तीहरूको कप्तान थिए, क्याप्टेन थिए, ऊ त एकदमै झन्डै 9 फिट अग्लो मान्छे, भौतिक रूपमा त दाउदको अगाडि गोलियत त पहाडै जस्तो देखिने प्रकारको त्यस्तो भूस्थिग्रे मान्छे, त्यो प्रकारको अवस्थाको व्यक्ति हुनुहुन्थ्यो। तर दाउदले परमप्रभु परमेश्वरमा फिलिपीको पुस्तक 4:13 भने जस्तो नै, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु भन्ने कुरालाई विश्वास राख्नुभयो। विश्वास राख्न भए पछाडि त्यो इजरायली सबै सेनाहरूले त्यो आँट गरेका थिएनन्, तर दाउदले आँट गर्नुभयो। दाउदले आँट गर्नु भएपछि उहाँ गोलियतसँग लड्छु भनिकन, म उससँग कुस्ती लड्छु भनिकन साउल राजालाई उहाँले प्रस्ताव राख्नुभयो। अन्तिममा साउल राजाले पनि दाउदलाई जान दिनुभयो। र हामीले पहिलो समयको पुस्तक 17 अध्यायलाई अध्ययन गरिएको खण्डमा, त्यहाँ पढेको खण्डमा दाउद त्यहाँ गोलियतको अगाडि लड्नको लागि जानुहुन्छ। जान भए पछाडि उहाँले 45 पदमा भन्नुहुन्छ, म यो जस्तोको तस्तै पढिदिन्छु, दाउदले जवाब दिए, तँ त मसँग लड्न तरवार, भाला र वर्षा लिएर आएको छस्, तर म तँसित लड्न तैले विरोध गरेको इजरायलको फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु भनिकन दाउदले गोलियतलाई यसरी भन्नुभयो। उहाँले जीवन बोल्नुभयो, उहाँले आँट बोल्नुभयो, उहाँले जित बोल्नुभयो। अब यो पछि तपाईँले पढ्दै जानु भएको खण्डमा 5 ढुङ्गा उहाँले टिप्नुहुन्छ, त्योबाट घुँत्र बनाएर उहाँले हान्नुहुन्छ, एउटै ढुङ्गाले गोलियतलाई ठहरै बनाइदिन्छ। हामी 2020 होला इजरायल टुरमा जाँदाखेरि त्यो जग्गामा हामीलाई घुमाउनको लागि हाम्रो टुर गाइडले लिएर जानु भएको थियो र यही खोलाको ढुङ्गा चाहिँ दाउदले टिप्नु भएको थियो र गोलियत आएको चाहिँ त्यही माथिबाट आएको हो भनेर चाहिँ उहाँले हामीलाई देखाउँदै हुनुहुन्थ्यो र हामीले यसो खेल्ने तौरले त्यहाँको खोल्साको ढुङ्गा टिपेर सानो खरे जस्तो रहेछ त्यसको ढुङ्गा टिपेर हामीले यसो यताउता हान्ने जस्तो पनि गर्यौं। एक दुईवटा ढुङ्गा त मैले लिएर पनि आएँ। त्यसले गर्दाखेरि त्यो ढुङ्गामा विशेष केही कुराहरू पनि थिएन, ढुङ्गा साधारण ढुङ्गा नै हो। तर यहाँ शक्तिशाली कुरा चाहिँ जो दाउदले पहिलो समयको पुस्तक 17:45 म सर्वशक्तिमान परम प्रभु परमेश्वरको नाममा आए भनेर जो घोषणा गर्नुभयो, विजय घोषणा गर्नुभयो, त्यही नै दाउदको शक्ति थियो। र त्यो ढुङ्गालाई एउटा मिसाल भन्दा पनि शक्तिशाली सृष्टिकर्ता परमेश्वरले दाउदको विश्वास मार्फत उहाँले बनाइदिनु भयो। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले दैनिक जीवनमा कस्तो प्रकारको वचन यानी कस्तो प्रकारको बोलीहरू बोलिरहेका छौं कि अब हामी मेरो त जिन्दगी खत्तम हुने भयो, म त कामै गर्न नसक्ने भए, अब अनिकाल लाग्ला, एकदमै म त कुनै पनि बिरामले म खत्तम हुँला, यानी बाटो काट्दाखेरि मेरो परिवारका कोही सदस्यलाई चाहिँ एक्सिडेन्टमा पर्ला, यानी मलाई चाहिँ सबैले खेला गर्ला भन्ने त्यस प्रकारको यो हारका कुराहरू, डरका कुराहरू हामीले बोलिरहेका छौं कि हामीले साहसका कुराहरू जो पवित्र बाइबलको फिलिपीको पुस्तक 4:13 ख्रिस्ट यीशु जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्न सक्छु भने त्यो प्रकारले हामी बोलिरहेका छौं र हामीले जे बोल्छौं त्यो नै हुँदै जान्छ भनेर चाहिँ बाइबलले त्यो कुराहरू बताउँदछ। र पवित्र बाइबलको 2 पुस्तक 1:16 यहाँ एउटा यस्तो व्यक्ति छन् जो दाउद भएकोमा कुदेर आउँदछन् र दाउद भएकोमा कुदेर आउन भए पछाडि उनले त्यो हारका समाचार ल्याउनु भएको हुन्छ र त्यति मात्रै होइन उनले छलबाट विजय हुने प्रकारले कुराहरू गर्नुहुन्छ। यो व्यक्तिले चाहिँ आफूलाई एक अमालेकी हुँ भनिकन यसरी दाउदलाई चिनाउनुहुन्छ र दाउद भएकोमा आएर यो व्यक्तिले भन्नुहुन्छ कि म चाहिँ एक अमालेकी हुँ, मैले साउल राजालाई एकदमै घाइते अवस्थामा देखे र त्यो भएको कारणले गर्दाखेरि मैले उहाँलाई चाहिँ मारिदिए भनेर चाहिँ उहाँले यसरी प्रत्युत्तर दिनुहुन्छ। यो खण्डलाई पनि म पढिदिन्छु। यो खण्ड हुनेछ 2 पुस्तक 1:13। तब दाउदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, तँ कहाँबाट आएको होस्? त्यसले जवाबमा भन्यो, म एक विदेशीको छोरा एक अमालेकी हुँ। 14 दाउदले भने, परमप्रभुको अभिषिक्त जनलाई मार्न भनी हात उठाउन के तँलाई डर लागेन? तब तिनले आफ्ना मानिसहरू मध्येका एकजनालाई त्यस मानिसलाई प्रहार गर्ने हुकुम गरे, यसैले त्यस मानिसले त्यसलाई हिर्काएर मार्यो। 16 किनकि दाउदले त्यसलाई यसो भनेका थिए, तेरो रगत तेरो शिरमाथि परोस्, जब तैले भनिस् मैले परमप्रभुको अभिषिक्त जनलाई मारे, तब आफ्नै मुखले तैले आफैलाई दोषी ठहराइस् भनिकन दाउदले यसो भन्नुभएर त्यो अमालिकलाई मार्न लगाउनु भयो। कारण यो अमालिकले त्यो समाचार दाउदलाई ल्याउँदाखेरि चाहिँ मैले साउल राजालाई मारेर आए भनेर चाहिँ उसले त्यो गवाही दिएका थिए। परमेश्वरले अभिषेक गरेको जनलाई मार्नको लागि तँलाई त्यो कहाँबाट आँट आयो, कसरी हिम्मत गरिस् भनिकन उसले बोलेको जो वचन थियो त्यो चाहिँ मृत्यु बोलेको थियो र अमालिकीले आफ्नो जिब्रोले आफूलाई नै मृत्यु उसले निम्ति आयो भनिकन दाउदले 2 पुस्तक 1:16 यहाँ भन्दै हुनुहुन्छ। र हितोपदेशको पुस्तक 18:21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। हामीले जुन प्रकारले बोल्यौं त्यही प्रकारको घटना घट्दै जान्छ भन्न चाहिँ यहाँ हामीलाई स्पष्ट गरिएको छ। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यी दिनहरूमा तपाईँले कस्तो वचनहरू बोलिराख्नु भएको छ, कस्तो कुराहरू गरिराख्नु भएको छ? विजय बोलिराख्नु भएको छ कि तपाईँले हार बोलिराख्नु भएको छ? डर बोलिराख्नु भएको छ कि तपाईँले विजय बोलिराख्नु भएको छ, जित बोलिराख्नु भएको छ? त्यो जे तपाईँले आज बोल्नुभयो भोलि तपाईँले त्यही नै कटनी गर्नुहुनेछ। र परिवारका सदस्यहरूमा अब हामीले खान पनि पाइँदैन होला, यस्तो होला त्यस्तो होला भन्नुभयो भने त्यही प्रकारको बिउ तपाईँले छरिराख्नु भएको छ परिवारका सबै सदस्यहरूको हृदयमा र त्यसकै कटनी भोलि हुनेछ। तर तपाईँले परिवारका सदस्यहरूमा त्यो विश्वासमा धर्मीहरू चाहिँ विश्वासबाट हिँड्छन् भनेर रोमीको पुस्तकले भन्छ। र म कोही होइन तर मसँग हुनुहुने जो पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ र उहाँको तागतले म बोल्छु भनेर चाहिँ हाम्रो असल दिन आउनेछ। हामीले कहीँ त्यस्तो प्रकारको असल हुने कुराको सम्भवता नदेखिए तापनि अब त्यो असल दिन चाहिँ प्रभुले ल्याएरै छोड्नुहुन्छ। उहाँ चाहिँ आश्चर्य कर्म गर्ने परमेश्वर हुनुहुन्छ भन्दै तपाईँले ती कुराहरू बोल्दै जानु भएको खण्डमा त्यहाँ नभन्दै असल कुराहरूको कटनी तपाईँले गर्नुहुनेछ। एकजना धर्म व्यक्ति जसलाई हामीले अय्युब भनेर चिनिन्छ, उहाँले अय्युबको पुस्तक 3:25 भन्नुभयो, मलाई तर्साउने त्रासहरूले मलाई समातेका छन्, जे जे कुरादेखि म डराउँथे ती ती कुराहरू नै म माथि आइपरेका छन् भनिकन उहाँले त्यो गवाही दिनुभयो, त्यो कुराको पश्चाताप गर्नुभयो। एउटा धर्मी व्यक्ति अय्युबले त्यो खराब कुराहरू यानि त्यो डरका कुराहरू मृत्युको कुराहरू बोलेको कारणले गर्दा त्यो कुरामा विश्वास गर्नु भएको कारणले र त्यही कुराहरू बोल्दै गर्नु भएको कारणले उहाँको जीवनमा ती कुराहरू आइलागे भने हाम्रो जीवनमा पनि त्यो कुराहरू आइलाग्छ भनेर पवित्र बाइबलले त्यो बताएको छ। तर तपाईँ र मलाई पवित्र बाइबलले अब मृत्यु होइन जीवन बोल्न पर्छ, कारण पवित्र आत्मा परमेश्वरले जीवन बोल्नको लागि तपाईँलाई त्यो प्रेरणा दिनुहुन्छ भनेर चाहिँ बताइएको छ। र डर होइन, विजयको घोषणा गर्नुहोस् भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यहाँहरू सम्पूर्ण मजेपछि म ललित बहादुर प्रधानजीको छोरो म कान्छा छोरो बोल्दैछु। आज हाम्रो परिवार चाहिँ क्रिसमा कसरी चाहिँ मुक्तिदातालाई ग्रहण गर्न पुग्यौं भन्ने विषयमा हामी गवाही भन्दैछौ। हामी एराउन्ड 2064 सालको एराउन्ड भदौको अन्तिमतिर हामी परिवार सबैले विश्वास गर्न मौका पायौं। योभन्दा अगाडि के थियौं भने हामी लगभग भने जिन्दगीको यात्रामा धेरै कठिनाइहरू भोग्नु पर्दैनथ्यो। म सानै छँदै हामीलाई सानो हुँदै याद हुन्थ्यो, बुवा भारी बोक्नको लागि चाइनाबाट नेपालतिर भारी बोक्नेतिर काम गर्नुहुन्थ्यो। त्यति बेला खासै सुविधाको यो यातायातको सुविधाहरू खासै थिएन। त्यो गर्दाखेरि चाहिँ के हुन्थ्यो भने हाम्रो घर परिवारमा धेरै समस्या आउँथ्यो। समस्या कस्तो खालको थियो भने भूतात्माको समस्या। भूतात्माको समस्याले यतिसम्म पेलेको थियौँ कि हामीलाई घरमा बस्न पनि एक्लै बस्न पनि डर लाग्थ्यो। हामी सानसानो हुँदा घरमा एक्लै कहिले पनि बस्थेनौँ। इभन मम्मी बाबाले भन्नुहुन्थ्यो कि हामी नजन्मिँदैखेरि पनि त्यो घरमा धेरै दुष्ट आत्माले पकड राखेको थियो। यसमा के हुन्थ्यो भने हामीले याद हुँदाखेरि पछि हामी सानसानो नलेज हुँदै गर्दाखेरि ज्ञानहरू बढ्दै जाँदाखेरि के हुन्थ्यो भने हामी जब जब साँझ पढ्न थाल्थ्यौँ, साँझ पढ्न थालिसकेपछि हाम्रो घरको वरिपरि एउटा मुभमेन्ट स्टार्ट हुन्थ्यो। त्यो मुभमेन्ट कस्तो हुन्थ्यो भने घरको छानामा ढुङ्गाले हान्ने, अनि साँझ परिसकेपछि के हुन्थ्यो भने घरको माथिल्लो स्टेपमा भार भन्छौँ हाम्रोतिर, त्यो भुइँकलबाट चाहिँ मकैको भारीहरू जति मकै स्टोर गरेको अन्नहरू त्यो सबै उठाएर लग्थ्यौँ। तर उठाएर लगेको खण्डमा हामी हेर्न जाँदा केही पनि हुन्थेन, हलचल हुन्थेन। अनि यस्तो गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा धेरै समय बितिसकेको थियौँ। एराउन्ड 6-7 वर्षै हामी मैले थाहा पाएको 6-7 वर्ष भइसकेको थियौँ। हरेक धामी जागरीहरू पूजा गर्थ्यौँ, हरेक दिन जागरी आउँथ्यो। संसारमा जति पनि त्यो एरियामा चलेको झाँक्रीहरू थियो सबै ल्याएर पूजा गर्थ्यौँ। तर त्यसमा एक दुई दिन मात्रै हुन्थ्यो साम्य, र भोलिपल्टदेखि फेरि स्टार्ट हुन्थ्यो। अनि एक दिनको समयमा हामीलाई अलि ठुलो हुँदाखेरि पुरै घरमा त्यो मुभमेन्ट भइसकेपछि हामी बिहान उठेर बाहिर हेर्दाखेरि घरको वालहरूमा त्यतिखेर ढुङ्गाको वाल हुन्थ्यो। ढुङ्गाको वालको बिचोबिचमा चाहिँ चामल, सिक्का, कोइन, 1 रुपियाँको 2 रुपियाँको पैसा, 25 पैसा यस्तोको कोइन, अनि एउटा हड्डी र धागोले बेरिएको त्यो एउटा सामान भेटिन्थ्यो। अनि त्यसलाई हामीले जलाएर हेर्नुपर्छ, यो मान्छेको हो कि के को हो भनेर थाहा हुन्छ भने हजुरबाहरूले भन्नुहुन्थ्यो। अनि हजुरबाहरूले के भन्नुहुन्थ्यो भने यो चाहिँ मान्छेको हड्डी हो भन्थे। अनि यसो गर्दा गर्दा गर्दा गर्दा धेरै समय बित्यो। घरमा लगभग भने चाहिँ एकजना बिरामी नभएको समय नै हुन्थेन क्या, त्यो समय नहुन्थ्यो। अब ड्याडी बिरामी भए मम्मी नहुनुहुन्थ्यो, ड्याडी बिरामी भएर ड्याडी ठिक्क हुने बेलामा फेरि मम्मी स्टार्ट हुन्थ्यो, अनि मम्मी र ड्याडी फेरि दुवैजना ठिक भयो भने भाउ वस्तु चाहिँ लगभग बिरामी हुन स्टार्ट भइहाल्थ्यो क्या। अब कति केसहरूमा त वस्तुहरू कति बित्यो, अनि त्यसपछि बोका बाख्रा कुखुराहरू त यति कति बितिन्थ्यो कति बितिन्थ्यो क्या। यस्तो गर्दा गर्दै गर्दै गर्दै गर्दाखेरि गाउँको झाँक्रीहरू जति पनि थियो हाम्रोमा सबै बितिसकेको थियो क्या। गाउँमा झाँक्रीहरूलाई बोलाउन जाँदा झाँक्री नआउनुहुन्थ्यो, ताकि हामीसँग दिने केही पनि थिएन क्या। त्यो नभएको कारणले गर्दा झाँक्रीहरूले पनि अब म आउँदिनँ, सकिँदैन भन्थ्यो। सुरुमा सकुन्जेलसम्म त लगभग धेरै नै कुखुराको भाले लगभग भनेपछि झाँक्रीले जे जे डिमान्ड गरे हुन्छ त्यो सम्पूर्ण कुराहरू लगभग भनेपछि त्यो प्रोभाइड गरिदिइसकेपछि उनीहरू खुसीको साथ आउँथ्यो, उनीहरूले आफ्नो कर्तव्य निभाउँथ्यो। त्यो निभाउँदा निभाउँदा निभाउँदा नभइसकेपछि लास्टमा एक दिन डायरीलाई लगभग भनेपछि डायरी सुतिरहनु भएको थियो। धेरै गाह्रो भयो, धेरै गाह्रो भइसकेपछि त्यहाँ नजिकको पार्श्वबाबु हुनुहुन्थ्यो, त्यति बेला पार्श्वबाबु उहाँ हुनुहुन्थेन, उहाँले बोकेर हस्पिटलतिर लग्नुभयो। हस्पिटल लग्नु भइसकेपछि डक्टरले के भन्नुहुन्थ्यो नि, 5 मिनटमा त ढिलो भएको भए बित्नुहुन्थ्यो भन्थ्यो क्या। अनि त्यो भइसकेपछि के हुन्थ्यो नि, त्यसपछि उहाँले उपचार गरेर स्लाइन पानी चढाएर अलिकति त ठिक भएर फेरि घर हुनुहुन्थ्यो, एक हप्तापछि फेरि स्टार्ट हुन्थ्यो। ड्याडी र मम्मीले काठमाडौँमा हस्पिटल नधाएको भनेको लगभग नै महिना नहुन्थ्यो क्या। जहिले ड्याडी बिरामी भयो ड्याडी आउनुहुन्थ्यो, मम्मी घरमा बस्नुहुन्थ्यो, अनि लगभग मम्मी ल्याउनु भयो भने ड्याडी घरमा हुनुहुन्थ्यो। हामी अलि ठुल्ठुलो भइसकेपछि मम्मी ड्याडी नै काठमाडौँ हुनुहुन्थ्यो। अनि काठमाडौँमा पनि यदि धाउनु भएछ कि धामीले जुन ठाउँमा जाऊ भनेको त्यो ठाउँमा सब भ्याइसक्नु भयो क्या। ड्याडी त्यस्तो ठाउँ भइसकेपछि सब ठाउँ भयो, केही उपाय छैन। लास्टमा आएर ड्याडी हस्पिटलाइज हुनुभयो। हस्पिटलाइज हुनु भइसकेपछि उपचार गरेर औषधि दिनु हो। यस्तो क्रम लगभग 3-4 वर्ष लगातार चलिरह्यो। चलिरहेपछि एराउन्ड 65-63 सालको समय थियो, फेरि हस्पिटल ड्याडी हस्पिटलाइज हुनुभयो। हस्पिटलाइज भइसकेपछि ड्याडीलाई हस्पिटलले डिस्चार्ज गर्नुभयो। अब मान्छे बाँच्दैन, जे मन लाग्छ भन्नु, जे खानु मन लाग्छ खानु भनेर हस्पिटल डिस्चार्ज गरेर घर आउनुभयो। परिवारको सम्पूर्णबाट अब मेरो ड्याडी जेठो थियो, जेठो भइसकेपछि अब यो मर्छ तल जे गर्नु मन लाग्छ आश मारिसकेको थियौँ, आश मारिसकेपछि चाहिँ लगभग भने एक दिनको समय लगभग 2063 सालको जेठतिर यस्तो एराउन्ड थियो। जेठको बेलामा घरमुनि एकजना ठुलमम्मी हुनुहुन्थ्यो। ठुलमम्मीले चाहिँ के भन्छ भने, हेर जेठा, सिधै यसरी भन्यो, हेर जेठा तँलाई सबले त्याग्यो, अब एकचोटि चाहिँ यसो धर्ममा भनेर ड्याडी हिँड्नु नसक्ने अवस्थामा उहाँले बोकेर मम्मीको करकापमा ड्याडीलाई पठाउनु भयो। पठाइसकेपछि चर्चमा गएर माथि हाम्रोमा चाहिँ त्यति बेलाको समयमा जातीय भेदभाव धेरै थियो। त्यो चर्चमा भने सानो जातिका मात्रै, सानो जातिकोले मात्रै सङ्गति गर्थ्यौँ, 10-12 घर यस्तै एराउन्ड थियो। त्यो भइसकेपछि त्यो घरमा सानो जातिकोमा चर्चमा ठुलमम्मी जानुहुन्थ्यो, त्यहाँ लगेर ड्याडीलाई जस गुन्द्री ओछ्याएर त्यतिकै लास्टमा लगाएर छोडि सुताइदिनु भएछ। केही पनि गर्नुहोस् चर्चमा, चर्चमा केही नगरिसकेपछि जस आराधनाको सङ्गति सकिएछ। अहिले आएर त्यो आराधना भन्ने थाहा भयो, त्यतिखेर त्यो आराधना भन्ने नि के हो केही पनि थाहा नभएको ड्याडीलाई त्यतिकै राख्नु भएछ। अनि गाउनुभयो, गीत गाउनुभयो, भजन गाउनु, आराधना गर्नु। ड्याडी आराधना सकिसकेपछि आराधना गर्दै गर्दैको समयमा उहाँ जुरुकै उठ्नु भएछ कि, के भएछ कसरी, एकदम हल्का भएर जुरुकै उठ्नु भएछ। जुरुकै उठिसकेपछि अब सानो जातिले मानेको धर्म फेरि एउटा कुरा चाहिँ भन्ने बिर्सिहालेछ। अर्को कुरो के थियो भने, हामी पुजारीको सन्तान थियौँ मेन, त्यस ठाउँमा एउटा मन्दिर छ, त्यो मन्दिरमा चाहिँ मेन पुजारीको सन्तान थियो। हजुरबापछि ड्याडीले नै पूजा गर्नुपर्ने थियो। अनि पुजारीको सन्तान म यहाँ बसेर उचित छैन भने ड्याडी निस्केर हिँडिहाल्नु भएछ। अब त्यही हो, फेरि पुजारीको सन्तान त्यहाँ अलिकति हलचलमा हामीलाई नि अलिकति ठुलै मान्थ्यौँ परि गाउँमा। अनि त्यो भइसकेपछि ठुमामी सँगै सितेर पछाडि हेर्दाखेरि ड्याडी देख्नु नभइसकेपछि, ल अब यो ठुले आश मारिसक्यो, यो भिरबाट हम्फालेर मऱ्यो होला, अब गाल जति सबै मलाई पर्थ्यो, म भरेदेखि घरमा बस्न सक्छु सक्दिनँ, बस्न पाउँछु पाउँदैन, त्यो त मन हृदय लिएर गाउँमा पुरै खोजेर लास्टमा काहीँ नभएर घर फर्किनु भएछ। घर फर्किनु भइसकेपछि ड्याडीलाई ठ्याक्कै ड्याडी फर्केर आएर बारीतिर लाग्नु भइसक्यो थियो काम गर्नको लागि। त्यस्तो अचम्मको काम भयो, ड्याडी बोकेर जानुभएको, हिँडिरहनुभयो, त्यसपछि बारीतिर लाग्नुभएको सिधै। त्यस्तो काम गरिसकेको थियो, आउनुभयो छिटमाउली माथिबाट देख्नुभयो यो बारीमा रहेछ भनेर ढुक्क भएर आउनुभएछ। अनि गाली गर्नुभयो, ल यस्तो वर्ग सोधेर आउनु पर्दैन भने गाली अनेक गर्नुभयो। त्यसपछि परिवारमा भनेपछि ड्याडी निको हुनुभयो। निको भइसकेपछि यतिखेर एक दुई महिनासम्म आनन्द थियो। अब 2 महिनापछि लगभग भनेपछि दाईको एउटा देब्रे आँखा कि दाहिने आँखा मैले बिर्सिहालेँ, एउटा आँखा पुरै ब्ल्याक थियो, कालो थियो, त्यो उपचार नभएर अन्ध भइसकेको थियो। त्यसपछि मम्मीले ट्रायल फेजको लागि दाईलाई पठाउनु भयो। दाईलाई पठाइसकेपछि दाईको ठ्याक्कै 3 हप्तापछि आँखा खुल्यो। आँखा खुलेपछि के हो भने, अब चाहिँ यहाँ चाहिँ केही न केही छ है। अब त्यति बेला अहिले पो हामीलाई मुक्ति छ भने थाल्यो, त्यतिखेर केही थिएन, जस निको हुनुपर्ने थियो।

घरेलु संगतिको लागि आउनुभएको थियो। जो उहाँहरू आउनुभएको थियो उहाँहरूलाई चाहिँ लगभग हाम्रो समाजले एकदम तुच्छ जाति सानो जाति भनेर गिल्ला गर्ने गर्थ्यो, ताकि हाम्रो घरभित्र छिर्ने पनि त्यो अनुमति कसैलाई पनि हुन्थेन। खाना पनि लबलो हामीले भुइँमा राखेर यसरी घचेर दिनुपर्ने थियो। त्यस्तो कन्डिसनको बेलामा लबलो भने ठ्याक्कै उहाँहरू घरेलु संगतिको लागि घरमा आउनुभयो। हाम्रोमा लबलो त्यो घर यस्तो पानी छेक्नको लागि त्यस्तो केही पनि थिएन क्या, ठ्याक्कै ढोकाको अगाडि निस्किन साथ पानीले भिज्ने अवस्था थियो क्या घर चाहिँ। अनि त्यसपछि के भने अब आइहाल्नु भयो भनेर हामीले इज्जतका साथ ढोकाको गुनामा राखेर लबलो भनेपछि प्रार्थना गर्ने मौका दियौँ हामीले। अनि त्यो दिइसकेपछि ठ्याक्कै हाम्रो घरमा नि हाम्रो अङ्कल आन्टी हुनुहुन्थ्यो, आन्टीले लबलो भनेपछि आन्टी पनि ठ्याक्कै हाम्रो घर आउँदै हुनुहुँदो रहेछ। आउने बेलामा ठ्याक्कै कामै छिरेको देखिसकेपछि के गर्नुभयो भने यिनीहरूले सानो जातिको मान्छेलाई भित्र छिरायो, यिनीहरूले हाम्रो रीतिरिवाज सबै बाङबुङ भत्कायौँ। भत्काइसकेपछि अब यिनीहरूलाई बाँकी छोड्नु हुँदैन नि, सिधै डाइरी आन्टीले अम्लो ठहराएर निस्किने त्यहीँबाट फर्के बाटोबाट फर्किनु हो। फर्किसकेपछि त्यतिखेरसम्म खासै केही थिएन, अब्लो अब्लो अनि एक दुई महिनासम्म यथावत रह्यौँ। त्यसपछि अङ्कल पनि आउनुभएछ घरमा, अङ्कल ड्राइभिङ गर्नुहुन्थ्यो बाहिरबाट आउनुभएछ। त्यसपछि अङ्कल आइसकेपछि आन्टीले सबै कुरा भन्नुभयो, भनिसकेपछि उहाँले उहाँको शरीरभित्र अहिले सैतानले नयाँ रूप लिन थाल्यौँ। त्यसपछि अङ्कल मार्फत नयाँ रूप लिइसकेपछि लबलोमा धेरै जयजगार हुन थाल्यौँ। धेरै जयजगार हुन थालिसकेपछि हामीलाई तल्लो स्तरकै जातकै रूपमा हामीलाई गनिन थाल्यौँ। अनि एक समयको बेला हो, अङ्कलले आफ्नो घरको कम्पाउन्ड बार्नको लागि लबलो भनेपछि सबै वालहरू लाउनु भएको थियो क्या, ताकि त्यो बार चाहिँ हाम्रै बाटो थियो, हामी घाँस दाउरा गर्नको लागि त्यही बाटो हुँदै जान्थ्यौँ। अनि हाम्रो लागि सानो बाटो छोडिदिएको थियौँ, तर त्यो रिसले गर्दा लगभग त्यो पनि वाल लगाइदिनु भयो। त्यो लगाइदिइसकेपछि मम्मी घाँस पुगेर आउनुभएको थियो, अब भर्खर भर्खरको विश्वासी वाल चढेर निस्किन सक्नु भने छ, मम्मीलाई लाटो रिस उठेछन्। त्यसपछि लाटो रिस चाहिँ तिमीहरूले हामीलाई यस्तो गर्ने हो, त्यतिखेर भर्खरको विश्वासी अहिले पो अलिकति शिक्षा बढी पायौँ, केही पनि भन्नु हुँदैन, हेर्नु प्रभुको अनुग्रह खाती। त्यतिखेर लभलभ भएको नभए धेरै वार चल्यौँ, वार चलिसकेपछि सतवार सुरु हो। त्यसपछि हजुरबा हजुरआमा सम्पूर्णले लभलभ भनेपछि धेरै घर निकाल्दादेखि लिएर यतिसम्म पनि भयो कि मम्मी त्यो झगडापछि भिरमा हम्फालेर मर्छु भनेर जानुभयो कि। अनि यता मात्रै नभएर मम्मीकोतिरबाट पनि मामाहरूले के भन्नुहुन्थ्यो नि, म एउटा अन्डा फुट्यो भन्नुहुन्थ्यो क्या, एउटा अन्डा फुट्यो अब मलाई एउटा अन्डाको किनै आशै रहेन। अब मम्मीले नि लौलो भने त्यतिखेर ठिकै छ, एउटा हातले ताली बज्दैन दुइटा हातले चाहिन्छ, तपाईँले म नचाहिने म पनि तपाईँलाई चाहिँदैन भनेर त्यसरी निस्किनु भएको थियो। सम्पूर्णबाट सतावट आइसकेपछि त्यो कन्डिसनमा मम्मी भिरबाट हम्फाल्न जान्छु भनेर निस्किनु भएछ। निस्किसकेपछि लबलो भनेपछि धेरै तल हाम्रो चाकुको माथिल्लो भिर भन्थ्यो, त्यो लास्टै ठुलो भिर छ, त्यो भिरको डिलमा गएर बस्नुभएछ। डिलमा गएर अब म हम्फालेर मर्छु भनेर भनेछन्। त्यसपछि उहाँले मर्नको लागि जहाँ डिलमा जान साथ एउटा आवाज आयो अरे, आवाज कस्तो आवाज आयो अरे, कसैले बोलाएको जस्तो आवाज आयो अरे, होइन कसैले बोलाएछ पछाडि केही पनि थिएन अरे, फेरि प्रयास गर्दाखेरि फेरि पछाडि फर्दा केही पनि थिएन अरे। त्यो नभइसकेपछि फर्किनु भएछ कसैले बोलाइरहेछ भनेर, अनि लास्टमा आएर ड्याडीको याद आयो अरे मम्मीलाई। ड्याडीको याद आइसकेपछि होइन ड्याडी बाउ बाटोमा भेट्न जान्छु त्यसपछि चाहिँ मर्छु भनेर फेरि उहाँ ड्याडी बाटोमा फर्किँदै फर्किँदै जाँदाखेरि माथि माथि धेरै धेरै माथि थियो लेखमा, हामी त्यहाँ भालुहरूले एट्याक गर्ने सम्भावना धेरै हुन्थ्यो। जाँदा जाँदा माथि हाम्रो घरमा त धेरै माथि त्यहाँ एउटा पास्टरबुवा, त्यही चर्चको पास्टरबुवाको घर हुनुहुन्थ्यो, उहाँले बाटोमा भेटाउनु भएर मम्मीलाई लगाएर सम्झाउनु भएछ, प्रार्थना गरेर पुरै सम्झाएर ड्याडीसँग खबर म पुऱ्याइदिन्छु भनिसकेपछि पुऱ्याइदिएर लबलो भनेपछि खबर पुऱ्याउन लगाउनु छु भनेर पास्टरबुवाले प्रार्थना गरेर घर फर्काउनु भएछ। त्यस्तै दस बजेदेखि बेलादेखि स्टार्ट भएको कहानी, त्यहाँदेखि एराउन्ड तीन बजे चार बजे मम्मी घरमा आइपुग्नु भयो अरे। हामीलाई त खासै यादै थिएन, त्यस्तो नलेजै थिएन, झगडा पर्दाखेरि यस्तो कहिले पनि परेनौँ क्या। अङ्कलले गाली गरिरहेको थियो याद छ, हजुरहरूले सबले गाली गरिरहेको छ याद छ, त्यो घरको आँगनमा बसेर सबले खाएर गाली गरेर याद छ, हामी माथिबाट हेरिरहेको थियौँ। दिदीलाई मात्रै अलिअलि गाली गरेँ भने दिदी मम्मीको पछि लाग्नु त पछि भेट्नु भनेर दिदीलाई पनि मम्मीले जा छोरी म भरे आउँछु भनेर सम्झाएर पठाउनु भएको रहेछ, ताकि मम्मीको एउटै रिजन थियो अब भिरबाट हम्फालेर मर्छु मात्रै भन्ने। त्यतिसम्म सतावट भइसकेपछि ड्याडीले अब पास्टरबुवाले त्यहाँबाट सम्झाएर घर पठाउनु भएछ। घर पठाएर आइसकेपछि त्यो समस्या यतिकै सम्भव भयो केही क्षणको लागि। त्यसपछि हरेक इभेन्टहरू घरमा अर्गनाइज हुँदा, हरेक परिस्थिति आउँदा हामी जहिले पछाडि हुन्थ्यौँ, हामीलाई तल्लो जातका भनेर हेपिन्थ्यो। अनि त्यसपछि यस्तो कहानी धेरै भयौँ, बोलचाल बन्द भएको सातदेखि आठ वर्ष जस्तो भएको थियो। त्यो भइसकेपछि के हुन्थ्यो भने 63-64 सालदेखि ठ्याक्कै हाम्रो भूकम्प नआउन्जेलसम्म बोलचाल त्यस्तो राम्रै थिएन क्या, त्यतिसम्म थियो ठ्याक्कै। त्यतिखेर एराउन्ड त्यो सम्बन्धसम्म पुग्नको लागि ड्याडी यताबाट गयो भने अङ्कल यता फर्किनुहुन्थ्यो, मम्मी यताबाट गयो भने अङ्कल यता फर्किनुहुन्थ्यो, यसरी टाउको बटारेर हिँड्नुपर्ने स्थिति आएको थियो त्यतिसम्म थियो। अनि त्यो भइसकेपछि सडेनले प्रभुको योजना थियो होला, भूकम्प आयो, भूकम्प 72 सालको भूकम्प, यो त तहस नहस गाउँमा सबै घरहरू भत्किएको थियो, पल्टिसकेको थियो, कतिको घरभित्र छिर्न लागेको थिएनौँ, हाम्रो सानो घर थियौँ, सानो घरमा भित्र छिर्न लागेको थियो, अन्नबाधहरू सबै हाम्रोमा, अनि सेफ जग्गा पनि ठ्याक्कै हाम्रो घरको माथिल्लोमा भक्क

0: भर्खरै रोड खनेको थियो, रोड खनिसकेपछि त्यहाँ भर्खरै खनेको थियो, अलिकति अगाडि मात्रै पुगेको थियो त्यो डोजरहरू, त्यो खनेको बेलामा सबभन्दा सेफ जग्गा चाहिँ त्यही थियो, उताको अगाडि ग्राउन्डहरू, हाम्रो घरभन्दा पारिपट्टि ग्राउन्ड छ, त्यो ग्राउन्ड पनि पुरै फाटेको थियो, धेरै फाटिसकेपछि त्यहाँ पनि बस्न उचित हुँदैन भनेर त्यही रोडैमा लबल भनेपछि 150 कि 200 मिटर जति हामीले गोठको त्रिपाल लगाएर त्यहाँ परालहरू राखेर सुत्ने व्यवस्था गऱ्यौँ। त्यतिखेर 12 बजेको थियो, खाना बिहानको दिन बेलुका कसैले खान पाएको थिएन, कति बितेको ठाउँमा गएर त्यो मान्छे निकाल्ने थियो, हरेक सबै थाकिसकेको थियो। त्यति बेला ठ्याक्कै हाम्रोमा अन्न थियो, अनि मम्मीले खाना बनाउनु भएको थियो सबैको लागि, ठुलो खरगुन्डामा खाना बनाउनु भएको थियो। खाना बनाइसकेपछि त्यतिखेर सब कुरा बिर्सिनु भयो जस्तो लाग्यो, सबले मेरो मम्मीको हातबाट खाना खानुभएको थियो, अनि त्यसपछि चाहिँ लगाउनु यसरी काम गर्नुभयो, त्यसपछि चाहिँ हाम्रो सम्बन्ध अझ नजिक रियो, नजिक भएपछि चाहिँ परिवारमा लगाउनु अहिले धेरै राम्रो भइरहेको छ।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: इस्लामा सुन्दा सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त
4: केही होइन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
7: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
0: चर्च शोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9854124141 9854124141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधा युक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा, शान्त र घराइसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: न्यायसंगत वा लाभदायक। जयमसी आज बिहिबार जून 25 तारीक असार 11 गते। आजको बाइबल खण्ड पहिलो कोरन्थीको पुस्तक 10 अध्यायको 23 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, सबै कुरा न्यायसंगत छन् तर सबै कुरा फाइदाका छैनन्। परमेश्वरले तपाईलाई एकै दिनमा कुनै पनि कुराबाट छुटकारा दिन सक्नुहुन्छ, तर तपाईले यसलाई दैनिक अनुशासनसाथ कायम राख्नुपर्छ। यदि तपाईले दिनदिनै आत्मिक अनुशासन अभ्यास गर्नु भएन भने तपाईँको छुटकारा अल्पकालीन मात्रै हुनेछ। जुन कुरादेखि परमेश्वरले तपाईलाई छुटकारा दिनुभएको थियो तपाईँ त्यसमा फेरि फस्नुहुनेछ। जो कसैले पनि जीवनको लक्ष्य राख्न सक्छ, कठिन भाग भनेको हरेक दिन त्यसलाई पछ्याउनु हो। प्रत्येक दिन शारीरिक व्यायाम गर्दै तपाईले सुडौल शरीर बनाउनुहुन्छ। तपाईँ प्रत्येक महिनाको तलबबाट अलिअलि गरेर तिर्दै ऋणबाट मुक्त बन्नुहुन्छ। तपाईँले जुनसुकै लक्ष्य राख्नु भए तापनि तपाईँले यसतर्फ एक दिनमा एक एक कदम चाल्नुपर्छ। ध्यान दिनुहोस् कि पावलले केवल शरीरको पछि नहिड भनेका थिएनन्, उनले पवित्र आत्मा अनुसार चल पनि भनेका थिए। यो कुरा तपाईँले रोमीको पुस्तक 8 अध्यायको 4 पदमा हेर्न सक्नुहुन्छ। तपाईँ कुनै कुराको विरूद्धमा हुनुहुन्छ भने निर्णय गर्नु भनेको आधा युद्ध मात्र हो, अर्को आधा भनेको चाहिँ तपाईँ केही कुराको पक्षमा हुनुहुन्छ भन्ने निर्णय गर्नु हो। प्राध्यापक डालस बिलार्डले एकपटक भनेका थिए, लन्डन वा एटलान्टा नजानु भनेको चाहिँ न्यूयोर्क जाने खराब योजना मात्रै हो। यो स्पष्ट छ, तर हामी मध्ये धेरैले आत्मिक निर्माणको सन्दर्भमा यस्तै तरिका अप्नाउँछौं। हामी पाप नगर्ने प्रयास गर्छौं, तर यदि तपाईँ के गर्नु हुँदैन भन्ने कुरामा केन्द्रित बन्नुहुन्छ भने तपाईँले जे गर्नुपर्ने हो सायद तपाईँले त्यो गर्नुहुन्न। यसैले भन्नुभयो, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। यो कुरा तपाईँले मत्तीको पुस्तक 16 अध्यायको 18 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले आफ्नो मण्डली बनाउनुहुनेछ भने यसुले भन्नुभएन, यो तपाईँको होइन, यो उहाँको हो। अनि त्यो तपाईँको व्यवसाय, तपाईँको विद्यालय, तपाईँको परिवार आदिको समेतमा लागू हुन्छ। यो तपाईँको होइन, यो उहाँको हो। यसरी तपाईँबाट दबाव हटेर जान्छ। अनि यदि तपाईँ आज्ञाकारितामा चल्नमा केन्द्रित हुनुहुन्छ भने उहाँले तपाईँको लागि तपाईँका युद्धहरू लड्नुहुनेछ। यसकारण न्यायसंगत वा गर्न मिल्ने काममा मात्रै अल्झनु हुँदैन, तर त्यो काम लाभदायक पनि हुनुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
1: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आथेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84। र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
5: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
6: यो समय हो धन्यवाद बिहानी।

0: जय श्री नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु। म ज्ञानु तपाईँहरूको बीचमा उपस्थित भएकी छु, धन्यवाद बिहानी लिएर। र यो बिहानीको समयमा म तपाईँहरूसँग केही कुराहरू बाँड्न चाहन्छु। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ अनुग्रही परमेश्वर हुनुहुन्छ। परमेश्वरकै वचनबाट केही उच्च आएका कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु। आज भने मैले तपाईँहरूको बीचमा चाहिँ यो बिहानी यसैको पुस्तक 41 म तपाईँहरूलाई केही कुराहरू बताउन चाहन्छु। त्यहाँनिर चाहिँ हामी हेर्छौँ भने चाहिँ 41:9 नै हामीले अध्ययन गर्यौँ भने पनि के भन्नुभएको छ परमेश्वरको वचनले भन्दाखेरि चाहिँ हामीलाई, तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ। मैले भने त मेरो दास होस्, मैले तँलाई छानेको छु र तँलाई इन्कार गरेको छैन, यसैले नडरा किनकि म तसित छु। निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हो। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भनेर चाहिँ त्यहाँनिर भन्नुभएको छ। अनि म नै तँलाई सहायता गर्छु भनेर पनि परमेश्वरको वचनले यहाँनिर हामीलाई एकदमै धारस दिनुभएको छ। किन भन्दाखेरि चाहिँ परमेश्वर अनुग्रही हुनुहुन्छ, परमेश्वर चाहिँ एकदमै जीवित परमेश्वर हुनुहुन्छ। हुन त यो खण्ड हामीले धेरै पटक अध्ययन गरेको कण्ठ बनाएको खण्ड पनि हुन सक्छ, सुनिरहेकै खण्ड हो। धेरैजना व्यक्तिहरूले यो खण्डलाई सेयर पनि गर्नुहुन्छ। तर धन्यवाद दिन चाहिँ हामीलाई के लाग्छ भन्दाखेरि चाहिँ के कारणले गर्दा धन्यवाद दिने होला, के छ र मसँग अथवा केही नै त छैन भन्ने कुराहरू लाग्छ। तर यो वचन पढ्दै गर्दा चाहिँ परमेश्वरले हामीलाई चाहिँ पृथ्वीको अन्तदेखि समातेर ल्याउनु भएको होइन, चुन्नु भएको, बोलाउनु भएको, वास्ता गर्नु भएको, फिक्री गर्नु भएको, नडराऊ है तिमीसँग म छु भन्नु भएको कुराहरू कस्तो मजाले यहाँनिर प्रस्तुत गरिएको छ होइन। यो चाहिँ हामी सबैजनाको लागि हो नि त। आज हामी कतिवटा कुराहरूले डराइरहेका हुन्छौँ, आत्तिरहेका हुन्छौँ, विचलित भइरहेका हुन्छौँ। धेरै कुराहरू हुन्छ, गर्दा गर्दै पनि हामी कतिपटक चाहिँ असफल भइरहेका हुन्छौँ, अस्वस्थ भइरहेका हुन्छौँ, एकदम सोचिएको जस्तो जीवन हामीले जिइरहेका हुँदैनौँ र हामी हरेस खाइरहेका हुन्छौँ। हेर्नुहोस् त, परमेश्वरको वचनले हामीलाई चाहिँ मैले तँलाई समातेर ल्याएको छु, म चाहिँ तँलाई प्रेम गर्छु अथवा यस्तो अवस्थामा पनि त नडरा किनकि म तसित छु भनेर अनुभएको छ नि त। आज हामीलाई कतिपटक लाग्छ मेरो आफ्नैले मलाई नडरा भनेन, पख भनेन, अथवा म छु भनेन, मेरो त कोही पनि रहेनछ भन्ने लाग्छ। मेरो आफ्नै शरीरले पनि मलाई साथ दिएन भन्ने लाग्छ हामीलाई कतिपटक। कति धेरै कुराहरू आउँछ कि हाम्रो जीवनमा, तर हामीसँग चाहिँ जस्तो सुकै परिस्थितिमा पनि नडराउनको निम्ति, एउटा उत्साहित हुनको निम्ति, अगाडि बढ्नको निम्ति एउटा आशा चाहिँ परमेश्वर हुनुहुँदो रहेछ। त्यही अवस्थामा हामी रहँदो रहेनछौँ, हाम्रो त्यो डरलाग्दो अवस्थामा मात्रै हामी रहेनछौँ, हामी चाहिँ राम्रो अवस्थामा पनि रहेछौँ। अथवा भनौँ हामी जस्तो सुकै अवस्थामा हुँदा पनि हामीसँग परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ यो वचनहरूले चाहिँ हामीलाई उत्साह दिने गर्दछ। थुप्रै वचनहरू छ परमेश्वरको वचन, हरेक वचनले हामीलाई एकदमै उत्साह दिने गर्दछ। तपाईँले हृदयमा चाहिँ अन्य कुराहरूलाई भन्दा पनि वचनलाई खेलाउनुहोस् र तपाईँ धन्यवादी भन्नुहोस्। तपाईँ धन्यवादी हुनुभयो भने नि तपाईँहरू एकदमै स्वस्थ हुनुहुन्छ अथवा भनौँ आनन्दित हुनुहुन्छ कि। एउटा मानिसको जीवन आनन्दित हुनु भनेको एकदमै असल कुरा हो। त्यो कारणले गर्दा तपाईँ चाहिँ यत्तिकै हुनुहुन्न यो संसारमा। कतिजनाले तपाईँलाई बेकारको व्यक्ति भन्नुभएको छ होला, तपाईँ आफैले पनि आफैलाई बेकारको छु भन्नुभएको छ होला, तर तपाईँ त बेकारको होइन नि त। पृथ्वीको पल्लो पल्लो छेउबाट होइन तपाईँलाई परमेश्वरले बोलाउनु भएको रहेछ, परमेश्वरले ल्याउनु भएको रहेछ, र चाहिँ परमेश्वरको तपाईँ चाहिँ आफ्नै सन्तान हुनुहुँदो रहेछ र परमेश्वरले तपाईँलाई छान्नु भएको रहेछ, इन्कार गर्नु भएको रहेनछ नि त होइन। यसैले तपाईँ म हामी चाहिँ कोही पनि डराउनु हुँदैन, तर हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ धन्यवादी नै हुनुपर्छ। फिलिपीको पत्र हामी हेर्छौँ भने चाहिँ 4:6-7 पनि हामी यही कुराहरू पाउँछौँ। हरेक कुरामा चाहिँ धन्यवादी भएर आफ्नो बिन्ती चाहिँ परमेश्वरमा जाहेर गर्नुपर्छ भन्ने कुरा। हरेक कुरामा धन्यवादी हुनुहोस्। तपाईँ कुन अवस्थामा हुनुहुन्छ यो समय मलाई थाहा छैन, र पनि हाम्रो परमेश्वरलाई तपाईँको अवस्था थाहा छ, किनकि परमेश्वरले तपाईँलाई यो पृथ्वीमा ल्याउनु भएको हो। तपाईँ बिना योजना हुनुहुन्न, त्यस कारणले गर्दा तपाईँ धन्यवादी हुनुहोस् है भन्ने उत्साह दिन चाहन्छु। तपाईँको हरेक अवस्थामा धन्यवादी हुनुहोस्। तपाईँलाई परमेश्वरले साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ र प्रेम गर्नुहुनेछ। तपाईँको अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नुहुनेछ र एउटा आनन्दित जीवन तपाईँलाई दिनुहुनेछ। यही उत्साह यो बिहानी दिँदै तपाईँहरूबाट म ज्ञानु बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार। गुड न्युज एफएम सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7:00।

गुर्नी चुम्फेम 105.1 MHz को रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुत यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 MHz को रेडियो तरंग काठमाडौँ र 105.6 MHz को रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ भनेर हामी तपाईलाई प्रार्थनाको महत्व पनि बताउने गर्दछौं र साथै प्रार्थना गर्नको लागि हामी तपाईलाई उत्साह पनि दिने गर्दछौं। आदरणीय श्रोता, यो कार्यक्रम केवल प्रार्थना अनि प्रार्थनामा समर्पित कार्यक्रम भएको हुनाले गर्दा तपाई यी दिनहरूमा यस कार्यक्रमसँग प्रार्थना गरेर आफ्नो प्रार्थनाको यात्रालाई अगाडि बढ़ाउन सक्नुहुनेछ। श्रोता, हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भने पनि यही हो कि हामी सँगै प्रार्थनामा सहयात्रा गरौं। आदरणीय श्रोता, आज पनि सदाको बिहानझै तपाईसँग प्रार्थनामा सहयात्रा गर्नको लागि अबको करिब आधी घण्टासम्मको लागि तपाईँको बीचमा हामी तपाईँको रेडियो सेट मार्फत आइपुगिसकेका छौं। श्रोता, र आज पनि आउनुहोस्, हामी आजको यो बिहानलाई एकसाथ प्रार्थनामय बनाउँदै आफ्नो प्रार्थनाको यो यात्रालाई अगाडि बढ़ाउँ। आदरणीय श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले तपाईँको निम्ति प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीलाई तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूमा फोन गरेर अथवा म्यासेज गरेर तपाईँले हामीलाई आफ्नो प्रार्थनाको अनुरोध टिपाउनु पर्ने हुन्छ र जसको लागि हामीले हाम्रो स्टुडियोको सम्पूर्ण सम्पर्क गर्ने माध्यमहरूलाई खुल्ला गरिसकेका छौं। जस अनुसार हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ 01-47-70-754। हाम्रो यो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-93-44-646। हजुर, 98-93-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 MHz। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत हामीसँग जोडिएर तपाईँको आफ्नो प्रार्थनाको अनुरोध प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर मात्रै आफ्नो प्रार्थनाको अनुरोध हामीसँग भन्नुहुन अनुरोध गर्दछौ। तर 01-47-70-754 को जुन टेलिफोन नम्बर छ यसमा चाहिँ तपाईँले प्रत्यक्ष फोन गरेर आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ। ल त श्रोता, तपाईँ आफ्नो प्रार्थनाको अनुरोध के छ तपाईँ टिपाउँदै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। प्रिय श्रोता, हामीले हाम्रो जीवनमा जब जब हाम्रो सम्पर्क परमेश्वरसँग राख्न पर्ने बेला आउँदछ नि, तब तब तपाईँ हाम्रो जीवन जिउने क्रममा हाम्रो वरपरको वातावरणले हामीलाई यस्तो एउटा परिस्थिति बनाइदिन्छ जुन हाम्रा निम्ति निकै कठिन बनाइदिन्छ र हाम्रो जीवनलाई तितो पनाले भरिदिन्छ। प्रेसवता, त्यस समयमा हामीलाई न त सृष्टिकर्ता परमेश्वरले छोड्नु भएको हुन्छ, न त हाम्रो आत्मिक क्षेत्रमा कुनै कुरा बिग्रिएको कारणले गर्दा त्यो परिस्थितिहरू आउँछ। यो अवस्था यो कारणले आउँछ कि हामीले सृष्टिकर्ता परमेश्वरसँग हाम्रो पहिला भइरहेको सामान्य सम्बन्ध भन्दा अझै बेसी सम्बन्ध हुन सकेको होस् भनेर हामीलाई हाम्रो बीचमा यस्ता प्रकारका अवस्थाहरू आउन सक्छ।
कति मानिसहरूको जीवनमा दुःख कष्ट संकष्ट सतावट इत्यादि इत्यादि आउँदै गर्दा परमेश्वरसँग गनगन गर्ने गर्दछन्। कस्तो किसिमको गनगन? सृष्टिकर्ता परमेश्वरले मलाई त्याग्नुभयो, सृष्टिकर्ता परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन, आदि आदि यस्ता प्रकारका गनगन। तर सृष्टिकर्ता परमेश्वरले के गर्नुहुन्छ? उहाँले हामीलाई आफ्नो आँखा पनि नझिम्काइकन हेरिराख्नु भएको हुन्छ। अर्थात् हामीलाई हरदम हर समय उहाँले आफ्नो नजरको सामु राखिराख्नु भएको हुन्छ। प्रेस्रोता, अनि उहाँको ध्यान हामीतिर केन्द्रित भइरहेको हुन्छ र हाम्रा सबै परिस्थितिहरूमा उहाँ चाहिँ अजान भएर बस्नुहुन्न। त्यसो भए फेरि पनि प्रश्न आउँछ, त्यसो भए किन हाम्रो जीवनमा हाम्रो जीवन भोगाइको क्रममा यस्ता समस्याहरू आउँछन् त? किन हाम्रो जीवनमा हाम्रो प्राण समेत जाने अवस्था आउँदछ त संकष्टको कारणले भन्ने कुराहरू तपाईँको मनमा यो जिज्ञासा खेल्न सक्छ। सम्भवत तपाईँ हाम्रो यो जिज्ञासा सही पनि हो र जायज पनि हो, तर पख्नुहोस् यो किन हुन्छ? हामीले सृष्टिकर्ता परमेश्वरको आवाजलाई नसुनेको कारण र उहाँको योजनालाई नबुझेको कारण यो यस्तो प्रकारको परिस्थिति आउँदछ। हामी इसाई विश्वासीहरू के कस्तो तरिकाका छौं भने, जब जब सृष्टिकर्ता परमेश्वरबाट असल परिस्थिति आउँछ र हामीले आशिष पाउँछौ, हामी त्यही परिस्थितिसँग र त्यही आशिषसँग मात्र हामी रमाउँछौ। सृष्टिकर्ता परमेश्वरसँग हामी ध्यानै दिँदैनौ, उहाँको बोलावटलाई हामी सुन्नै चाहँदैनौ। उहाँको इच्छा के हो र उहाँले हामीबाट के चाहिराख्नु भएको छ यी दिनहरूमा भन्ने कुरा हामी अलिकति पनि फुर्सद दिएर अथवा प्रार्थनामा बसेर उहाँसँग बातचित गरेर बुझ्ने चेष्टा समेत गर्दैनौ। आदरणीय श्रोता, त्यसै कारणले गर्दाखेरिमा उहाँले हाम्रा परिस्थितिहरूलाई खल बल्याउने अथवा बिग्रने अनुमति दिनुहुन्छ। त्यही कारणले गर्दा जब हामी कष्टमा पर्छौं, समस्यामा पर्छौं, अनि त्यसपछि चाहिँ हामी उहाँतिर नजर लाउन थाल्छौ, प्रार्थनामा घुँडा टेक्न थाल्छौ, अनि त्यसपछि परमेश्वरले आफ्नो योजना पनि हामीलाई बताउनुहुन्छ र हामी हिँड्नुपर्ने बाटोलाई उहाँले निर्देशित गरिदिनुहुन्छ र अनि हाम्रा बिग्रिएका परिस्थितिहरूलाई पुनः सुधार्ने काम पनि गर्नुहुन्छ। हामी मानिस चाहिँ यस्तो हो, म तपाईँको अगाडि एउटा दृष्टान्त बताउन चाहन्छु। आदरणीय श्रोता, मानौ एकजना कन्स्ट्रक्सन साइट जो चाहिँ निर्माणको एउटा ठाउँ छ र त्यहाँ 14-15 तलाको एउटा अपार्टमेन्ट बन्दैछ र अपार्टमेन्टको माथि एउटा इन्जिनियर उभिरहेको छ र तल केही मजदुरहरू छन् जो चाहिँ भुइँमा निहुरेर काम गरिरहेका छन्। अनि इन्जिनियरले ती मजदुरहरूलाई केही निर्देशन दिनु पर्यो। अब निर्देशन दिनको लागि इन्जिनियर छ माथि 10 तलामा। 10 तलाबाट इन्जिनियर चिच्याएर मजदुरहरूलाई पुकार्छन्। मजदुरहरूले ध्यान दिँदैनन्, उनीहरू आफ्नै तालमा गफ गर्दै काम गर्दैछन् र मस्तसँग हाँसी मजाक गर्दै काम गर्दैछन्। त्यस अवस्थामा इन्जिनियरले आफ्नो गोजीबाट
100 रुपियाँको नोट खस चाहिँ निकालेर त्यस नोटमाथि एउटा गिटीको टुक्रा राखेर खसालिदिन्छन्। त्यो नोट ठ्याक्कै त्यही कामदारहरूको बीचमा गएर खस्छ र उनीहरूले त्यो नोट टिप्छन् र दङ्ग पर्दै भन्छन्, ल आज त हाम्रो चियापानी टर्ने भयो, कसले पैसा खसालिदियो। तर उनीहरू आफ्नो शिर ठाडो गरेर माथि समेत हेर्दैनन् र उनीहरू त्यो नोटलाई आफ्नो गोजीमा राखेर अनि उनीहरू काममा मस्त हुन्छन्। श्रोता, अनि फेरि हामी देख्छौ अनि त्यो इन्जिनियरले अब यो पटक चाहिँ 100 होइन 500 को नोटमा एउटा गिटी राखेर रा, सिधै तल झारिदिन्छन्। त्यो गिटी 500 को नोटसँगै तल मजदुरहरूको बीचमा खस्छ र ती मजदुरहरूले त्यो 500 को नोटलाई टिप्छन् र अनि त्यसपछि झन खुसी हुँदै अब भन्छन्, अब त हामीलाई चिया मात्रै होइन अब त राम्रै नास्ता आजलाई पुग्ने भयो। आदरणीय श्रोता, यसो गर्दै जाँदा त्यो इन्जिनियरले फेरि 1000 को नोट निकाल्छन् र त्यसै गरी खसाल्छन्। फेरि मजदुरहरूले त्यो 1000 को नोट टिप्दै यसो भन्छन्, अब त हामीलाई 2 दिनको नास्ता पुग्ने भयो। उनीहरू त्यो पैसा खसाल्ने इन्जिनियरतिर फर्केर हेर्दैनन्। अब यो पटक चाहिँ इन्जिनियरले खाली ढुङ्गा गिटीको टुक्रा एउटा मजदुरको टाउकोमै खसालेर ताकेर खसाल्दछन्। जोरसँग गएर त्यो मजदुरको टाउकोमा लाग्छ र हेलिमेट लगाएको टाउकोबाट ट्वाङ्ग आवाज आउँछ। तब ती मजदुरहरूले माथि फर्केर हेर्छन् र त्यहाँ इन्जिनियरलाई देख्छन् अनि इन्जिनियरले उनलाई अब चाहिँ माथिबाट निर्देशन दिन्छन्। परमेश्वर र हामीहरूको बीचमा पनि प्राय जसो हाम्रो जीवन आत्मिक जीवनमा यस्तै भइरहेछ। प्रेसवता, अनि परमेश्वरले जब हामीलाई आशिष दिइराख्नु भएको हुन्छ, भलाइ गरिराख्नु भएको हुन्छ, हामी मानिसहरू परमेश्वरतिर फर्केरै हेर्दैनौं। बाइबलले के भन्छ, हर परिस्थितिमा तिमीहरूले प्रार्थना गर। तिमीहरूको अवस्था राम्रो छ, परमेश्वरलाई धन्यवाद देऊ र अवस्था बिग्रिएका भाइहरूको निम्ति अन्तर्विन्ती गर। परमेश्वरसँग सधैँ बोल्ने गर ताकि उहाँको योजना तिमीहरूले बुझ्न सको। अनि कोही कष्टमा छ, फेरि पनि परमेश्वरतिर फर्केर, माथि फर्केर तिमीहरूले प्रार्थना गर ताकि तिम्रो दीन अवस्थामा परमेश्वरको योजना प्रकट होस् र तिम्रो दीन अवस्था सुध्रन सकोस्। प्रेसवता, यही कारणले गर्दा हामीलाई बाइबल धर्मशास्त्रले भन्छ, तिमीहरूले निरन्तर प्रार्थना गरिरह। श्रोता, यहाँ हामी देख्छौ इसरायलीहरूको जीवनमा जब उनीहरू मिश्र देशको गोसेनमा बस्दै थिए र त्यहाँ प्रशस्त पानी भएको हुनाले गर्दा उनीहरूले खेतीपाती लगाए, आफ्नो भेडा बाख्राहरूका बथानहरू बढाए र साथसाथै 70 जना इसरायलीहरू जो मिश्रमा प्रवेश गरेका थिए, वृद्धि हुँदै हुँदै अब उनीहरू 6 लाखभन्दा बढी त्यहाँ भए र उनीहरूको संख्या यति साह्रो बढ्यो, त्यहाँका स्थानीय मिश्रीहरूको भन्दा पनि ज्यादा उनीहरूको संख्या हुन थाल्यो। अब मिश्रको राजा फारो इसरायलीहरूको उन्नति र प्रगतिलाई देखेर डराउन थाल्यो र अब चाहिँ इसरायलीहरूलाई दुःख दिनुपर्छ, उनीहरूको संख्या वृद्धिलाई रोक्नुपर्छ भनेर विभिन्न रणनीतिहरू ल्याएको हामी पाउँदछौं। र त्यहाँ आरामसँग बसिरहेका र आफ्नो दुःख सुख गरेर कमाएर खाइरहेका इसरायलीहरूलाई जबरजस्ती सित्तैमा
काममा लगाएर एउटा रामसिस नामको शहर बनाउने काममा खटाएको हामी पाउँदछौ। अब यहाँ हामीले देख्नुपर्ने कुरा, हेर्नुपर्ने कुरा, विचार गर्नुपर्ने कुरा हामी यहाँ एउटा पाउँदछौ। के हो भने, जबसम्म उनीहरू मिश्र देशमा आरामले बसेर आरामले आफ्नो जीवन यापन गरिरहेका थिए, उनीहरूले प्रतिज्ञाको भूमि कनानलाई बिर्सिएका थिए, मिश्र देश उनीहरूको थिएन, अनि साथसाथै आफ्नो सृष्टिकर्ता यहोवे परमेश्वरलाई पनि बिर्सिएका थिए। यसको प्रमाण स्वरूप म तपाईँलाई भन्छु, जब इसरायलीहरू मिश्रबाट निस्केर सिनाई पर्वतको फेदीमा आए, उनीहरूले मोसा 40 दिन 40 रातसम्म सिनाई पर्वतमा हुँदा आफ्नो अघि अघि जाने देवता भनेर उनीहरूले बाछाको मूर्ति बनाएको हामी देख्दछौं। प्रेसवता, यसबाट थाहा हुन्छ कि उनीहरूको मिश्र देशमा आत्मिक अवस्था चाहिँ कस्तो रहेछ भन्ने कुरा। सृष्टिकर्ता परमेश्वरलाई, उहाँको महिमालाई उनीहरूले मिश्रका स्थानीय देवी देवताको मूर्तिको महिमासँग साटफेर गरिसकेका थिए। यहोवे परमेश्वर भन्ने बित्तिकै निराकार परमेश्वरलाई भुलेर कुनै एउटा आकृतिसँग उनीहरूले तुलना गरिसकेका थिए। यो उनीहरूको आत्मिक अवस्था थियो, र यो आत्मिक अवस्थामा जब उनीहरू गुज्रदै थिए, यो अवस्थाबाट त्यतिखेर उनीहरूको जीवनमा सम्पन्नता थियो, सुख सुविधाहरू थियो। मिश्र देशको फारोले योसेफको खातिर उनीहरूको भलाइ गरेका थिए। त्यही कारणले गर्दा उनीहरूले परमेश्वरको योजना र परमेश्वरको इच्छा र निर्देशनलाई बिर्सिएका थिए। सम्भवत जतिखेर मिश्र देशमा योसेफ मरे अथवा आफ्नो पिता पुर्खासँग मिल्न गए, त्यतिखेरै उनीहरू मिश्र देशबाट निस्किएर प्रतिज्ञाको भूमि कनानमा आउनुपर्ने थियो, तर उनीहरू आएनन्। परिणाम के भयो? परमेश्वरले अब चाहिँ बारम्बार उनीहरूको ध्यान आफूतिर आकृष्ट गर्नको लागि एकपछि अर्को गर्दै आशिषका वर्षाहरू गराउँदै गर्नुभयो, उनीहरूको संख्यामा वृद्धि गर्नुभयो, उनीहरूको काममा उन्नति दिनुभयो, प्रगति दिनुभयो, र ती बढेर अत्याधिक भए। तर पनि एउटै पनि व्यक्तिले सृष्टिकर्ता परमेश्वरतिर आफ्नो आँखा उठाउने र उहाँलाई धन्यवाद दिने विचार गरेनन्। परिणाम के भयो? परिणाम अब चाहिँ परमेश्वरले मिश्रको राजा फारोलाई उनीहरूलाई सताउन र उनीहरूमाथि दमन गर्ने अनुमति दिनुभयो। अब चाहिँ दुई अध्यायको 23 पददेखि चाहिँ अब सृष्टिकर्ता परमेश्वरलाई पुकारा गर्न थालेका छन् इसरायलीहरूले। लेखिएको छ, धेरै दिन बितेपछि मिश्रको राजा मरे, इसरायलीहरू इसरायली जातिले दासत्वको कारण सुस्केर हालेर पुकारा गर्न लागे, र दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वर कहाँ पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो र अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करारलाई सम्झनुभयो। यसैले परमेश्वरले इसरायलीहरूमाथि नजर राख्नुभयो र उहाँले उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो। अब हामी देख्छौं, जबसम्म उनीहरूले परमेश्वरलाई पुकारा गरेनन्, जबसम्म उनीहरूले माथि परमेश्वरमा हेरेनन्, तब परमेश्वरले पनि उनीहरूलाई उनीहरूको पिता पुर्खासँग बाँधेको करारलाई याद गर्नु भएन। प्रतिज्ञा थियो तर याद गर्नु भएन। जब उनीहरूले पुकारा गर्न थाले, तब परमेश्वरले पनि अब विशेष नजरले उनीहरूलाई हेर्न थाल्नुभयो र
उनीहरूको त्यो मूर्खतापूर्ण आत्मिक अवस्थाको कारण उनीहरूमाथि जुन कष्ट आउने अनुमति उहाँले दिनुभएको थियो त्यसको निम्ति उहाँ चिन्तित हुनुभयो। प्रेसवता अनि योभन्दा अगाडिको खण्डमा अब हामी हेर्दै गयौं भने परमेश्वरले कसरी अब उनीहरूलाई दासत्वको देशबाट छुटकारा दिएर प्रतिज्ञाको भूमिमा पुर्याउने प्रक्रिया शुरू गर्नुभयो भन्ने कुरा हामी देख्न सक्नेछौ। यसबाट आजको यो बिहान हामी अर्थात हामी यो निष्कर्षमा पुग्न सक्छौ, त्यो के हो भने हामीले सुखमा दुःखमा कष्टमा पीड़ामा हर समय परमप्रभु परमेश्वरलाई पुकारा गर्नु, उहाँको महिमा गर्नु, उहाँको आराधना गर्नु र उहाँलाई धन्यवाद दिनु र उहाँको उहाँसँग प्रार्थना गर्नु, अरू मानिसहरूको निम्ति अन्तर्विन्ती गरिदिनु, आफ्नो देशको निम्ति अन्तर्विन्ती गरिदिनु अत्यन्तै आवश्यक छ भन्ने हामी निष्कर्षमा पुग्न सक्छौ। उदाहरणको लागि इसरायलीहरूले यदि यसो गरेका थिए र मिश्र देशमा आउने नयाँ फारोहरूको निम्ति पनि उनीहरूले प्रार्थना गरिरहेका थिए भने सम्भवत आउने नयाँ फारोहरूले पनि उनीहरूमाथि कृपापूर्ण व्यवहार गरिरहन सक्ने थिए र उनीहरूमाथि त्यति धेरै कष्ट आइपर्दैन थियो र उनीहरूले सम्भवत ती फारोहरूले उनीहरूलाई त्यो देशबाट आफ्नो प्रतिज्ञाको भूमिमा फर्कनको लागि शान्तिपूर्ण विदा पनि दिन सक्ने थिए होलान् भनेर अनुमान गर्न सक्छौ। यद्यपि यसको पछाडि परमेश्वरको योजना अलगै थियो किनभने उहाँले अगाडि नै घोषणा गरिसक्नु भएको थियो अब्राहमलाई कि तेरा सन्तानहरू जुन जातिका कमारा कमारी बन्छन् म तिनीहरूको न्याय गर्नेछु। फेरि पनि हामीले एउटा मानवीय सोचमा यसरी भन्न सक्छौ, उनीहरूले आफ्ना आफू बसेको देशको शासकको निम्ति प्रार्थना गरेका भए शान्तिसित उनीहरूले छुटकारा पनि पाउन सक्ने थिए किनभने हामीलाई पावलले तिमोथीलाई लेखेको पत्रद्वारा यसरी भन्दछन्, तिमीहरूले तिमीहरूको शासकको निम्ति प्रार्थना गर ताकि तिमीहरू जुन ठाउँमा रहन्छौ त्यहाँ तिमीहरूले शान्ति भोग गर्न सक। प्रेसवता, यसकारणले गर्दा हामीले हाम्रो जीवनमा प्रार्थनाको कति धेरै महत्व छ भन्ने कुरा हामी यस घटनाहरूद्वारा थाहा गर्न सक्छौ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा। म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरिबनी। प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमिरेज्यू। र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परिसकेको छ र अब पनि ती प्रार्थनाको विन्तीहरूमाथि हामी प्रार्थना गर्ने समयमा आइपुगिसकेका छौं। र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ भरत गिरीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो शरीर दुख्ने, ढाड घोच्ने भइरहेको छ, चंगाई हुन सकेको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ हरिबोल बुढाथोकीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो छोराको टाउको दुख्ने समस्या छ, चंगाई भएको होस् र श्रीमतीको घुँडा दुख्ने समस्या पनि भइरहेको छ, चंगाई हुन सकेको होस् भनेर उहाँहरूले प्रार्थनाको अनुरोध राख्नु भएको छ। आदरणीय श्रोता आउनुहोस्, हामी उहाँहरू दुईजनाको निम्ति प्रार्थना गर्नेछौ र अनि हामी आजको कार्यक्रमलाई बीट मार्नेछौ। सर्वशक्तिमान पवित्र अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। पिता परमेश्वर, हामी यो समय विशेष गरी तपाईँलाई धन्यवाद दिन्छौ किनभने तपाईँ परमेश्वरले हाम्रा हरेक बिहान चढ़ाइएका प्रार्थनाहरूलाई तपाईँले जवाफ दिइराख्नु भएको छ र हाम्रो प्रार्थनालाई सुन्नको लागि तपाईँले आफ्नो पवित्र कान हामीतिर फर्काइराख्नु भएको छ। पिता, हामी प्रार्थना गर्दछौ र यीशु ख्रिस्टको नाममा हामी प्रार्थना गर्छौं भरत गिरीज्यूको लागि, उहाँको शरीर दुख्ने, ढाडमा घोच्ने आदि समस्याहरू भइरहेको छ। पिता परमेश्वर, तपाईँ परमेश्वरले उहाँलाई छुनुहोस् र चंगाई छुटकारा दिनुभएको छ। पिता, हामी प्रार्थना गर्दछौ भजन संग्रह 107:20 अनुसार चंगाईको वचनलाई पठाएर तपाईँको छोराको लागि चंगाई छुटकारा दिनुभएको छ। पिता, हामी प्रार्थना गर्छौ तपाईँको घायल हातले छुनुहोस् र पूर्ण रूपले छुटकारा दिनुहोस्। हामी तपाईँ परमेश्वरमा तपाईँको छोरालाई ल्याउँदछौ। त्यसगरी प्रभु, हामी प्रार्थना गर्छौं हरिबोल बुढाथोकीज्यूको छोराको लागि, उहाँको टाउको दुख्ने समस्या भइरहेको छ र उहाँको श्रीमतीको घुँडा दुख्ने समस्या पनि भइरहेको छ भन्ने प्रभु यहाँ विन्ती आएको छ। पवित्र परमेश्वर, तपाईँ परमप्रभु परमेश्वरले उहाँहरू दुवैलाई सुन्नुहोस् र चंगाई छुटकारा दिनुभएको छ। पिता, तपाईँको नाम हो यहोवा राफा, अर्थात निको पार्नुहुने परमेश्वर। प्रभु, तपाईँको नाम अनुसारको काम आज उहाँहरूको जीवनमा हुन सहायता गर्नुहोस् ताकि उहाँहरूले पूर्ण रूपले चंगाई र छुटकारा पाइसक्नु भएपछि तपाईँले के गरी उहाँलाई निको पार्नुभयो भन्ने कुरा उहाँहरूले आफ्ना वरपरका छिमेकी साथीभाइहरूलाई भन्नुहुनेछ र तपाईँको महिमा गर्नुहुनेछ। पिता परमेश्वर, तपाईँ परमेश्वरले आफ्ना जनहरूलाई छुटकारा दिनुभएको छ। प्रभु, हामी तपाईँलाई प्रभु अनुरोध गर्दछौ, प्रार्थना गर्छौ, विन्ती गर्दछौ। पिता, तपाईँ पवित्र परमेश्वरले हाम्रो प्रार्थनालाई सुनिकन चंगाई छुटकारा दिनुभएको छ। पिता, हामी प्रार्थना गर्छौ उहाँलाई दुःख दिने सबै बिमारहरू जति पनि रहेको छ यीशु ख्रिस्टको नाउँमा तपाईँ परमेश्वरले निकालिसक्नु भएको छ र त्यो निक्लेर गइसकेको छ, हामी विश्वास गर्छौ। धन्यवाद पिता परमेश्वर, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। अवस्था श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै हो भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सुजन घिमिरेज्यूको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था, जय मसीह।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएको भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा र कार्यक्रम हजुरबालाई चिठीमा हजुरबा र नातिहरूको गन्थन हामी सुन्ने गर्छौं र हजुरबाले नातिहरूलाई अर्ती दिने गर्नुहुन्छ। धेरै नाति नातिनालाई हजुरबाले अर्ती भन्ने के हो, अर्ती किन सुन्नुपर्छ, बुढापाकाको कुरा कतिले कुहिलेको कुरा खुइलेर गयो भन्छन्, तर अन्तिममा गएर त्यही बुढा बुढीको कुरा मानेर मान्छेहरू सफलताको सिँढी चढेका कयौं घटनाहरू हामीले पाउन सक्छौं र जसले अर्ती सुन्छ त्यो मान्छे सफल पक्कै पनि हुन्छ। र हाम्रो भलाइ चाहने भनेको हाम्रो बुवा आमा अनि अग्रजहरू उहाँहरूकै भनाइ नसुनेपछि हामी कहाँ सफल हुन्छौँ, होइन त? र कार्यक्रम हजुरबालाई चिठीमा हजुरबाले हामीलाई लामो समयदेखि अर्थी उपदेशी राख्नु भएको छ, हजुरबा आइसक्नु भएको छ, हजुरबालाई स्वागत गरौँ। स्वागत छ हजुरबा।
1: वा नाति ल मेरो तर्फबाट पनि अभिवादन, जय मसी चक्रा है त्यही पारेर चाहिन्छ कुरामा। अनि के छ नाति हाल खबर?
0: हजुरबा हजुरले भन्नुहुन्छ नि हाँसेकै छु बाँचेकी छु नाचेकै छु हो हजुरबा।
1: ल्याउ हजुर बा, हामी प्यारेन्ट्सहरूलाई चाहिँ बा आफ्नो छोरा छोरी नाति नातिना सुस्वास्थ्य रहेको खुसी भएको सुन्दा सबैभन्दा आनन्द त्यतिखेर आउँछ बा। के छ नाति के भनेर सोध्दा ठिक छ भन्दाखेरि आनन्द लागेर आउँछ। गाह्रो छ भने यो बुढो मान्छेलाई पटक्कै निन्द्रै लाग्दैन क्या बा।
0: हो नि हजुरबा, हजुरले कति धेरै माया गर्नुहुन्छ हामीलाई, त्यो भएर हजुरबाले प्रत्येक कार्यक्रममा हामीलाई उत्साह दिनुहुन्छ, अर्थी उपदेश दिनुहुन्छ, हामी त धेरै आशिषित भएका छौँ नि हजुरबा।
1: हो नि बा, हो मेरो नाति नातिना सफल हुन्, सबैको अगाडि अगाडि हुन्, होइन उन्नति होस् प्रगति होस् ऋण नलागोस् है, त्यो भएर बा मैले भन्नु खोजेको कुरा चाहिँ आज के हो भने ऋण भन्ने कुराले बा मान्छेलाई साह्रै तनाव बनाउँछ। मैले देखेको छु सुन्या छु, मसँगैको दौतारीहरूको छोरा छोरीलाई ब्याङ्कमा घर राखेर सहकारीमा घर राखेर विदेश गएका छन्। अत्त पत्त छैन यहाँनिर, मेरो दौतारीहरूको बिजोग छ, ब्याङ्कले फोन गरेर कहिले किस्ता कहिले तिर्ने घर लिलाम, वो हो बा तिनीहरूको जीवन देखेर मलाई तनाव लाग्छ। त्यो भएर नाति नातिना जे छ त्यसैमा सन्तुष्टि रहनु, यो ऋण भन्ने कुरा तिर्दा तिर्दा जिन्दगी नै जाने रहेछ, कहिले ब्याज कहिले स्याज, ओहो ल छोड्दे बा म यत्रो बुढो भइसके बा अहिले म ऋण ल्याएको छु र लिनु पनि नपरोस्। त्यो भएर मेरो नाति नातिना जहिले पनि घाँटी हेरेर हाड निनु, मान्छेलाई देखाउनको लागि खसी नकाट्नु, मान्छेलाई देखाउनको लागि घर नबनाउनु, मान्छेलाई देखाउनको लागि गाडी नकिन्नु, हेर बा जे छ त्यसैमा सन्तुष्टि रहनु, परमेश्वरले यही कुरा हामीलाई सिकाउनुहुन्छ। हेर त बा उहाँ जे छ त्यसैमा सन्तुष्टि हुनुभयो नि, परमेश्वर भएर पनि एउटा गाईको गोठमा जन्म लिनु, अनि परमेश्वर भएर पनि एउटा सिकर्मीको घरमा हुनु, हेर बा उहाँले चाहनु भएको बा दरबारमा पनि त जन्मिन सक्नुहुन्थ्यो, र बा उहाँ एउटा निम्न मान्छेहरूले भेट्न पाए, दर्शन गर्न पाए। यदि येशु प्रभु महलमा जन्मिनु भएको भए, यदि प्रभु येशु चाहिँ राज खानदानमा जन्मनु भए, दरबारमा जन्मिनु भएको भए दरबारमा को पुग्न सक्थ्यो भए उहाँलाई महिमा गर्न, उहाँलाई दर्शन गर्न? केही राजाका खलकहरू त पुग्थे होला नि वा, हामी जस्तो सर्वसाधारण कहाँ प्रभुलाई भेट्न पाउँथे? त्यही भएर गोठमा जन्मिनु भयो, सबैले भेट्न पाए देख्न पाए, उहाँसँगै हिँड्न पाए, उहाँसँगै खान पाए, हेर कस्तो राम्रो कुरा। त्यो भएर जहिले पनि भए आफ्नो जे छ त्यसै मनमा सन्तुष्टि रहनु पर्छ, त्यो नै आशिषमय कुरा हुन्छ।
0: ओहो हजुर वा, कस्तो राम्रो कुरा, जे छ त्यसैमा सन्तुष्टि रह,
1: राम्रो कुरा। तर कतिचोटि चाहिँ गाह्रो हुँदो रहेछ हजुरबा।
0: मैले पनि क्या हजुरबा,
1: अस्ति भर्खरै एक वर्ष हुन लाग्यो, सबै साथीहरूले बुलेट बाइक लिएर आउने क्या हजुरबा,
0: टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ पार्दै ल्याउने,
1: आफू त सिम्पल मान्छे स्कुटी लिएर जाने, कसैले नटेने क्या हजुरबा,
0: कसैले तेरेन,
1: ओ स्कुटी भनेर मलाई त बिल्ला हान्ने क्या हजुरबा।
0: अब उधार बुलेट लिएर आउने, कसैले
1: अब क्रस फायर अरे होइन के अरे के अरे,
0: ओहो हो हजुरबा मलाई त टेन्सन भएर ल नि त भनेर ऋण गरेर एउटा बुलेट किनिहाल्यो,
1: अहिले ब्याज तिर्दा तिर्दा तिर्दा म त के दिनमा यो बरु स्कुटी नै राम्रो रहेछ भन्ने भयो नि त हजुरबा। अब हेर्नु
0: बा पनि विदेशमा हुनुहुन्छ, कति टेन्सन दिनु,
1: कति घाममा काम गरिराख्नु भएको होला,
0: अब मम्मी पनि बिरामी हुनुहुन्छ,
1: कहाँबाट ल्याउने।
0: मैले सोचेको थिएँ अब बिहान कलेज जान्छु दिउँसो केही गर्छु भनेको भने जस्तो काम पनि नभेट्ने,
1: त्यो भएर यो देखावटी काम चाहिँ गर्नु हुँदैन रहेछ, अरूलाई देखाउन चाहिँ काम गर्नु हुँदैन रहेछ हजुरबा। हजुरबाले नै अगाडि नै यो सन्देश यो अर्थी उपदेश मलाई दिएको भए त म त ऋणमा पर्ने रहेन रहेछु नि त हजुरबा।
0: हेर सबैभन्दा ठुलो कुरो भने मान्छे समस्यामा पर्नु ऋणमा पर्नु भनेको देखा के गर्नलाई,
1: देखावटीपन एकदमै देखाउनु पर्ने होइन बा, कसैको अगाडि सानो हुन नचाहने क्या बा, अब हात्ती चढो भने घोडा चढ्नु पर्ने, घोडा चढो भने हात्ती चढ्नु पर्ने, कहाँ यसरी हुन्छ त बा, अब ढुक्कै धुरीमा चढो भने ऊ पनि धुरीमै चढ्नु पर्ने, यसरी जिन्दगी चल्दैन नि त बा, कसलाई देखाउनु छ र, त्योहरू जे छ त्यसैमा सन्तुष्टि रहनु चाहिँ एकदम चाहिने कुरा, महत्त्वपूर्ण कुरा छ बा। त्यो भएर धन्यवादी जीवन होइन, प्रभुकै बारेमा हेर्न, सर्वशक्तिमान परमेश्वर भएर पनि कहिले पनि उहाँले आफ्नो घमण्ड देखाउनु भएन, सर्वशक्तिमान उहाँ भन्दा शक्तिशाली कोही छैन, उहाँले चाहेको भए सबै कुराहरूलाई पुनः निर्माण पनि गर्न सक्नुहुन्थ्यो, नष्ट पनि गर्न सक्नुहुन्थ्यो, तर उहाँले गर्नु भएन। हो बा, यहाँबाट के कुरा सिक्न सक्छौ भने हामी त ज्योतिका सन्तान हौ नि, परमेश्वरको छोरा छोरी हौ, हामी शक्तिशाली छौ, हामीलाई परमेश्वरको अनुग्रह छ हामी माथि, त्यो भएर हामीले देखा सिखी गर्नु पर्दैन, परमेश्वरले कहिले पनि म यस्तो हुँ म उस्तो हुँ भनेर भन्नु भएन, त्योको छोरा छोरी हौ हामी, त्यो भएर वा देखा सिखी कहिले नगर्नु है, यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। परम प्रभु परमेश्वर जहिले पनि हाम्रो भलाइ चाहने परमेश्वर हुनुहुन्छ। अब एउटा घटना म तँलाई भन्न चाहन्छु है बा, एउटा मान्छेले के गर भन्नु बा, अब उसलाई चाहिँ एकदमै अब म जतिको कोही छैन, मेरो जतिको घर कसैको छैन भन्ने त केही, त्यो मान्छेले चाहिँ चाहिँजो कुरामा चाहिँ ड्याङ धनी पूजा राखेर चाहिँ होइन, उसको घर चिटिक्कको दुई तला घर थियो, अझै ठुलो घर बनाउन खोज्यो, तिन तला चार तला पाँच तला सात तला गर्दै गयो, लोन ट्याक्क निकाल्यो, के भएर थाहा, घर बनाउँदैछु बनाउँदैछु, त्यतिखेर 72 सालको भुइँचालोले खेदैसम्म ढालिदियो, हेर घर छैन मान्छेको सर्वनाश, हेर अब त्यो घर सात तला बनाउँछु भनेर बनाए, तर के जरैदेखि उखालेर फालिदिएको के रहेछ भन्ने बा, त्यो घर चाहिँ अरूबाट किनौ उसले, त्यो घर चाहिँ बेच्ने उद्देश्यले बनाएर रहेछ बा, अब जग सग दरो सरो हाल्यो बा त जोगिन्थ्यो होला नि बा, फेरैदेखि ढल बा, हेर त बा 2 करोड ऋण लिएको मान्छे घर पनि छैन, अब त्यो 2 करोड कसरी तिर्ने, हेर बा अब त्यो 2 करोड पैसा तिर्या छैन, घर ढलिसक्यो, बिजोग भयो त्यो मान्छेको बिजोग, मेरै आँखाले देखे मेरै कानले सुने त्यो घरको परिस्थिति बा, न मर्नु न बाँच्नु भएर छाती पितेर रुका छन् के गर्ने ए भनेर, हेर त बा अर्कोले अगाडि सात तले बनायो भनेर आफूले पनि सात तला बनाउनु पर्छ त बा, घाँटी हेरेर हानिदिनु पर्दैन, अब हेर न मर्नु न बाँच्नु त्यो मान्छे भाँच्यो, त्यस्तो हुन्छ त्यो भएर बा, कसैको देखासिखी गरेर बाइक पनि किन्नु हुँदैन, अरू अमेरिका गयो भने म पनि अमेरिका जान्छु पनि भन्नु हुँदैन। अमेरिकामा विदेशमा जे पैसा रुखमा फाल्या हुन्छ, यहाँ मेहनत गरे भए पो उहाँ पनि मेहनत गर्न सकिन्छ। यहाँनिर एउटा ढलेको लोटा ढलेको भाँडा उठाउनु छैन, त्यहाँ त बा दुःख गर्नुपर्छ। दुःख कष्ट नगरी कहाँ पैसा कमिन्छ बा? विदेशमा त नि बा मान्छे भन्दा पनि काम त्यहाँ आहारो हुन्छ। क्या हामी पनि 3 वर्ष त विदेश भएर आएको नि वा छ नि अनुभव। तिमी राम्रो हेर्छौ भनेर भन्दैन, तिमी राम्रो काम गर्छौ भने तिमी सबैको प्यार हो, तिमी ठग्दैनौ भने सबैको प्यार हो। अनुहारले कहाँ सेलरी बढ्ने हो र? तिम्रो कामले चाहिँ तिम्रो सेलरी बढ्ने हो। त्यो भएर हामी देखासेखी नगरौँ, कोही विदेश जान जान देऊ। यहीँ पनि त सङ्घर्ष गर्दा हुन्छ, हामीले गरेकै छौँ, अहिलेसम्म परिवार चलाएकै छौँ, साथी सङ्गी राखेकै छौँ। ए बा विदेशमा चाहिँ पैसा फल्या हुँदै, त्यो भएर देखासिखी गएर विदेश पनि नजाउँ, यो प्रथालाई रोक्नुपर्छ। अब ऋण पान गरेर विदेश जान्छ, विदेश जाने बित्तिकै पैसा रुखमा फल्दैन बा, सङ्घर्ष गर्नै पर्यो, अब ऋण तिर्नु पर्यो। अब यहाँ बाबुआमालाई तनाहा, अब मान्छेले ब्याज ताउ माग्छन्, उता सङ्घर्ष। ए बा यसरी प्रतिस्पर्धा गर्नु भएन, देखासुखी गर्नु भएन, जे छ त्यसैमा सन्तुष्टि रहनु नै एकदमै राम्रो कुरा हो। क्या बा त्यो भएर नाति नातिना आजको मेन सन्देश भनेको चाहिँ देखासिखी नगर्ने, आफूसँग जे छ त्यसैमा आनन्दित हुने। आज मान्छे मान्छेमाथि भर परेर प्रश्न मान्छेले के गर्छ, यो गरिदिन्छु त्यो गरिदिन्छु भन्छन्, प्रतिज्ञा गर्छन्, अनि न यता न उता। हेर त बा म अहिले सुन्दै थिएँ क्या, एउटा मान्छेले चाहिँ अब विदेश लान्छु भनेको छ, होला त नि भनेर एयरपोर्ट गयो है। एयरपोर्टमा न मान्छे आउँछ, न टिकट आउँछ, न यता न उता, लास्टमा राइफलको जुत्ता फर्किनु पर्यो। क्या बा हेर त बा मान्छे माथि भर परेन, देखा सिकी क्या, त्यो अन्तर्य त गयो, म किन बस्ने जाने? अब त्यो विदेश गएर आएर चाहिँ ठुलो घर मनाउँछ, म चाहिँ त्यही सानै घरमा होइन, ठुलो घरमा त आनन्द हुन्छ र बा, सानो घरमा जस्तो आनन्द ठुलो घरमा हुँदैन बा, घर मात्रै ठुलो, मन सानो भएका मान्छेहरू हुन्छ, तर सानो घरमा मन ठुला भएका मान्छेहरू हुन्छन् बा। त्यो कुरा साथी रमाइलो लाग्छ मलाई, हेर बा त्यो भएर जे छ त्यसैमा सन्तुष्टि गर्नुपर्छ। त पनि त विदेश जान सक्छस् नि त, खोइ यहीँ गरिरहेको छ, प्रभुको काम पनि गरिरहेको छ, पढाइ पनि रखेको छ, पढि पनि रखेको छ, समय आयो भने जानु केही छैन, के छ यसो देश विदेश पनि घुम्नुपर्छ। तर विदेशै जानुपर्छ भने खुरुन्दा चाहिँ लाग्नु हुँदैन, त्यहाँ विदेशमा पनि चाहियो रुखमा पैसा फल्या हुन्छ र दुःख गर्नै पर्छ बा, त्यो दुःख यहाँ गरे देशै भन्ने हुन्छ बा। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ नि त नाति, कि कसो हो नि हजुरबा? कति राम्रो कुरा बताउनु भयो, आज त म धेरै आशिषित भएको छु हजुरबा। म पनि साथीभाइको लैलैमा लगाएर जाने हो विदेश भनेर सोचिरहेको थिएँ, तर नेपालमै बसेर पनि त केही गर्न सक्ने रहेछ। आमाको हातले बनाएको खाना, बाबाको माया, साथी सङ्गी, सँगै बस्नुको मजा अरू कहाँ छ? त्यो भएर हजुरबा म पनि अब नेपालमै केही गर्न चाहन्छु, हजुरले भने जस्तो म देखासिखी गर्दिनँ। केही समय अगाडि त म पनि देखासिखी गर्थेँ, ए ठुलो बुवाको छोरो चाहिँ जापान गयो, म पनि अमेरिका जान्छु भन्ने मेरो मनमा आउँथ्यो क्या हजुरबा। अनि साथीले बुलेट बाइक किन, म पनि किन्छु भन्ने जस्तो लाग्थ्यो, होइन साथीले आइफोन किन, म पनि आइफोन किन्छु जस्तो लाग्थ्यो, तर होइन रहेछ, आफूसँग जे छ त्यसमा सन्तुष्टि रहनु नै आनन्दको कुरा रहेछ नि त हजुरबा। तपाईँलाई आज मेरो आँखा खोलिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। ए भा धन्यवाद त परमेश्वरलाई दिनुपर्छ, याद आज त म एकै ठाउँमा बसेर परमेश्वरको महिमा गर्न पाएका छौँ। आज कति साथीहरूले विदेशमा गएर सङ्गति नै पाएको छैन, परमेश्वरसँगको सम्बन्धै छैन, अब परमेश्वरसँग सम्बन्ध छैन भन्नु भनेको चाहिँ बा कस्तो भने तिमीसँग आइफोन छ यसमा चार्ज गरेनौ भने के हुन्छ बा त्यो फोनको मतलबै हुँदैन नि हो बा त्यस्तै हो जिन्दगी भने अब 4 लाख कमाउँछ रे 5 लाख कमाउँछ रे अनि सङ्गति यहाँ त सङ्गति नै हुँदैन अनि के भयो र बा परमेश्वरसँगको सङ्गति नै छैन परमेश्वरसँगको आराधना नै छैन परमेश्वरसँगको कुराकानी नै छैन भने मलाई त लाग्छ बाबु जति कमाए पनि बालुवामा पानी हाले जस्तो त्यो भएर सङ्गति खोज्नु पर्यो विदेशमा हुँदा पनि सङ्गति खोज्नु पर्यो सङ्गति त भेटिहालिन्छ नि वा जहाँ इच्छा त्यहाँ उपाय त हुन्छ नि बरु हुँदै भएन भने नजिक नजिक साथीहरू भेला पार्ने आराधना गर्ने सङ्गति गर्ने प्रभुलाई महिमा गर्ने धन्यवाद दिने त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ त्यो भएर जति नै महँगो मोबाइल भएर के गर्नु चार्ज नै छैन बत्ती नै छैन भने के मतलबै नभए जस्तो हामी जति नै ठुलो मान्छे भएर पनि हामीले जति नै धेरै पैसा कमाए पनि परमेश्वरसँग सम्बन्ध छैन भने त्यो 3 लाखको आइफोन जस्तै हो अब जुन आइफोनमा चार्ज नै छैन के गर्नु त्यो भएर वा आफ्नो जीवनलाई अर्थपूर्ण बनाउनु छ भने परमेश्वरसँगको सम्बन्ध चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ यो बा र परमेश्वरसँगको सम्बन्धले चाहिँ हाम्रो जीवनलाई अर्थ दिन्छ हामी परमेश्वरसँग सम्बन्ध राख्नु भनेको चाहिँ एउटा उदाहरणीय जीवन जिउनु पनि हो आशिषमय जीवन जिउनु पनि हो नि हजुरबा हो हजुरले आजको सन्देशबाट आजको छाबाट आजको भनाइबाट म चाहिँ एकदमै आशिषित हजुरबा धेरै धेरै धन्यवाद ल जो जति नाति नातिनाले कार्यक्रम सुनिराख्नु भएको छ तपाईँहरूलाई पनि धन्यवाद आजको अर्थी उपदेश मेरै नाति नातिनाको लागि हो एउटा कानले सुन्ने अर्को कानले उडाउने कहिले गर्नु हुँदैन अर्थी उपदेश भन्ने कुरा मानिलिनुपर्छ शिरोपर गर्नुपर्छ अनि चाहिँ हाम्रो जीवनमा आशिष मिल्छ है वा ल नाति म पनि जानु पर्यो हेर अब पानी पर्ला पर्ला आज जस्तो छ आज छातै नलिआछु घाँटी के गर्ने बुढो मान्छे भिज्यो भने फेरि ज्वरो आउला खोकी लाग्ला गाह्रो हुन्छ ल ल ल नाति म चाहिँ लागे ल ठ्याक्क पारेर हुन्छ हजुरबा हुन्छ ल बिस्तारै जानु है जो साथ दिनुभयो प्रार्थना गरिदिनु भयो हजुरबा अनि अर्थी उपदेश दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद है तपाईँलाई ल बा ल अब यो हजुरबा नातिहरूको नाति हजुरबाको के गर्ने जे हुन्छ भलाइकै लागि हुन्छ

आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठीमा सुन्नुभयो हजुरबा र नातिहरूको गन्थन। मलाई त आज एकदमै आशिषमय लाग्यो हजुरबाको कुरा, जे छ त्यसैमा सन्तुष्टि रहने। आखिर विदेशमा कहाँ पैसा फल्छ र सङ्घर्ष त जहाँ पनि गर्नु नै पर्ने हो। त्यो सङ्घर्ष नेपालमै गरे के पैसा फलाउन सकिँदैन? पक्कै पनि सकिन्छ। र हजुरबा हजुरआमाको इच्छा पनि यही हुँदो रहेछ, बुढेसकालमा कतै नजाउन्, यसै वरिपरि रहन्, उनीहरूको नजिक बस्न पाइयोस्, खोजेको बेलामा होइन तातो पानी दिने छोराछोरी होस् भन्ने जसलाई हुँदो रहेछ। एउटा भनाइ छ नि, छोराछोरीले सानो भङ्गेलसम्म रुर है सुत्नै दिँदैनन् अरे, ठुलो भएपछि रुवाएर सुत्नै दिँदैन अरे भन्छन् होइन। त्यस्तो नहोस्, सबैको परिवारमा परमेश्वरको आशिष रहेको होस्, कृपा रहेको होस्, परिवारको एक सदस्यलाई परमेश्वरले आशिष दिनुभएको होस्, प्रशस्ताको जीवन दिनुभएको होस् भन्न चाहन्छु। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छा

त्यतिकै नछोड, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राण दण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन। घुस नखाओ, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको दोस्रो पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इजरायलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इजरायलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इजरायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनु भयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन। झुट बोल्ने मानिस

परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई, स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई चाहिँ आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उग्लदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु, हुनसक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीडको पछि नलाग। भीड भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड लागेर जादु हेरिरहेका हुन्छन्, भीड लागेर के गरिरहेका हुन्छन्। भीडका मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एकमत हुन्छन्। राम्रो कुराका निम्ति एकमत हुनु धेरै असल कुरा हो।

0: पटक हामी भीड़को कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौ। भीड़कै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ। भीड़कै कारणले गर्दा हाम्रो आर्थिकी अवस्था पनि खस्किराखेको हुन्छ। अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो सुविवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रु प्रति पनि सद्भावना राख्नु पर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात, झुट, घुस खाने कुराहरू, अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नु पर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौं? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्ते नमस्ते आदरणीय मित्र, तपाईंलाई दुवै हात जोडेर आज यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। तपाईंलाई डर लाग्छ कि लाग्दैन? एक महान व्यक्तिले भनेका छन् कि डर सबैभन्दा ठूलो रोग हो। डर एउटा रोग हो भन्दा तपाईंलाई विश्वास नलाग्ला। डर एउटा बाधा पनि हो, यसले मानिसको जीवनमा पर्खाल खड़ा गर्दछ। आज म तपाईंलाई डरको विषयमा केही महत्वपूर्ण कुराहरू बताउन गइरहेको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

तपाईले आफ्नो बहुमूल्य समय यो कार्यक्रमको निम्ति दिनुभएको छ, तपाईलाई धन्यवाद। म विश्वास गर्छु कि यस कार्यक्रमद्वारा तपाईलाई फाइदा भइरहेको छ। कृपया यस कार्यक्रम सम्बन्धी तपाईका विचार पोखेर पत्रमा लेख्नुहोला। म तपाईँको पत्रको बाटो हेरिरहनेछु। मेरो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनुहोस् सधैँ आज पनि एउटा मधुर गीत संगीत सुन्दै आजको सन्देशको

आजको हाम्रो कुराकानीको विषय हो डर। डर भन्दा साथ तपाई कुन कुरा सम्झनुहुन्छ, वा डर भन्दा तपाईँको आँखा अघि कस्तो दृश्य वा तस्विर आउँछ? मानिस विभिन्न कुराहरूसँग डराउँछन्, सायद तपाईँलाई पनि कुनै कुरासँग डर लाग्छ होला, होइन त? मलाई पनि डर लाग्छ। कोही हुन्छन् जो रातको अँध्यारोमा डराउँछन्, रात परेपछि घरबाट एक पाइला बाहिर निकाल्दैनन्। कोही भूत प्रेतसँग डराउँछन्, भूत निस्केर तर्साउला भने डरले भुत्तुक्क हुन्छन्। हिजो मात्र मैले चिनेका एकजना व्यक्तिको मृत्यु भयो। हामी उनको मलामी गयौं। मलामी जाँदा एकजना मित्रले आफ्नो डरको बारेमा कुरा गर्दै भने, मलाई त मर्न डर लाग्छ, मलाई चितामा राखेर जलाउँदा मलाई पोलियो भने, वा मलाई चिहानमा गाडिसकेपछि म बिउँते भने के होला, यो सोचेर मलाई डर लाग्छ। के तपाईँले पनि कुनै बेला यस्तै कुराहरू सोच्नु भएको छ? कोही कोही शैतानसँग पनि डराउँछन्। शैतान को हो? त्यो परमेश्वर र सबै मानिसहरूको विरोधी हो। त्यसले मानिसहरूलाई नाश पार्न चाहन्छ। त्यो सबै भूतात्मा, पिचास, दुष्टात्मा आदिका मालिक हो। कोही कोही असफलतासँग डराउँछन्। म असफल हुन्छु कि भन्ने यस्तो डर विशेष रूपले स्कूल क्याम्पस पढ्ने विद्यार्थीहरूको हृदयमा हुन्छ। परीक्षामा, जाँचमा सफल हुँला कि असफल भन्ने पीरको साथमा डर पनि बोकेर उनीहरू जिउँछन्। कोही कोही हुन्छन् जो जीवनमा सधैँ जित्न चाहन्छन्, उनीहरू हारको डरले ग्रस्त हुन्छन्। अरू हुन्छन् जो मेरो शारीरिक मृत्युपछि के होला भन्ने सम्झेर डराइरहेका हुन्छन्, अर्थात उनीहरू मृत्युपछि नरकको जानु पर्ला भन्ने सोचेर डराउँछन्। तर मानिसको डर सधैँ प्रत्यक्ष रूपमा देख्न सकिँदैन। विशेष समय वा अवसरमा मानिसको डर स्वयं प्रकट हुँदछ। बाइबलले यस विषयमा के भनेको छ? पवित्र बाइबलमा डरको विषयमा दुई किसिमको धारणा व्यक्त गरिएको छ, डर अनि भय। भय भन्ने शब्दलाई पनि हामी कहिलेकाहीँ डर भनेर नै बुझ्छौं। डर दुई किसिमको हुन्छ, नकारात्मक र सकारात्मक डर। मानिसले आफ्नो मनमा डरको भावना पालेर राखेको हुन्छ। मानिसलाई विभिन्न कुराहरूको डर लाग्नु स्वाभाविक नै हो। तर तपाईँलाई थाहा छ, पवित्र ग्रन्थ बाइबलमा परमेश्वरले मानिसलाई 366 पटक न डराउ म तिम्रो साथमा छु भन्नुभएको छ। एक वर्षमा कति दिन हुन्छन्? 365 वा 66 दिन। परमेश्वरले उहाँमाथि विश्वास गर्नेहरूलाई पनि त्यति नै संख्यामा न डराउ भन्नुभएको छ। यो परमेश्वरले हामीलाई दिनुभएको प्रतिज्ञा र ढाडस हो। मैले तपाईँलाई नकारात्मक र सकारात्मक किसिमको डर भने। नकारात्मक डर भनेको डरले भुतुक्क भएर कुनामा पस्नु, निष्क्रिय हुनु, तर्सनु यस्तै कुरा हुन्। यस्तो डरको स्रोत कहाँ छ? यस्तो डरको स्रोत शैतानमा छ। यो सांसारिक वा स्वाभाविक डर हो। आज संसारमा जिउने मानिसहरू यस्तै किसिमका डरले भरिएका छन्, त्रासित छन्। यस्तो डर मानिसको निम्ति एउटा पासो जस्तो बनेको छ। बाइबलमा केही व्यक्तिहरूको वर्णन गरिएको छ जुन मानिसहरू डराउँथे। त्यस्तै एक व्यक्ति थिए अब्राहम, जसलाई विश्वासका पिताको रूपमा बाइबलमा प्रस्तुत गरिएको छ। तिनी परमेश्वरमा भरोसा गर्ने व्यक्ति थिए। एक अवसरमा तिनले ज्यान जाने डरले झूठ बोले। तिनकी पत्नी सारा साह्रै सुन्दर थिइन्। पराया देशका शासकले तिनकी पत्नीलाई मन पराउलन् र तिनकी पत्नीलाई आफ्नो बनाउन त्यस शासकले तिनलाई मार्लान् भनी डरले तिनले आफ्नी पत्नीलाई बहिनी भन्दै झूठ बोले। परमेश्वरले अब्राहमलाई नडरा भन्नु परेको थियो। मृत्युको डरले गर्दा नै तिनले झूठ बोलेका थिए। अब्राहमको एउटा छोरो थियो इसाक। तिनी पनि आफ्ना पिता जस्तै डराउँथे। तिनको छोरो याकुब पनि डराउँथ्यो। डरको हातमा भएका धेरै मानिसहरूको वर्णन बाइबलमा गरिएको छ, तर परमेश्वरको सहायताद्वारा तिनीहरू सबैले आफ्नो डरमाथि विजय पाए। मानिस जुन कुरासँग डराउँछ त्यही कुराको उसले सामना गर्नुपर्छ। प्राचीन कालका इजरायली राजा परमेश्वरका परम भक्त थिए। तिनी डराउँथे। पछिबाट तिनले परमेश्वरको स्तुति गर्दै लेखे भजन संग्रह 56 अध्यायको 3 खण्ड। परमेश्वरले मलाई सबै डरहरूबाट छुटकारा दिनुभयो। राजा दाउदले जीवनका सबै परिस्थितिमा परमेश्वरमाथि भरोसा राख्दै प्रार्थना गर्दथे। एक अवसरमा तिनले भने, जुन बेला मलाई डर लाग्छ म तपाईँमा भरोसा राख्नेछु। प्रभु येशूका 12 चेलाहरूमध्ये एकको नाम पत्रुस थियो। तिनमा पनि डरको आत्मा थियो। डरैकै कारण तिनले अरूहरूको अघि प्रभु येशूलाई 3 पल्ट इन्कार गरे।
किनकि उहाँलाई स्वीकार गरेका भए तिनको ज्यान जाला भनी तिनी डराएका थिए। तर पछिबाट परमेश्वरको पवित्र आत्मा तिनीमाथि आउनु भएपछि तिनको जीवनबाट डर सन्देहको निम्ति हटेर गयो। तिनले हजारौं मानिसहरूको अघि उभिएर प्रभु येशूको गवाही दिए। येशूको खातिर तिनको प्राण अर्पण गर्न पर्यो, तापनि तिनी डराएनन्। तिनले प्राण अर्पण गरे। पवित्र बाइबलले भन्छ, डर छेरुवा वा डर पोखहरू नरकको आगोमा फालिनेछन्। प्रकाश 21:8। एकजना व्यक्ति ती मानिसहरू, प्रभावहरू, वस्तुहरू र घटनाहरूसँग डराउँछ जसको उमाथि नियन्त्रण हुन्छ। त्यसले उसलाई बस्म पार्छ वा नष्ट पार्छ भने ऊ डराएको हुन्छ। कायरताको कारण पनि मानिस डरको आत्माले भरिएको हुन्छ। सकारात्मक किसिमको डर भनेको राम्रो किसिमको डर हो। जब कुनै व्यक्तिलाई आदर वा सम्मान गरिन्छ तब त्यो व्यक्तिसँग डर मानिन्छ। तर उसले नाश पार्ला भन्ने डर यो होइन, बरु हामीद्वारा उसलाई चोट लाग्छ वा हामीद्वारा दुखी अप्रसन्न होला कि भन्ने डर हो। हामीले हाम्रा सृष्टिकर्ता परमेश्वरसित यस्तै किसिमको डर मान्नुपर्छ, उहाँलाई आदर गर्नुपर्छ। जुन व्यक्तिले परमेश्वरलाई आदर गर्छ साँचो हृदयले उहाँको आराधना गर्छ। उसले परमेश्वरलाई चोट लाग्ने, उहाँलाई दुखी बनाउने कार्य कहिले पनि गर्दैन। श्रद्धापूर्वक परमेश्वरको डर मान्नु भय मान्नु हो। कुनै व्यक्तिलाई हामी आदर गर्छौं र उसको भय मान्छौं भने त्यो व्यक्ति हाम्रो अघि हुँदा पनि वा नहुँदा पनि त्यसले कुनै फरक पार्दैन। ऊ हाम्रो अघि हुँदा पनि वा नहुँदा पनि उसको भय मान्छौं र उसलाई चोट पार्ने वा दुखी बनाउने कार्यहरू गर्दैनौं। परमेश्वरले यही प्रकारको भक्ति मानिसहरूबाट चाहनुहुन्छ। परमेश्वरको भय मान्नु भनेको दुष्टता र पापलाई घृणा गर्नु हो भनी दाऊदले भनेका छन्। भजन 3:7-8। पाप भनेको बाटो बिराउनु, बेठी कार्य गर्नु, परमेश्वरको आज्ञा उल्लंघन गर्नु हो। साधारणतया भन्ने हो भने पाप भनेको पवित्र परमेश्वरको विरूद्धमा अपवित्र कार्य गर्नु हो। यदि एकजना व्यक्तिको हृदयमा परमेश्वरको भय छ भने त्यो भयले उसलाई शुद्ध जीवन बिताउन सहायता गर्नेछ। बाइबलले भन्छ, परमेश्वरको भय मान्नु ज्ञानको शुरूआत हो। जब हामी परमेश्वरको भय मानेर जिउँछौं तब धेरैवटा असल कुराहरू हाम्रो जीवनमा हुनेछ। परमेश्वरले हामी हिँड्नुपर्ने बाटोमा डोर्याउनु हुनेछ। यो भयले हामीलाई परमेश्वरको आज्ञा पालन गर्ने शक्ति दिँदछ। जसले परमेश्वरको भय मान्छ उसित परमेश्वरको घनिष्ठता हुन्छ। उहाँले आफ्ना योजनाहरू उसलाई प्रकट गर्नुहुन्छ। परमप्रभुको भय एउटा साँचो जस्तै हो, जसले ज्ञान, बुद्धि, मुक्ति, परमेश्वरको आशिषको भण्डारलाई खोल्दछ। पवित्र ग्रन्थ बाइबलमा परमेश्वरको भय मान्ने मानिसहरू धन्यका हुन् भनिएको छ। भजन 128। त्यस्ता मानिसहरू आशिषित हुनेछन् भनी घोषणा पनि गरिएको छ। त्यो व्यक्तिको परिवार आशिषित हुनेछ भनिएको छ। तिनीहरूको सधैँ भलाइ हुनेछ, तिनीहरू दीर्घायु हुनेछन्। यो संसारमा जिउँदा हामीले अरू कुरासँग डराउनु पर्दैन, तर परमेश्वरको भय मान्नुपर्छ। बाइबलको वचनले भन्छ, तिमीहरूले उहाँको भय मान जसले शरीर र आत्मा दुवैलाई नाश पार्न सक्नुहुन्छ। तपाईँ भन्नुहोस्, कसको डर मान्नुहुन्छ, मानिसको कि परमेश्वरको? राजा सुलेमानले भनेका छन्, खास कुरा यही हो, परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर, किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। कति मिठो कुरा थियो परमेश्वरको भय मान्ने कुरा। उहाँको भय मान्दा हाम्रो जीवन आशिषित बन्छ। यदि आजको कुराकानी सुनेर तपाईँको जीवनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्न सक्नुहुनेछ, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। पत्र व्यवहार गर्दा कृपया आफ्नो नाम, ठेगाना स्पष्ट र पूरा लेख्नुहुन म तपाईँसित आग्रह गर्दछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनुहोस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: अब्राहम र लोतको भिन्नता। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 45 यहाँलाई स्वागत छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउनेहरूले परमेश्वरको आशीर्वाद पाउँछन्। यसको विपरीत, जसको हृदय घमण्डले भरिएको छ, जसलाई लाग्छ कि उनीहरूलाई परमेश्वरको आवश्यकता छैन, उनीहरूले आफ्नो अविश्वासको परिणाम भोग्नेछन्। हितोपदेशको पुस्तक 16:18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। आज हामी अब्राहम र उनको भतिजा लोतको जीवनको भिन्नतालाई हेर्नेछौ। एउटाले परमेश्वरमा भरोसा राख्नेछ भने अर्कोले आफ्नै क्षमतामा। यसले उनीहरूको भावी जीवनलाई कसरी असर गर्नेछ भनेर हेरौं। उत्पत्तिको पुस्तक 13:4 र जहाँ तिनले पहिले

0: तिमी मसँग अलग हौ। तिमी देवीतिर गयो भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयो भने म देवीतिर जानेछु। अब्राहमको नम्र हेरचाह गर्ने आचरण अझै पनि चम्किरहेको छ। उनी जुनसुकै भूमिमा बसे पनि परमेश्वरले उनलाई समृद्धि दिनुहुनेछ भन्ने विश्वास गर्छन्। त्यसैले उनले उदारतापूर्वक लोतलाई कुन भूमि उत्तम छ भनेर छनौट गर्ने अवसर दिन्छन्, अनि त्यसपछि अब्राहमले बाँकी रहेको सम्पत्ति दावी गर्नेछन्। उत्पत्तिको पुस्तक 13:10-11। लोतले आफ्नो आँखा उठाएर हेरे र इर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोहरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदम र गोमोरा सर्वनाश गर्न अघिको कुरा यो हो। यसै कारण लोतले इर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे, यसरी तिनीहरू छुटिए। लोतले कहाँ बसोबास गर्ने भनेर निर्णय गर्नु अघि परमेश्वरबाट बुद्धि खोजेनन्। उनले सदम सहर नजिकैको क्षेत्रमा पाल टाङ्ने छनौट गरे। उत्पत्तिको पुस्तक 13:13। सदमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरूद्धमा साह्रै पाप गर्थे। हामीलाई ठूलो खतरामा पार्ने निर्णयहरू गर्दा परमेश्वरलाई थाहा हुन्छ, तर उहाँले हाम्रो आफ्नै निर्णयहरू गर्ने स्वतन्त्र इच्छाको सम्मान गर्नुहुन्छ। लोतले कहाँ बस्ने भनेर निर्णय गर्नु अघि परमेश्वरमा भरोसा नगर्ने छनौट गरे। यो निर्णयले उनलाई लगभग आफ्नो ज्यान गुमाउनु पर्यो। उत्पत्तिको पुस्तक 13:14-17। लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब तेरो आँखा उठाएर त भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर। तैले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरो सन्तानलाई पृथ्वीको धूलो सरह बनाउनेछु, यहाँसम्म कि कसैले धूलो गर्न सक्छ भने तेरो सन्तान पनि गर्न सक्नेछ। उठ, तेरो देशको चाहेतिर जा, किनकि म त्यो तँलाई दिनेछु। प्रिय श्रोता, तपाईँ कुन उदाहरण पछ्याउन रोज्नुहुन्छ? लोतको उदाहरण, जसले परमेश्वरको बुद्धि खोज्ने छनौट गरेनन्, उनले आफ्नो कार्यको लागि ठूलो परिणाम भोगे? वा के तपाईँ अब्राहम जस्तै नम्र हुन रोज्नुहुन्छ र परमेश्वरमा भरोसा राख्नुहुन्छ? तपाईँले गर्ने छनौटहरूले तपाईँको भविष्य निर्धारण गर्नेछ, चाहे त्यो राम्रो होस् चाहे नराम्रो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98-68-55-33-39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
1: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105 थोप्लो एक मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं कार्यक्रम मधुर संगीतको साथमा। बिहिबार भएको हुनाले हामी 9-9:30 बजेसम्म आउने गर्थ्यौं, अब भने हामी प्रत्येक बिहिबार 9:05-9:30 बजेसम्म आउने जानकारी पनि गराउँछौ र परमेश्वरको निम्ति गाइएका मधुर मधुर भजनहरू तपाईँमा आज हामी प्रस्तुत गर्ने गर्छौं। प्राविधिक मित्र सुजनजी र म आएका हौं, अब पनि आधा घण्टाको निम्ति लगभग 25 मिनटको निम्ति र शुरूआतमा एडियन देवानले गाउनुभएको मेरो हृदयमा लिआउँछु गहिरो तृष्णा।

यहाँ दिनभरि नै प्रभुको उपस्थितिमा जिउनु चाहिँ महत्वपूर्ण कुरा, असल कुरा पनि हो श्रोता, जसले हाम्रो जीवनलाई परिवर्तन गरिदिन्छ, हाम्रो जीवन आनन्दमा परिवर्तन हुन्छ जब दिनभरि प्रभुको उपस्थितिमा हामी बस्छौं अनि आनन्दित पनि पक्कै हुन्छौं। कार्यक्रम मधुर संगीतमा हजुरलाई आनन्दित गराउन दिनभरि चाहिँ एउटा पावरफुल बनाउनको निम्ति नै हामी यहाँ आउने गर्छौं र मिठा मिठा भजनहरू प्रस्तुत गर्ने गर्छौं। त्यस्तै भजन छ, धन्यवादको भजन, धन्यवाद दिन्छु प्रभुलाई, निकै मिठो भजन राख्छु यो समय।

तीव्र महिमाले भरत सारा संसार अर्थपूर्ण भजन हामीले सुनेका छौँ। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम मधुर संगीत सुन्दै हुनुहुन्छ। हामीले कार्यक्रम मधुर संगीतमा यस्तै मीठा मीठा भजनहरू, परमेश्वरलाई महिमा दिने, आदर दिने, धन्यवाद दिने भजनहरू तपाईँलाई सुनाउने क्रममा नै छौ। यतिखेर भागेर जाउँ कहाँ, भागेर कहाँ जाउँ भन्ने मिठो भजन राख्दछु।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
6: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
7: आफ्ना भेडाहरूमाथि परमेश्वरको चिन्ह। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। जोनी र साथीहरूमा तपाईहरूलाई स्वागत छ। भजन संग्रह 23 परमेश्वर र वहाँका मानिसहरूको बारेमा लेखिएको एउटा असाध्यै सुन्दर कविता हो। यसले सिधै हाम्रा आनन्दहरू र हाम्रा डरहरूसँग कुरा गर्छ, होइन र? अनि तपाईलाई राम्रोसँग थाहा भए झैं यो भजन हाम्रो आत्माको असल गोठालो येशूको बारेमा हो। यसको पहिलो पदबाटै यो कुरा स्पष्ट हुन्छ कि हामी परमेश्वरका हौं, हाम्रो गोठालाका हौं। केवल यसकारण मात्र होइन कि वहाँले हामीलाई सृष्टि गर्नुभयो, तर यसकारण कि वहाँले हाम्रो उद्धार गर्नुभयो। एक समयमा हामी प्रत्येक ती हराएका भेडाहरू जस्तै थियौं, जो बाटो बिराएर भौतारी रहेका थिए। अनि के तपाईँलाई यस कुरामा खुशी लाग्दैन कि तपाईँको असल गोठालोले आएर तपाईँलाई भेटाउनुभयो र तपाईँको उद्धार गर्नुभयो? तर हाम्रो गोठालाको बारेमा अर्को एउटा कुरा पनि छ। परमेश्वर हाम्रो मालिक हुनुभएको कारण वहाँले हामीमाथि आफ्नो एउटा चिन्ह वा छाप लगाउनुहुन्छ। मैले कतै पढेकी थिए कि गोठालाहरूले आफ्ना भेडाहरूको कानमा सानो चिन्ह काटेर वा अन्य धेरै विशेष चिन्ह लगाएर आफ्ना भेडाहरूलाई चिन्ने गर्छन्। त्यो भौतिक चिन्ह नै यस कुराको प्रमाण हो कि त्यो भेडामाथि गोठालाको स्वामित्व छ। एफिसी 1:13 भन्छ, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, वहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। मेरो लागि म सधैँ मेरो घाँटीमा रहेको दागलाई परमेश्वरले मेरो जीवनमा राख्नुभएको वहाँको स्वामित्वको चिन्ह जस्तो सोच्ने गर्छु। म यहाँ विस्तृत विवरणमा त जाँदिन, तर त्यो पौडी दुर्घटनामा मेरो गर्दन भाँचिनु अघि म एक कडा मनकी, जिद्दी र विद्रोही स्वभावकी किशोर उमेरकी केटी थिए। हुन त म आफूलाई क्रिश्चियन भन्थे, तर शुक्रबारको रातमा मेरो व्यवहार त्यस्तो देखिँदैनथ्यो। र म हाई स्कूलको अन्तिम वर्षमा पुग्दा म भेडाको गोठबाट धेरै टाढा भइसकेकी थिए। म ठ्याक्कै त्यही हराएको भेडा जस्तै थिए, जो बाटो बिराएर भौतारी रहेको थियो। जब म कलेज जाने तयारी गर्दै थिए, म कति ठूलो नैतिक खतरामा छु भन्ने कुराको मलाई पत्तै थिएन। तर धन्य होस्, ती असल गोठालो आउनुभयो र मलाई बचाउनुभयो। उहाँले मलाई मृत्यु भन्दा पनि भयानक गन्तव्यबाट उद्धार गर्नुभयो। तर यीशुले मलाई कसरी भेडाको गोठमा फर्काउनु भयो त? उहाँले मलाई कसरी बचाउनुभयो? उहाँले मेरो गर्दन भाँचिदिनुभयो। अब तपाईँले यसका लागि जुनसुकै शब्द प्रयोग गर्न सक्नुहुन्छ। तपाईँ भन्न सक्नुहुन्छ कि उहाँले मेरो दुर्घटना हुन अनुमति दिनुभयो, अथवा उहाँले यसको योजना गर्नुभयो वा निर्धारण गर्नुभयो। तपाईँ जसरी भन्नुहुन्छ भन्नुहोस्। मुख्य कुरा यो हो कि उहाँले चाहनु भएको भए यसलाई रोक्न सक्नुहुन्थ्यो, तर उहाँले रोक्नु भएन। उहाँको सार्वभौम र सिद्ध इच्छामा त्यो पौडी दुर्घटनामा जसमा मेरो गर्दन भाँचियो, मेरो जीवनको लागि उहाँको महान योजना भित्रै परेको थियो। यसको परिणाम पूर्ण र स्थायी पक्षघात भयो। अनि यसको अर्को परिणाम मेरो घाँटीको यो दाग हो, जहाँ डाक्टरहरूले मेरो मेरुदण्डको हड्डीलाई स्थिर बनाउन अपरेशन गरेका थिए। दशकौं बितिसक्दा पनि यो दाग अझै प्रष्ट देखिन्छ, तर म कहिले पनि यसलाई मेकअप गरेर लुकाउने वा अग्लो कलर भएको लुगा लगाएर छोप्ने प्रयास गर्दिन। अह, कहिले गर्दिन। मेरो घाँटीको यो दागलाई त्यो भेडाको कानमा काटिएको दाग जस्तै मान्छु। यो यही चिन्ह हो जुन असल गोठालोले मेरो जीवनमा लगाइदिनुभयो, ताकि मैले मलाई सृष्टि गर्ने, मेरो उद्धार गर्ने, मलाई मोल तिरेर किन्ने र मेरो मालिक हुनुहुने परमेश्वरलाई कहिल्यै बिर्सन नसकौं। अनि म मेरो जीवनमा उहाँले लगाइदिनु भएको यो चिन्हका लागि असाध्यै खुशी र आभारी छु। म आफ्नै खुट्टामा उभिन सक्दा जति खुशी थिए त्यो भन्दा कैयौं गुणा बढी खुशी, सन्तुष्ट र आफैसँग अनि प्रभुसँग गहिरो शान्तिमा आज छु। परमेश्वर नै मेरो गोठालो हुनुहुन्छ र उहाँ बाहेक मलाई अरू कसको आवश्यकता छ र म अचम्म मान्छु। तपाईँको जीवनमा चाहिँ परमेश्वरको स्वामित्वको चिन्ह के हो? असल गोठालोले आफ्ना भेडाहरूसँग गर्ने काम यही नै हो, र यो कुरा सधैँ जानिराख्नुहोस् कि तपाईँको गोठालो सधैँ असल र सबैभन्दा उत्तम गोठालो हुनुहुन्छ। आमेन।
8: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाई पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
8: र सरिता महर्जन 9141191010।

0: चौरानब्बे अन्ठानब्बे एकचालिस उन्नाइस दस चौरानब्बे।
1: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
0: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार।

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: एकचाम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
3: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ
1: नमस्कार उपप्रमुखज्यू
4: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
4: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
2: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु
4: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
2: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नु पर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
5: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर
8: प्रोपाइटर सानो सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38
9: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
9: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
9: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
7: चर्च सोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
9: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 98514-24141 98514-24141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com
10: होइन यो झोला भित्र के छ
11: होइन हौ यो झोला भित्र चाहिँ के छ
10: यो झोलाको पोकाहरूमा के छ
12: होइन यो झोला भित्र चाहिँ के छ छिटो खोल्नु न खोल्नु
13: हजुर कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला
14: प्रस्तुता कुमार अब्राहमको साथमा
11: झोला भित्र भएको पोकाहरू खोल्नुहोस् आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बिहिबार हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं 10 बजेदेखि 11 बजेसम्म र कार्यक्रम मार्फत विशेष गरिकन हामी धन्यवाद दिन्छौं ती व्यक्तिहरूलाई जसले हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट हामीलाई उत्साह दिनुभएको छ, सहायता पुर्याउनु भएको छ र विभिन्न तवरहरूबाट हामीलाई साथ दिनुभएको छ र सँगसँगै सबैभन्दा पहिलो स्थानमा त हामी परमेश्वरलाई धन्यवाद दिन्छौं र दिनको शुरूआत नै उहाँलाई धन्यवाद दिएर होइन हामीले गर्दछौं भने सँगसँगै हाम्रो जीवनमा उहाँले राखिदिनुभएका व्यक्तिहरूलाई पनि सम्झेर हामी निश्चय पनि उहाँहरूले गर्नुभएको प्रेम वास्ता प्रार्थना हरेक कुराहरूको लागि धन्यवाद दिन्छौं र तपाईँले कार्यक्रममा फोन गर्न सक्नुहुनेछ, आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ र उहाँहरूलाई सम्झिनु भएको मुष्टमा धन्यवाद भन्न सक्नुहुनेछ र कार्यक्रम मार्फत तपाईँले फोन गरेर आफ्ना कुराहरू व्यक्त गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44 र कार्यक्रममा फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
3: जय
2: मसी सुमनजी, हामी एकदमै ठिक छौ, तपाईँ कस्तो हुनुहुन्छ?
3: एकदमै ठिक ठाक छु, प्रभुको अनुग्रह कृपाले हजुरको अन्तर्विन्द्र प्रार्थनाले अस्वस्थता हुन्छ नै किनभने हामी संसारमा शरीरमा भएको कारणले हामीले रगतमा माटोले बनेको कारणले अलिअलि त हुन्छ नै तर यो मात्रै ठुलो कुरो होइन, ठुलो कुरो चाहिँ परमेश्वरको जन्मण्डव हो, परमेश्वर ठुलो हुनुहुन्छ। मेरो अलिकति यो आँखाको अपरेसन यो हल्का मध्यबिन्दु भएर गरेको यो ठिक हुँदैछ, परमेश्वरलाई धन्यवाद। सम्पूर्ण थाहा हुने सुन्नेहरूले जति पनि प्रार्थना गरिदिनु भएको छ यहाँहरूलाई म धेरै म धन्यवाद दिन चाहन्छु।
2: हजुर, हाम्रो खानपिन भइसक्यो सुमनजी र प्रभुसँग हामी तपाईँको लागि हजुर पनि प्रार्थना गर्नेछौँ र आज कार्यक्रम मार्फत तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
3: किनभनेदेखि यो दिन परमेश्वरले सृष्टि गर्नुभयो, यो दिन परमेश्वरले सृष्टि नगर्नु भएको भए हाम्रो जीवन चाहिँ हामीलाई थाहा हुँदैन के हुन्थ्यो होला। त्यति मात्रै होइन, यो संसार संरचना गर्नुभयो, यो संरचना उहाँको हो, यो डेबुरेसन उहाँको हो र यो उहाँले सिर्जना भयो र यसै गरी हामी मानिस जातिलाई साँच्चै नै आमाको गर्वधारादेखि हामीलाई रस्नु भएर आज हामीले संसार देख्नु पाएको छौँ, संसारमा रमाउनु पाएको छौँ, हामी घुमफिर गर्नु पाएको छौँ, संसार देख्नु पाएको छौँ अनि यसै कारण परमेश्वरलाई धेरै धेरै धन्यवाद। अनि हामीले साँच्चै नै हाम्रा यत्रो सृष्टिकर्तालाई हामीले महिमा गर्नुपर्छ, उहाँको नामलाई हामी उचाल्नुपर्छ अनि हामी धन्यवाद दिनुपर्छ परमेश्वरलाई। भन्न चाहन्छु आज म धन्यवाद दिन चाहन्छु अनि विशेष गरी परमेश्वरलाई धन्यवाद अनि यसै गरी हजुरहरूले एकदमै हामीलाई दिन प्रतिदिन साँझ बिहान झरी बादल घाम पानी नभनिकन एकदमै हामीलाई आत्मिक भोजन त्यहाँबाट हामीलाई खुवाउनुहुन्छ। यहाँ गुन्नी एफएम सम्पूर्ण परिवारलाई एकदमै म सम्झनाको साथमा म धन्यवाद दिन चाहन्छु अनि धन्यवाद दिनु पर्दाखेरि हाम्रो पुनः मैलाई सम्झनाको साथमा धन्यवाद, हाम्रो सुजनजालाई सम्झनाको साथमा धन्यवाद, हाम्रो सन्ध्या बहिनीलाई धन्यवाद, हाम्रो अब्राहम सरलाई धन्यवाद, हाम्रो ज्ञानु बहिनीलाई धन्यवाद, हाम्रो मिनिमा बहिनीलाई धन्यवाद, जोनास्तान गिरीलाई धन्यवाद, विजय सरलाई धन्यवाद, सरस सरलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो सन्दीप भाइलाई धन्यवाद, अनि यसै गरी हाम्रो सुमित दास सरलाई धन्यवाद, अनि धन्यवाद हाम्रो साजन गुरुङ सरलाई धन्यवाद, अनि कुमार विष्ट सरलाई धन्यवाद, हाम्रो आइजी भाइलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ सुमन पाण्डेजीलाई धन्यवाद, हरिचित्तजीलाई धन्यवाद, यादु खटोडालाई धन्यवाद, तेज रोक्काजीलाई धन्यवाद, मङ्गलमान महन्तजीलाई धन्यवाद, अनि विशेष गरी हाम्रो नारायण शर्माजीलाई हामी धन्यवाद दिनुपर्छ, परमेश्वरको दासोरालाई, अनि परमेश्वरको दासोरा यसै गरी हामीलाई जीवनको मार्गमा डोराउनुहुन्छ, हाम्रो शेखा सरलाई धन्यवाद दिनुपर्दछ, अनि यसै गरी धन्यवाद दिनुपर्दछ हाम्रो भीम कुमार राई सफलता उन्नति प्रगतिको मार्गमा हामीलाई डोराउनुहुन्छ, अनि यहाँलाई पनि म धन्यवाद, यहाँको परिवारलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ, अनि विशेष गरी हाम्रो चन्द्रमा बहिनीलाई म धन्यवाद दिन चाहन्छु, उहाँको साथीलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, अनि विशेष गरी धन्यवाद दिनुपर्छ हाम्रो अमित महर्जन बहिनीलाई धन्यवाद दिन चाहन्छु, अनि विशेष गरी धन्यवाद हाम्रो यसै गरी लक्ष्मी मगर बहिनीलाई धन्यवाद, माया बहिनीलाई धन्यवाद, निष्मा बहिनीलाई धन्यवाद, अनि यसै गरी सुन्तनी तामाङलाई धन्यवाद, यसै गरी सुमित्रा म्याडमलाई धन्यवाद, तारा बहिनीलाई धन्यवाद, शोभा मिश्रजीलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो दुर्गा बस्नेतजीलाई दिदीलाई म सम्झेर धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई धन्यवाद, शर्मिला गौतमजीलाई धन्यवाद, एली शिवाजीलाई धन्यवाद, जमुना राणाजीलाई धन्यवाद, अनि विशेष गरी हाम्रो यसै गरी हाम्रो पम्फा रोक्काजीलाई परमेश्वरको दासहरूलाई म धन्यवाद, उहाँको दाईलाई धन्यवाद, अनि यसै गरी हाम्रो पम्फा बोपाली बहिनीलाई म सम्झेर धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो सारा बहिनीलाई धन्यवाद, अचेलदेखि कन्ट्याक्ट गर्नुहुन्न बिजी हुनुहुन्छ कि क्या हो, हाम्रो पुना दिनलाई म सम्झेर धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो विद्या सरस्वतीलाई धन्यवाद दिन चाहन्छु, अनि यसरी हाम्रो यस्तो भक्तजी अझ निकै हराउनु भएको छ, उहाँलाई म सम्झेर धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो हरि रोक्काजी पनि कन्ट्याक्ट गर्नुहुन्छ हुन्न, उहाँलाई पनि धन्यवाद, सावित्र रोक्काजीलाई धन्यवाद, अनि धन्यवाद जोन सरस्वतीलाई धन्यवाद, हाम्रो धर्म विनोद परालजीलाई म सम्झेर धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हामीले दिनुपर्दछ उत्तम शिवकोटीजीलाई म सम्झेर धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म हरिपोल कुरा खुसीजीलाई छुटाउनु हुँदैन, उहाँको एकदमै राम्रो मिठासमा नृत्य लिएर आउनुहुन्छ, उहाँले एकदमै एकदमै उहाँको एकदम परिस्थिति एकदम मलाई रमाइलो उत्साह लाग्दछ, उहाँलाई म सम्झेर धन्यवाद धन्यवाद भन्न चाहन्छु, अनि धन्यवाद हाम्रो अर्जुन प्रधानलाई धन्यवाद, गिल कुमार राईलाई धन्यवाद, हाम्रो शेखबहादुर भद्दाजीलाई धन्यवाद दिन चाहन्छु, हाम्रो यसै गरी सुशील मगरियाजीलाई धन्यवाद, चित्र मगरलाई धन्यवाद, माधवजीलाई धन्यवाद, अनि यसै गरी हाम्रो रामै हाम्रो यसै गरी म धन्यवाद दिन चाहन्छु, हाम्रो माधवजीलाई धन्यवाद, सोम कुमार दिदीलाई धन्यवाद, हाम्रो भीम प्रजाजीलाई धन्यवाद, लालमान तामाङजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो रुजेन राईलाई धन्यवाद, हाम्रो आशिष राईलाई धन्यवाद, हाम्रो अजय राईलाई धन्यवाद, शान्ति राईलाई धन्यवाद, सन्तोष राईलाई धन्यवाद, हाम्रो रामकुमार राईलाई धन्यवाद, पटिना राईको परिवारलाई म सम्झेर धन्यवाद, पटिनालाई म सम्झिन्छु, उहाँलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनुपर्दछ हाम्रो यसै गरी सङ्गीता रिमाजीलाई धन्यवाद, अन्जु खड्कीलाई धन्यवाद, हाम्रो यसै गरी रेखा थापा कुँवरजीलाई पनि बहिनीलाई पनि म सम्झेर धन्यवाद दिन चाहन्छु, शोभा बहिनीलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो जति पनि भारतबाट कन्ट्याक्ट गर्नुहुने हाम्रो कुमार दाईलाई बिर्सिनु हुँदैन, एकदमै उहाँको आवाज पनि मलाई एकदमै निस्तार नरम लाग्दछ, अनि उहाँलाई म धन्यवाद दिन चाहन्छु, हाम्रो पोखराबाट कन्ट्याक्ट गर्नुहुने हाम्रो रूपा बहिनी अचेल हराउनु भएको छ, उहाँले पनि एकदमै राम्रो परिस्थिति लिएर आउनुहुन्छ, उहाँलाई म धन्यवाद, अनि सम्पूर्ण सम्पूर्ण गुणी देशमा कन्ट्याक्ट गर्नुहुने मित्रहरूलाई राजु काप्रालाई धन्यवाद, अनि विनोद काप्राजीलाई धन्यवाद, अनि सम्पूर्ण सबैको नाम लिएर अब धेरै काम लाग्छ हाम्रो श्रोताहरू एकदमै एकदमै मेरो आवाज सुनेर उहाँलाई दिक्क लाग्नु सक्छ, अनि त्यही कारण म सम्पूर्णलाई अहिले कन्ट्याक्ट गर्नुहुने, अहिले सुनिराख्नुहुने, अहिले देश विदेशमा भएका पूर्वदेखि पश्चिमसम्म सम्पूर्ण मित्रहरूलाई म धन्यवाद मेरो प्रधानमन्त्रीको अनि सम्पूर्ण पास्टर प्रचारक एल्लर चन्द्र जति पनि मण्डली विशेष मण्डली सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनी अहिले जुन ठाउँमा हुनुहुन्छ जहाँ जहाँ हुनुहुन्छ मेरो मित्रहरूलाई म एक मुष्टमा धन्यवाद धन्यवाद धन्यवाद भन्न चाहन्छु। अनि धन्यवादमा हामीले कहिले पनि भुल्नु हुँदैन, हामीले कहिले बिर्सिनु हुँदैन। हाम्रो सङ्गीतकार गायककार हाम्रो जति पनि हुनुहुन्छ यहाँलाई म सुमुन्दाको तर्फबाट यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु, किनभने यहाँहरूको गीत यहाँहरूको सङ्गीतले गर्दा नै हामी अगाडि बढ्नु पाएको छौँ। यहाँहरूको एकदमै एकदमै त्यो मिठस्ता सङ्गीत लयले हामीलाई अगाडि बढाउँदा छ। यहाँलाई म सुमुन्दाको तर्फबाट धेरै धेरै धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद भन्न चाहन्छु बहिनी।
2: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो सुमनजी फोन गरेर आफ्नो धन्यवादका कुरा राख्नु भएको लागि। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी।
3: एकदमै धन्यवाद धन्यवाद, सफलता उन्नति मिलेको होस् हाम्रो पुनम बहिनीलाई सुजन सरलाई धन्यवाद दिँदै म उजन पर्न चाहन्छु। जय मसी।
2: हजुर, जय मसी। र सुमन राई हुनुहुन्थ्यो र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र तपाईँले फोन गर्न सक्नुहुनेछ वाट्सएपमा पनि, यदि अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र वाट्सएप कल गर्न चाहनुहुन्छ भने 9800244646 9800244646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने 01 47 70 7 54 हाम्रो टेलिफोन नम्बर रहेको छ। एउटा गीतको साथ दिन चाहन्छौ हामी, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै तपाईँको निम्ति राख्यौं र कार्यक्रम थ्याङ्क यू गुड न्यूज सुन्दै हुनुहुन्छ। तपाईँले आफ्नो धन्यवादका कुराहरू कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ। अवश्य पनि हामीसँग धन्यवादी हुने धेरै कारणहरू छ। परमेश्वरको वचनले पनि हामीलाई सबै कुराहरूमा धन्यवादी हुन सिकाउनु भएको छ। सँगसँगै हामीले धन्यवाद भन्ने कुराहरू पनि सिकेको छौ र परमेश्वरले हामीलाई सबै परिस्थितिमा धन्यवादी हुन सिकाउनु भएको छ र हाम्रो वरपर भएका व्यक्तिहरूलाई पनि हामीले उहाँहरूले गर्नुभएको साथ उत्साह सल्लाह प्रार्थना हरेक प्रकारले गर्नुभएको सहयोगको लागि धन्यवाद पनि हामीले दिनुपर्दछ र त्यही कार्यलाई चाहिँ हामी कार्यक्रम मार्फत अगाडि बढ़ाउँदछौ। तपाईँले पनि आफ्नो हृदयमा भएको त्यो आभारहरू आफ्नो हृदयमा भएका धन्यवादका कुराहरूलाई चाहिँ तपाईँले व्यक्त गर्न सक्नुहुनेछ र ती व्यक्तिहरूलाई सम्झिन सक्नुहुनेछ। सायद विभिन्न समयहरूमा विभिन्न तवरहरूबाट तपाईँले साथ र उत्साह पाउनु भएको छ, धन्यवाद दिन सक्नुहुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हुन्छ पुनाजी, जय मसी, आरामै हुनुहुन्छ तपाईँ?
1: आरामै छु नानी, एकदम सन्चै छु। मोबाइलले पैसा खाइदिएर भुटुक्कै पारो, तिन चोटिसम्म पचास पचास हाल्दा के गर्यो यसले है, मलाई थाहा भएन। अब अहिले बिचेर बिहान ट्रान्सफर गरेर आएको, अर्को मोबाइल चाहिँ एनटिसीमा डाट तानेको त्यही जान्छ, एयरटेलबाट गर्छु भनेको हिजो पनि सकिन, मिलाउनै सकेन। सबैलाई
0: हजुर जय मसी, र तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ। कसलाई धन्यवाद, किन धन्यवाद भन्न चाहनुहुन्छ?
1: आज 9 बज्यो भनिथ्यो त्यताडा, अनि 10 पनि बज्यो, म भित्र धन्न सन्न गर्दै थिएँ, अनि मलाई कस्तो रमाइलो लाग्यो के, असमै रमाइलो, र आत्मा मेरो हरवती खुसी भयो के बेचेरी। मैले के सुन्छु त नि गुड न्युज, अनि त्यहाँ सबै साथीहरू आउनुहुन्छ, बोलेको सुन्छु, मेरो फोन नलाए पनि, अनि म त धेरै नै कस्तो खुसी भएको भने उकालो हिँडेर गएर चौतारा बसिया जस्तो भएको मेरो आत्मालाई त एकदमै रमाइलो लाग्यो। 10 बज्यो भनेर भनिदिए त म भन्छु धन्यवाद छ है, विशेष गरी परमेश्वरलाई धन्यवाद दिन्छु म। अनि मलाई चाहिँ म भित्र हलचल गरेर परमेश्वर मोडिङ गरेर घुमिरहेको म थाहा पाइरहेछु, अनि धन्यवाद छ। विशेष गरी गुड न्युज परिवारलाई म एक एक भन्न त म सक्दै सक्दिनँ, सम्पूर्णलाई धन्यवाद दिन्छु म है, अनि मेरो मण्डली परिवारलाई सबैलाई धन्यवाद दिन्छु अनि भन्दछु म। अनि अघि अनि उता के अरे छोरी महाजनलाई सम्झिन्छु, उहाँ नि एक्लो हुनुहुन्छ अनि जसरी परमेश्वरको नजिक हुनुहुन्छ उहाँ नि, अनि धन्यवाद छ। अनि मणिकाले सुनै सुने होइनन् उहाँलाई पनि धन्यवाद म भन्दछु अनि सम्झिन्छु सबैलाई। आयुष्मान भाइले सम्झिएको सुनेको छु, नसम्झिए पनि सम्झिएर मात्रै खुसी हुने होइन, नसम्झिए पनि म सम्पूर्णलाई हाम्रो विश्वासी जनलाई म धन्यवाद दिन्छु है, अभिवादन गर्दछु, किनभने आज चाहिँ यस्तो परमेश्वर यस्तो एउटा मान्छेले के अरे डिप्रेसनमा पुऱ्याएर उहाँ लर पाठनमा लर कत्रो चमत्कार राखेर हाम्रो परमेश्वर त हाम्रो ठुलो दबाई हुनुहुन्छ के, त्यो त छैन हामीलाई, तर पनि यो हृदयभित्र भनेरै नसक्नु यस्तो घुमफिर गरेको र सलफल गरेको थाहा भइरहने आनन्द छ। अनि गुड न्युज सुन्न चाहन्छु, सबै गुरुबाहरूले ल्याउनु भएको विशेषबाट म खुसी भइरहेको छु, अनि त्यो आयो अनि भन्ने बित्तिकै म रमाहाट हुन्छु के भनेर भन्न सक्नु छ यो आनन्द र खुसीलाई। अनि जति कुराको लागि पनि साँच्चै नै मलाई नि असल कोठा जुटाउनु भएको छ प्रभुलाई धन्यवाद छ, अनि मेरो छोराछोरी परिवारलाई नि म धन्यवाद दिन्छु भन्दछु, किनभने जति जुकै आवाज प्रसाद त यसकै होस्, सबै कुराको लागि म त्यसकै लागि म आनन्द छु के है, म त्यसकै लागि आनन्द छु। मलाई चाहिँ मैले अस्ति भोइस पनि बोले, मैले छोरालाई अनि अलिकति भाडा तिर्नलाई ढिला भइरहेको थियो, 8 आज कति गति गइसक्यो, 7-8 गतेमा बाबु म त के गर्नु त भा छोरा, अनि के अरे खाना खानुभयो भने खा छैन, म त भोकै लाग्दैन भने, अनि बाबु अब के गर्ने त पैसा त पठाउँछौ होला तिमीले, दिन्छौ होला मलाई तिम्रो प्रबन्ध मिलाएर, म त भन्ने ठाम नि छैन, मैले पिठाउने ठाम नि छैन छोरा, मैले भोक लाग्यो भन्न नि ठाम छैन, मलाई आज जाडो आयो यो लाउँछु भन्नु नि छैन, मैले गर्मी आयो मलाई यो छैन ल्याऊ न भन्ने ठाम नि रहन्छ मेरो बाबु, धन्यवाद छ तिमीले भाडा तिर्दैछौ म बसिया छु, अनि उसले पनि झन् तिम्रो प्रबन्ध मिलाएर दिन्थ्यौ होला ले भनिन कि त्यस्तो कुराले. अनि म खुसी भएर म त्यसरी भने छोरालाई, अनि उसले केही नि भनेन, अनि राख्यो फोन, हुन्छ ल भनेर राखेँ मैले. अनि हिजो नि पर्सि मुन्टा पकाइराखेँ, अनि फोन गर्न मन लाग्यो गरेँ के, अनि बाबु सन्चै छौ भन्छु के, फेरि पैसा तिरी बेला आयो भनेर मात्रै फोन गर्न चाहिँ मम्मीले भन्ला होइन, कस्तो डर लाग्छ फेरि. अनि फेरि मलाई चाहिँ अनि सन्चै छु भन्यो, अनि अफिसमा भन्यो, अनि क्यार्दै हुनुहुन्छ भन्यो, या फर्सी मुन्टा थिए यहाँ दिदी बहिनीले दिएको बाबु पकाउँदैछु भने, खाना खानु होइन भने, थाहा छैन खाना भोक पनि लाग्दैन मलाई त, त्यस्तो भोकै छैन, अब खान्छु बाबु बनाएर भने, ए यस बेलासम्म भने उसले त्यो दाडी है. अनि यही त हो कुरा, अनि त्यो पनि भन्न पाउनु म खुसी छु, आनन्द छु, मलाई यो भन्ने बन दिनुभयो क्या मेरो प्रभुले. अनि यो खुसीको र यस्तो कुराहरू त भनेर नसक्नु भइहाले छ, धन्यवाद छ. सबै कुरामा आनन्द रहेछ, सबै कुरामा आनन्द रहेछ नानु मेरो बहिनी है, सबै कुरामा ठुलो कुरो आनन्दै रहेछ क्या है, म यसमा आनन्द छु है ल. र
0: र पुनाजी हुनुहुन्थ्यो, फोनलाई एउटा बाहिरिसक्नु भएको छ र उहाँले कार्यक्रमबाट आफ्नो धन्यवादका कुरा राखेर जानुभएको छ. र तपाईँले पनि यसरी नै आफ्नो धन्यवादका कुरा राख्न सक्नुहुनेछ र पुनाजीलाई निश्चय पनि हामी प्रार्थनामा सम्झिदिनेछौ. उहाँको अवस्था परिस्थितिहरू जस्तोसुकै भए पनि एउटा कुरा चाहिँ एकदमै हामीलाई आशिष के महसुस हुन्छ भन्दाखेरि उहाँको परमेश्वरसँगको विश्वास र जीवन जियाई एकदमै अर्थपूर्ण छ. र उहाँले जस्तो वचनलाई सुन्नु भएको छ त्यस्तै नै उहाँले आफ्नो जीवनमा उतार्नु पनि भएको हामी देख्दछौं. हरेक प्रकारको निराशामा पनि धन्यवादी भएर, हरेक प्रकारको परिस्थितिमा पनि धन्यवादी भएर जीवनलाई अगाडि बढ़ाउनु भएको हामी देख्दछौं. र निश्चय पनि हामी उहाँलाई हाम्रो प्रार्थनामा र हरेक कुराहरूमा हामी उहाँलाई उचार्नेछौं. र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ, धन्यवाद दिन सक्नुहुनेछ. तपाईँले पनि ती व्यक्तिहरूलाई सम्झिनु भएर जस्तै तपाईँको जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै तौरबाट तपाईँलाई सहायता पुर्याउनु भएको छ र उहाँहरूको साँच्चै नै उहाँहरूलाई सम्झना गर्दै तपाईँले आफ्नो हृदयको आभार व्यक्त गर्न सक्नुहुनेछ. फोनलाई एकदमै खुला रहेको छ, एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो
2: हेलो मिस
1: जय मसी पम्पाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर एकदमै आरामै छौ. र आज तपाईँको उसलाई किन धन्यवाद दिन चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: सर्वप्रथम परमेश्वरलाई धन्यवाद चढाउँछु, आजको दिन पनि देख्ने मौका दिनुभयो, आजको दिन पनि आइसक्नु भयो, आजको दिन पनि बिहान सबैले उठाउनु भयो, जिउजाउनु भयो, बढी सुरक्षा दिनुभयो, सुस्वास्थ्य दिनुभयो, अनि परमेश्वरलाई धन्यवाद चढाउने मौका समय दिनुभयो, बिहान सबैले अगुवाई गर्नुभयो र सबैको लागि प्रार्थना गर्ने मलाई मन दिनुभयो, समय मौका दिनुभयो र काममा आउने मौका समय दिनुभयो, शक्ति दिनुभयो, बल दिनुभयो, सबै कुरा आइ थपिनुभयो, सब परमेश्वरलाई धन्यवाद चढाउँछु. र हजुरलाई दुवै हात जोडेर जन्मेसी टक्राउँदै धन्यवाद टक्राउँछु. अनि टेक्निसियन सरहरूलाई धन्यवाद टक्राउँदछु. अनि मिसलाई धन्यवाद टक्राउँछु. ज्ञानी मिसलाई धन्यवाद टक्राउँछु. अब्राम सरलाई धन्यवाद टक्राउँछु. सुनिल सरलाई धन्यवाद टक्राउँछु. तासाङ गुरुङ सर धन्यवाद टक्राउँछु. गुरुजन परिवार सबैलाई एकदमै सम्मानका साथ आदरको साथ म धन्यवाद चाहन्छु, किनभने गुनिजाफेम परिवारबाट त्यहाँबाट आउने हरेक वचनहरू र हरेक कार्यक्रमहरूबाट हामी एकदमै आशिषित भएका छौँ. एकदमै परमेश्वरमा कसरी हुर्किने, कसरी बढ्ने, परमेश्वरमा कसरी समर्पित हुने, कसरी उहाँलाई महिमा चढाउने, कसरी उहाँको निम्ति कसरी जिउने भन्ने कुरा हामीले ज्ञान बुद्धि पाएका छौँ. परमेश्वरमा हामी परमेश्वरबाट हाम्रो मनहरू यताउति बनाइएको छैन. त्यो एफएमबाट आएको हरेक कार्यक्रमबाट र वचनहरूबाट हजुर सबैलाई एकदमै एकदमै सम्मानको साथ आदरको साथ म धन्यवाद चक्राउनु छु. र बिहान छ बजीदेखि बेलुका 10 बजेसम्म सबै पास्टर गुरुजनहरू अगुवाजनहरू सबैजना आउनु भइकन हाम्रो निम्ति कति दुःख गरेर वचनहरू तयार पारेर हामीलाई सुनाउन आउनुहुन्छ. कति कति चारादेखि जाडो गर्मी झरी बादल नभनिकन हामीलाई सुनाउन आउनुहुन्छ. सबै वचन बानी सरहरूलाई मिसहरूलाई एकदमै सम्मानको साथ आदरको साथ म धन्यवाद धन्यवाद टक्राउँदछु. अनि गीत भजन लेख्नेहरू गाउने गाएर बिहान छ बजीदेखि बेलुका 10 बजेसम्म सबै पास्टर गुरुजनहरू अगुवाजनहरू सबैजना आउनु भइकन हाम्रो निम्ति कति दुःख गरेर वचनहरू तयार पारेर हामीलाई सुनाउन आउनुहुन्छ. कति

0: हामी त्यस्तो हामीलाई सही मार्गमा डोराउनको लागि गीत भजन सुनेर पनि धेरै आशित भएका छौँ। सबैजना धन्यवाद, म्युजिक सेन्टहरूलाई पनि धन्यवाद गर्छु। मिठो मिठो म्युजिकहरू भरेर गीतहरू रेकर्ड गर्नेहरू सबैलाई, स्टुडियोहरूलाई पनि, स्टुडियोको सर मिसहरूलाई पनि धन्यवाद गर्छु। अनि अनि गुनिसा सुनिरहने साथीहरू सबैलाई धन्यवाद गर्छु, किनभने उहाँहरूले हाम्रो देशको लागि, नेपाल देशको लागि, हाम्रो विश्वास, हामी विश्वासीको लागि, हाम्रो परिवार नचिनेहरूको, हाम्रो परिवारको लागि प्रार्थना गरिदिनुहुन्छ। उहाँहरू सबैलाई धन्यवाद। अनि गुनी जगमा भाग लिने साथीहरू सबैलाई धन्यवाद। मिठो मिठो आशिषित कुराहरू सुनाएर हामीलाई एकदम आशिष चलाउनुहुन्छ। भाग लिने साथीहरू सबैलाई धन्यवाद। एकदमै दुवै हातहरू सम्मानको साथ, आदरको साथ म धन्यवाद गर्छु। सबै आशिष बानी साथीहरू, हजुरको आशिषद्वारा नै हामी एकदम आशिषित भएका छौँ। एकदमै धन्यवाद। जहाँ जहाँबाट सुन्नुहुन्छ, भाग लिनुहुन्छ, कुवेतबाट भाग लिनुहुन्छ, सुन्नुहुन्छ, उहाँलाई धन्यवाद। अनि अनि अमेरिकाबाट सुन्नुहुन्छ, भाग लिनुहुन्छ, उहाँ धन्यवाद। सिक्किमबाट, भारतबाट, पोखरा पोखराबाट, देशका कुना कुनाबाट सुन्नुहुन्छ, भाग लिनुहुन्छ, हामीलाई स्वर सुनाउनुहुन्छ र हाम्रो निम्ति प्रार्थना गरिदिनुहुन्छ। नेपाल देशको लागि, रोगी बिरामीहरूको लागि प्रार्थना गर्नुहुन्छ। सबैजनालाई एकदमै एकदमै आदर साथ, सम्मानको साथ म धन्यवाद गर्दछु। मेरो निम्ति प्रार्थना गर्ने साथीहरू, सबै सुनिरहने साथीहरूलाई एकदमै धन्यवाद। र मलाई प्रार्थनामा सहायता गर्ने, मलाई आर्थिक सहायता गर्ने साथीहरू चन्द्रमाई मगर, सारा तामाङ, पुना थापा दिदी र सुमनलाई सर, सबैजनालाई, अनि सन्दीप भले सर, अब्राम सर, सबैलाई म एकदमै आदरको साथ, सम्मान साथ म धन्यवाद गर्छु। प्रार्थना गरिदिनु हुने नि हजुर, सबै सुनिरहने साथीहरूलाई पनि एकदमै सम्मानको साथ, आदरको साथ म धन्यवाद टक्राउँछु। मेरो भक्तपुर मण्डल गरेर, पाँचखाल मण्डल गरेर, मेरो घर परिवारलाई धन्यवाद टक्राउँछु र सबै साथीहरूलाई एकदमै सम्झना सम्झेको छु। सबैलाई एकदमै धन्यवाद टक्राउँछु हजुर।
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ पम्फाजी, प्रभुले धेरै आशिष दिनुभएको छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छुट्टौ हामी, जय मिश्री। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा तपाईँ हुनुहुन्छ र तपाईँले पनि यसरी नै धन्यवाद दिन सक्नुहुनेछ ती व्यक्तिहरूलाई सम्झिनु भएर जसले तपाईँको जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट साथ दिनुभएको छ। र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो,
2: जय मसी।
1: जय मसी। हो हाम्रो संगीता रिमालजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदम राम्रो, प्रभुको आशीर्वादले।
1: हजुर, प्रभुलाई धन्यवाद भएको होस्। र आज कसलाई तपाईँ किन धन्यवाद दिन चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: परमेश्वरलाई धन्यवाद। अनि मेरो परमेश्वरले बिहान असल दिनुभयो, अनि असल बनाउनु भयो। अहिले परमेश्वर नचिनेको भए म कहाँ संसारमै रहने थिइनँ होला। परमेश्वर पाएको छु है, त्यसमा धन्यवाद, धेरै धन्यवाद। अनि हजुरलाई धन्यवाद, अब्राम सर, ज्ञानु मेम, सन्ध्या लाई, अनि सुजनलाई, सबै त्यहाँ भएको जतिलाई होइन, स्थिति प्रशंसा, अनि बजाउने बाजा गाजालाई, अनि गाउनेहरूलाई सबैलाई धन्यवाद दिन जान्छु। अनि अहिले पम्फा दिदीको रोकाले बोल्दै हुनुहुन्थ्यो, उहाँलाई पनि धेरै धन्यवाद। म खुसी लाग्छ उहाँको बोली सुनेर। अनि मेरो घर परिवार, मेरो बाबुदेखि लिएर मेरो जेसमणि मण्डली परिवार, जति पनि हुनुहुन्छ, मेरो गुरुबा गुरुआमालाई प्रभुले धेरै धन्यवाद। अनि प्रभुले आशीर्वाद दिनुभएको छ। अनि कुना काप्चामा हुनुहुने सबैलाई है, यो बुद्धि काफा बोल्ने जति पनि बोल्नु भएको छ, उहाँ नाम नभने पनि परमेश्वरले नामै काटेर बोलाउनुहुन्छ उहाँ सबैलाई है, पूर्व पश्चिम उत्तर विदेशमा हुने र उसमा सिक्किममा हुने सबैलाई धन्यवाद दिन जान्छु है। हजुरलाई धेरै धन्यवाद, प्रभुले आशीर्वाद दिनुभएको होस्। फोन लागिहाल्यो अहिले त।
1: हजुर, एकदमै हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हजुर हजुर, जयमसी। हाम्रो संगीता रिमालजी हुनुहुन्थ्यो, कार्यक्रम मार्फत उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ र तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ, आफ्नो धन्यवादका कुराहरू व्यक्त गर्न सक्नुहुनेछ एकमुष्टमा ती व्यक्तिहरूलाई सम्झिनु भएर जसलाई तपाईँले आफ्नो हृदयदेखि नै धन्यवाद दिन चाहिरहनु भएको छ। र कोही हुनुहुन्छ फोन लाइन

0: उहाँलाई स्वागत गर्छु म. हेलो
1: नानी, जन्मेसी आयो.
0: जयमसी.
1: मलाई भन्नु मन लागेको कुरा क्या, गुड न्युज चाहिँ यसरी नै सधैँभरि चाहिँ जोसिलो भएर सारा देश विश्व देशले आशिष पाउन सकोस् है, रमाइरहन सकुन्. यो गुड न्युजबाट त वार वार भयो हातमा त के है, रमाइलो भएको सबै. यो चाहिँ सधैँभरि तातो एकदम जोसिलो भएर जान सकोस्. मलाई यहाँ तरकारी पकाउँदै थिएँ, म भन्नु मन लाएर भनिहालेको है.
0: हजुर, हुन्छ. धेरै धेरै धन्यवाद पुनाजी. दयमसी र पुनाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिषका शब्दहरू बोलेर जानुभएको छ. धेरै धेरै धन्यवाद भन्न चाहन्छौ फेरि पनि पुनाजीलाई, र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ. एउटा गीतको साथ हामी समय तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: यतिकै मिठो तपाईँको निम्ति राख्यौं र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ श्रोता। हामी यसरी नै तपाईँलाई साथी रहेको छौं निरन्तर र तपाईँसँग कुराकानीहरू गरिरहेको छौं र धन्यवाद र आभार हामी कार्यक्रम मार्फत व्यक्त पनि गरिरहेको छौं, जुन चाहिँ एकदमै महत्वपूर्ण कुरा पनि रहेको छ र हामी धन्यवादी हुनुपर्दछ सबै परिस्थितिहरूमा। यही उत्साह एकले अर्कालाई दिँदै हामी आफूले आफैलाई पनि दिँदै अगाडि बढ़िरहेको छौं। कोही हुनुहुन्छ अनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जन्मेसी हजुर।
0: जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म्याम, म एकदम ठिक छु। अनि हजुर कस्तो हुनुहुन्छ? हाम्रो अजी कस्तो हुनुहुन्छ?
0: हजुर हामी एकदमै आरामै छौँ, सबैजना सन्चय हुनुहुन्छ र आज कार्यक्रम मार्फत तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
1: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, अनि हजुरलाई धन्यवाद दिन चाहन्छु, हजुर लगायत सम्पूर्ण गुण एफएम परिवारलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु, किनभने हजुरहरूको कार्यक्रमबाट हजुरहरूको आवाज, हजुरहरूले बोलेका कुराहरूले हामी धेरै आशिषी हुन्छु। त्यसैले हजुरहरू सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। परमेश्वरले अझै धेरै आशिष दिनुभएको होस् भन्न चाहन्छु। अनि हजुरलाई धन्यवाद, हाम्रो अब्राम सरलाई धन्यवाद दिन चाहन्छु, हाम्रो ज्ञानु म्यामलाई, अनि हाम्रो सुनिता सरलाई धन्यवाद दिन चाहन्छु, हाम्रो ताजन गुरुङ सरलाई धन्यवाद दिन चाहन्छु, हाम्रो सुजन सरलाई, हाम्रो विजय सरलाई, सन्ध्या म्यामलाई, अनि हाम्रो गुणेटिन सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। हाम्रो गुणेटिनमा कार्यक्रम चलाउनुहुने अनि वचन बोल्नुहुने प्रार्थना गरिदिनुहुने हाम्रो आदरणीय गुरुजनहरू सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। अनि म हाम्रो निम्ति प्रार्थना गरिदिनु हुने हाम्रो सबै कार्यक्रम चलाउँछौँ नामै यति छ, हाम्रो कार्यक्रममा आउनुहुने गुरुबालाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो गोविन्द विश्वकर्म सरलाई पनि म धन्यवाद दिन चाहन्छु, सम्झिन चाहन्छु, सम्पूर्णलाई नछुटाइकन गोलेटिनमा बोल्नुहुने सम्पूर्ण कार्यक्रमहरू सुन्छु, आशिष दिन्छु, सबैजनालाई धन्यवाद दिन चाहन्छु। धन्यवाद दिनुपर्दा मेरो मण्डली परिवारलाई धन्यवाद दिन चाहन्छु, अनि गुड न्युज एफएमलाई माया गर्नुहुने, सुनिरहनु हुने, फोन गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। हाम्रो भर्खरै फोन गर्नुहुने हाम्रो पुना दिदीलाई धन्यवाद दिन चाहन्छु, पम्पा रोका दिदीलाई, हाम्रो सङ्गीता रिमाल दिदीलाई, हाम्रो सुमन दाईलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो जति पनि यचु भक्त दाईलाई सम्झिन चाहन्छु, अनि हाम्रो माधव विश्वकर्म दाईलाई सम्झिन चाहन्छु, चित्र मगर, सुशील मगया, अनि हरिबल बुढा थोकी दाईलाई पनि सम्झिन चाहन्छु, अनि रुबेन दाईलाई सम्झिन चाहन्छु, अनि हाम्रो हाम्रो हरिरोका दाईलाई पनि सम्झिन चाहन्छु, अनि हाम्रो उत्तम शिवाकोटी गुरुबालाई पनि सम्झिन चाहन्छु, अनि हाम्रो पम्फा गोपाली दिदीलाई धेरै धेरै सम्झना धन्यवाद भन्न चाहन्छु, हाम्रो पम्फा गोपाल दिज्यूलाई, अनि हाम्रो अमिता महर्जन दिज्यू, अनि निष्पा महर्जन दिज्यू, विद्या श्रेष्ठ दिज्यूलाई, लक्ष्मी सुन्दास दिज्यूलाई, माया मगर आन्टीलाई, लक्ष्मी मगर, अनि हाम्रो सावित्री खड्का दिज्यूलाई पनि सम्झिन चाहन्छु, हाम्रो सारा तामाङ साथीलाई, शोभा मिश्र साथीलाई पनि सम्झिन चाहन्छु, हाम्रो सङ्गीता रिमाल दिदीलाई हामी नै भनिसके है, हाम्रो पुनाता सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जो जति गुणमा फोन गर्नुहुन्छ हाम्रो नैना थापा बहिनीलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो रश्मिला बोरा बहिनीलाई सम्झिन चाहन्छु, अनि अन्ना बहिनीलाई पनि सम्झिन चाहन्छु, अनि हाम्रो सुनिता राई, अनि शान्ता सुनार, अनि हाम्रो जति पनि गुणमा फोन गरिरहनुहुन्छ कुवेतबाट फोन गर्नुहुने रुत मराठी साथीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी फोन गरिरहनुहुन्छ है, कतिखेर समय मिलाएर कति कार्यक्रममा फोन गर्नुहुन्छ, आशिषमय कुराहरू बोलिरहनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। जो जति फोन गर्नुहुन्छ अनि आशिषको कुरा बोल्नुहुन्छ, सबैजनाले बोलेको कुराले कति आशिष हुन्छ, हाम्रो दुर्गा बस्ने दिदीज्यूलाई पनि सम्झिन चाहन्छु, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, अनि हाम्रो जति पनि गुणहरू सुनिरहनु भएको छ कतिजनाको नाम मैले बिर्सेको छु है, अनि हाम्रो कुमार राई दाईलाई पनि धन्यवाद दिन चाहन्छु, भारतबाट फोन गर्नुहुने, अनि हाम्रो अर्जुन प्रधानलाई पनि सम्झिन चाहन्छु, धन्यवाद दिन चाहन्छु, सम्पूर्णलाई नछुटाइकन धन्यवाद दिन चाहन्छु
0: म्याम। हजुर हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो चन्द्रमायाजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ हामी छुटौं चन्द्रमायाजी।
1: हुन्छ म्याम, धन्यवाद।
0: जय मसी। हाम्रो चन्द्रमाया मगर्जी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले आफ्नो धन्यवादका कुराहरू व्यक्त गरेर जानुभएको छ र अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौं, कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समय म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
2: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
2: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
2: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
10: नयाँ आशा।
11: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
12: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
13: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
12: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
13: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
12: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
14: बेथलेहेम गेस्ट हाउस,
12: हाम्रा सेवाहरू,
13: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
12: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
13: पार्किङ र ग्रीन गार्डन भएको,
12: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
13: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
12: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
13: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
15: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनेर पार्टन चर्चको अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
16: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन प्रस्तोता कुमारको साथमा।
17: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिन सक्नुहुन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यो हो कि जबसम्म तपाईँ र म परमेश्वरबाट उहाँको बोलावटलाई थाहा गर्दैनौ तबसम्म हामी कतिचोटि मेरो बोलावट यो हो कि त्यो हो कि भनेर हामी हिँडिरहन्छौं। तर परमेश्वरको बोलावट चाहिँ यतिखेर थाहा हुन्छ जब तपाईँ कुनै पनि क्षेत्रमा अगाडि बढ्नुहुन्छ, त्यो क्षेत्रमा तपाईँले सफलता प्राप्त गर्नुभयो अथवा त्यो क्षेत्रप्रति तपाईँको राम्रो प्रतिक्रिया आयो भने अब थाहा गर्नुहोस् कि तपाईँ यही क्षेत्रको लागि हो भनेर। तर कतिचोटि तपाईँ हामी कस्तो हुन्छ भने कहिले मेरो बोलावट गाइडको कि भनेर गाइड बनी टोपल्छौँ, मेरो बोलावट टिचर हो कि भनेर टिचर बनी टोपल्छौँ, मेरो बोलावट होइन म्यानेजमेन्ट हो कि भनेर म्यानेजमेन्टतिर यसो लागि टोपल्छौँ होइन। अब तर जुन क्षेत्रमा गए पनि तपाईँ र मैले अब यो क्षेत्रमा चाहिँ मलाई एकदमै आनन्द अथवा शान्ति प्राप्त भयो भनेदेखि तपाईँले थाहा गर्नुहोस् कि तपाईँको बोलावट यही क्षेत्रमा हो। तर तपाईँ जति नै गरे पनि मनमा शान्ति हुँदैन भने होइन। एकजना सिस्टरले भन्दै हुनुहुन्थ्यो मैले पसल खोलेँ मलाई अशान्ति भयो, मैले यो गरेँ मलाई अशान्ति भयो, तर जब म सेवकाईमा निस्केँ मलाई मिठो निन्द्र लाग्न थाल्यो। म बिजनेस गर्थेँ र अथाह सम्पत्ति हुन्थ्यो पैसा हुन्थ्यो तर मलाई कहिले पनि निन्द्र लाग्दैन थियो। म दिनदिनै 25,000 पैसा गनेर गोजीमा हालेर सुत्थेँ तर मलाई निन्द्र लाग्दैन थियो। तर जब मैले सेवकाईमा आफूलाई समर्पित गरेँ अहिले म जहाँ पनि निदाउन सक्छु। भन्न खोजेको कुरा के हो भने तपाईँ कुनै पनि क्षेत्रमा हुँदै हुनुहुन्छ जाँदै हुनुहुन्छ तर त्यो क्षेत्रले तपाईँलाई आनन्द दियो भने अब तपाईँ सोच्नुहोस् कि मेरो बोलावट यही क्षेत्रमा हो भनेर। र अहिलेलाई भने कार्यक्रमको सुरुवात भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

सबैभन्दा महत्वपूर्ण कुरो, जब तपाईँ र म प्रभुको काम गर्छौं, तपाईँ र मलाई विभिन्न प्रकारको आनन्द खुशी परमेश्वरबाट प्राप्त हुँदछौं। तपाईँ र मैले देख्न सक्छौं अहिले धेरै मानिसहरू छन्, मानिसहरू सबै कुरा छ नि, उहाँहरूसँग के छैन र सबै कुरा छ, तर शान्ति छैन, मिठो निद्रा छैन। यही कारणले हुन्छ कि परिवार छ, परिवारमा धेरै मनमुटावका कुराहरू छन्, मिल्न सकिँदैन, अनि एउटा भाइले अर्को भाइलाई बुझ्न सक्दैन, एउटा दिदीले अर्को दिदीलाई बुझ्न सक्दैन। त्यसपछि जब परिवारमा त्यो प्रकारका अशान्तिका कुराहरू आउँछन् नि, त्यहाँ परमेश्वरको उपस्थिति हुँदैन। कतिखेर उपस्थिति हुन्छ भनेपछि, जब सबै कुराको पश्चातापी हृदय लिएर हामी अगाडि बढ्छौँ, त्यो कुराले चाहिँ मानिसको जीवनमा शान्ति ल्याउँदछ। कतिचोटि हाम्रो जीवनमा पनि यस्तो हुन्छ, कहिलेकाहीँ मैले केही गर्न सकिनँ, अर्को साथीले उन्नति प्रगति गरिसक्यो, होइन मैले केही गर्न सकिनँ भन्ने हुन्छ कतिमा। तर म एउटा कुरा भन्छु, सबै फुलको नि फुल्ने समय हुन्छ। तपाईँले देखिराख्नु भएको छ धेरै प्रकारका फुलहरू छन् यो संसारमा। तपाईँ बाटोमा हिँड्दा पनि देख्नुहुन्छ कति फुलहरू घरको अगाडि, तर सबै फुल एकैचोटि फुल्दैनन् नि, सबै फुलको फुल्ने समय हुन्छ, होइन। फलफुलका बोट धेरै हुन्छन्, यति धेरै बोट देखेको छौँ हामीले, के को देखेका छैनौँ र, तर ती फलहरू नि, ती फुलहरू अथवा त्यो फलहरू एकैचोटि कहाँ पाक्छन् र एकै महिनामा कहाँ पाक्छन् र, एउटा कुन महिनामा पाक्छ, अर्को कुन महिनामा पाक्छ, त्यस्तै तपाईँ र मेरो जीवन पनि, हाम्रो जीवनको पनि एउटा मौसम छ। जब त्यो दिन आउँछ नि, फुल्छ फुल्छ फुल्छ, त्यो आशामा तपाईँ र म हुनुपर्दछ। आज देख्न सक्छौ धेरैको सम्बन्धहरू बिग्रेको कारण एउटै हो, शङ्का। शङ्का चाहिँ यस्तो भइदियो विश्वासी जीवनमा, भाइरस जो तपाईँ र मलाई धेरैलाई अनुभव गरेका छौँ, कोरोना भाइरस आयो, संसारभरि नै मानिसहरूले लाखौं लाख मानिसहरू गुमाउनु पर्यो। त्यो भाइरसको एउटै उद्देश्य थियो, मान्छेलाई संक्रमित पार्ने र मार्ने। त्यस्तै हाम्रो जीवनमा पनि, एउटा आत्मिकी जीवनलाई पनि तसनस पार्ने भाइरस भनेको शङ्का हो। एउटा विश्वासी र गोठालो बीच नै शङ्का छ क्या, अनि श्रीमान श्रीमती बीच शङ्का छ, विश्वासी विश्वासी बीच शङ्का छ भने शङ्काले त के गर्छ, जलाउँछ, नाश गर्छ। त्यहाँ तपाईँ म शङ्काबाट टाढा रहनुपर्छ। प्रभुले भन्नुभयो पत्रुसलाई, जब प्रभु पानीमा हिँड्दै हुनुहुन्थ्यो, अनि पत्रुसले पनि म पनि हिँडौँ भनेका छन्, आऊ भनेर उहाँले अनुमति दिइसक्नु भएको छ, तर उहाँ पानीमा होइन डुब्नु भयो, हिँड्न सक्नु भएन, किनकि विश्वास शङ्खाले गर्दा। जो परमेश्वरले त अधिकार दिइसक्नु भयो, आऊ तिमी हिँडेर भनिसक्नु भयो, उसले के गर, शङ्का गर। त्यही भएर कतिचोटि तपाईँ र म असफल हुनुको कारण, गन्तव्यसम्म नपुग्नुको कारण पनि शङ्का नै हो। मैले भर्खरै एउटा घटना सुनिरहेको थिएँ, श्रीमान कामबाट आउनुभयो, सधैँ आउने श्रीमान 5 बजेदेखि 6 बजेसम्म प्रत्येक दिन उहाँले चाहिँ श्रीमतीलाई घरमा देख्नुहुन्थ्यो। तर केही दिन, जुन दिन उहाँ पुग्नुभयो, श्रीमती उहाँ पुगेको 2 घन्टा ढिलो आउनुभयो, कहाँ गएर आयो र कोसँग भेटेर आयो, उहाँले 2 मात्र प्रश्न सोध्नुभयो, कहाँ गएर आयो र कोसँग भेटेर आयो। मैले हिँड्नु हुँदैन, त्यहाँ अब ठुलो इस्यु भयो, ठुलो इस्यु भयो, कहाँ पुगेर आयो, कोसँग भेटेर आयो। उहाँले त के गरिदिनु भयो, आफ्नो लुगा होइन सबै ब्यागमा हालेर उहाँ माइत जानुभयो। त्यो नै त्यसको सल्युसन त होइन नि, श्रीमानले सोधिरहेको जवाब पो दिनु पर्यो नि त। चुपचाप लागेर जहाँसुकै गराम भनेर ब्याग बोकेर हिँड्नु त समाधान होइन नि त। अनि
उहाँ हिँडिदिनु भयो, उहाँले स्पष्टीकरण दिनु भएन, त्यसले ठूलो उग्र रूप लियो। त्यो भएर जहिले पनि शंका लागेको छ भने, मलाई कुनै पनि मानिसप्रति शंका लागेको छ भने सोध्नुहोस्, यस्तो के हो? उहाँले हो भने हो भन्नुहुन्छ, होइन भने होइन भन्नुहुन्छ। प्रश्न त भयो नि त, तर अरूको कुरा सुनेर शंका भने कहिले नगर्नुहोस्। ए भन्ने व्यक्ति त चोर हरे नि, ए भन्ने व्यक्ति त चोर हरे नि, अरूको भरमा तपाईँले कसैलाई चोर बनाउँदै हुनुहुन्छ? तपाईँ डाइरेक्ट गरेर सुन्नुहोस्, मैले यस्तो सुनेको हो, उहाँले स्पष्टीकरण दिनुहुन्छ, हो भने हो, होइन भने यस्तो त्यो हो नि त। बसेर समस्याको समाधान गर्नुपर्छ, कहिले पनि अरूको कुरा सुनेर सम्बन्ध नबिगार्नुहोस्। आज धेरै मानिसहरू छन् सम्बन्ध बिगार्ने, अरूको कुरा सुनेर नगर्नुहोस्। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: Good News FM 105.1 MHz.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
13: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
14: र 9818-25-12-40, 9818-25-12-40।

0: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु
2: किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्ञानका कुरा,
6: जीवनका कुरा,
5: सफलताका कुरा
6: अनि दर्शनका कुरा कार्यक्रम
5: ज्ञान दर्पण।
7: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम बोलावट र दर्शन र हामी बोलावट र दर्शनकै बारेमा महत्वपूर्ण कुरा गरिरहेका छौं। कहिलेकाही परमेश्वरले दर्शनद्वारा पनि कति कुराहरू हामीलाई खोल्नुहुन्छ। हामी जब परमेश्वरबाट कुनै पनि कुरा आउँछ नि त्यो कुरा हामीले गर्नै पर्ने हुन्छ। जब हामी गर्दैनौँ मनमा अशान्तिका कुराहरू हुन्छ, त्यो तपाईँ र मैले भोगेका छौं, गरेका पनि छौं। र जब परमेश्वरले दिएका कति निर्देशनहरू हुन्छन्, जब परमेश्वरले ल छोरा ल छोरी भनेर पटक पटक कुनै पनि कुरा दिनुहुन्छ भने तपाईँ र मैले मनैदेखि त्यो कुरालाई गर्नै पर्छ। मैले एउटा घटना सुनिरहेको थिएँ। एकजना व्यक्ति परमेश्वरले बारम्बार उहाँलाई त यो ठाउँमा गएर मेरो बारेमा बता भनेर परमेश्वरले घचघचाइराख्नुभयो। उहाँ एउटा साधारण मान्छे, रिक्सामा ठेला कुदाएर बस्ने मान्छे, अनि उसले आफ्नो श्रीमतीलाई यो कुरा बतायो। एउटा साधारण विश्वासी, तर परमेश्वरले बारम्बार यो ठाउँमा जा होइन, उहाँ परमेश्वरमा पनि अगाडि बढिराख्नु भएको थियो, परमेश्वरलाई खोजिराख्नु भएको थियो। त्यसो श्रीमतीले पनि उहाँलाई ल नि त हजुर जानुहोस्, अब प्रभुको बोलावटै हो भने त्यो ठाउँमा गएर प्रभुको काम गर्नुहोस् भनेर केही हप्ता मेहनत गर्छन् र पैसा लिएर उनीहरू जो श्रीमान त्यो ठाउँमा जान्छन् श्रीमतीलाई छोडेर। गइसकेपछि काम हुन्छ नहुने होइन, तर प्रभुको काम कतिलाई मनै पर्दैन, मान्छेले विरोध गर्छन्, उसलाई यतिसम्म गर्छन् कि मसो दोलेर होइन मसो दलेर गाउँबाट लखेट्छन्, यति पीड़ा दिन्छन् अनि ऊ फर्किन्छ, घरमा आउँछ, यस्तो भयो भन्छ। ठिकै छ नि त, मैले मेरो काम गरिहाले, उनीहरूले त नजानेर मलाई गरे, केही छैन, यसमा दुःख मन पनि गर्दिन। त्यसपछि फेरि ऊ सुत्छ, आफ्नो काममा फर्किन्छ, तर अशान्ति हुन्छ, त्यो गाउँलाई सम्झिन्छ, त्यो गाउँसँगको मित्रता, परमेश्वरले देखाउनु भएको ठाउँ। उसलाई सबैभन्दा दुःखको कुरा चाहिँ यसमै लाग्थ्यो कि त्यहाँ मानिसहरूमा मेलमिलाप पटक्कै थिएन। तास खेल्ने, जुवा खेल्ने, कोही माप्ने, झगडा गर्ने, यस्तै प्रकारको संसार थियो। उसलाई त्यो गाउँ झगडा मुक्त गाउँ बनाउने इच्छा थियो, त्यो गाउँ उसलाई जाँड रक्सीविहीन गाउँ बनाउनु मन थियो। उसलाई एउटै कुरा थियो कि त्यो बस्तीलाई म नमुना बस्ती बनाउँछु भन्ने थियो, तर यो कुरा कसैलाई मन परेन। फेरि पनि प्रभु बोल्नु भयो, खोइ त गइस। त्यसपछि फेरि उहाँ लाग्नुभयो, आफ्नो काम गर्दै हुनुहुन्थ्यो, सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो, मानिसहरूलाई सकेको सहायता गरिराख्नु भएको थियो, तर त्यहाँका मानिसहरूलाई, जो मानिसहरू त्यस्तो काम गरेको मन पराउँदैन थियो, उनीहरू त्यसमै लिप्त हुन चाहन्थे। त्यसपछि उहाँलाई फेरि के गर्यो भने, गाउँबाट एकदमै कहिले फर्किने नगरी होइन, उहाँको कपाल काटिन्छ, टाटे पाङ्रे बनाइन्छ, अनि जुत्ताको माला पनि लगाइन्छ। त्यसपछि उहाँलाई गाउँ निकाला गरिन्छ, आइन्दादेखि यो गाउँमा पसिस् भने अब हामी तँलाई मारिदिन्छौँ। उहाँले सबै कुरा सहनुहुन्छ, त्यसपछि फेरि पनि गाउँबाट उहाँलाई निकालिदिनुहुन्छ। निकालिदिएपछि प्रभु कतै मेरो इच्छा छैन कि त्यो गाउँमा भनेर प्रार्थना गर्नुहुन्छ, घरमा जानुहुन्छ, बुढीलाई सबै कुरा सुनाउनुहुन्छ, मानिसले कुटेको शरीरभरि सुम्लै सुम्ला दागै दाग, हरियो दागहरू हुन्छ, श्रीमतीले उसलाई मलम लगाइदिन्छन्, प्रार्थना गरिदिन्छन्, र पनि त्यो गाउँमा अझै जाने, अझै प्रभुको काम गर्ने इच्छा उहाँको हुन्छ। परमेश्वरले दिएको बोलावट त हुने होइन, परमेश्वरले फेरि पनि उहाँलाई घर गछाउनुहुन्छ, जा त त्यो गाउँमा जानै पर्छ होइन। त्यसपछि उहाँ जानुहुन्छ, तर अब चाहिँ उहाँ छिउँदो फर्केर आउनुहुन्न, त्यहाँका मानिसहरूले उसलाई मारिदिन्छन्। समय बित्दै जान्छ, समय यसरी बित्दै जान्छ, उसको श्रीमतीको बच्चा हुनेवाला हुन्छ, अनि
बच्चा हुन्छ यता श्रीमानलाई मारिदिन्छन्। उहाँले बिस्तारै आफ्नो छोरालाई हुर्काउनुहुन्छ, बढाउनुहुन्छ, पढाउनुहुन्छ, ठूलो मान्छे बनाउनुहुन्छ। जुन गाउँमा जुन मुखियाले उहाँलाई मारेको थियो नि, केही समयपछि त्यो गाउँमा एक प्रकारको हैजा आउँछ, धेरै मान्छेहरू बिरामी हुन्छन्, गाह्रो हुन्छ। एकजना डक्टर पुग्नुहुन्छ, त्यो डक्टर चाहिँ अरू कोही नभएर त्यो व्यक्तिको छोरा हुनुहुन्छ। त्यसरी त्यहाँनिर त्यो छोराले संगति सुरु गरेको घटना हामी पाउँदछौँ। त्यो भएर परमेश्वरले दिएको दर्शन भिजन जसरी पनि पूरा हुन्छ। परमेश्वरले मुसालाई मिश्र देशबाट बन्धनमा रहेका मानिसहरूलाई निकाल्ने जुन बोझ, जुन दर्शन परमेश्वर बोल्नुभयो, त्यसपछि आफ्ना मानिसहरूलाई उहाँले निकाले। त्यसपछि यहोशू, त्यसपछि कालेब, त्यो गन्तव्य स्थान परमेश्वरको यो दर्शन थियो नि त, त्यो जसरी पनि पूरा हुन्छ, कसै न कसैद्वारा पूरा हुन्छ। त्यो भएर तपाईँ र मैले पनि परमेश्वरको आवाज जब हामी सुन्छौँ, त्यो कुरालाई रोकेर हामी कहिले पनि राख्न सक्दैनौँ। मेहनत गर्नै पर्छ, परिश्रम गर्नै पर्छ, परमेश्वरको आवाज सुन्नै पर्छ। एनी हाउ हामीले परमेश्वरको काम गर्नै पर्छ। त्यसकै लागि परमेश्वरले तपाईँ र मलाई लाखौं करोडौं मानिसहरूको बीचबाट चुन्नु भएको। हालैलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

किनभने अहिलेको समयमा जब तपाईँ र म प्रभुको काम अथवा धार्मिकताका काम गर्छौ नि, मानिसलाई मन पर्दैन, मानिसहरूलाई पापकै काम बढी मात्रामा मनपर्छ। तपाईँले मैले बारम्बार एउटा घटना भन्ने गर्छु क्या, हिजो तपाईँ रक्सी खाँदै हल्ला गर्दै गाउँमा आउनुभयो भने केही भन्दैन मान्छेले, होइन, हल्ला गर्नुहुन्छ, घरमा दङ्गा गर्नुहुन्छ, झगडा गर्नुहुन्छ रक्सी खाएर आएर। तर त्यही मान्छेले प्रभुलाई पायो भने नि मान्छेले के भन्न थाल्छ थाहा छ? त्यो बिग्रियो अब, होइन, त्यो गयो अब, नाक काट्यो त्यसले। हेर्नुहोस् त, यहीँ त छ फरक। ऊ त सही बाटो हिँडेको होइन, जहाँ रक्सी चुरो छोड्यो, हल्ला गर्न छोड्यो, धार्मिकताको बाटोमा हिँड्यो भने मान्छेलाई मन पर्दैन, कुरा काट्न थाल्छ मान्छेले, न्याय गर्न थाल्छ, यो यस्तो भयो, त्यस्तो भयो, बिग्रियो। त्यो बिग्रेको होइन नि, त्यो त एउटा नयाँ जीवन पाएको हो नि। मान्छेले यो कुरालाई किन बुझ्दैनन्? सही कुरालाई त सही भन्नु पर्यो नि, हामीले सपोर्ट गर्नु पर्ने राम्रो कुरालाई। जुन कुरा नराम्रो छ भने त्यो कुरालाई त हामीले के गर्ने, त्यसलाई त हामीले हटाउनै पर्छ नि, होइन र? राम्रो कुरा पो मान्छेले जीवनमा लागू गर्नुपर्छ त, नराम्रो कुरा छ त हटाइदिनुपर्छ नि। त्योहरू सही बाटोमा हिँड्नु त राम्रो कुरा हो, समाजको लागि एउटा उदाहरणीय व्यक्ति बन्नु राम्रो कुरा हो। तर समाजको लागि जाँड रक्सी खाएर हो हल्ला गर्दै हिँड्ने त्यो त राम्रो होइन नि। त्योहरू तपाईँ र म मनैदेखि राम्रो कुरालाई राम्रो, नराम्रो कुरालाई नराम्रो भन्ने मानिस चाहिँ हामी बन्नुपर्छ। र हामी प्रभुको छोराछोरी हौ, प्रत्येक पाइलामा एउटा उदाहरणीय जीवन पनि तपाईँ र मैले जिउनै पर्छ। यो समाजको लागि हामी एउटा इक्जाम्पल बन्नै पर्छ, किनकि प्रभु जतिन्जेल यस धरतीमा रहनुभयो त्यतिन्जेलसम्म उहाँले सही काम गर्नुभयो। त्यस्तै तपाईँ र म पनि यो धरतीमा कतिन्जेलसम्म रहन्छौ थाहा छैन, तर भलाइ नै गरौँ, प्रभुको काम गरौँ, भलाइ गरौँ। यसले चाहिँ तपाईँ र मलाई अथवा परमेश्वरलाई यो कुराले खुसी पनि बनाउँछ। एउटा छोराछोरीले राम्रो काम गर्यो भने एउटा पिता खुसी भइहाल्नुहुन्छ नि, होइन र? बुवामा खुसी भइहाल्नुहुन्छ नि। त्यो भएर परमेश्वरलाई खुसी बनाउने काम पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शनमा केही महत्वपूर्ण कुरा मैले राखिरहेको छु। जुन घटना मैले तपाईँलाई जोडिरहेको छु त्यो घटेका घटना

आदरणीय श्रोता, अब भने लगभग समयले पनि हामीलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

भजन संग्रह 33 सृष्टिकर्ता र पालनकर्ता परमेश्वरको प्रशंसा। हे धर्मात्मा हो, परम प्रभुमा रमाओ, सोझा मनकाहरूले स्तुति गर्न सुहाउँछ। बिना बजाउँदै परम प्रभुमा धन्यवाद चढाओ, दस तारे सितार बजाउँदै उहाँको स्तुति गाऊ।

0: सिंह नमस्ते. गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं कार्यक्रम आदमीको साथमा. आज मलाई अचम्म पनि लागिरहेको छ, म एक्लै छैन. आज हामी दुई आएका छौं, म टार्जन,
1: म ज्ञानु.
0: हजुर, आज ज्ञानुजीले साथ दिँदै हुनुहुन्छ. हामी धेरै समयपछि फेरि पनि दुईहरूमा उपस्थित भएका छौं र हामी यो कार्यक्रममा सम्बन्धका कुराहरू गर्छौं अनि प्रभुले दिनुभएका वचनका कुराहरू गर्छौं अनि हाम्रो अन्तत समग्रमा भन्नुपर्दाखेरि हाम्रो इच्छा चाहिँ सबैजनाको दाम्पत्य जीवन सुखमय आश्रित र प्रभुको लगको नजिक भइरहोस् भन्ने नै हाम्रो इच्छा हो. कार्यक्रममा निकै मिठा मिठा गीतहरू पनि हामी सुनाउने गर्छौं र विविध कुराकानी नै आज हामी दुईजना गर्नेछौं. अहिले भने कार्यक्रममा निकै मिठो गीत प्रस्तुत गर्छौं र त्योभन्दा पहिले प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद.

0: गीत चाहिँ मलाई पनि एकदमै मनपर्छ. हाम्रो टेक्निसियन मित्रले यो गीत बजाइदिनु भयो, धन्यवाद दिन चाहन्छु. हरेक पाइलामा होइन सँगसँगै हिँड्ने भन्ने नै उद्देश्य हो श्रीमान श्रीमती भइसकेर. हामीलाई विश्वको पुस्तकले पनि भन्दछ श्रीमानले श्रीमतीको लाई प्रेम गर्दै श्रीमतीले श्रीमानलाई आदर गर्दै यसरी नै अगाडि चल्छ, दुई पाङ्राहरू एक रथका यसरी अगाडि बढ्छन् भनेर भनेको छ. र तीन सुताले बाटिएको डोरी भनेर पनि परिचय हामी दिन्छौं. चाहे जे भए पनि श्रोता मित्रलाई पनि हामी भन्न चाहन्छौं, तपाईँ विवाहित अथवा अविवाहित जे भए पनि हामी प्रत्येकले आफ्नो लेखा परमेश्वरलाई दिनुपर्ने भएको हुनाले पवित्र चाहिँ प्रत्येकले नै हुने प्रयास गर्नुपर्छ. यो अभ्यास कस्तो हुनुपर्छ भने असल श्रीमती हुनको लागि श्रीमतीले नै प्रयास गर्ने होइन असल श्रीमान, किनभने श्रीमतीले गरेको विश्वासले चाहिँ कता कता चाहिँ भनिएको छ कि ज्ञानजी, अर्कोले गरेको विश्वासले ऊ पवित्र हुन्छ पनि भनिएको छ, तर मुक्ति पाउने अनि परमेश्वरको राज्यमा जाने कुराहरूमा चाहिँ प्रत्येक पवित्र हुनै पर्छ.
1: एकदमै राम्रो कुरा पनि हो. हामीले तार्जनीले भनेको जस्तो वचनमा यी कुराहरू पाउँछौ र सम्बन्धको विषयमा कुराकानी गर्छौं हामी यस कार्यक्रममा र गरिरहेका छौं, र सम्बन्ध भन्ने कुरा एकदम महत्वपूर्ण कुरा रहेछ कि आज संसार चाहिँ सम्बन्धमा अडिएको छ होइन. हरेक ठाउँमा सम्बन्ध भएन भने केही पनि रहँदैन कि. जहाँ सम्बन्ध हुन्छ त्यहाँनिर सुरक्षा हुन्छ, त्यहाँ प्रेम हुन्छ, त्यहाँनिर आदरका कुराहरू आउँछन्, हरेक कुराहरू आउँछन्. सम्बन्ध सकिए पछाडि सबै कुरा सकियो कि. तपाईँसँग सबै कुरा भएर पनि सम्बन्ध सकियो भने के नै रह्यो र होइन. सम्बन्धले टिकेको म भन्छ नि कतिजनाले होइन, सम्बन्धले टिकेको संसार भनेर पनि भन्ने गरिन्छ. यो यत्तिकै भनिएको होइन. त्यो कारणले गर्दा सम्बन्धको सुरुवात परमेश्वरले पहिला नै गर्नुभएको छ, सुरुवातमा नै गर्नुभएको छ. उत्पत्तिको पुस्तकमा नै हामीले बारम्बार भनिरहेका हुन्छौँ सम्बन्धलाई होइन. तीनवटा सम्बन्ध एकदम मजाले उहाँले भन्नुभएको छ, मानिस मानिस बीचको सम्बन्ध अनि मानिस र प्रकृति र मानिस र परमेश्वरसँगको सम्बन्धलाई चाहिँ मजाले उहाँले बताउनु भएको कारणले गर्दा संसारमा म सम्बन्धबाट अलग भएर सब कुरा गर्छु, मलाई कोही चाहिँदैन भन्यो भने त्यो व्यक्ति एक्लो हुन्छ नै.
0: सम्बन्धको प्रकारहरू धेरै छन् मैले बुझे अनुसार. जस्तै तपाईँ र ममा पनि एउटा सहकर्मीको सम्बन्ध छ, अनि हामी सम्बन्धमा दरार आयो यदि हाम्रो मन मिलेन भनेदेखि चाहिँ हामी एकै ठाउँ बसेर कार्यक्रम गर्न पनि सक्दैन पक्कै पनि. यस्तो कुराहरू हामीले हाम्रो जीवन भोगाईमा कहिलेकाहीँ आउँछ भने, तर यो हुन चाहिँ विडम्बना नै हो, राम्रो कुरो होइन. हामीलाई दुःख लाग्छ जब मिलिँदैन, जहाँ बेमेलका कुराहरू सुन्छौँ हामी प्रार्थना गरिरहेका हुन्छौँ एकताको निम्ति होइन, शान्तिको निम्ति प्रार्थना गरिरहेका हुन्छौँ, तर त्यही प्रार्थना गर्ने व्यक्ति नै शान्तिमा रहिरहेको हुँदैन, कहिले काहीँ एकतामा रहिरहेको हुँदैन होला. अब उहाँहरूको आफ्नै आन्तरिक कारणहरू पनि हुन सक्छ, तर यसरी एउटा काम कुनै फचे गर्नको निम्ति चाहिँ हामीले दुईजनाको सम्बन्ध बिना सक्दैनौ. जस्तै म एक्लै यहाँ कार्यक्रममा रहिरहन्थे, आज ज्ञानजी आउनुभयो मलाई चाहिँ एकदम खुसी लागेको छ. हामीले नयाँ कुराहरू पनि उहाँबाट थाहा पाउँछौ होइन. उहाँ अविवाहित भए पनि एउटा अनुभवी व्यक्ति हुनुहुन्छ, किनभने कार्यक्रमद्वारा पनि उहाँले धेरै कुराहरू गर्ने गर्नुहुन्छ, अनि यसरी उहाँलाई चाहिँ विवाह अगावै धेरै प्र्याक्टिसहरू भएको छ, अनि यो अभ्यास उहाँको लागि राम्रो पनि हो. अनि भोलि गएर वैवाहिक सम्बन्धका कुराहरू बुझ्नु, हामी विज्ञ नभए पनि म सधैँ पनि भन्छु हामी विवाहको विज्ञ चाहिँ पक्कै पनि होइनौँ, तर पनि परमेश्वरको वचनले श्रीमान श्रीमतीलाई के भन्छ त होइन. एउटा असल श्रीमती बन्नको लागि हितोपदेशको पुस्तक 31 अध्यायले कसरी वर्णन गरेको छ एउटा असल पत्नीको बारेमा होइन. अनि असल पति छन् नि धेरै उदाहरणहरू, हामी भनौँला अब पुरानो समयमा कति पतिहरू चाहिँ राम्रा थिएनन् भन्ने पनि हुन्छ होइन, श्रीमतीको पापमा लागेर पाप गरेका कुराहरू पनि छन्, तर त्यो हामीले नेगेटिभ कुरालाई हेर्ने होइन नि त ज्ञान होइन. जो असल छ उसको चाहिँ आज्ञालाई शिरोपर गर्ने, उसको उसलाई कपी गर्ने हो नि हामीले.
1: एकदम र अर्को कुरा चाहिँ अब हामीले सिद्ध तपाईँहरूको बीचमा सम्बन्धको कुराकानी गर्दै गर्दा हामी विज्ञ होइनौ भनेर हामी भनिरहेका छौँ. यसमा चाहिँ अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ सम्बन्धको सुरुवात त हामी संसारमा आउनुभन्दा अगाडि नै भइसकेको छ क्या. त्यो कारणले गर्दा हरेक व्यक्तिले सम्बन्धको विषयमा कुराकानी गर्न सक्छ. किन भन्दाखेरि चाहिँ कतिपटक हामीलाई लाग्छ कि एउटा छोरीको भूमिका छोरीको विषयमा बताउनलाई छोरी नै हुनुपर्छ, ज्वाइँको विषयमा बताउनलाई ज्वाइँ नै हुनुपर्छ भन्ने कतिपटक हामीलाई लाग्छ. त्यो व्यक्तिले भूमिका निभाएको भएको कारणले गर्दा केही हदसम्म बढी कुरा उसले बोल्न सक्ला. तर अर्को कुरा चाहिँ हामी कसैको छोरी हुनुभन्दा अगाडि, कसैको श्रीमती हुनुभन्दा अगाडि, कसैको एउटा कुनै पनि सम्बन्धमा बाँधिनुभन्दा अगाडि चाहिँ हामी परमेश्वरको छोराछोरी हौ. हाम्रो सम्बन्ध त्यहीँबाट सुरुवात भएको छ. त्यो कारणले गर्दा चाहिँ सम्बन्ध महत्वपूर्ण कुरा छ भन्न चाहन्छौ. कहिलेकाहीँ मान्छेलाई कस्तोसम्म पनि प्रश्न गरेको देखिन्छ भन्दाखेरि चाहिँ सम्बन्ध रोज्छौ कि सम्पत्ति रोज्छौ, सम्बन्ध रोज्छौ कि यो रोज्छौ भनेर अप्सनमा राखेको देखिन्छ कि. तर सम्बन्ध त सबभन्दा ठुलो कुरा हो नि त होइन. सम्बन्ध छ र त सबै कुरा छ. अब एकछिनको लागि चाहिँ हामी उडन्ती पुत्रको कथा हेर्न सक्छौँ अथवा त्यो दृष्टान्तलाई हेर्न सक्छौँ कि उसलाई सुरुवातमा चाहिँ परिवारको सम्बन्ध भन्दा पनि अब उसको सम्पत्तिको सम्बन्ध अथवा आफ्नो बाहिर कुरा महत्वपूर्ण भयो. जुन समयमा उसले आफ्नो पाउनुपर्ने सम्पत्ति लिएर गइसके पछाडि नै पछाडि फेरि सम्बन्धले काम गरेको छ होइन. सम्बन्धले नै उसलाई फेरि निको बनाएको छ. सम्बन्धले नै उसले नयाँ जीवन पाएको छ. एउटा बाउ र छोराको सम्बन्धको कारणले गर्दा उसको जीवनमा नयाँ कुरा पलाएको छ. त्यो चाहिँ एकदम महत्वपूर्ण कुरा हो.
0: ज्ञानजी, मैले हिजो मात्र सिपोराको विषयमा, मुसाको श्रीमती सिपोराको विषयमा पढ्दै थिएँ. एउटा श्रीमती आज्ञाकारी, प्रभुमा आज्ञाकारी भयो भने श्रीमानलाई कति ठूलो हौसला मिल्दो रहेछ भन्ने कुरा के. जब चाहिँ मुसा विधानमा पुग्छन् होइन, त्यहाँ धेरै इतिहासका कुराहरू छन्, घटना घटेको छ. त्यहाँ चाहिँ उसले आफ्ना यहुदी हिब्रू दाजुभाइहरू लडाइँ गरिरहेको देख्दाखेरि एकजनालाई मारेको कारणले गर्दा होइन, उहाँ भाग्नु परेको हुन्छ. भाग्दै जाँदाखेरि मिध्यानमा पुग्छन्. मिध्यानमा पुग्दाखेरि चाहिँ ऊ एउटा पानीको इनार नेरी पुग्छ. त्यहाँ चाहिँ इत्रोका छोरीहरू भेडा बाख्रा लिएर आएका छन् भन्नुहुन्छ होइन. अनि त्यहाँ चाहिँ कुनै गाउँको एउटा बदमास जस्तो व्यक्तिले आएर चाहिँ सिपोराहरूलाई चाहिँ सुझिस्काइरहेको त्यस्ता कुराहरू पनि छन् कि त्यहाँ. अनि चाहिँ मुसा त्यहाँ ठ्याक्कै पुग्दाखेरि मुसाले चाहिँ यस्तो किसिमको व्यवहार देखाउँछन् कि उसले पानीहरू खुवाइदिने, पानीहरू तान्दिने यस्ता कुरा. मैले त्यो याकुबको इनार यो इसाकलाई पनि सम्झेँ त्यतिखेर होइन, इसाकको नोकरको बारेमा. अनि यसरी गरिरहेको बेला अनि यो कारणले चाहिँ मुसा यत्रो कहाँ पुग्छन् है. पुगिसकेपछि यसरी रहँदै बस्दै जाँदाखेरि अनि सिपोरासँग उहाँको विवाह हुन्छ. अनि परमेश्वरले यसरी जुटाउनुहुन्छ, परमेश्वरले छान्नुभएको व्यक्ति जस्तै मुसा त हेरोद राजाबाट, माफ गर्नुहोला, फिरौन राजाबाट भागेको व्यक्ति हो नि त. उसलाई चाहिँ नदीमा बगाइदिएको. अनि जो शत्रुले चाहिँ ती बालकहरूलाई मार्न खोजिरहेका छन्, प्रत्येक हिब्रूहरूलाई, यहुदीहरूलाई, त्यही व्यक्ति चाहिँ शत्रुको घरमा पालन पोषण भइरहेको छ होइन. मुसाको जीवन त्यसरी सुरु भएको थियो. अनि मैले मुसाको जीवन किन भने भन्दाखेरि सिपोराको कुरा गर्नुको पर्दाखेरि मुसा पनि ल्याउनु पर्छ किन, श्रीमान श्रीमती उनीहरू कसरी चाहिँ सम्बन्धमा रहे, त्यसपछि उहाँहरू भेडा गोठालो हुँदै गर्यो इत्रोको. अनि त्यसपछि उसको छोरा गेर्सुम र नहास भन्ने दुईजना पनि जन्मेका छन् है त्यहाँ. अनि त्यहाँबाट अब परमेश्वरको बोलावट त के थियो भनेदेखि मुसालाई अब इजरायलीहरूलाई चाहिँ मिश्र देशबाट निकाल्नुपर्नेछ होइन, अनि फेरि पत्रिकाको भूमिमा पुर्याउनु पर्नेछ. अनि मुसा चाहिँ त्यहाँबाट निस्केर आउँछन् अनि आफ्नो छोराछोरी लिएर सिपोरासँग आउँदै गर्दा बाटोमा परमेश्वरले मुसालाई मार्न खोज्नुहुन्छ. हेर्नु है, तपाईँले यो सुन्नुभएको थिएन होइन. म पनि छक्क परेँ, किन परमेश्वरले मुसा यस्तो नम्र व्यक्तिलाई मार्न खोज्नुभयो भन्दाखेरि चाहिँ हामीले उत्पत्तिको पुस्तक 17 अध्यायमा हेर्दाखेरि प्रत्येक यहुदीहरूले चाहिँ खतना गर्नुपर्छ, खलडीको खतना गर्नुपर्छ मेरा जनहरूले भनेर परमेश्वरले पवित्रको निम्ति छुट्याउनु भएको थियो त्यसरी होइन. तर मुसाले नै अरू व्यक्तिलाई चाहिँ निर्देशनहरू दिने, तर आफ्नै परिवारमा आफ्नो छोरोको खतना गरेको थिएन उसले. त्यो कारणले परमेश्वरले प्रहार गर्न लाग्नुभएको थियो. सिपोराले कति ठूलो रोल खेलेकी छिन्. सिपोराले चाहिँ एउटा ढुङ्गाको चकमक लिएर चाहिँ आफ्नो छोराको खल्डीको खतना गरिसकेपछि परमेश्वरले बचाउनु भएको छ. त्यहाँ कसैको रगत बगिसकेपछि चाहिँ अनि मुसाको ज्यान बचेको छ. यो मुसालाई परमेश्वरले मार्न खोज्नुभएको चाहिँ होइन, तर एउटा परमेश्वरले दिनुभएको आज्ञालाई चाहिँ उल्लङ्घन गर्नु हुँदैन. अनि हाम्रो जीवनमा पनि अहिले कति अवस्थामा बप्तिस्माका कुरा हुन्छ नि होइन, खतनाको सम्बन्धित कुराहरू गर्दाखेरि बप्तिस्मालाई नै हामी खतनाको रूपमा लिन सक्छौँ अहिले चाहिँ. अनि त्यसैले हामीले मण्डलीमा पनि बप्तिस्मा लिनुपर्छ. कोही श्रीमान श्रीमती बन्न अगाडि बप्तिस्मा भएकोसँग विवाह गर्नुपर्छ भन्ने कारण यही नै हो होइन. परमेश्वरले नियम राखिदिनु भएको छ नि त, खतना अथवा बप्तिस्मा नलिकन चाहिँ अनन्त जीवन पाउँदैनौ भन्नुभएको छ नि त. त्यसैले गर्दा यो सबै कुराहरू बुझ्दाखेरि अनि सिपोराको रोल मैले हेरेकै हुन्छ त्यहाँ. अनि दिदी बहिनीहरूलाई सम्झेँ मैले होइन, कतिजना अलिकति बेबेलमा बस्ने दिदी बहिनीहरूलाई पनि सम्झे कस्तो होला है, सिपोरा कस्ती छिन्, अनि हाम्रा दिदी बहिनीहरू चाहिँ एउटा असल स्त्री बन्न सकेको छैनन् भन्ने पनि भयो. अनि कति असल तरिकाले हिँड्ने मानिसलाई सम्झँदा मजा पनि लाग्छ, आनन्द पनि आउँछ होइन. तपाईँ के भन्नुहुन्छ यसमा? अब
1: महत्वपूर्ण कुरा हो यो, किनभन्दाखेरि स्त्री र पुरुष दुवैजनाले मिलेर आफ्नो सम्बन्धलाई बचाउन सकिन्छ होइन. जस्तो अहिलेको समयमा हेर्ने हो नि, जसरी ताजन सरले भन्दै गरेको कुरामा चाहिँ सिपोराले एउटा महत्वपूर्ण भूमिका निभाइन् र उनको परिवार बचेको कुरा. यहाँबाट पनि परमेश्वरले चाहिँ स्त्री र पुरुषको भूमिका हुन्छ है एउटा परिवारप्रति. यसमा चाहिँ पुरुष मात्रै जिम्मेवारी हुँदैन, हर समय उसको मात्रै ठूलो भार हुँदैन, स्त्रीको पनि हुन्छ र स्त्रीको मात्र नभए पुरुषको पनि हुन्छ है. यो बचाउन सकिन्छ, गर्न सकिन्छ भन्ने एउटा इक्जाम्पल पनि सेट गर्नुभएको होला उहाँले होइन.
0: निध्यानी थिइन् नि त होइन, निध्यानी थिइन्, अब मूसाले चाहिँ त्यो कुरो सम्झिनु पर्थ्यो, तर पनि ऊ चाहिँ विध्यानी भएर पनि परमेश्वरमा आज्ञाकारी भएर त्यो कामहरू गरेकी छिन्। पछि उसले त्यो 40 वर्षको यात्रामा पनि धेरै सहयोग गरेकी छिन्। पछि हामी अरू कार्यक्रममा पनि मैले कुराहरू गर्नेछु। अहिले पनि एउटा निकै नै मिठो गीत सुनाउँछौँ कार्यक्रम आरम्भमा, हामी यस्तै कुराकानीहरू गर्छौँ, किनभने सदा हामीले बाइबलमा जुन जुन कुराहरू पाउँछौँ हामीलाई छोएका कुराहरू पनि कहिले काहीँ गर्न मन लाग्छ भन्दै यो समय एउटा गीत सुनाउँछौँ।
2: बाचा भयो तिमीलाई असीम मायाको, जीवनभरिलाई न्यानो साथको।

0: हाम्रो जोडीलाई देख्दै गर्दा अविवाहितले विवाहको इच्छा गरोस्, विवाहितले गहिरो प्रेमको आभास गरोस्, तोडिनु लागेको सम्बन्धहरूमा आशाको नयाँ दीप जलाओस्, अनि भाँचिएको सबै सम्बन्धहरूमा फेरि नयाँ मुना पलाओस्, नयाँ मुना पलाओस्।
1: निकै आफ्नो भजन हामीले त्यसमा डायलग पनि सुन्यौँ, निकै राम्रो डायलग थियो। र मैले चाहिँ यहाँ विवाहका शब्दहरू यहाँ वचनहरू निकालिरहेको थिएँ। हिब्रू 13:4 भन्दछ, सबैका बीचमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलियोस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ भनेर लेखिएको छ। र यसैसँग रिफरेन्सहरू हामीले हेर्नु पर्दाखेरि चाहिँ यहाँ मलाकी 2:15 पनि भन्दछ कि परमप्रभुले तिनीहरूलाई एउटै बनाउनु भएको होइन र शरीर र आत्मा तिनीहरू उहाँकै हुन्, अनि तिनीहरू किन एउटै हुन् किनभने उहाँले ईश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो। यसैले तिमीहरू आफ्ना आत्माको रक्षा गर र आफ्नो जवानी पनकी पत्नीसँग विश्वास भङ्ग नगर भनेर भनिएको छ। धेरै राम्रा राम्रा कुराहरू यहाँ पावलले चाहिँ एउटा कुरा के भनेका छन् भनेदेखि म सधैँ पनि उठाउने गर्छु यहाँ, यसरी जसले कन्यालाई विवाह गर्छ उसले ठिकै गर्छ, तर जसले विवाह गर्दैन उसले अझ असल गर्छ भनेर चाहिँ 1 Corinthians 7:38 लेखेको रहेछ। विवाह नगर्नेलाई पनि संसारले चाहिँ के भन्छ भने हो यसको किन विवाह भएन होइन। अनि म के भन्छु भने हाम्रो श्रोताहरूलाई पनि, हामी त केही समयको निम्ति संसारमा रमाउनलाई आएका हौ, परमेश्वरले अधिकार दिनुभएको कुराहरू अधिकार गर्न मात्रै हामी एक दिन मृत्युमा जान्छौं। हाम्रो सबैभन्दा महान कार्य चाहिँ परमेश्वरको राज्यको काम गर्नु हो। यदि कोहीले अविवाहित रहेर परमेश्वरको राज्यको काम गर्छन् भने त त्यो त महान कुरा रहेछ नि त, किनभने पावलले नै यहाँ भनेका छन् 1 Corinthians 7:38 यसरी जसले कन्यालाई विवाह गर्छ उसले पनि ठिकै गर्छ, तर जसले विवाह गर्दैन उसले अझ असल गर्छ। विवाह नगर्नु चाहिँ असल रहेछ नि त अझ होइन। र परमेश्वरको वचनले भन्दछ यदि सक्छौ भने विवाह नगरी बस पनि भनिएको छ। र यो विवाह हामी परमेश्वरको वचन बुझेकोले चाहिँ विवाह नगरी बसेको मानिसलाई कुनै एउटा अनौठो लाग्दैन हामीलाई, किनभने वचनले नै त्यो हामीलाई स्वतन्त्रता दिएको छ जसले चाहिँ परमेश्वरको नजिक जान पाउँछ अझ
2: एकदम। र कति बेला हामी परमेश्वरको वचनमा यो पनि देखिरहेका हुन्छौँ होइन, कुनै पनि खानेकुराहरू पनि खानेहरूले नखानेहरूलाई तुच्छ नठानोस् भनेर पनि भनिएको छ होइन। जुन कुरा चाहिँ एउटा अर्थपूर्ण पनि छ, गीताजीले भनेको जस्तो हरेक कुराको समय हुन्छ र हरेक कुरा चाहिँ परमेश्वरको समयमा चाहिँ असल पनि हुन्छ होइन। त्यो कारणले गर्दा हामी धेरै चाहिँ एकदमै जज बनिरहेका हुन्छौँ कि धेरै चाहिँ हामी आफूले पाएका कुरा अथवा कतिवटा कुरालाई चाहिँ हामी संसारको दृष्टिले हेरिरहेका हुन्छौँ, यो चाहिँ एकदम समयमा भयो, एकदमै आशिषित व्यक्ति अथवा यो चाहिँ यो भयो त्यो भयो भनेर हामी आफ्नो परिस्थिति अनुसार पनि परमेश्वरको वचनलाई ढालिरहेका हुन्छौँ। तर अघि दार्जनजीले भनेको जस्तो हरेक कुराको समय छ र जुन कुरा जुन समयमा हुन्छ अथवा जे कुरा त्यसको लागि बनिएको त्यहाँबाट चाहिँ परमेश्वरको महिमा चाहिँ हुनुपर्छ होइन। सबभन्दा पहिलो उद्देश्य त परमेश्वरको चाहिँ सिधै संसारमा व्यक्तिलाई लिएर आएर विवाहमै मात्रै जोड्नु त होइन नि त होइन, मानिसहरूलाई संसारमा सृष्टि गर्नुको उद्देश्य चाहिँ परमेश्वरको महिमा गर्नु हो। त्यो कारणले गर्दा चाहिँ व्यक्तिले परमेश्वरको महिमा गर्यो कि गरेन त, उसको सम्बन्धबाट परमेश्वरको महिमा भयो कि भएन त होइन, उसले सम्बन्धलाई कसरी बुझिरहेको छ, कसरी आदर गर्छ भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा पनि छ।
1: उत्पत्ति 2:22 पनि भन्दछ, जुन कर्म परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभयो भएको थियो त्यसबाट एउटी स्त्री बनाइ दिनुभयो र मानिस कहाँ ल्याउनुभयो भनेर भनिएको छ। र यसरी चाहिँ एउटा शरीरबाट निक्लिएको हुनाले कसरी हामीले एउटा अङ्गलाई हेला गर्न सक्छौँ, त्यो बाँधिएको अङ्गलाई हामीले कसरी अलग गर्न सक्छौँ होइन, अनि परमेश्वरको इच्छा पनि कसैले पनि विवाहलाई नछुटाओस् भन्नुभएको छ। र मानिसले भने यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालेकी थिइन् भनेर पनि भनिएको छ। यसरी चाहिँ कति मानिसलाई थाहा नहोला होइन, हाम्रो सम्बन्ध कसरी शुरू भयो, विवाह कसरी शुरू भयो भन्दाखेरि उत्पत्तिको पुस्तकका यस्ता वचनहरूले हामीलाई थाहा हुन्छ कि श्रीमान श्रीमती परमेश्वरले त्यतिखेर बनाउनु भयो होला। अहिले विवाह गर्ने तरिका बेग्लै छ, हामी तामझामका साथ पार्टी प्यालेसहरूमा गर्छौँ। अस्ति भर्खरै पनि म गएको थिएँ पार्टी प्यालेसमा, अझै पनि हाम्रा मण्डलीहरूमा हुने विवाहहरूले कुन पार्टी प्यालेसमा गर्ने होला भनेर मण्डलीमा गर्नै छोडिसकेका छन् होइन। जहाँ गरे पनि परमेश्वरको उपस्थिति हुन्छ, हामी परमेश्वरका जनहरू भेला भएको ठाउँमा प्रभुले उपस्थिति दिन्छ त भन्नुभएको छ, तर मण्डलीमा करार बाँध्नु चाहिँ अझ असल कुरो हो सकिन्छ भने, तर त्यो चलनै हराएको छ कि
2: अहिलेको समयमा होइन। विभिन्न किसिमका सुविधाहरू सँगसँगै मानिसहरूको एउटा आकांक्षा आवश्यकताहरू पनि फरक भएका छन् होइन. अब मण्डलीको स्पेसको कुराहरू पनि आउँछ होला. व्यक्तिहरू एकदम धेरै भेला हुने, पहिलाको जस्तो सानोतिनो विवाह हुँदैन अहिले, एकदमै ठूलो विवाह हुन्छ. केटाहरू मिजीले भनेको जस्तो तामझामको साथ नै हुन्छ, धेरै पाहुनाहरू आएका हुन्छन् र अहिलेको विवाह एकदमै सीमितमा सीमित छैन होइन. कतिवटा कुराहरू एकदमै भनौँ न इन्टरनेसनल्ली पनि विवाह गरिरहेको हामी देख्न सक्छौँ. कल्चरहरू यता र उता भएको पनि हामी देख्न सक्छौँ होइन. जस्तो अब नेपालमा बस्नेले बाहिर बस्नेसँग विवाह गर्यो भने त्यो अनुसारको एउटा इफेक्ट पनि परिरहेको छ होइन. त्यो कारणले गर्दा अझै अब जे होस् जसरी गरे तापनि त्यहाँ चाहिँ परमेश्वरको उपस्थिति पक्कै पनि हुनुपर्छ. परमेश्वरको उपस्थितिमा गरिएका विवाहहरू र एउटा आज्ञा पालनमा गरिएका विवाहहरूमा चाहिँ परमेश्वरले आशिष पक्कै पनि दिनुहुनेछ.
1: अहिले अलिकति विवाहमा विकृति पनि आएको देखिन्छ. जति पनि विवाहमा हामी जान्छौँ अहिले परमेश्वरलाई नचिन्ने व्यक्तिहरू भन्दा चिन्ने व्यक्तिहरू चाहिँ धेरै नै गरगहनाहरू आवश्यक भएर होइन विभिन्न किसिमका डिजाइनहरू भएर गएका हुन्छन्. तर परमेश्वरले चाहिँ साधारण जीवन मन पराउनुहुन्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु भएको छ कि छैन सायद होइन. त्यस्तो किसिमको नहोस्, त्यसो गर्दा गर्दै हामी भोलि झनै एडभान्स हुन मन लाग्छ, झनै एडभान्स हुन मन लाग्छ. भोलि अब कपडा नै अलिकति अब कम्ती लगाएर हिँड्ने हो कि होइन, परमेश्वरलाई मन नपर्ने तरिकाको पो बनिन्छौँ कि. हामी त मानिस हौ नि त, कसैले राम्रो देखिन्छ भन्दैमा हामी कहिले काहीँ चाहिँ शरीरमा भहकिएर त्यो कामहरू गर्न सक्छौँ. त्यसैले यो आइरहेको विकृति ठिक चाहिँ होइन. हामी साधारण भएर जानुपर्छ, अरूको अगाडि उदाहरण बन्ने व्यक्तिहरू हौ हामी होइन. त्यहाँ विवाह मात्रै महत्वपूर्ण छैन कि विवाह गर्ने व्यक्ति श्रीमान श्रीमतीले त सेतो लुगा होइन, त्यहाँ अब कालो अब हाम्रो चलन अनुसार गरि नै रहनु भएको हुन्छ, उहाँहरूलाई त सोभर नै देखिन्छ. तर विवाहमा जाने व्यक्तिहरूले पनि यो सोच्नुपर्छ कि म चाहिँ त्यहाँ कुनै देखाउनको लागि होइन, वर र वधूलाई चाहिँ आशिष दिनको निम्ति, परमेश्वरसँग उनीहरूको निम्ति प्रार्थना गरिदिनलाई जाँदैछु अनि खुसी मनाउनलाई जाँदैछु भन्नको लागि त त्यति धेरै गरगहना लगाएर त जानु पर्दैन होला सायद होइन. त्यसैले गर्दा हामीले लवाई खवाईले पनि परमेश्वरको महिमा गरेको हुन्छ. जस्तै आज तपाईँले कति राम्रो पुरा शरीर छोपिने वस्त्र लगाइरहनु भएको छैन, अब योभन्दा अर्कै वस्त्र लगाएर चाहिँ तपाईँ परमेश्वरको महिमा गर्छु भन्दाखेरि अलिकति तपाईँले त गरिरहनु भएको होला, तर देख्दाखेरि पनि अरू मानिसलाई पनि अप्ठ्यारो हुन्छ कति समय कि, अनि कस्तो मान्छे होला भने जस्तो हुने. अनि हामीले कपडाले आदर गर्नुपर्छ परमेश्वरलाई, खानेकुराले आदर गर्नुपर्छ. नत्र त जे खाए पनि जे लाए पनि हुने भए त हामी जुनसुकै ठाउँमा गएर जसरी पनि खाएर माथिरै हिँड्नु होला नि त होइन. तर परमेश्वरले ती पाबन्दी किन लगाइदिनु भन्दाखेरि ती कुराहरू पवित्र छैनन्, नस्क मात्र नचाख नछो भनेर उहाँले भनिसक्नु भएको हुनाले हामी पवित्र रहनै पर्छ
2: एकदम. र अर्को कुरा चाहिँ हामी सृष्टिको सुरुवातदेखि नै हेर्छौँ, एकदम सिम्प्लिसिटीकै एकदमै साधारण कुराहरू देख्छौँ होइन. चेलाहरू पनि उहाँले साधारण बनाउनु भएको छ, यीशुको जन्म पनि एकदम साधारण छ. यसको मतलब चाहिँ हामी सबैजना चाहिँ एक हौ है, अथवा भनौँ सरलताले चाहिँ सम्बन्धलाई मजबुत बनाउँछ है. जो कोही पनि आउन सक्छ भन्ने एउटा भनौँ न एउटा ऊ चाहिँ सन्देश चाहिँ परमेश्वरले दिनुभएको छ कि. अब यीशु ख्रीष्टको जन्म महलमा पनि हुन सक्थ्यो, तर उहाँले चाहिँ गाईको गोठमा अथवा कुनै पनि एउटा सिम्पल साधारण ठाउँमा गर्नुभएको छ होइन. अनि त्यस पछाडि उहाँको जीवन पनि साधारण छ, उहाँको आमा बुवाहरू साधारण हुनुहुन्छ, सिकर्मीको कामहरू गरेको हामी देख्न सक्छौँ होइन. भन्न खोजेको मतलब चाहिँ साधारण जीवनमा नै थुप्रो कुराहरू छ क्या. साधारण व्यक्तिले नै संसारमा मुक्ति ल्याइरहनु भएको छ. हुन त उहाँ असाधारण हुनुहुन्छ, र पनि उहाँले देखाउन खोजेको जीवन चाहिँ साधारण भयो भने सम्बन्धमा धेरै व्यक्तिहरूको सहभागिता हुन्छ है. धेरैजना व्यक्तिहरूकोमा जान सजिलो हुन्छ, बाटोमा बसेर खाइरहनेहरूसँग पनि खान सकिन्छ, महलमा बस्नेहरूकोसँग पनि खान सकिन्छ. भन्नको कारणले चाहिँ ए चौरमा धेरै व्यक्तिहरू जम्मा गरेर होइन, 5,000 6,000 व्यक्तिलाई जम्मा गरेर पनि त्यहाँ साधारण कुराहरू भएका कुराहरू हामी देख्छौँ, र काम चाहिँ ठूलो भएको छ.
1: ज्ञानजी अब ओहदामा चाहिँ रानी भएर पनि स्तरले होइन यहुदीहरूको निम्ति भाँगरा लगाएर प्रार्थना गरिन् कि उहाँले त्यो आवश्यक थियो त, उहाँ त रानीको पदमा भएको मानिस नि त होइन. अनि एउटा स्त्रीले चाहिँ के गर्छ म गर्न सक्छिन् भन्ने कुरा पनि त्यहाँ देखाइदिएको छ. अनि धेरै व्यक्तित्वहरू यस्ता छन् जसरी हामीले इलिशिबा र मरियमलाई सम्झन्छु होइन. मरियमको पवित्र कोख भएको हुनाले त प्रभु जस्तो परमेश्वरको पुत्रलाई पनि राख्ने कोख तयार गर्दै हुनुहुन्थ्यो है. भनेपछि उनीहरू त्यस्ता उशृङ्खल थिएनन्, उनीहरू कति सिम्पल कति साधारण कति पवित्र थिए. त्यसैले गर्दा पवित्र कोख चुन्नुभयो. र आज कति मानिसले नजानेर मरियमलाई पनि पुज्ने गर्छन् होइन, यो चाहिँ अलिकति गल्ती हो किनभने उहाँलाई चाहिँ एउटा माध्यम मात्रै चुन्नुभएको कोखलाई मात्रै, किनभने पवित्र कोखमा उहाँले चाहिँ पवित्र आत्माको शक्तिले गर्भधारण गरिदिनुभयो. अनि हामीले इलिशिबालाई पनि देख्छौँ, 6 महिनाको उहाँहरू डिफ्रेन्स छ जन्ममा. अनि उहाँहरूको पवित्रता हेर्दाखेरि, उहाँहरूको साधारणपन हेर्दाखेरि चाहिँ जो कोहीलाई पनि यसले चाहिँ परमेश्वर खुसी बनाएको नै हामी देख्छौ। अनि हन्नालाई देख्छौ त्यस्तै होइन, पनिन्ना हन्ना र पनिन्ना दुईजना थिइन् त श्रीमती मानवका होइन। अनि हन्ना र पनिन्नामा हन्ना कति साधारण थिइन्, उहाँ परमेश्वरमा प्रार्थना गर्न रुचाउँथिन् है। उहाँलाई के चाहिएको थियो भन्दा धेरै धन सम्पत्तिहरू चाहिएको थिएन, खालि सन्तान मात्रै चाहिएको थियो। अनि अलिकति पीड़ा उहाँलाई के थियो भन्दाखेरि सौदाले पनि हेला गर्दैनथिन् होला मसँग सन्तान भएको भयो भनेर, एउटा निसन्तान हुँदाखेरि कति ठूलो पीड़ा हुन्छ भनेर हन्नाले पोखाएकी छिन्। र त्यहाँ के देखिन्छ भने जति पनि असल क्यारेक्टरहरू छन् उनीहरू सुख पाएर एकदम माथिएका परिवारको होइनन्, उनीहरू चाहिँ एकदमै दुःखमा साधारण जीवन बिताउने होइन परमेश्वरको खोजी गर्ने मानिसहरू थिए। जसरी प्रभु येशूले चाहिँ अनि मरियम र मार्थाको घरमा जाँदाखेरि त उनीहरू प्रशस्त भएका मानिस त होइनन् पक्कै पनि, र पनि बेथानीमा गएर चाहिँ एकदम मन पराउनुहुन्थ्यो, लाजसलाई प्रेम गर्नुहुन्थ्यो। र यसरी चाहिँ प्रभु त्यसरी हामी के देख्छौँ भन्दाखेरि चाहिँ एउटा रानी जस्तो मान्छेले पनि प्रभुको डर राखेको, अनि भाँगडा लगाउन लाज नमानेको, परमेश्वरलाई महिमा दिनको लागि कुनै पनि कसर नछोडेको कुराहरू हामी देख्छौ। त्यसैले गर्दा यस्ता उदाहरणहरू हामीले लिनुपर्छ। आज हाम्रो विवाह हामीले ठूला कुरा गरेका छैनौँ, हामीले राम्रा लुगा लगाएर एकदमै टिपटप भएर जाँदाखेरि चाहिँ त्यहाँ परमेश्वरको महिमा होला कि नहोला होइन। हामीलाई कहिले काहीँ नै ज्ञानजी म कस्तो लाग्छ भने म पनि एकदम चुजी मानिसहरू कि म हो कि म कसैको श्रीमान भए पनि मलाई नै राम्रो लुगा लगाउनु पर्ने होइन, राम्रो जुत्ताहरू चाहिने यस्ता व्यक्ति म पनि थिएँ है। संसारका कुराले यति धेरै मानिसलाई तान्दो रहेछ, अनि भरे यसो हेर्यो आफ्नै पैसा जाने आफ्नै एक्सपेन्सहरू भइरहेको हुँदाखेरि चाहिँ दिक्क पनि लाग्थ्यो। भनेपछि संसारका यो बिति जाने कुराले चाहिँ हामीले क्षणिक आनन्द मात्रै दिने भएको हुनाले अब हामीले यसरी बस्ने समय छैन हाम्रो। अब चाहिँ हामीले पवित्रताका कुराहरू रोजेर होइन श्रीमान श्रीमतीले अब एकदम बलियो भएर अरूको निम्ति प्रार्थना गर्ने, एकजनाको घरनाले अर्को घरना बचाउनुपर्छ। जस्तै यसुको घरनाले के भन्थे, म र मेरो घरनाले परमप्रभुको सेवा गर्नेछौ। र मलाई एकदम राम्रो पनि लाग्छ एउटा भजन हाम्रो पुनमज्यू र अब्राहमज्यूले त्यहाँ प्ले पनि गर्नुभएको छ रोल होइन, म र मेरो घरनाले परमेश्वरकै सेवा गर्दैछ भजन हामी यो समय सुनाउँछौ। ज्ञानजी तपाईँलाई के भन्नु छ यो गीतभन्दा अगाडि?
2: एकदमै राम्रो कुराकानी गरिरहेका छौँ, गीत पछाडि हामी पक्कै पनि यही कुरालाई निरन्तरता दिन आउने नै छौँ भन्न चाहन्छौ।

0: परिचितलाई सुन्दै गर्दाखेरि श्रोता मित्र हामीलाई पनि एउटा प्रश्न गर्न बाध्य बनाउँछ, हामी चाहिँ कसको सेवा गरिरहेका छौँ होइन? हामीले आफ्नो धन सम्पत्तिको सेवा, छोराछोरी भन्यो, आफ्नो इष्टमित्र भन्यो होइन, संसारकै सेवा गरिरहेका छौँ अथवा प्रभुको सेवा गरिरहेका छौँ, एउटा ठूलो चुनौतीको कुराहरू पनि प्रश्न तिर्सिन्छ। अनि यदि हामी पवित्रतामा हिँडेका छैनौँ भनेदेखि चाहिँ हामीलाई आफैलाई शर्म लाग्न थाल्छ। त्यसैले गर्दा यो गीतले भनेको जस्तै हाम्रो आफ्नो घरानालाई, हाम्रा छोराछोरीहरूलाई प्रभुको शिक्षा दिने, हाम्रो परिवारहरूलाई अगाडि बढाउने काम पक्कै पनि गर्नुपर्छ होइन मेरोजी?
1: र परमेश्वरको उद्देश्य पनि त्यही नै हो होइन। हामीले चाहिँ परमेश्वर जति पनि हामी परमेश्वरको वचनमा हेर्छौँ भने चाहिँ उहाँले हरेकको सन्तानलाई प्रेम पनि गर्नुभएको छ होइन। सन्तानहरूले चाहिँ असल मार्गमा हिँड्नुपर्छ भन्ने सन्देश हामी परमेश्वरको वचनबाटै पाउँछौँ। तर पनि अहिलेको समयमा हामी हेर्ने हो भने चाहिँ मण्डलीहरूमा हामी कतिवटा ठाउँमा चाहिँ सम्बन्धको विषयमा चाहिँ सबै सम्बन्धलाई समेटेर चाहिँ शिक्षा त्यति पाइँदैन कि। जस्तो छोराछोरीले पनि एउटा कर्तव्यलाई निभाउनुपर्छ, आमा बुवाले पनि आफ्नो कर्तव्यलाई निभाउनुपर्छ भन्ने कुरा चाहिँ अलिकति सीमित छ कि जस्तो लाग्छ होइन। अब हामीले चाहिँ प्राय चाहिँ श्रीमान श्रीमतीको सम्बन्धलाई बढी जोड दिएको हाम्रो मण्डलीहरूमा अथवा अन्य ठाउँमा पनि देखिन्छ। त्यो सम्बन्धको सुरुवात पनि त्यहीँबाट भएको भएर होला। सम्बन्ध एउटा पूर्ण हुनको लागि चाहिँ एउटा परिवारमा भएका हरेक सदस्यको एकदमै धेरै ठूलो भूमिका हुन्छ कि। जस्तो उदाहरणको लागि दार्जुनजीको घरमा जस्तो छोरी पनि हुनुहुन्छ होइन, उहाँको पनि त्यत्तिकै भूमिका छ होला। उहाँको लागि गर्ने जिम्मेवारी पनि त्यत्तिकै होला। त्यो एक किसिमले उहाँको कारणले गर्दा पनि सम्बन्ध बलियो भइरहेको पनि हुनसक्छ होइन। त्यो कारणले गर्दा एउटा बाबु एउटा आमा त आफ्नो सन्तानप्रति पनि एउटा खुसी भइरहेको हुन्छ नि त। उसको लागि पनि उसले कति धेरै एफर्ट लगाइरहेको हुन्छ होइन। त्यो कारणले गर्दा चाहिँ एउटा असल बुवा आमा पनि बन्नुपर्छ, एउटा असल छोराछोरी पनि बन्नुपर्छ।
0: मेरो छोरीको कुरा ल्याइहाल्नु भयो होइन, हामी जब बिहान बेलुकी पारिवारिक संगति गर्छौँ अनि छोरीलाई पनि राखेर बाइबल पढ्ने गर्थ्यौँ, हामीसँग धेरै डिफिनेसन गर्ने समय नभए पनि, तर उसले कहिलेकाहीँ के भन्छ भने अहिले उसले साइन्स लिएर पढेको अलिक गाह्रो छ अनि म ऊ आउँदिनँ कि पढ्ने बेलामा कहिलेकाहीँ, अनि कस्तो खल्लो लाग्छ। अनि हामी जति पढ्छ बाँडेर पढ्ने गर्छौँ तिनजनामा, अनि उसको भागलाई चाहिँ कसले पढिदिने जस्तो लागेर, अनि ठिकै छ आएर पढ भने कहिलेकाहीँ चाहिँ अब जिद्दी गर्छन् बच्चाहरू मान्दैनन्, तर मेरो छोरीले अहिलेदेखि नै परमेश्वरको भार बोक्नको लागि सन्डे स्कुलमा फुल सेवा सहायता गरिरहेछन्। 16 वर्ष मात्रै पुग्यो होइन, उसको मनमा चाहिँ, अनि मैले चाहिँ भन्छु असल कुराहरू नै सिकाएका छौँ नि त हामीले, तर अब उसले अब लुकेर अथवा हाम्रो आँखा छरेर के गर्छिन् त्यो त हामी भन्न सक्दैनौँ। परमेश्वरसँग डराउनु पर्छ भनेर चाहिँ हामीले भनेका छौँ होइन, प्रभुमा डर राखेर नै हामीलाई यहाँ सबै कुराहरू प्राप्त भएको हो छोरी। त्यसैले गर्दा प्रभु बाहेक हाम्रो केही पनि छैन, र त्यसैले गर्दा परमेश्वरको कुरा मानेनौँ भनेदेखि चाहिँ दुःख पाउँछौँ है भनेर भनिसकेपछि त अब त उनीहरूले सोच्ने बेला हो नि त होइन। यसरी नै हामीले कहिलेकाहीँ हामीले गर्दा गर्दै पनि छोराछोरीहरूले भनेको मान्दैनन्, त्यतिखेर अब हाम्रो सोच र उनीहरूको सोच मिल्दैन नि त। त्यसले गर्दाखेरि सम्झाउने पनि तरिका हुन्छ। जस्तै म एज आरजे भएर रेडियोमा जति कुराहरू गर्दछु, मेरो नलेज त अरूको भन्दा अलिकति बढी पनि होला, कम पनि होला होइन, तर मैले सम्झाउने तरिका छोराछोरीलाई अलिकति बेग्लै हुनसक्छ, मैले चाहिँ ठिक ठ्याक मैले आउन सक्छु पनि होला नि सायद होइन। त्यसले गर्दाखेरि हामीले नम्रतामा सहेर उसलाई आवश्यक कुराहरू त दिने, तर परमेश्वरको डर भएमा हुर्काउने होइन, परमेश्वरमा आनन्द छ। उनीहरूले भन्ला टेलिभिजन हेर्दा मात्रै आनन्द आउँछ, टिकटक हेर्दा मात्रै आनन्द आउँछ भनिरहेको मानिसलाई प्रभुको वचनमा पनि आनन्द छ भन्न चाहिँ हामीले सक्नु पर्यो कि। त्यो चाहिँ प्र्याक्टिकल्ली गर्नको लागि चाहिँ अभ्यास पनि हुनुपर्छ हाम्रो। त्यसले गर्दाखेरि संगतिमा राख्ने अनि यो भाग एउटा दिने भनेपछि प्रार्थना गर्न लगाउने गरेपछि उनीहरूको पनि मनस्थितिहरू चेन्ज हुन्छ। किन चाहिँ मेरो बुबा आमाले चाहिँ यसोको सेवा गर्छन् त, किन बिहान बेलुका बाइबल पढ्नुपर्ने, अरू अरू घरमा त फेरि पढाए हुँदैनन्, हाम्रो चाहिँ जहिले पनि पढ्नुपर्ने किन भन्दाखेरि ती सबै कुराहरू चाहिँ उनीहरूले बिस्तारै बुझ्ने भएको हुनाले कहिलेकाहीँ हामीले माहौल पनि त्यस्तै बनाइदिनुपर्छ कि।
1: र हामीले चाहिँ हरेक सम्बन्धलाई एकदमै महत्वपूर्ण ठान्नुपर्छ। एउटा श्रीमान श्रीमतीको सम्बन्ध, बुवा आमाको सम्बन्ध, छोराछोरीको सम्बन्ध, अनि इभन साथीसँगको सम्बन्धमा पनि कि हामी कहाँ जान्छौँ। हरेक उमेरसम्मको साथी त हुन्छ नि त होइन, त्यो पनि एउटा महत्वपूर्ण साथी एउटा सम्बन्ध हो। त्यो सम्बन्धलाई कतिपटक चाहिँ साथी त हो नि, यो त हो नि, त्यो त हो नि।

0: भनेको देख्छौ, कतिवटा चाहिँ साथीले फेरि ज्यान दिएको पनि हामी देखेका छौँ होइन, जस्तो जनाथनको र दाउदको सम्बन्धलाई हामी हेर्न सक्छौ। सम्बन्ध सबै सम्बन्ध महत्वपूर्ण कुरा रहेछ कि, यो संसारमा आइसके पछाडि एउटा बच्चा यो संसारमा आइसके पछाडि उसले निभाउने सम्बन्धले धेरै ठूलो भूमिका खेल्दो रहेछ कि। एउटा बच्चालाई देख्दै गर्दा यो बच्चाको आमा बुवा को होला भनेर भनिरहेको हुन्छ कि मान्छेले, यो कुन घरको होला, कुन परिवारको होला, कस्तो वातावरणमा हुर्किएको होला होइन, कस्तो शिक्षा पाएको होला। त्यहाँ परमेश्वर पनि आउनुहुन्छ कि, त्यहाँ परिवार पनि आउँछ, त्यहाँ साथीभाइ पनि आइरहेको हुन्छ। हरेक ठाउँमा हामीले हाम्रो सम्बन्ध प्रदर्शन गरिरहेका हुन्छौँ कि, हामी राम्रो बोल्छौँ र सहनशीलता छ, सबैलाई प्रेम गर्छौँ भने यसले कसलाई मान्छ होला, यो कसको शिक्षामा हुर्किएको होला, अथवा कसको परिवारमा आएको होला, यिनीहरूको परिवारको मेन केन्द्रबिन्दु को हुनुहुन्छ होला, यिनीहरूले कसको शिक्षालाई यसरी फलो गरिरहेका छन् भन्ने कुरा चाहिँ हामीले हर ठाउँमा बोकेर हिँडिरहेका हुन्छौँ। त्यो कारणले गर्दा म विश्वासी हो, म यो हो, म त्यो हो भनेर हिँडिरहनै पर्दैन कि, हाम्रो आफ्नो स्वभावले, हाम्रो आफ्नो प्रभावले चाहिँ हामीले हाम्रो सम्बन्धलाई दर्शाउँछौँ।
1: हाम्रा छोराछोरीहरू जुनसुकै उमेर समूहको भए पनि परिवारमा परमेश्वरको उपस्थिति पाउनको निम्ति श्रीमान श्रीमतीले उसको बेला भएको छैन, पछि उसले बुझ्ने भएपछि गर्छ भन्नुभन्दा पनि उसलाई नै ल्याएर उसले जति जसरी सक्छ प्रार्थना गर्न लाउने कि, प्रार्थना गर तिमी आज, हामी बाइबल पढिसकेपछि आज तिम्रो पालो भन्ने, अनि अल्टरनेटिभ तरिकाले भोलि नगरे पर्सि फेरि लगाउने होइन, अनि हाम्रो यस्तो खाँचो छ, खाँचोको लागि प्रभुलाई माग भनेर, किनभने केटाकेटीका कुराहरू परमेश्वरले मन पराउनुहुन्छ अझ धेरै कि, केटाकेटी जस्तो बालक जस्तो परिवर्तन हुनुपर्छ तिमीहरू भनेको छ, किनभने बालकमा कसैको लोभ लालचहरू होइन, कसैलाई केही गरौँ भन्ने हुँदैन नि त, त्यसैले गर्दा बालक जस्तै बन्नको लागि बालकलाई हामीले स्थान दिनुपर्छ, अनि उनीहरूलाई प्रार्थना गर्न लगाउने होला, उनीहरूले बोलेका कुराहरू उनीहरूले आफै बुझ्दैनन् तर पनि प्रभुले त बुझ्नुहुन्छ नि होइन, त्यसले गर्दा त्यो चाहिँ के भन्दा एउटा अभ्यास हो हाम्रो परिवारलाई अगाडि बढाउने, र हामी अत्यन्तै धर्मी बनिरहन पनि पर्दैन, साधारण भएर पनि हामीले परमेश्वरलाई एउटा नम्र हृदयले है, अब किनभने मेरो परिवारले परमेश्वरलाई पुकारे भने त मलाई नै फाइदा हुने त होइन, त्यसले गर्दाखेरि त्यो सम्झेर हामीले गर्नुपर्छ, कसैलाई देखाउनको लागि गरिरहेको छैनौँ हामी होइन, हामी त कसो गर्छौँ भने कहिले काहीँ सङ्गति हुँदाखेरि डिस्टर्ब गर्नको निम्ति अब छिमेकीहरू आइपुगिदिन्छन् होइन, आफन्तहरू आइपुगिदिन्छन्, नन क्रिस्चियनहरू आइपुगिदिन्छन्, अनि उहाँहरू आउँदाखेरि हामीले प्रार्थना गर्दै गरेको छौँ भने पनि उनीहरूले के सोच्ने हो कि, कहिले काहीँ यस्तो फिलहरू अड फिल लाग्ने, अनि प्रार्थना गर्दा गर्दै छुट्याउनु पर्ने समय होइन, अनि उनीहरू कति जेल बस्छन् र भन्ने हो, अनि कसैलाई सत्कार नगरिन भने पाहुना आएपछि त मन पनि त्यतै जान्छ कि, त्यस्तो किसिमको बाधाहरू डिस्टर्बेन्सहरू आउँछन् र हामीले चाहिँ अलिकति समयमै गर्नुपर्छ, बिहान उठ्ने बित्तिकै गर्यो भने चाहिँ मानिसहरूको त्यति ठुलो हुँदा राम्रो पनि हुन्छ, यो चाहिँ आफैले पनि गर्न सक्छौँ, बाइबलले यो सिकाउँदैन छ त हामीलाई सबैलाई, यो समयमा उठ भनेर चाहिँ बाइबलले सिकाएको छैन, तर म 204 नम्बरको कोरसलाई गाउँदाखेरि म बिहानै सबैले उठ्नेछु, स्तुति प्रशंसा गर्नेछु, येशूको नाउँलाई महिमित पार्नेछु, लाखौं लाख मानिसले येशूलाई विश्वास गरेको हेर्न चाहन्छु भनेको छ होइन, अनि बिहान सबैले उठ्नु त राम्रो रहेछ नि, एकजना व्यक्तिले भन्नुभएको एकदम अप्रभावकारी कुरा, तिमी जे पनि तिम्रो घरमा अभाव छ, तिमी निन्द्रा माया मारेर राति झस्ङ्ग जतिखेर जाग्छौ त्यतिखेर प्रार्थना गरेर त्यो प्रभावकारी हुन्छ भनिएको छ, किनभने हाम्रो प्रभुले पनि रातभर प्रार्थना गर्नुहुन्थ्यो, धेरै व्यक्तिहरूले राति प्रार्थना गरेका छन्, रातिको प्रार्थना चाहिँ एकदम परमेश्वरसँग सुनाइ हुन्छ भन्ने मलाई छोयो कि त्यो कुराले, जहिले पनि हामी गर्न सक्छौँ, तर राति भनेको चाहिँ त्यो नितान्त हामी हाम्रो यो परमेश्वरको मात्रै हो कि, त्यसले गर्दाखेरि ठक्क तपाईँलाई कहिलेकाहीँ त्यो व्यक्तिले भन्दै हुन्थ्यो त, उहाँको नाम म भन्दिनँ, उहाँलाई जहिले पनि सुतिरहेको बेलामा ठक्क बिउजाउने अरे परमेश्वरले होइन, बिउजाइसक्नु भएपछि उहाँले ल मलाई प्रभुले बिउजाउनु भयो, मैले प्रार्थना गर्नुपर्छ भनेर फेरि प्रार्थना गरेर अहिले सोध्नुहुन्थ्यो अरे होइन, यो यस्तो तरिकाले प्र्याक्टिसहरू हो हाम्रो
0: एकदम, कतिपटक चाहिँ ला निन्द्रा खुल्यो के गर्ने होला भन्ने सोचेर मोबाइल खेलाएर पनि हामी बस्न सक्छौँ होइन, तर त्यसको सट्टामा यहाँ दार्जिलिङजीले भनेको जस्तो हामीले चाहिँ प्रार्थना गर्नुपर्छ, र अर्को कुरा चाहिँ बाइबलमा थुप्रै ठाउँमा चाहिँ हरेक बिहानी परमेश्वरको कृपा नयाँ हुन्छ पनि भनिएको छ, र इतोपदेशको पुस्तकमा उच्च चरित्र भएको स्त्रीको विषयमा भन्नुपर्दा उनको चाहिँ बत्ती ननिभ्ने कुरा र सबैले उठ्ने कुरा चाहिँ धेरै ठाउँमा लेखिएको छ कि, रात सुत्नको लागि हो भने दिन उठेर काम गर्नको लागि पनि होइन, उठेर अरू थोक गर्नको लागि हो, र रातमा चाहिँ चकमन्न पनि हुन्छ, एकदमै सुनसान पनि हुन्छ, त्यो समयमा हामीले हाम्रो धेरै कुरामा कन्सन्ट्रेट गर्न सक्छौँ कि प्रभुसँग कुराकानी गर्नको निम्ति होइन, दिउँसो जस्तो अघि ताजनजीले भनेको जस्तो कहिलेकाहीँ कोही व्यक्ति आइदिनु होला, उहाँको पनि हामीले आदर गर्नुपर्छ, त्यो पनि एउटा सेवकाई हो होइन, एउटा परिवारको सेवा गर्नु पनि सेवकाई हो, पाहुनाहरूको सेवकाई एउटा सेवा गर्नु पनि सेवकाई हो होइन, तर दिनमा त हाम्रो त्यो फ्लो नै भइरहेको हुन्छ, भेटघाट हिँड्ने जाने बाहिर निस्किने कुरा हुन्छ, तर जे होस् तपाईँले चाहिँ जुन परिस्थितिमा हुनुहुन्छ विशेष गरी मलाई पनि एकदम मनपर्छ।

0: रातिमा एकान्तमा प्रार्थना गर्न, बिहानै सबेरै उठेर प्रार्थना गर्न एकदमै मनपर्छ, किनकि पहिलो प्रहरमै परमेश्वरको प्रशंसा गर्न पाउनु त एकदम ठूलो कुरा हो। दिनको शुरूआत परमेश्वरसँगको कुराकानीबाट गर्नु त एकदमै आशिषमय कुरा हो।
1: हामी कोही पनि पर्फेक्ट भन्न सक्दैनौँ, सिद्ध भन्न सक्दैन, सिद्ध चाहिँ प्रभु मात्रै हुन्थ्यो। हामीले चाहिँ जानी जानी चाहिँ पाप गर्नु हुँदैन, अनि अन्जानमा गरिएको पापलाई क्षमा माग्दै परिवारहरू मिलेर प्रार्थना गर्नु एकदमै राम्रो कुरो हो। दुईजना श्रीमान श्रीमती प्रार्थना गर्ने अनि छोराछोरीलाई चाहिँ व्यवस्था गरिदिने गर्यौँ भने त्यस्तै नै हुन जान्छ। त्यसैले गर्दा हामी सबै मिलेर परमेश्वरको बाटोमा कसरी बलियो हुन सक्छौँ त्यो चाहिँ हाम्रो नितान्त आवश्यक कुरो हो अहिलेको समयमा। र तर धेरै विश्वासीहरूको छोराछोरीहरू आज संगतिमा नबस्ने अनि घरमा घरेलु संगतिको वास्ता नगर्ने भइरहेका छन्, किनभने आबुआलाई उनीहरूले नटेर्ने आधिकारिक नभन्ने कि संगति गर्न आऊ भनेर त भन्नुहुन्छ होला नि बुबा आमाले, तर नमान्दिने कि कहिलेकाहीँ अनकन्ट्रोल भइसकेपछि त्यति गाह्रो हुँदो रहेछ कि छोराछोरीलाई। समयमै हामीले उनीहरू त माटोको हिलो नहुन् होइन, जब केही भन्छ अनि त्यसलाई टुट्सके फेरि बनाउन खोज्दा सुकिसकेपछि त्यो सुक्न अगाडि नै उनीहरूको जीवनलाई चाहिँ परमेश्वरको नजिक ल्याउन सक्यौँ भने त उनले नै संगतिको चाह गरोस् कि। तर आज कति आमा बुवाले चाहिँ पीर मानेर प्रार्थना गरिदिनु भन्नुभएको हुन्छ, किनभने उनीहरूले कन्ट्रोल गर्न सकेनन् अब, अनि उनीहरू ठूला पनि भइसके, प्रभुको सेवामा बस्नै मान्दैनन् होइन। त्यसले गर्दा आमा बुवालाई धेरै चोट परिरहेको छ। अब यस्तो समयमा के गर्ने भन्दाखेरि चाहिँ हामी प्रार्थना त गर्छौँ तर उसलाई त्यो प्र्याक्टिस छैन होइन। त्यसैले गर्दाखेरि चाहिँ त्यो हुनभन्दा अगाडि चाहिँ जति सक्छौँ हामीले ती कुराहरूलाई कन्ट्रोल गरेको नै राम्रो होइन।
0: एकदम आशिषमय कुराकानी हामीले गरिरहेका छौँ। एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि भने हामी आउने नै छौँ।

0: मिठा कुराकानी गर्दा गर्दै हामी छुट्टिने समय पनि आएको छ श्रोता, अनि जति पनि हामीले कुराकानीहरू गर्यौं पक्कै पनि लाभकारी छ भनेर हामीले आशा गरेका छौँ, आश्रित हुनुभयो भन्ने आशा पनि गरेका छौँ। अब भने ज्ञानजी तपाईँ बिदा
1: माग्नेछौँ, एकदमै टाजनजीले भनेको जस्तो पक्कै पनि तपाईँहरू सँगसँगै हामी पनि आशिषित भएका छौँ र यसरी नै आगामी समयहरूमा पनि तपाईँहरूको बीचमा आशिषमय कुराकानी लिएर हाम्रो अन्य कार्यक्रम र यसै कार्यक्रममा पनि भेट हुने रहेछ। र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता मित्रलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आदमीबाट म ज्ञान हुँ
0: म टार्जन
1: हामी बिदा हुन चाहन्छौँ।

0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: कोरस नम्बर 122।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 थमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 40225444
11: र 40225742।
12: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनिज एफएम 105.1 काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनिज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
13: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्नि?
14: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
13: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
14: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
13: ए हो र बाबु?
14: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
13: ए
14: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
13: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

भाइ, तपाईँलाई मण्डलीले सुसमाचारको जिम्मा दिएका छौ। तपाईँ परमेश्वरको महान आज्ञा पूरा गर्न जानुहोस्। हामी तपाईँको लागि प्रार्थना गर्नेछौ। प्रभु, धन्यवाद छ तपाईँलाई। तपाईँको छोरा जाँदै हुनुहुन्छ, तपाईँले सहायता गर्नुहोस्। तपाईँको आज्ञा लिएर जाँदै हुनुहुन्छ, पूरा गरेर आउनुमा तपाईँले सुरक्षा दिनुहोस्। यसो प्रभुको नाम।

सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बुझौं।
2: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रिष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुड न्यूज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ। र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर त्यस्तै वचनलाई सुनौ।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। र तपाईँले गुनिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुनिज एफएम 105.6 मेगाहर्ज पोखराबाट यस प्रसारणलाई सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र यस समयमा हामी पवित्र बाइबलको नयाँ करारको खण्डलाई हेरिरहेका छौं र बुझ्नलाई प्रयास गरिरहेका छौं। मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा चारवटा समाचारका पुस्तक भाग चारलाई सुनेका थियौं, जसमा हामीले येशु 12 वर्षको हुनुभएको कुरालाई लुका अध्याय 2:41-52 पदमा रहेर हेरेका थियौं। र त्यसपछि हामीले येशुको प्रारम्भिक जीवनको घटनालाई त्यही नै रोकेर येशुले आफ्नो सेवकाई शुरू गर्नुभएको कुरालाई हेर्नलाई शुरू गरेका थियौं, जसमध्ये हामीले तपाईँलाई अनन्त वचन शीर्षक अन्तर्गत रहेर योहन्ना अध्याय 1:18 पदमा भएका कुरालाई हेरेर त्यसपछि बपतिस्मा दिने योहन्नाको प्रचारको बारेमा बताएका थियौं, जुन चाहिँ हामीले नयाँ करारको चारैवटा सुसमाचारको पुस्तकमा पाउँदछौ। त्यो हो मत्ती 3:1-12, मर्कुस 1:1-8 अनि लुका 3:1-17 र योहन्नाको सुसमाचार अध्याय 1:19-28 पाउँदछौ यस कुरालाई, अर्थात बपतिस्मा दिने योहन्नाको प्रचारको बारेमा। र आज चाहिँ हामी चारवटा सुसमाचारका पुस्तकको भाग 5 छौं र हामी तपाईंलाई आजको यस बसाईमा चाहिँ येशूको बप्तिस्मा, येशूको परीक्षा, पहिलो चेलाहरू र कानामा विवाहको भोजको बारेमा केही कुरा बताएर बाइबललाई बुझ्नको लागि उत्साह र मदत पुर्याउनेछौ। आउनुहोस् आजको बुझाइ क्रमाङ्क 5 तर्फ लागौं। येशूको बप्तिस्मा, जुन कुरालाई हामी मत्ती अध्याय 3:13-17, मर्कुस अध्याय 1:9-11, लुका 3:21-22 र योहन्ना अध्याय 1:29-34 पढ्न सक्छौ। मित्र, ठिक समय आएपछि योहन्नाले येशूलाई मसीह परमेश्वरका पुत्रको रूपमा खुल्लमखुल्ला चिनाए, जसका निम्ति तिनले बाटो तयार पारेका थिए। युहन्नाले दिएका परिचय इसरायलका निम्ति स्वर्ण युग ल्याउने एक राजनैतिक वा सैनिक औका सम्बन्धी प्रचलित यहुदी मान्यताका कुनै पनि कुरा थिएन। बरु यसले मसीह पापको शुद्धिकरणका निम्ति बलि चढाउने पाठो जस्तो मर्नुहुनेछ भन्ने संकेत दिन्थ्यो। योहन्ना अध्याय 1:26-30 तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। त्यस बेला योहन्ना आफू पनि सुरुमा येशू नै मसीह हुनुहुन्छ भनी निश्चय नभएको तर येशूको बप्तिस्मामा पवित्र आत्मा उहाँमाथि ओर्लनु भएपछि तिनमा कुनै शंका नरहेको कुरा बताए। योहन्नाको भनाईले यो संकेत गर्दछ, येशूलाई खुल्लमखुल्ला चिनाउनु भन्दा अघि नै उहाँको बप्तिस्मा भइसकेको थियो। योहन्ना 1:31-34 तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। जब येशू बप्तिस्मा लिन योहन्नाको छेउमा आउनुभयो तब योहन्ना हिचकिचाए, किनकि येशू गुण दर्जा र अधिकारमा तिनीभन्दा महान हुनुहुन्छ भनी तिनले जान्दथे। तर पनि येशूले आग्रह गर्नुभयो, उहाँले परमेश्वरप्रतिको उहाँको भक्तिको सार्वजनिक घोषणासहित आफ्नो सेवकाई शुरू गर्न चाहनुहुन्थ्यो। बप्तिस्मा आज्ञापालन स्वरूप गरिने एउटा यस्तो कार्य थियो जुन आफू परमेश्वर र उहाँको धार्मिकताको पक्षमा भएको घोषणा गर्ने मानिसहरूले लिन्थे। येशूले उहाँ पनि सबै विश्वासी जन जस्तै परमेश्वरप्रति आज्ञाकारी हुनुहुन्छ
र उहाँ परमेश्वरका सबै उद्देश्य पूरा गर्न चाहनुहुन्छ भन्ने कुरा देखाउन बप्तिस्मा लिनुभयो। उहाँको बप्तिस्माले उहाँ इसरायलका थोरै विश्वासीसित मात्र होइन तर सम्पूर्ण मानव जातिसँग अभिन्न र एक हुनुहुन्छ भन्ने कुरा प्रकट गर्यो। यो एउटा यस्तो पहिचान थियो जसले गलगथाको अझ ठूलो बप्तिस्मामा पुर्याउँथ्यो, जुन बेला उहाँले संघी मानव जातिका निम्ति पापको पूर्ण दण्ड सहनुहुने छ। मत्ती 3:13-15 पदमा यस कुरालाई तपाईँले हेर्न सक्नुहुन्छ। यीशुले उहाँका उद्देश्यहरू खुलमखुल्ला देखाएर उहाँका पिता उहाँसँग खुशी हुनुहुन्छ भन्ने आश्वासन स्पष्ट रूपमा देखाउनुभयो। दाउद वंशीय मसीह सम्बन्धी उदाहरणलाई परमप्रभुको दास सम्बन्धी उदाहरणसँग मिलाएर गरिएको पिताको घोषणाले यीशुको राजकीय महिमाको बाटो दुःख भोग्ने दासको जस्तो हुनुपर्छ भन्ने संकेत दियो। मित्र, दाउद वंशीय मसीह सम्बन्धी उदाहरणलाई परमप्रभुको दास सम्बन्धी उदाहरणसँग मिलाएर गरिएको पिताको घोषणा सम्बन्धित कुरालाई चाहिँ तपाईँले भजनसँग अध्याय 2:7 यसैया 42:1 पढ्न सक्नुहुन्छ। त्यसै गरी यीशुको राजकीय महिमाको बाटो दुःख भोग्ने दासको जस्तो हुनुपर्छ भन्ने संकेतको बारेमा चाहिँ तपाईँले भजन संग्रह 2:7 यसैया 42:1 नै हेर्न सक्नुहुन्छ। फेरि पनि यीशुलाई उहाँको सार्वजनिक सेवकाईमा नियुक्त गर्दै पिताले उहाँमाथि पवित्र आत्मा खन्याउनुभयो, जसको शक्तिद्वारा उहाँले आफ्नो मसीही कार्य पूरा गर्नुहुने थियो। यसको लागि तपाईँले मत्ती 3:16-17 र यसैया 11:1-2 यसैया 61:1 र प्रेरित 10:37-38 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, यीशुको बप्तिस्मा सम्बन्धित केही कुरा यिनै हुन् जुन चाहिँ हामीले मत्ती 3:13-17, मर्कुस 1:9-11, लुका 3:21-22 र योन्नाको सुसमाचार 1:29-34 रहेका कुराहरूबाट केही हेरेका छौं। र भने हामी तपाईँलाई यीशुको परीक्षाको सम्बन्धी केही कुरा बताउन चाहन्छौ र बाइबललाई बुझ्नको लागि मदत गर्न चाहन्छौ, जुन चाहिँ हामीले मत्ती 4:1-11 अनि मर्कुस 1:12-13 र लुका 4:1-13 पाउन सक्छौ। मित्र, यीशु उहाँको मसीह सेवकाईका निम्ति नियुक्त हुनुभएको तुरन्तै पछि उहाँको मसीह शक्ति अर्थात अधिकारलाई गलत प्रकार प्रयोग गराउनलाई शैतानले उहाँको परीक्षा गर्यो। डियाबोलसलाई चिन्नका निम्ति तपाईँले प्रकाश 20:2 हेर्न सक्नुहुन्छ। यीशुलाई पिताको आज्ञापालन गर्न नदिएर त्यसको साटो उहाँको आफ्नै इच्छाअनुसार काम गर्न लगाउनु थियो। यीशुले धेरै हप्तासम्म केही खानु भएको थिएन र निश्चय उहाँ भुकाउनु भएको थियो। त्यसकारण शैतानले भोजनका निम्ति यीशुको स्वाभाविक चाहनालाई प्रयोग गर्दै उहाँलाई भोजन बनाएर खान उहाँको अलौकिक शक्तिहरू प्रयोग गर्ने सल्लाह दियो। एक व्यक्तिको शारीरिक खाँचोहरूका निम्ति भोजन आवश्यक हुन्छ भन्ने कुरा यीशुले जान्नुहुन्थ्यो, तर उहाँले परमेश्वरको आज्ञा पालन गर्नु अझ महत्वपूर्ण छ भन्ने कुरा पनि जान्नुहुन्थ्यो। परमेश्वरले मात्र उहाँको उपवास कहिले र कसरी अन्त्य हुनेछ भन्ने कुराको निर्णय गर्नुहुन्छ। मत्ती 4:1-4 तपाईँले स्कुललाई पढ्न सक्नुहुन्छ। विश्वास नगर्नेहरूको संसारमा जिउँदा तिनीहरूले उहाँलाई अस्वीकार गर्दा यीशु धेरै हताश हुन सक्नुहुन्थ्यो, त्यसकारण उहाँलाई केही चमत्कारपूर्ण कार्य गर्न परीक्षा गरियो, जुन कार्यले
एकैपल्टमा सधैँभरिका निम्ति उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्ने थियो। उदाहरणार्थ उहाँ आफूलाई चोट नलागोस् भनी परमेश्वरसँग विन्ती गर्दै मानिसहरूको आँखाको सामुन्ने मन्दिरको गजुरबाट हाम फाल्न सक्नुहुन्थ्यो। तर त्यस्तो आत्महत्याको कार्यबाट बस्न परमेश्वरलाई पुकार्नु पाप हुने थियो। त्यो त केवल एक व्यक्तिका स्वार्थी इच्छाहरू पूरा गर्न परमेश्वरले कुनै प्रकारले कार्य गरून् भनी माग गर्दै उहाँको परीक्षा गर्नु सरह हुन्थ्यो। मत्ती अध्याय 4:5-7 पदमा तपाईँले यसलाई पढ्न सक्नुहुन्छ। त्यसपछि शैतानसँग सम्झौता गरेर अनि अधिकार प्राप्त गर्नलाई त्यसका उपायहरू प्रयोग गरी सारा संसारको शासन प्राप्त गर्ने परीक्षा आयो। मसीह हुनुभएको हैसियतमा येशूलाई सारा संसारको राज्य दिइने प्रतिज्ञा गरिएको थियो। तर त्यो राज्यमा पुग्न उहाँले आफ्नो जीवन बलिदान गर्नुपर्थ्यो। मानिसहरू शक्ति वा धूर्तताको असहाय रैतीहरू भएकाले होइन, तर तिनीहरूमा उहाँको सेवा गर्ने स्वेच्छा भएको कारण तिनीहरू उहाँको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वर चाहनुहुन्छ। मत्ती 4:8-10 पदमा तपाईँले यस कुरालाई पढेर अझ बुझ्न सक्नुहुन्छ। प्रत्येक घटनामा येशूले पवित्र शास्त्रबाट प्रत्यक्ष रूपमा लिइएका सिद्धान्तहरू उद्धृत गर्दै ती परीक्षाहरूको जवाफ दिनुभयो। ती सबै पद इसरायलले उजाड स्थानमा गरेका अनुभवहरूसित सम्बन्धित थिए। व्यवस्था 6:13-16 र व्यवस्था 8:3। यसले फेरि पनि मसीहले उहाँका मानिसहरूका विभिन्न अनुभवमा उहाँ एक हुनुभएको महसुस गर्नुभयो भन्ने संकेत गर्दछ। शैतानले ल्याएका परीक्षाहरू यी मात्र थिएनन्। Luke 4:13। येशूलाई उहाँको शारीरिक खाँचोहरू उहाँका पिताको इच्छामा राख्ने Yohanna 4:31-34 आश्चर्यकर्महरू गरी विश्वास नगर्नेहरूलाई उहाँको मसीहपनको प्रमाण दिने Matthew 16:1-4 तपाईँले यसलाई पढ्न सक्नुहुन्छ। र क्रुस बाहेक अन्य तरिकाले राज्य प्राप्त गर्ने सल्लाहहरूद्वारा बारम्बार परीक्षा गरियो। यसकोलाई तपाईँले Matthew 16:21-23 र Yohanna 6:15 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, येशूको परीक्षाको बारेमा अहिलेलाई भने हामी यति मात्र हेरौं र कुनै समयमा हामी अवश्य पनि यस कुरालाई फेरि अवश्य पनि हेर्न सक्छौ जसै हामी बाइबललाई बुझ्नको लागि प्रयास गर्दछौ। र अहिले हामीले येशूको परीक्षाको बारेमा चाहिँ Matthew 4:1-11 Mark 1:12-13 र Luke 4:1-13 रहेर हेरेका छौं। अब आउनुहोस् बाइबललाई अझ बुझ्नको लागि 4 सुसमाचारका पुस्तकको बारेमा अझ बुझ्नको लागि नयाँ करारको खण्डबाट पहिलो चेराहरूको बारेमा हेरौं, जुन कुरा हामीले Yohanna 1:35-51 उल्लेख गरेको पाउँछौ। भविष्यमा दिने Yohannaका दुईजना चेलाले जब तिनलाई छोडेर येशूको पछि लागे तब निसन्देह तिनले आफूले गर्नुपर्ने काम सफलतापूर्वक पूरा गरेको महसुस गरे। ती दुई मध्ये एकजना अन्द्रियास थिए, अर्को सम्भवत Yohanna थिए, जसले आफ्नै सुसमाचारको पुस्तकमा आफ्नो नाउँ उल्लेख गरेका छैनन्। अन्द्रियासले त्यसपछि आफ्नो भाइ सिमोनलाई येशू कहाँ ल्याए। येशूले पत्रुसमा केही यस्ता गुण देख्नुभयो जसको कारण उहाँले तिनलाई चट्टान नाउँ दिनुभयो। येशूले प्रयोग गर्नुभएको अरामेइक शब्दको लिपि परिवर्तन गरी केफास बनाएको छ। त्यस्तै समानान्तर ग्रीक शब्दको लिपि परिवर्तन गरी पत्रुस बनाएको छ। यी मानिसले Yohannaले कुरा गरेका मसीह येशू नै हुन्
भनी विश्वास गरे। तर तिनीहरूलाई येशूको मसीहपनको बारेमा थोरै मात्र ज्ञान थियो। योहन्ना अध्याय 1:35-42 त्यो दलले गालिलदेखि उत्तरतिरको यात्रा गरे, जहाँ अझ दुईजना फिलिप र नथानेल उनीहरूको साथ लागे। यस्तो भानुहुन्छ, नथानेललाई बार्थलमाई पनि भनिन्थ्यो। नथानेल मसीह गालिलको नासरत जस्तो एउटा नगण्य सहरबाट आएका छन् भनी सुनेर छक्क परे। योहन्ना 1:43-46 तर तिनले येशूलाई कहिल्यै नभेटेका भए पनि उहाँले तिनको बारेमा सबै कुरा जान्नुहुन्छ भन्ने थाहा पाएर येशू नै मसीह राजा र परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरामा तिनी निश्चित भए। येशू पृथ्वीलाई स्वर्गसँग जोड्ने, परमेश्वरलाई संसारमा ल्याउने र संसारका निम्ति परमेश्वर कहाँ आउन सम्भव बनाउने एक भर्याङ जस्तो हुनुहुन्थ्यो। योहन्नाको सुसमाचार अध्याय 1:47-51 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, पहिलो चेलाहरूका बारेमा रहेका केही कुरा यिनै हुन् जुन हामीले योहन्ना 1:35-51 रहेका वचनहरूद्वारा थाहा गर्न सक्छौ। मित्र, अब भने हामी तपाईँलाई कानामा विवाहको भोज सम्बन्धित केही कुरा बताउन चाहन्छौ जुन हामीले योहन्ना 2:12 पाउन सक्छौ। मित्र, येशू अनि केही आफन्त र मित्रहरू उपस्थित हुनुभएको कानाको विवाह भोजमा दाखमध्ये सिद्धिएको थाहा पाएर भोजको मुखिया अप्ठ्यारोमा परे। येशूले अतिरिक्त दाखमध्ये जुटाउन आश्चर्यकर्म गर्न सक्नुहुन्छ भन्ने सोचेर मरियमले त्यो कुरा उहाँलाई भनिन्। यसरी उहाँले आफ्नो मसीहपनको शक्ति प्रकट गर्न सक्नुहुन्थ्यो र उहाँ को हुनुहुन्थ्यो भनी मानिसहरूलाई विश्वास दिलाउन सक्नुहुन्थ्यो। येशूले केवल आफन्त र मित्रहरूलाई खुशी पार्न आश्चर्यकर्म गर्न सक्नुहुन्न भन्ने कुरा उनलाई स्मरण गराउनुभयो। यो उहाँको मसीहपन सार्वजनिक रूपमा प्रकट गर्ने समय थिएन। योहन्ना 2:1-5 म तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। तापनि येशूले त्यो समस्यामा भोजको मुखियालाई सहायता गर्नुभयो। उहाँले गुप्त रूपले आश्चर्यकर्म गर्नुभयो, तर मुखियाले उहाँले बनाउनु भएको अझ असल दाखमध्यको बारे थाहा पाइहाले। यो आश्चर्यकर्मद्वारा येशूले पहिलो पटक उहाँका चेलाहरूलाई मसीहको महिमित शक्तिका केही कुरा देखाउनुभयो। योहन्ना 2:6-11 त्यसपछि उहाँ गालिल झिलको किनारमा अवस्थित कफरनहुममा फर्कनुभयो। योहन्ना 2:12 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, कानामा विवाहको भोज सम्बन्धित योहन्ना 2:1-12 रहेका केही कुरा यिनै हुन् र आज हामीले तपाईँलाई यस घटनासहित येशूका पहिला चेलाहरूको बारेमा अनि येशूको परीक्षा र येशूको बप्तिस्माको बारेमा केही कुरा बतायौं र यो हाम्रो 4 सुसमाचारका पुस्तकको बुझाइ क्रमाङ्क 5 हो र अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, हामी तपाईँलाई यस कार्यक्रमको आगामी श्रृङ्खलामा यहुदिया र सामरियामा प्रारम्भिक कार्यहरूको बारेमा सुनाउनेछौ र बाइबललाई बुझ्नको लागि अझ मद्दत पुर्याउनेछौ। अब आउनुहोस्, कार्यक्रमको अर्को भागमा प्रवेश गर्नको लागि हामी एउटा अर्थपूर्ण गीतलाई सुनौ र अझ बढी पवित्र बाइबलका वचनहरूलाई बुझ्नको लागि चाहिँ प्रार्थना सहित पढ्नुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ।

0: श्रोता मित्र, यस अर्थपूर्ण गीतपछि कार्यक्रम भाइहरूलाई बुझाउमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ र हामीलाई तपाईँले अनलाइनबाट पनि सुनिरहनु भएको छ www.goodnewsfm.com.np मा लगन गरेर। अब आउनुहोस् कार्यक्रमको भागतर्फ लागौं। प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। हामीले तपाईँलाई यस कार्यक्रमको गएको श्रृंखलाहरूमा पवित्र बाइबलको पुरानो करारका पुस्तकहरूमा के कस्ता कुरा रहेका छन् भन्ने विषयमा बताउने क्रममा हामीले तपाईँलाई उत्पत्तिको पुस्तकबाट प्रस्थानको पुस्तक, लिबीहरूको पुस्तक, गन्ती, व्यवस्था, योशू, न्यायकर्ताहरू, रूथ, पहिलो समुएल, दोस्रो समुएल, पहिलो राजाहरू, दोस्रो राजाहरू, पहिलो इतिहास र दोस्रो इतिहास, एजरा, निहमिया, एस्थर, अयुब, भजन संग्रह, हितोपदेश र उपदेशकको पुस्तकबाट केही कुरा बताइसकेका छौं। मित्र, आज पनि हामी तपाईँलाई श्रेष्ठ गीतको पुस्तकबाट अर्थात श्रेष्ठ गीतको पुस्तकको विषयमा केही कुरा बताउनेछौ। श्रेष्ठ गीतको पुस्तक पवित्र बाइबलको पद्य र बुद्धिका पुस्तकहरू मध्येको अन्तिम पुस्तक हो। अयुब, भजन संग्रह, हितोपदेश, उपदेशक र श्रेष्ठ गीत, यी पुस्तकहरू पवित्र बाइबलमा रहेका पद्य र बुद्धिका पुस्तकहरू हुन्। श्रेष्ठ गीत अथवा गीतहरूका गीत प्रेम गानहरूको संकलन हो। पुरूषले स्त्रीको निम्ति र स्त्रीले पुरूषको निम्ति गाएका गीतहरू। यहुदीहरूले यी गीतहरूलाई परमेश्वर र उनका जनको बीचमा भएको सम्बन्धको चित्र भनेका छन्। त्यसै गरी इसाईहरूले अर्थात ख्रिस्टियनहरूले यसभित्र ख्रिस्ट र मण्डलीको चित्र भेटाएका छन्। यसलाई हामी पुरूष र स्त्रीको एकअर्काप्रति भएको शारीरिक आकर्षण र एकअर्काप्रति व्यक्त भएको प्रेमको वर्णनको रूपमा लिन सक्छौ। प्रेम र आकर्षण परमेश्वरको नियम र अनुशासनको दायराभित्र आदरणीय हुन्छन् भनी हामी यहाँ अर्थात श्रेष्ठ गीतको पुस्तकमा देख्न सक्छौ। अनि मित्र, श्रेष्ठ गीत पुस्तकको उद्देश्यलाई हेर्दा हामी थाहा पाउँदछौ कि यो पुस्तक पवित्र आत्माको प्रेरणाबाट लेखिएको थियो र विवाहमा मानवीय प्रेमको आनन्द र सम्मान परमेश्वरबाट आएको हो भनी जोड दिन यो पुस्तक पवित्र शास्त्रमा समावेश गरिएको हो। मानव जाति पापमा पतन भएसँगै तिनीहरूका यौन र विवाहलाई पनि त्यसले असर पारेको थियो भनी उत्पत्तिको पुस्तकले देखाउँदछ। यस कुरालाई हामी उत्पत्ति अध्याय 2:18-25 पढ्न सक्छौ। आउनुहोस् हामी उत्पत्ति अध्याय 2:18-25 पढिहालौं, जहाँ यसरी लेखिएको छ। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु। परमप्रभुले सबै वनपशु र आकाशका सबै पन्छीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनुभयो र मानिसले हरेक प्राणीलाई जे जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पन्छी र सबै वन पशुहरूका नाउँ राखे, तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र उनी निद्राको बेलामा उनका करङहरू मध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। मानिसले भने, यो त मेरै हाडको हाड र मासुको मासु हो, तिमीलाई स्त्री भनिनेछ,
1: किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ त तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए र लजाउँदैन थिए। उत्पत्ति अध्याय 2:18-25। मित्र, भर्खरै मैले तपाईँलाई श्रेष्ठ गीत पुस्तकको उद्देश्य बताउने क्रममा उत्पत्ति अध्याय 2:18-25 पढेर सुनाए। मित्र, मानव अनुभवको यो महत्वपूर्ण क्षेत्र अर्थात् मानव जाति पापमा पतन भएसँगै तिनीहरूका यौन र विवाहलाई पनि त्यसले असर पारेसँगै मानव अनुभवको यो महत्वपूर्ण क्षेत्रलाई पापले असर पुर्याएसँगै अर्थात् पापले असर पुर्याए तापनि त्यसलाई शुद्ध पूर्ण र सुन्दर बनाउन सकिन्छ भनी हामीले थाहा गरेका परमेश्वर चाहनुहुन्छ। यसै कारण पवित्र बाइबलको श्रेष्ठ गीतको पुस्तकले इतिहासमा भएका दुई अतिवादीहरूका बीचमा सुधारिएको नमूना प्रस्तुत गर्दछ। पहिलोमा यौन नैतिकता अर्थात् पुरुष समलिङ्गी र स्त्री समलिङ्गी सम्बन्धहरूका निम्ति वैवाहिक प्रेमलाई परित्याग गर्ने र विवाहभन्दा बाहिर राख्ने यौन सम्बन्ध र दोस्रोमा तपस्या वा सन्यासीपन जसले यौन सम्बन्धी क्रिश्चियन दृष्टिकोणलाई गलत तरिकाले बुझ्दछ किनकि त्यसले वैवाहिक सम्बन्धमा शारीरिक प्रेमको उत्तम कुरालाई इन्कार गर्दछ। हो मित्र, श्रेष्ठ गीतले इतिहासमा भएका यी दुई अतिवादीहरूका बीचमा सुधारिएको नमूना प्रस्तुत गर्दछ। र मित्र, श्रेष्ठ गीत पुस्तकको लेखक सोलोमन हुन् र यस पुस्तकको मुख्य उद्देश्य चाहिँ वैवाहिक प्रेम हो र यस पुस्तकलाई ईसा पूर्व 960 लेखिएको थियो। मित्र, अहिलेसम्म हामीलाई कार्यक्रम बाइबललाई बुझाउन साथ दिइरहनु भएकोलाई तपाईँलाई धन्यवाद। हामी तपाईँलाई पवित्र बाइबलमा रहेको श्रेष्ठ गीतको पुस्तकबाट केही कुरा अझ आगामी श्रृङ्खलाहरूमा बताउने नै छौं। हामी आशा गर्छौं आज प्रस्तुत गरिएको श्रेष्ठ गीत पुस्तकको परिचय र उद्देश्यबाट तपाईँले अवश्य पनि केही कुरा बुझ्नु भएको छ बाइबलका

र अब आउनुहोस् हामी आजको बाहिर अध्ययनतर्फ लागौं। र मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं। र भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट हामीलाई सुनिरहनु भएको छ। आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। येशु ख्रीष्टको नाउँमा तपाईंलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। म मानिलिन्छु कि हाम्रा पछिल्ला बाइबल अध्ययनहरू हामीलाई खुशी तुल्याउने खालका थिएनन्, तर जानकारीमूलक चाहिँ अवश्य पनि थिए, होइन र? हामीले सम्पूर्ण प्रश्नमाथि नै छलफल र अध्ययन गरेका थियौं। हामीले अध्ययन गर्यौं कि पाप कहाँबाट आयो, महामारीको प्रकोप कहाँबाट आयो, हामीहरूको बीचमा भाइरस जस्ता कीटाणुहरूको अस्तित्व किन छ, हामीहरूसित भूकम्पहरू, प्रचण्ड आँधी, काम नलाग्ने घाँसपात, काँडाहरू, सिउँडीहरू, हानिकारक सूक्ष्मजीवहरू र यस्तै किसिमका अरू डरलाग्दा कुराहरू किन यस संसारमा छन्, र हामीले सिक्यौं कि यी सबै कुराहरूको अस्तित्व संसारमा छ किनभने मानिसले पाप गरेको छ, र मानिसले पाप गरेको कारणले गर्दा परमेश्वरले यस पृथ्वीलाई श्रापित तुल्याउनु भयो। के तपाईंलाई हाम्रो त्यो अध्ययन याद छ जसमा हामीले यस पृथ्वीको सृष्टिको बारेमा अध्ययन गरेका थियौं? हामीले सिकेका थियौं कि आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो र त्यो साह्रै राम्रो थियो। यस संसारलाई एउटा सुन्दर ठाउँको रूपमा सृष्टि गरिएको थियो जहाँ कुनै श्राप थिएन, त्यहाँ भूकम्पहरू आउँदैनथ्यो, भाइरसहरू वा हानिकारक कीटाणुहरू नै थिएनन्, त्यहाँ विषालु साँपहरू पनि थिएनन्, सम्पूर्ण जगतमा मृत्युको अस्तित्व थिएन। तर त्यसपछि सृष्टि मध्येको सबैभन्दा उच्च तहको प्राणी मानव जाति, जो परमेश्वरको आफ्नै स्वरूपमा सृष्टि गरिएको थियो, उसले शैतान दुष्टको आज्ञा मानेर परमेश्वरको विरूद्धमा पाप गर्यो, र यसको परिणाम स्वरूप परमेश्वरले यस जगतलाई नै श्रापित तुल्याउनु पर्यो, किनभने त्यसो नगरिएको भए यस संसारको अवस्था अनौठो हुने थियो। दोषी मानिसले निर्दोष संसारमाथि राज्य गरिरहेको हुने थियो। पापको कारण शैतानले मानव जातिमाथि शासन गरिरहेको छ, र मानव जातिले संसारलाई शासन गरिरहेको छ। शैतान र मानव जाति दुवै नै दोषी अपवित्र छन्।

0: कारणले परमेश्वरले श्राप दिएर यस पृथ्वीलाई पनि दोषी र अपवित्र तुल्याउनुभयो। पछि हाम्रो अध्ययनको क्रममा हामी सिक्नेछौ कि परमेश्वरले एउटा योजना बनाउनु भएको छ जसद्वारा परमेश्वरले यस पृथ्वीलाई श्रापमुक्त तुल्याउनुहुनेछ। तर अहिलेलाई हामी यो जानिराखौं कि यो संसारमाथि परमेश्वरको श्राप परेको छ। मैले तपाईंलाई हाम्रो पछिल्लो अध्ययनद्वारा संकेत गरिसकेको छु कि जब हामीले बाइबलबाट पृथ्वीको श्रापको विषयमा पढ्दछौ तब हामी दुखी हुँदछौ, हाम्रो मन व्याकुल हुँदछ र हामीलाई महसुस हुन थाल्दछ कि यी सबै संसारका कुराहरूमा हाम्रो जीवनको निम्ति खुशीका कुराहरू छैनन्। तर हामीलाई थाहा छ कि यी सबै त संसारमा के छन् भन्ने कुराका बयान मात्र हुन्। पृथ्वीको यस्तो अवस्था हुनुमा हामीले जनावरहरूलाई या अरू कसैलाई दोष लगाउन सक्दैनौ, हामीले आफूलाई नै दोष लगाउनु पर्दछ। जब हामीले आफ्नो जीवनलाई जाँच गर्दछौ तब हामीलाई थाहा हुन्छ कि स्वभावैले हामीहरू उति नै परमेश्वरको विरूद्धमा विद्रोही छौं जति आदम र हव्वा थिए जब उनीहरूले त्यस रुखको फल खाएका थिए जुन रुखको फल परमेश्वरले नखानु भनी आज्ञा गर्नुभएको थियो। मित्र, यदि परमेश्वरले हामीलाई र पृथ्वीलाई श्रापित अवस्थामा नै रहिरहन दिनुभएको भए तब त हामीमाथि परेको परमेश्वरको श्राप कहिल्यै पनि हट्ने थिएन र यस पृथ्वीको अवस्था पनि यस्तै नै रहिरहने थियो। हामीहरू हरेकको शारीरिक मृत्यु त हुने नै थियो तर त्यसको साथमा हाम्रो आत्मिक मृत्यु पनि हुने थियो र हामी सबैले अन्तमा अनन्त नरक दण्डलाई प्राप्त गर्ने थियौं र हामीहरूको जीवनमा कुनै आशाका कुराहरू रहने थिएनन्। तर आश्चर्यजनक तवरले परमेश्वरले आफ्नो ईश्वरीय कृपा र अनुग्रहद्वारा हामीहरूको निम्ति उद्धारको मार्ग तयार गर्नुभएको छ जसद्वारा हामीले परमेश्वरको प्रेमलाई जान्न सक्दछौ र परमेश्वरको साथमा सदा सर्वदाको निम्ति आनन्दको जीवन बिताउन सक्दछौ। यो कुरालाई पूर्ण रूपमा हामीले बुझ्न सक्दैनौ किनभने यो कुरा हाम्रो समझभन्दा बाहिरको कुरा हो। हामीले सोच्न सक्दैनौ कि परमेश्वरले हामीलाई यस्तो प्रेम किन गर्नुहुन्छ। मित्र, तपाईलाई याद छ होला कि हामीले सिकेका छौ कि यस संसारमा एउटा भयंकर डरलाग्दो युद्ध चलिरहेको छ। यस संसारमा दुईवटा राज्यहरू छन्। एउटा राज्यको नेता शैतान हो र उसको सेनाहरू यस संसारका सम्पूर्ण दुष्ट मानिसहरू हुन् र अर्को राज्यको नेतृत्व गर्ने अगुवा वा राजा परमेश्वरको पुत्र येशु ख्रीष्ट हुनुहुन्छ। हामीले परमेश्वरको पुत्रको बारेमा अलिकति कुराकानी गरेका थियौं, येशुको बारेमा अलिकति भए पनि कुरा गरेका थियौं। येशुले अर्को राज्य अर्थात परमेश्वरको राज्यको नेतृत्व गर्नुहुन्छ। जब हामीले ख्रीष्ट येशुमाथि भरोसा र विश्वास गर्दछौ तब हामी परमेश्वरको राज्यको एउटा भाग बन्न पुग्दछौ र त्यसपछि हामी शैतान र उसको राज्यसित युद्ध गरिरहेका हुन्छौ र यस संसारमा अस्तित्वमा रहेका दुईवटा राज्यहरू यिनै हुन्। प्रत्येक मानिस यी दुई राज्यहरूमध्ये एउटाको सदस्य हुन्। यी दुई राज्यहरूले यस पृथ्वीमा रहेका राजनैतिक राज्यहरूसित कुनै पनि सम्बन्ध राख्दैनन्, न त यी राज्यहरूले यस पृथ्वीमा रहेको हाम्रो राष्ट्र र अरू राष्ट्रहरूसित प्रतिस्पर्धा नै गर्दछन्। यी राज्यहरू आत्मिक राज्यहरू हुन् र यी राज्यहरूका बीचमा चलिरहेको युद्ध आत्मिक युद्ध हो। परमेश्वरको श्रापबाट छुटकारा पाउने एउटा उपाय छ र त्यो हामीले प्रभु येशु ख्रीष्टको पक्षमा हुनु हो। परमेश्वरको राज्यको पक्षमा हुनु हो। र हामीले यो कसरी गर्न सक्छौ त? हामी कसरी परमेश्वरको राज्यमा आउन सक्छौ त? आज हामी यस प्रश्नको उत्तर स्वरूप उत्पत्ति अध्याय 3 पद 21 अध्ययन गर्नेछौ। उत्पत्ति अध्याय 3 पद 21 हामी पढ्छौ। औ परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाको लुगा बनाइकन तिनीहरूलाई लगाइदिनुभयो। अब तपाईँले तुरन्त भनिरहनु भएको छ होला, यस पदमा के त्यस्तो महत्वपूर्ण कुरा छ र? हामी परमेश्वरको राज्यको पक्षमा हुनको लागि यस पदसित के सम्बन्ध छ त? मानव जाति र यस संसारमाथि रहेको परमेश्वरको श्राप, जो मानिसले गरेको पापको कारण परमेश्वरले दिनुभयो, त्यस श्रापलाई हटाउने बारेमा यस पदमा के कुरा छ होला र? मित्र, हामीलाई यस्तै लाग्न सक्दछ, तर वास्तवमा यस पदमा परमेश्वरको श्राप हटाउने विषयमा जे जति कुरा गरिएको छ ती सबै कुरा उल्लेख छ। हामी यस पदलाई एकदमै ध्यान दिएर अध्ययन गर्नेछौ र हामी परमेश्वरको जीवित वचन पवित्र बाइबलमा रहेका ती वचनहरूलाई पनि हेर्नेछौ जसले यस पदलाई राम्रोसित बुझ्न मदत पुर्याउनेछ। हामीलाई यस वचनले परमेश्वरको अद्भुत र असीम प्रेमको बारेमा बताउनेछ। हामीले हाम्रा धेरै जसो अध्ययनहरूमा परमेश्वरको क्रोधको बारेमा, परमेश्वरको श्रापको बारेमा अध्ययन गरेका छौं, तर अब हामीले सिकेका कुराहरूमा सन्तुलन ल्याउनको निम्ति केही पदको अध्ययनद्वारा म तपाईँलाई परमेश्वरको प्रेमको बारेमा बताउन चाहन्छु। मित्र, अब हामीले अध्ययन गरिरहेको पदमा परमेश्वरको प्रेमको बारेमा के छ त? सबैभन्दा पहिला हामी शारीरिक दृष्टिकोणबाट हेर्नेछौ कि अदनको बगैँचामा के भएको थियो। आदम र हब्बाले परमेश्वरको विरूद्धमा पाप गरे र उनीहरू परमेश्वरदेखि डराए। र तपाईँलाई याद छ होला कि हामीले पढेका थियौं कि त्यसपछि उनीहरूले निभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए। आउनुहोस्, म तपाईँको स्मरणलाई ताजा गराउनको लागि उत्पत्ति अध्याय 3:7 पढ्नेछु, जसले गर्दा तपाईँलाई सम्झना हुनेछ कि आदम र हब्बाले असल र खराबको ज्ञान दिने रूखको फल खाइसकेपछि, अर्थात जब उनीहरूले परमेश्वरको विरूद्धमा विद्रोह गरे, त्यसपछि के गरे? हामी उत्पत्ति अध्याय 3:7 पढ्छौ। अनि दुवैका आँखा खुलिए र नाङ्गै पो रहेछौ भनी तिनीहरूले थाहा पाए। अनि नेभाराका पातहरू गाँसेर आफ्नो निम्ति तिनीहरूले वस्त्र बनाए। मित्र, कुनै प्रकारले उनीहरूले थाहा पाए कि उनीहरूको आफ्नो नाङ्गोपनालाई छोप्नको लागि कुनै कुरा चाहिन्छ। तपाईँलाई याद छ होला कि जब हामीले यस पदलाई अध्ययन गरिरहेका थियौं, मैले बताएको थिएँ कि वास्तवमा उनीहरू आत्मिक रूपमा पनि परमेश्वरको सामुन्ने नाङ्गो थिए। उनीहरूको पापकर्म परमेश्वरको सामुन्ने जाहेर भयो र उनीहरूको पापले उनीहरूलाई नरकमा लैजान लागिरहेको थियो र उनीहरूलाई शारीरिक मृत्यु पनि त्यसै पापले दियो। यसैले उनीहरूले आफ्नो अन्तर्ज्ञानद्वारा थाहा पाए हामीले हाम्रो नाङ्गोपना छोप्नको निम्ति के गर्नु आवश्यक छ। आदम र हब्बाले केवल उनीहरूको शारीरिक नाङ्गोपनालाई छोप्ने कोसिस गरिरहेका थिए, तर उनीहरूले आफ्नो शारीरिक नाङ्गोपना छोप्नलाई गरेको कोसिस यो संकेत थियो कि उनीहरूको हृदय र आत्मादेखि नै उनीहरूलाई महसुस भइसकेको थियो कि उनीहरूले आफ्नो पाप र आफूले गरेको विद्रोहलाई छोप्नको निम्ति केही गर्नुपर्दछ। त्यसैले उनीहरू कुनै प्रकारको छोप्ने कुराको व्यवस्था गर्ने कोसिसमा थिए। उत्पत्ति अध्याय 3:21 हामीलाई थाहा हुन्छ कि परमप्रभु परमेश्वरले आदम र हब्बाको निम्ति छालाको लुगा बनाउनुभयो र त्यो लुगा उनीहरूलाई लगाइदिनुभयो। यहाँ हामी देख्दछौ कि सम्पूर्ण कार्य परमेश्वरले नै गर्नुभयो। उहाँले केही जनावरलाई मार्नुभयो र ती जनावरहरूका छालाबाट आदम र हव्वाको निम्ति कुनै प्रकारको लुगा बनाउनुभयो र परमेश्वर स्वयंले नै उनीहरूलाई ती लुगा लगाइदिनुभयो। यस कुराले या परमेश्वरले गर्नुभएको यस कार्यद्वारा हामीलाई थाहा हुन्छ कि यो छोप्ने कुरा परमेश्वरको दृष्टिमा सन्तोषजनक थियो। परमेश्वरले यसद्वारा उनीहरूलाई बताइरहनु भएको थियो कि उनीहरूले बनाएका नेभाराका पातहरूका वस्त्र उनीहरूको नाङ्गोपना छोप्नलाई पर्याप्त थिएन। अब हामीले भन्न सक्छौ, ठिक छ, यो सबै परमेश्वरले गर्नुभयो किनभने उहाँ हामीप्रति दयालु हुनुहुन्छ। यो सबै उहाँको कृपाको कारणले गर्दा हो। परमेश्वरलाई थाहा थियो कि नेभाराका पातहरू चाँडै नै सुकिहाल्नेछ र त्यसले उनीहरूको शरीरलाई राम्रोसँग छोप्ने छैन। परमेश्वरलाई थाहा थियो कि जनावरको छाला बलियो र धेरै समयसम्म खप्ने भएकोले त्यसले उनीहरूलाई राम्रो सुरक्षा दिनेछ र शरीरलाई राम्रोसँग छोप्नेछ। हामीलाई ऐतिहासिक घटनाहरूद्वारा पनि थाहा हुन्छ कि छाला वास्तवमा नै असल वस्तु हो। तर जब हामीले पवित्र बाइबलमा यस विषयको बारेमा पढ्छौं, हामीले भेटाउँदछौ कि यो पदमा उल्लेख गरिएको कुरा अर्कै कुराको चित्रण हो, जुन कुरा हाम्रो निम्ति एकदमै असल र अद्भुत कुरा हो। यो एउटा चित्र हो जसले हामीलाई परमेश्वरको कृपाको बारेमा बताउँदछ, जसद्वारा परमेश्वरले पहिले नै तयार गर्नुभएको त्यस उद्धारको मार्गको बारेमा हामीलाई जानकारी मिल्दछ। परमेश्वरले आदम र हव्वा र सम्पूर्ण मानव जातिलाई शापित तुल्याउनु भएको छ र पापको कारणले सबैजना उहाँको क्रोध मुनि छौ, तर परमेश्वर स्वयंले नै हामीलाई छुटकाराको उपाय उपलब्ध गराइदिनु भएको छ, जसको चित्रण यस पदले गरेको छ। र छुटकारा प्राप्त गर्नेहरू तिनीहरू मात्र हुन् जतिले परमेश्वरले नेतृत्व गर्नुभएको मार्गलाई पछ्याउँदछन्, जतिले प्रभु येशू ख्रीष्टलाई पछ्याउँदछन्। हुन्छ मित्र, आजको लागि यही भन्दै हाम्रो अध्ययनलाई रोक्न चाहन्छौ, किनभने आजको लागि हाम्रो समय अवधि सिद्धिसकेको छ। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 48 हो। मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं, र बाइबललाई अझ राम्रोसँग बुझ्नको लागि कृपया तपाईँले आफै नै पवित्र आत्मा परमेश्वरलाई धन्यवाद साथ प्रार्थना गर्दै नियमित रूपमा बाइबल अध्ययन गर्दै पढ्दै जानुहोला। र हाम्रो परमेश्वर कृपालु परमेश्वर, प्रेमिलो परमेश्वर हुनुभएकोले उहाँले अवश्य पनि तपाईँलाई उहाँले दिनुभएको, हामी मानव जातिको लागि दिनुभएको यो जीवित वचन बुझ्नको लागि अवश्य साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ।
1: श्रोता मित्र, आओ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौ कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुड न्युज एफएमलाई सुन्दै गर्नुहोला।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनमा हामी सदाझै धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ, अध्ययन गर्नेछौ र यसबाट आज तपाईँ र मलाई परमेश्वरले के सिकाउन खोजिरहनु भएको छ त्यो कुरालाई मनन गर्नेछौ। आउनुहोस्, हामी मत्तीको पुस्तक 15:10 पाठ गर्दै अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ, शुद्ध र अशुद्ध। उहाँले मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, सुन र बुझ, जे मुखभित्र फस्दछ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसले मानिसलाई अशुद्ध पार्दछ। यसपछि चेलाहरू आएर उहाँलाई भने, के तपाईँलाई थाहा छ? फरिसीहरू तपाईँका कुरा सुनेर चिडिएका छन्। तर उहाँले भन्नुभयो, स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नु भएको हरेक बोट उखेलिनेछ। तिनीहरूलाई छोडिदियो, ती अन्ध अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्यायो भने ती दुवै खाल्दोमा पर्नेछन्। पत्रुसले उहाँलाई भने, हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्। उहाँले भन्नुभयो, के तिमीहरू अझै पनि अबुझ छौ? के तिमीहरूलाई थाहा छैन? जे मुखभित्र पस्छ त्यो पेटबाट गइहाल्छ र बाहिर निस्किहाल्छ, तर जुन कुराहरू मुखबाट बाहिर आउँदछ ती हृदयबाट निस्कन्छन् र तिनैले मानिसलाई अशुद्ध तुल्याउँदछन्। किनकि हृदयबाट नै खराब विचार, हत्या, पर स्त्री गमन, व्यभिचार, चोरी, झुटो गवाई र निन्दा बाहिर निस्कन्छन्। यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्दछन्, तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन। हामीले अहिले भर्खर पढेको खण्ड चाहिँ मत्तीको पुस्तक 15:10-20 पदसम्म रहेको छ। यहाँ येशूले उहाँका चेलाहरूलाई स्पष्टसँग बताउँदै हुनुहुन्छ कि हामीले जुन मुखभित्र हाल्दछौ, जे कुरा खाँदछौ, त्यो कुराले हामीलाई अशुद्ध पार्ने होइन। त्यो कुरा त हामीले खान्छौ, त्यो कुरा पेटमा जान्छ र त्यो बाहिर निस्किहाल्छ। यहाँनिर त्यो प्रसंग कसरी उठ्यो भने, जब येशूका चेलाहरूले अलिकति हतारको समयमा उनीहरूलाई भोक लागेको बेलामा हात नधोइकन उनीहरूले खानेकुरा खाएका थिए, त्यो कुरा देखिसकेपछि त्यहाँ भएका जुन शास्त्रीहरू छन्, त्यहाँ धर्मका अगुवाहरू छन्, फरिसीहरू छन्, उनीहरूले येशूको आलोचना गर्दै, उनका चेलाहरूको आलोचना गर्दै बताएका छन् कि तिम्रा चेलाहरूले त हात नधोइकन खाँदछन्, कति फोहोरी, कति अशुद्ध, कति हाम्रो परम्परा रीतिरिवाजलाई बेवास्ता गरेर हिँडेका छन्, अझ पनि तिमी भन्दछौ कि तिमी धर्मी छौ भनेर फरिसीहरूले येशू प्रभुलाई प्रश्न गरेका छन्। अनि येशू प्रभुले उनीहरूलाई जवाफ दिनुभएको छ, वास्तवमा हामीले जे कुरा हामीले खाँदछौ त्यो कुराले हामीलाई अशुद्ध पार्ने होइन, तर हाम्रो हृदयबाट बाहिर जे कुरा निस्किन्छ त्यो कुराले चाहिँ मानिसलाई अशुद्ध पार्ने हो।
1: यहाँ अलिकति गहिरो कुरा यशुप्रभुले बताउँदै हुनुहुन्छ। यहाँ फरिसीहरूले के कुरालाई उद्धृत गर्दैछन् भने, हामीले कसरी खाइरहेका छौं, हामीले कसरी आफ्नो व्यवहार गरिरहेका छौं, हामी धर्मी छौं भनिरहेका छौं, तर हाम्रो व्यवहार कस्तो छ, हामीले एउटा शुद्धताको एउटा पवित्रताको जीवन हामीले जिइरहेका छौं कि छैनौं, हामीले कसरी खायौं, कसरी हिँड्यौं, कसरी हाम्रो व्यवहार गरिरहेका छौं भन्ने कुरा चाहिँ उनीहरूले फोकस गरिरहेका छन्। तर यीशुको यहाँ मुख्य गरी उहाँले के कुरालाई केन्द्रित गरिरहनु भएको छ भने, खाने कुरालाई होइन, तर एउटा हाम्रो हृदयबाट निस्किने पापलाई चाहिँ यीशु प्रभुले चाहिँ संकेत गरिरहनु भएको छ, केन्द्रित गरिरहनु भएको छ। धार्मिकताको जीवन जिउने कुरा भनेको चाहिँ हाम्रो व्यवहारबाट झल्किने कुरा होइन। हामीले राम्रो कुरा लाउन सक्छौ, सेतो कपडा लाउन सक्छौ, हामीले बिहानै उठेर नुहाई धुवाई गर्न सक्दछौ, हामीले एउटा धार्मिक क्रियाकलापहरू जे जस्तो छ हामीलाई गर्नु भनेको कुरा, हाम्रो परम्परा रीति रिवाज जे जस्तो कुराहरूले हामीलाई सिकाएको छ त्यो कुरा हामीले गर्न सक्दछौ, तर त्यो कुराले हामी भित्रको पाप कहिले पनि सफा हुँदैन। यदि हाम्रो हृदयभित्र पाप छ, कुविचारहरू छन् भने हामी कसरी शुद्ध रहन सक्दछौ? सरसफाई गर्ने कुराहरू, हामीले खाने कुराहरू, हामीले नखाने कुराहरू, यी सबै भनेको कुरा त हाम्रो एउटा दैनिक जीवनमा हामीले गरिरहने सामान्य काम मात्रै हो, त्यो भनेको हाम्रो शरीरको लागि हामीले गरेका हौ। तर सबैभन्दा ठूलो समस्या भनेको तपाईँ र हाम्रो हृदयभित्रको पाप हो, हाम्रो मन हो। मानवको हृदय भनेको पापले भरिएको हृदय हुन्छ, त्यो कुराको शुद्धिकरण हुनु आवश्यक छ भनेर यीशु प्रभुले यहाँनिर बताउँदै हुनुहुन्छ। अनि त्यो कुराको वास्ता नगर्ने ती फरिसीहरू शास्त्रीहरूका बारेमा यीशुले भन्दै हुनुहुन्छ कि, जसले हृदयको पापलाई नदेखिकन अन्य बाहिरी कुराहरू, जुन संसारको परम्पराहरू छन्, विधि विधान छन्, ती कुरालाई पछ्याए कि पछ्याएन भनेर मात्रै एउटा जज गर्ने, त्यसको न्याय गर्ने ती अगुवाहरू छन् भने, ती सबै अन्धा अगुवाहरू हुन् भनेर यहाँनिर यीशु प्रभुले बताउँदै हुनुहुन्छ। मानिसको मुख्य समस्या भनेको उसको हृदयको शुद्धिकरण हो, उसको पापको शुद्धिकरण हो। तर यहाँनिर फरिसीहरूले, उनका चेलाहरूले के खाइरहेका छन्, उनीहरूले के लाइरहेका छन्, मानिसहरूले जुन हामीले गर्नुपर्ने विधि विधानहरू पालन गरेका छन् कि छैनन्, यदि त्यो कुरा पालन गरेका छन् भने मात्रै उनीहरू धर्मी हुन्छन्, यदि छैनन् भने उनीहरू अधर्मी छन् भनेर उनीहरूले न्याय गरेर हिँडिरहेका छन्। त्यसकारण यीशुप्रभुले उनीहरूलाई चुनौती दिँदै हुनुहुन्छ कि, जसले हृदयभित्रको पापलाई भन्दा पनि खाने पिउने लाउने कुराहरूमा मात्रै न्याय गरिरहेका छन् भने उनीहरू अन्धा अगुवाहरू हुन्। जसले ती व्यक्तिहरूलाई पछ्याउँदछ तिनीहरूले कहिले पनि एउटा सही मार्गमा अगाडि बढ्न सक्दैनन्। दृष्टिविहीनहरूले दृष्टिविहीनलाई डोर्याउन निकै गाह्रो हुन्छ भनेर यहाँनिर बताइएको छ। त्यसकारण यो कुराबाट हामीले के सिक्नु पर्दछ भने, प्रियहरू, तपाईँ हामीले धर्मशास्त्र अध्ययन गरेर परमेश्वरको वचनलाई हामीले दिन प्रतिदिन मनन गर्दै अगाडि बढ़िरहँदा पनि तपाईँ र हामीलाई सिकाउने धेरै शिक्षकहरू हाम्रो बीचमा आउँदछन्। हामीले अहिले त सामाजिक सञ्जालहरूमा, फेसबुकहरूमा, युट्युबहरूमा धेरै किसिमका टिचरहरू, शिक्षकहरू हाम्रो बीचमा हामीले देख्न सक्दछौ। उनीहरूले तपाईँ र मैले के लाइरहेका छौं, तपाईँ र मैले कस्तो पहिरन लाउने, तपाईँ र मैले कुन समयमा प्रार्थना गर्ने, कुन समयमा प्रार्थना नगर्ने, तपाईँ र मैले कति बजे उठेर यो गर्ने त्यो गर्ने भनेर धार्मिक कुराहरूलाई, विधि विधानहरूलाई, हाम्रो नियम कानूनहरूलाई मात्रै उनीहरूले त्यसलाई सिकाइरहेका छन्, पछ्याउन आग्रह गरिरहेका छन्। कतिपय ठाउँमा त यो मण्डलीमा मात्रै तपाईँहरू सहभागी हुनुभयो भने तपाईँहरू स्वर्गमा जानुहुन्छ, त्यो मण्डलीमा जानुभयो भने तपाईँ नर्गमा जानुहुन्छ, त्यो शिक्षक कहाँ जानुभयो भने तपाईँको फलिफाप हुँदैन, तपाईँको उन्नति प्रगति हुँदैन, तपाईँले यो शिक्षा पछ्याउनु भयो भने यो हुन्छ, तपाईँले यसरी मण्डलीमा यति पैसा दिनुभयो, यति यो गर्नुभयो भने मात्रै तपाईँको जीवनमा यस्तो सुधार हुन्छ भनेर कसैले सिकाउँछ भने तपाईँहरू होसियार रहनुहोस् मण्डलीहरू, तपाईँले त्यो कुरालाई जाँच गर्नुहोस्, त्यो कुराले तपाईँ र मेरो वास्तविक रूपमा हृदयमा भएको पापलाई शुद्धिकरण गरिरहेको छ, अथवा भौतिक कुराको लागि मात्रै त्यो विधि विधानको पालन गर्न लगाइएको छ, त्यो कुरा परमेश्वरबाट आएको हो अथवा मानिसको दिमागबाट आएको हो, जाँच गर्नुहोस् मण्डलीहरू, किनभने हरेक किसिमको, सबै किसिमको शिक्षाहरू परमेश्वरबाट आएको भन्ने हुँदैन। यहाँ मत्तीको पुस्तक 15 अध्यायको 15 20 पदमा यहाँ यीशुले स्पष्टसँग बताउनु भएको छ कि आफ्ना चेलाहरूलाई मुखभित्र जाने कुरा, खाने कुरा र त्यसबाट हामीलाई अशुद्ध भयो भनेर भन्ने कुरा भन्दा पनि सबैभन्दा ठूलो कुरा त हाम्रो हृदयमा भएको पाप ठूलो कुरा हो। यीशुले प्रश्नसँग आफ्ना चेलाहरूलाई शुद्ध र अशुद्धको बारेमा चाहिँ व्याख्या गरेर भन्दै हुनुहुन्छ कि जुन कुरा हामीले खाँदछौ त्यो कुरा भेटमा जान्छ र त्यो कुरा केही समयपछि निस्केर जान्छ, त्यो कुराले हामीलाई अशुद्ध पार्ने होइन, तर जुन कुरा हाम्रो मुखबाट बाहिर आउँदछ ती हृदयबाट निस्कन्छन् र तिनले मानिसलाई अशुद्ध तुल्याउँदछ। हाम्रो हृदयमा हुने कुरा सबैभन्दा महत्वपूर्ण कुरा छ। तपाईँ र हाम्रो हृदयमा के छ? मानिसको हृदयमा यति धेरै पापहरू हुन्छन् कि त्यो हाम्रो जन्मजात हामीलाई कसैले सिकाउनु पर्दैन। मानिसको हृदयमा अनेक किसिमको पापहरू हाम्रो जन्मजातै आएको हुन्छ। यहाँ यीशुले हरेक कुरालाई व्याख्या गर्दै भन्नुभएको छ कि मानिसको हृदयमा के हुन्छ भने खराब विचार हुन्छ, हत्या गर्ने कुरा हुन्छ, पर स्त्री गमन भन्ने कुरा हाम्रो हृदयमा हुन्छ, व्यभिचार, चोरी, झुटो गवाही र निन्दा, यी यावत कुराहरू मानव हृदयमा बसेको हुन्छ। ती कुराको शुद्धिकरण हुनु आवश्यक छ, ती कुराहरू हटेर जानु आवश्यक छ। त्यो कुरालाई चाहिँ शुद्धिकरण गरेर, त्यो कुरालाई फ्यालेर परमेश्वरको वचनले तपाईँ र मेरो हृदय भर्नु, नम्रताको हृदय भर्नु, त्यहाँ ती कुराको शुद्धता बढी आवश्यक छ भनेर यीशुप्रभुले बताउँदै हुनुहुन्छ। यर्मियाको पुस्तक 17:9 यसरी बताइएको छ कि मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र हरेक मानिसलाई त्यसको चाल अनुसार र त्यसका कर्मको फल अनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु भनेर परमेश्वरले बताउनु भएको छ। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ भनेर धर्मशास्त्र बाइबलले पनि बताउँदछ। हो, जब तपाईँ र मैले परमेश्वरलाई विश्वास गर्दैनथ्यौं हामीले आफूले आफूलाई निहाल्न सक्दछौं प्रियहरू। हाम्रो सोच, हाम्रो विचारहरू, हामी भित्र कस्ता खालका पापमय स्वभावहरू थिए जसले पक्कै पनि समाजलाई, तपाईलाई, कसैलाई पनि त्यसले फाइदा गर्दैनथ्यो। हाम्रो समाजमा हामीले देखेका छौं कस्ता कस्ता किसिमका घिनलाग्दा पापहरू पनि समाजमा गरिरहेका छन्। त्यसकारण ती कुरालाई नियन्त्रण गर्नका लागि हाम्रो समाजमा कानूनहरू बनेका छन्, हाम्रो समाजमा प्रहरी प्रशासनहरू राख्नु परेको छ। हामीले हेर्न सक्दछौं कि कुनै पनि समाजमा प्रहरी नभएको कुनै समाज छैन। त्यहाँ सेना, प्रहरी, विभिन्न किसिमका सुरक्षा निकायहरू तैनात रहेर सुरक्षा दिनको लागि बसिरहेका हामी देख्न सक्दछौं। यदि साँच्चीकै मानिसको हृदय सफा हुन्थ्यो भने मानिसले कुनै पनि किसिमका छली कामहरू नगर्ने भएको भए यो संसारमा कानूनको आवश्यकता पर्दैन थियो, यो समाजमा दण्ड र जरिवानाको एउटा डर देखाउनु पर्ने आवश्यक पर्दैन थियो। अपराध गर्यो भने त्यसलाई नियन्त्रण गर्नको लागि भनेर अहिले हामीले हेर्न सक्दछौ कि विभिन्न किसिमका सुरक्षा र प्रशासनहरू हाम्रो बीचमा खटाइएका छन्। यी सबै के का लागि प्रियहरू? हामी सामान्य रूपमा सोच्न सक्दछौ कि मानिसको हृदय हरेक किसिमको छलले, हरेक किसिमको खराबीपनले, हरेक किसिमको पापले भरिएको छ। त्यसकारण यदि त्यो पाप हाम्रो जीवनमा रहिरह्यो भने, पापमय स्वभाव हाम्रो जीवनमा कायम रहिरह्यो भने त्यसले त्यो मानिसको जिन्दगीलाई मात्र नभइकन धेरैको जीवनलाई तहस नहस गर्दछ। उसको हृदयबाट निस्केका ती सबै किसिमका पापमय व्यवहारहरूले तपाईँ र हामीलाई अशान्तिमा डोर्याउँदछ। मानिसको व्यक्तिगत जीवन पनि उसले सदा सर्वदा नर्कमा उसले आफ्नो जीवनलाई धकेलिरहेको हुन्छ। त्यति मात्र नभइकन समाजको लागि, सारा मानिसहरूको लागि खराबीले कहिले पनि शान्तिमा ल्याउन सक्दैन। यहाँनिर फरिसीहरूले, शास्त्रीहरूले के कुरा खायो, के कुरा खाएन भनेर विधि विधानलाई हेरेर कुनै मानिस धर्मी छ कि छैन भनेर न्याय गरिरहेका छन्। तर यीशुप्रभुले भन्दै हुनुहुन्छ कि जे कुरा मुखभित्र गयो त्यो कुरा भन्दा महत्वपूर्ण कुरा त हाम्रो हृदयमा के छ। हृदयबाट निस्किने कुरा ले मानिसलाई शुद्ध र अशुद्ध बनाउने हो। मानिसको हृदयबाट निस्किने पापमय कुराहरूले, पापमय कुरा निस्किन्छ अथवा धार्मिक कुराहरू उसको हृदयबाट निस्किन्छ, त्यो कुराले मानिसलाई शुद्ध र अशुद्ध पार्ने हो। खाने कुरालाई भन्दा पनि उसको मनभित्रको परिवर्तन आवश्यक छ। हो, हामीले हेर्यौं कि बाइबलमा पनि भनिएको छ कि मानिसको हृदय छली छ, तर परमेश्वरको वचनले तपाईँ र मेरो हृदयमा भएको हरेक किसिमको पापहरूलाई पखालेर त्यसमा परमेश्वरको धार्मिकताले भरिदिनुहुन्छ। परमेश्वरले हाम्रा ती अधर्महरू, पापमय स्वभावहरूलाई पखालेर परमेश्वरले हामीलाई ती पवित्र आत्माको फलहरू तपाईँ र मेरो जीवनमा हालिदिनुहुन्छ। त्यसकारण तपाईँ र हामी आजको समयमा आफ्नो हृदयभित्र के कुरा हालिरहेका छौ यो महत्वपूर्ण छ। तपाईँले हाम्रो दैनिक जीवनमा के कुरा तपाईँ र मैले आफ्नो हृदयमा हालिरहेका छौ तपाईँको हृदयमा तपाईँले सुरक्षा गार्ड राख्नु भएको छ कि छैन, तपाईँ त्यो कुरामा कतिको सचेत हुनुहुन्छ। सुरक्षा गार्ड भनेको तपाईँ र हामीले हेर्ने कुरा, तपाईँ र हामीले कुन मानिसहरूसँग संगत गरिरहेका छौ, कस्तो परिवेशमा तपाईँ र हामी छौ, तपाईँ र हामी हिजो आज सोशल मीडियामा सामाजिक सञ्जालमा कति कलह, कति बेचैन, विभिन्न किसिमका अफवाहहरू, विभिन्न किसिमका हिंसात्मक कुराहरू मात्रै हामीले पछ्याइरहेका छौं भने त्यो कुराले तपाईँ र मेरो हृदयमा जरा गाडिएको हुन्छ। कोसँग तपाईँ र मैले संगत गरिरहेका छौं र उसको विचार कस्तो विचारलाई हामीले ग्रहण गरिरहेका छौं त्यो निकै महत्वपूर्ण छ। खराब विचारले खराब कुरा नै जन्माउँदछ, जसमा तपाईँको हृदयमा तपाईँले सुरक्षा गार्ड राख्नु आवश्यक छ प्रियहरू। र अर्को महत्वपूर्ण बुदा भनेको येशु प्रभुले मात्रै तपाईँ र मेरो हृदय परिवर्तन गर्न सक्नुहुन्छ। येशु प्रभुलाई मात्रै हामीले आफ्नो साथी बनाउनु पर्दछ प्रियहरू, घनिष्ठ मित्र। तपाईँ र मैले धर्मशास्त्र अध्ययन गर्दै गर्दाखेरि परमेश्वरको वचनले तपाईँ र मेरो हृदयमा भएका ती खराब कुराहरूलाई प्रतिस्थापन गर्दै उहाँले हाम्रो हृदयलाई नवीकरण गर्नुहुन्छ अनि त्यहाँ परमेश्वरको आत्माले, परमेश्वरको पवित्र कुराले बास गर्दछन्। उहाँको शिक्षाले, स्वर्गको ज्ञानले तपाईँ र मलाई दिन प्रतिदिन नयाँ कुरा, मानिसहरूलाई आदर गर्ने कुरा, मानिसहरूलाई प्रेम देखाउने कुराहरू, तपाईँ र मैले सिक्नुपर्ने, तपाईँ र म हिँड्नुपर्ने बाटोमा डोर्याउने कुराहरू परमेश्वरले सिकाउनुहुन्छ। त्यसकारण आज तपाईँ र मैले हाम्रो असल शिक्षक हामीले कसलाई बनाएका छौं त्यो महत्वपूर्ण छ। तपाईँ मेरो हृदयमा भएको ती सबै नकारात्मक कुराहरूलाई पुनस्थापन गर्दै सकारात्मक कुराको मार्गमा अगाडि बढ्नका लागि पनि येशूलाई पछ्याउनु आवश्यक छ। त्यसकारण कतिले भन्छन् विभिन्न किसिमका धार्मिक विधि विधानहरूको पालन गरेर हामी धर्मै ठहरिन्छौ, होइन प्रियहरू, येशूलाई पछ्याएर दिन प्रतिदिन उहाँसँगको संगतिले तपाईँ र मेरो हृदयलाई परिवर्तन गर्दछ। उहाँसँगको घनिष्ठ सम्बन्धले, उहाँको धर्मशास्त्रीय शिक्षाले तपाईँ र मेरो हृदय परिवर्तन गर्दछ। पवित्र आत्माको प्रेमले, उहाँको अगुवाईले, उहाँको सल्लाहले तपाईँ र मेरो हृदय परिवर्तन गर्दछ। तपाईँ र म बिहानै उठेर नुहाई धुवाई गरेर यो गरेर त्यो गरेर आफ्नो दैनिक कामहरू यो गर्यो भने हामी शुद्ध हुन्छौं कि भन्ने कुराले होइन प्रियहरू, केवल प्रभुले, केवल येशू ख्रीष्टले तपाईँ र मेरो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। त्यसकारण आज तपाईँ र म यो कुराको हामी प्रार्थना गर्न सक्नु पर्दछ कि परमेश्वर, आज मलाई धन सम्पत्ति, रूपियाँ पैसा, मलाई सुस्वास्थ्य अथवा यो दिनुहोस् त्यो दिनुहोस् भन्ने होइन। त्यो कुरा त परमेश्वरले अवश्य पनि दिनु नै हुन्छ, तर महत्वपूर्ण कुरा त जसरी दाऊदले प्रार्थना गर्दछन् भजन संग्रहको पुस्तक 51 अध्यायको 10 पदमा, हे परमेश्वर, ममा शुद्ध हृदय सिर्जनुहोस् र म भित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। आज तपाईँ र मेरो प्रार्थना यो हुनुपर्दछ, मेरो हृदयलाई शुद्ध गर्नुहोस् प्रभु, म भित्र भएको खराबीलाई हटाइदिनुहोस् प्रभु, म भित्र एउटा स्थिर आत्मा पुनर्जीवित गर्नुहोस् भनेर तपाईँ र मेरो प्रार्थना हुनुपर्दछ। हुन्छ, आजको वचन सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन, यो झोला भित्र के छ?
4: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
3: यो झोलाको पोकाहरूमा के छ?
5: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
6: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
7: प्रस्तोता कुमार अब्राहमको साथमा।
4: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
8: नमस्कार सेनसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रिचार्ड सी ट्रेन्च प्रधान विशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदर्ता गरेको छैन नि म्याडम
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो स्कूलको बाघपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन् प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो फिलिप स्काफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
0: न्यूज एफएम 105.1
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ
9: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छमा आदरणीय श्रोता कतिजना सेवा संगति पुगेर आइसक्नु भयो होला कतिजना अब बेलुकाको खाना तयार गर्दै हुनुहुन्छ होला कोही पसलमा बसिराख्नु भएको होला कति अब गर्मी भएर थकाए भएर बसिराख्नु भएको होला जे होस् यो कार्यक्रममा जो जतिले फोन गरेर साथ दिनुहुन्छ म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र किनभने यो कार्यक्रम तपाईँ र मेरो आफ्नै कार्यक्रम हो र धेरैले भन्नुहुन्छ यो कार्यक्रम चाहिँ दिनदिनै भएदेखि हुन्थ्यो भनेर पनि भन्नुहुन्छ तर कार्यक्रम हामी तपाईँको निम्ति प्रत्येक बिहिबार होइन 4 बजीदेखि 5 बजी मात्र ल्याइरहेका छौँ र तपाईँको साथ तपाईँको प्रार्थना तपाईँको सपोर्टको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम एकदमै महत्त्वपूर्ण लाग्छ मलाई कतिचोटि तपाईँ र म एकदमै मनका कुराहरू खोल्न डराउँछौँ क्या तर यो कार्यक्रममा त कति कुरा मनका कुराहरू पनि बताउनु पर्ने हुन्छ त्यति मात्र होइन विभिन्न प्रकारका उपहारहरू पनि तपाईँले प्राप्त गर्नुहुन्छ र यो कार्यक्रमबाट नि तपाईँले आफ्नो व्यापार व्यवसाय छ भने प्रचार प्रसार पनि गर्न सक्नुहुन्छ तपाईँले र त्यति मात्र होइन म यो कार्यक्रमको लागि रिचार्ज कार्ड स्पोन्सर गर्छु जस्तो लागेको छ भने पनि तपाईँलाई ढोका खुल्ला छ र कार्यक्रममा दुईचोटि तपाईँले भाग लिन सक्नुहुनेछ र यो कार्यक्रमलाई अहिले चाहिँ हामीलाई रिचार्ज कार्ड स्पोन्सर गरेर राख्नु भएको छ म्यासेज अफ गड टिभीले र यो म्यासेज अफ गड टिभीमा चाहिँ तपाईँले युट्युब च्यानलमा गएर आशिषमय आत्मिकी वचनहरू सुन्न सक्नुहुन्छ र आत्मिकी लाभ पनि उठाउन सक्नुहुन्छ। त्यति मात्र होइन, यो च्यानललाई म्यासेज अफ गड टिभी च्यानललाई तपाईँले लाइक सेयर कमेन्ट र सब्सक्राइब पनि गरिदिन सक्नुहुनेछ। र यतिखेर भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले गरिसकेको छु। 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98646 98646 44। हजुर, फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गरिसकेको छु भने यतिखेर फोन लाइनमा चाहिँ कोही मित्र आएको जानकारी मैले पाइसकेको छु। कार्यक्रम झोलाभित्र के छ र झोलाभित्र 12 पोका छन्, ती पोका चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ। कोही मित्र यतिखेर हतारिराख्नु भएको छ पोका खोल्नको लागि, उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शोभा मिश्रजी, तपाईँको आवाज चाहिँ सानो आयो है। सुन्यो सुन्यो सुन्यो शोभा मिश्रजी, अनि कस्तो छ हाल खबर? हामी पनि एकदमै ठिकठाक छौँ, चलिरहेको छ जिन्दगी भन्नुपर्छ। तयार हुनुहुन्छ त पोका खोल्न? हजुर, हुन्छ, हामीसँग 12 पोका छन् होइन, हजुरले रोज्न सक्नुहुन्छ। पोका नम्बर 3, पोका नम्बर 3 हाम्रो शोभाजीलाई कहिले नलागोस् ऋण। अब ऋण नलागोस् भन्यो, तर सुरुमै तपाईँले चाहिँ साह्रै राम्रो पोका थाहा पाउनु भयो। यो पोकाभित्र चाहिँ रिचार्ज कार्ड रहेछौ। ल, बधाई छ तपाईँलाई, पहिलोचोटि नै कति राम्रो है, खुसी लाग्यो, साथ दिनुभयो खुसी लाग्यो, दुईचोटि भाग लिन सक्नुहुन्छ कार्यक्रममा। अहिलेलाई हामी छुटौँ। जय मसी। उहाँ हुनुहुन्थ्यो शोभा मिश्रजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। पोका नम्बर 3 उहाँले रोजिसक्नु भएको छ र तपाईँले पनि यतिखेर हामीलाई साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कार्यक्रम हो झोलाभित्र के छ। यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
10: हेलो, जय मसी।
9: जय मसी पुनाजी, आरामै हुनुहुन्छ?
10: हजुर, आरामै छु, सन्चै छु।
9: अनि खाजा भयो हजुरको?
10: खाजा बाँकी छ खानु, अनि हजुरहरूको भयो?
9: हजुर, हाम्रो भइसक्यो त। अनि यतिखेर कति नम्बरको पोका खोल्न चाहनुहुन्छ हजुर?
10: अब कतिवटा गइसक्यो?
9: भर्खर एउटा, 3 नम्बर।
10: 3 गयो
9: हजुर।
10: ल, जता परे नि परो, जेसुकै 2 नम्बरले भन्छु म।
9: 2 नम्बर कति रमाइलो परेछ भने, जिन्दगीमा सबैभन्दा बढी कहिले रुनु भएको छ र किन रुनु भएको छ? पोकाभित्र यस्तो छ, जिन्दगीमा सबैभन्दा बढी कहिले रुनु भएको छ र किन रुनु भयो?
10: ए, के भएको त, रुनु नै भएको छ त भनेर आएको प्रश्न हो।
9: हजुर, तपाईँ कहिले रुनु भएको छ? जिन्दगीमा यति धेरै रुनु भएको छ होला, सायद थाहा छैन, किन रुनु भयो त्यो बताइदिनुहोस्।
10: आहा, कस्तो मलाई त, कस्तो मलाई जे मेरो जीवनमा जस्तो परेको त्यस्तै आएको होला
9: है।
10: किन रोको भन्ने प्रश्न आयो है।
9: हजुर, जिन्दगीमा सबैभन्दा बढी क्या, बढी कहिले रुनु भयो र किन रुनु भयो?
10: ए, बढी म बढी चाहिँ अब मेरो गाउँको कुरा, 16 वर्षमा बिहा भयो
9: हजुर,
10: अनि त्यहाँमा घरमा गएदेखि तर धोका थुनेर चाहिँ रुन्थे। त्यहाँको सबै औठेरोपन भनाइपन अनि जीवनमा आएको कष्टहरूबाट, अनि म धोका थुनेर चाहिँ रुन्थे। अनि मानिससँग चाहिँ सितिमिति आँसी चाहिँ नदेखाउने क्या है, सितिमिति आँसी चाहिँ नदेखाउने, अनि त्यो जति पीडा आयो नि, जति म रुँदै कस्तो आयो अस्तमा है, मेरो मनमा नि खुसी यो झोलाभित्र के छ आउँछ, म चाहिँ मैले के बनाएको थिएँ भने म रुँदा मेरो रुँदा रुँदा रुँदा रुँदा मेरो आँसु सकियो, अनि कहाँनिर सक मेरो जीवनमा मलाई त आशै थिएन त्यो मेरो रुवाईबाट मेरो पीडाबाट, अनि मैले यसुमा पाएँ क्या सबै थोक, त्यो देख्ने कोही नि भएन मेरो यसु हुनुभयो। म मेरो ब्यारेर 16 वर्षमा घर गएपछि मेरो चाहिँ दुईवटा गाउरी त्यहाँ माथि घुँडका खौटाएर पानी बोकेर हिँड्नु पर्थ्यो भने पाती बुट्टे समात्दै, अनि म चाहिँ बेसरी यस्तो हुँदो रहेछ यस्तो गाह्रो के भएको यो भन्ने लाग्यो, रुँदै हिँड्थेँ कि म कोठामा गएर त्यो पीडा बोकेर म कोठाभित्र गएर रुन्थेँ कि
9: है। त्यतिखेर तपाईँ जतिखेर प्रभुलाई पाउनु भएको थियो त्यतिखेर सतावटले गर्दा धेरै रुनु भयो होइन?
10: म सतावटले गर्दा रोएँ, तर सधैँभरि गाउँमा हर्काले यो पुना बहिनीको अनुहार कति उज्यालो भन्नुहुन्थ्यो कि, त्यो पीडाले पनि चम्किँदो छ अनुहार त।
9: हजुर पक्कै पनि धेरै
10: चम्के जस्तो भएको रहेछ मलाई भयो।
9: हजुर धेरै धेरै धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ
10: छुट्ने, अनि अस्ति कता रिचार्ज भनेर सुने
9: तपाईँले पाउनुहुन्छ रिचार्ज अहिलेलाई छुटौँ है त।
11: पुनाजी हुनुहुन्थ्यो, 2 नम्बरको पोका खोलेर साथ दिनुभएको थियो भने श्रोता कार्यक्रम झोलाभित्र के छ तपाईँ सुन्दै हुनुहुन्छ। 12 पोका छन्, 12 पोकाभित्र के छ त्यो मलाई थाहा छैन, तपाईँले खोलेपछि मात्रै यसको रहस्य थाहा हुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
12: हेलो
11: हजुर जय मसी।
12: जय मसी हजुर,
11: कहाँबाट को बोल्दै हुनुहुन्छ?
12: म नेना थापा बोलेको, पहिलो पटक हजुरको आज भर्खरै सुने कार्यक्रम पनि एकदम आशिषमय, हाम्रो चन्द्रमाया दिदीले भन्नुभएको थियो अनि आज चाहिँ भाग लिइहालेको। हजुर
11: नैनाजी, अनि पहिलोचोटि फोन गरेर साथ दिनुभयो यो कार्यक्रम झोलाभित्र के छ मा, र हामीसँग 12 वटा पोका छन् होइन झोलाभित्रमा, यो कुन नम्बरको पोका तपाईँ खोल्न चाहनुहुन्छ?
12: 7 नम्बरमा
11: चाहिँ के छ भने तपाईँले जस एउटा आशिषै पाउनु भएको छ, जेम लेखक जेम्स तामाङद्वारा लेखिएको पुस्तक तपाईँको भागमा परेको छ।
12: हजुर
11: पुस्तक पाउनु भयो है तपाईँले?
12: ए हस् धन्यवाद,
11: साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
12: हजुर हस् धन्यवाद, जय मसी।
11: वहाँ हुनुहुन्थ्यो नैना थापाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको, जानकारी मैले तपाईँलाई गराइसकेको छु, र पक्कै पनि कतिचोटि कुनै पनि कार्यक्रमलाई अर्थपूर्ण बनाउनको लागि मेरो मात्रै आवाज ल्याउँदैन, तपाईँको आवाज, तपाईँको साथ, तपाईँको प्रार्थनाको पनि थाहा छ, र मलाई धेरैभन्दा धेरै श्रोताले साथ दिइराख्नु भएको छ, धेरै धेरै धन्यवाद। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
13: जय
11: मसी। जय मसी रुचि, आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ रुचि। अनि तपाईँको कुवेतको हाल खबर के छ? रुचि यतिखेर कति नम्बरको पोका खोलौ कुबेतबाट? टन्नै छ तपाईँको, 2 नम्बर गइसक्यो, खोलिसक्यौ, 3 नम्बर खोलिसक्यौ, 7 नम्बर खोलिसक्यौ, अरू त सबै बाँकी छ। चार नम्बरको पोकामा चाहिँ के छ भने तपाईँले 10 जना पास्टरको नाम भन्नुपर्ने रहेछ आज चाहिँ। 10 जना भन्नु पर्यो अब तपाईँ
13: नाम चाहिँ भन्छु
11: होइन, तर अब थाहा हुँदैन जस्तो लाग्यो मलाई। हुन्छ अब कोसिस गर्नुहोस्, 10 जना पास्टरको नाम भन्नुहोस्, प्रभुको जन्म
13: मण्डलीको नाम त भन्नु पर्दैन नि,
11: पर्दैन पर्दैन पर्दैन, नाम मात्रै
13: त्यस्तो भएन। पास्टर रिचर्ड सुवेदी, पास्टर काजी बहादुर भण्डारी, पास्टर पत्रुस माल, तिनजना भए होइन, तिनजना भए, अनि पास्टर गोपाल दाहाल चारजना भयो, अनि पास्टर सुरज लम्बा पाँचजना भयो, अनि पास्टर सोनी श्रेष्ठ छजना भयो, पास्टर मरियम राई उहाँ त्यहाँ चाहिँ छोरी छोरी मान्छे मात्रै हुन्छ सातजना भयो, अनि अनि अनि अनि अनि अनि अनि अनि अब तिनजना बाँकी रह्यो, पास्टर रोशन राई आठजना भयो, अब दुईजना पास्टर धनश्याम दाहाल उहाँ चाहिँ यहाँ उहाँबाट हुनुहुन्छ है
11: धन्यवाद रुचि साथ दिनुभयो, खुसी लाग्यो प्रभुको जनहरूको नाम कति मजाले कण्ठ गर्नुभयो, अहिलेलाई छुटौ श्रीमती रुत मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट हामीसँग जोडिनु भएको थियो र कार्यक्रम झोलाभित्र के छ तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ र कोही मित्र यतिखेर फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो जय मसी चन्द्रमायाजी आरामै हुनुहुन्छ? धन्यवाद तपाईँले हाम्रो नैनाजीलाई चाहिँ फोन गर्नुहोस् है भन्नुभएको रहेछ, यो कार्यक्रमको प्रचार प्रसार मजाले गरिदिनु भएको लागि हजुरलाई मनैदेखि अन्तस्करणदेखि म धन्यवाद धन्यवाद दिन चाहन्छु। हजुर हजुर चन्द्रमायाजी कति नम्बरको पोका खोलौ? नौ नम्बरमा रहेको छ, निकै नै राम्रो पर्यो, तपाईँ जो हँसाइराख्नुहुन्छ त्यो भएर पनि होला। नौ नम्बरमा चाहिँ के रहेछ भने तपाईँको नराम्रो बानी के छ आजदेखि त्याग्छु भनी प्रतिज्ञा गर्नुहोस्। एउटा मात्रै धेर गर्नु पर्दैन,
14: नराम्रो बानीहरू हाम्रो मानिसहरूको सबै हुन्छ नि,
11: हुन्छ हुन्छ एकदमै,
14: अनि लोभ गर्छौ, अनि दाह गर्छौ होइन,
11: शङ्का गर्छौ,
14: अनि रिस गर्छौ धेरै छ नि त, त्यो रिसका ढा त एउटै भयो,
11: तर
14: साँच्चीकै भन्नुपर्दा नराम्रो बानी हे प्रभु कसरी छुटौँ के गरौँ भनेर त्यति नै गाह्रो त त्यस्तो त छैन, नराम्रो त कति छ र त्यति नै दिदी अब कसरी छुटाउँ भन्ने त्यस्तो चाहिँ छ जस्तो लाग्दैन,
11: त्यसो केही छैन
14: अब रिस उठ्छ होइन,
11: अनि
14: डा हरेक कुरा त आउँछ मनमा होइन, त्यति दिदी नै हे प्रभु म कसरी छुटौँ त त्यो कुराबाट भन्ने चाहिँ त्यति छ जस्तो लाग्छ,
11: भन्यो ती रिस र डाहा अब यो मानवीय स्वभाव पनि हो,
14: हजुर
11: त्यो भएर यसलाई तपाईँले स्वीकार्नु पनि त ठुलो कुरो हो नि त,
14: त्यो त अनि छोड्नु पर्छ भनेर त सधैँ लाग्छ तर पनि सकेकै होइन,
11: तर आजदेखि चाहिँ अब सार्वजनिक रूपमै अब तपाईँले घोषणा गरिसक्नु भएको छ, अब हामी कहिले पनि हाम्रो चन्द्रमायाजीलाई रिसाएको देखिँदैन,
14: ल अब म अब यहीबाट बोलिसकेपछि रिसाउनै पाएन नि त,
11: पाएन पाएन अब त पुरै अब छोड्नु पर्ने नै हुन्छ नि त,
14: हुन्छ सर सके हामी कहिले पनि नरिसाउँ, सबैसँग हाँसी खुसी हाँसौँ मिलेर हिँडौँ
11: होइन,
14: जुनको जिन्दगीमा किन मान्छेसँग रिसा गर्ने नराम्रो बन्ने त होइन, राम्रै बन्नु मन लाग्छ तर पनि के गर्नु है, काम गर्दै ल्याउँदा व्यवहार गर्दै ल्याउँदाखेरि रिसाउनु पर्ने हुन्छ,
11: रिसाउनु
14: पर्ने हुन्छ त्यस्तै हुन्छ,
11: अब रिस उठे पनि रिसाए जस्तो मात्रै गर्नु पर्यो नि त,
14: कोसिस गर्छु,
11: हुन्छ धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौँ,
14: हुन्छ
11: चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। कार्यक्रम झोलाभित्र के छमा र तपाईँ पनि जोडिन सक्नुहुन्छ र यो कार्यक्रमलाई हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ म्यासेज अफ गड टिभी युट्युबमा। यो म्यासेज अफ गड टिभीमा चाहिँ तपाईँले विभिन्न प्रकारका परमेश्वरको जनहरूले बोल्नुभएको म्यासेजहरू हामी पाउन सक्छौँ, परमेश्वरको वचनहरू पाउन सक्छौँ र यसलाई हेरेर तपाईँले लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
15: मलाई
11: पनि रमाइलो लागिरहेछ
15: अनि हाम्रो चन्द्रमा बहिनी दिदी कता हो कता तपाईँ आउँदैछ है भनेर भन्नुभएको थियो अनि झस्याङ भयो एकपल्ट म त अनि ल म त सुन्दैछु आउँछ लगाउँछु लगाउँछु भने अनि यहाँ के बिहान झोलाभित्र के छ भनेर बिहान त्यहाँ भन्दा मलाई कस्तो रमाइलो लाग्यो भने अनि फोन पनि तुरुन्तै गइदियो।
11: हो नि पुनाजी, अब कति नम्बरको झोला खोल्न चाहनुहुन्छ तपाईँ?
15: कति नम्बर बाँकी छ अब? कतवटा?
11: अब थुप्रै छ, एक नम्बर बाँकी छ, पाँच नम्बर बाँकी छ, छ नम्बर बाँकी छ, आठ नम्बर बाँकी छ, दस नम्बर बाँकी छ, एघार नम्बर बाँकी छ, बाह्र नम्बर बाँकी छ।
15: भन्नाले आठ नौ दस एघार भने कि भयो। अब म चाहिँ अब कुनै खै दसलाई
11: दस नम्बर
15: हजुर
11: धन्यवाद धन्यवाद। यतिखेर चाहिँ तपाईँलाई मनपर्ने भजन गाउनुहोस् भनेर लेखिया छ यो झोलाभित्र चाहिँ। हजुर
15: मलाई
11: तपाईँलाई जस जुनै मुखमा झुन्डेको कुनै पनि भजन गाउनुहोस् न, करस कोरस र अन्तरा एउटा गाउनुहोस् न। हुन्छ हजुर।
15: मलाई चाहिँ हस्पिटलमा गएको बेलामा यो गीत मभित्र भनेर भनेको थियो अनि पछि अपरेसन गरेर बेडमा आएर बाहिर लथेँ कि मैले भजन गीत अनि त्यहाँ आएर पल्टाएर हेर्छु अनि हेरेँ मैले सबै हेर्दै यही भेट्दा यहाँ रहेछ भन्ने थाहा भएको कि मलाई है। ल गीतको प्रेम अति ठुलो छ कठोर पापी हृदय तोडाने अन्धकारमा लुकी बेच्ने मान्छेलाई खोजी भेट्टाउने अन्धकारमा लुकी बेच्ने मान्छेलाई खोजी भेट्टाउने

0: सक्ने किसको प्रेम अति ठुलो छ कठोर पापी हृदय तोडाने आमिन
1: हृदय तोडाने धन्यवाद धन्यवाद साथ दिनुभयो पुनाजी खुसी लाग्यो अहिलेलाई छुटौ
0: हजुर ल
1: जय मसी पुनाजी हुनुहुन्थ्यो हामीलाई फोन गरेर साथ दिनुभएको थियो कार्यक्रम झोलाभित्र के छ मा र झोलाभित्र के छ यो जिज्ञासालाई मेट्नको लागि त हजुरले फोन गर्नै पर्ने हुन्छ र झोला रोज्नै पर्ने हुन्छ हामी त्यो झोलाभित्र तपाईँको भागमा के परेको छ त्यो भाग हामी पक्कै पनि सुनाउने नै छौँ र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो
2: सर बल्ल बल्ल लागेको फोन पनि धन्दै निराश भएको थियो मन पनि जयमसी
1: जयमसी पम्पाजी आरामै हुनुहुन्छ ए रश्मिला रश्मिला ठिकै हुनुहुन्छ नि
2: ठिक छ
1: रश्मिला बोहराजी
2: हजुरहरूलाई कस्तो छ सन्चै हुनुहुन्छ सबैजना
1: हामी एकदमै ठिकठाक छौँ रश्मिलाजी हामी रसिलै छौँ अनि तपाईँ कस्तो हुनुहुन्छ त्योभन्दा ठुलो कुरो के हुन सक्छ र होइन जीवन चलेकै छ चुलो बलेकै छ वा कति राम्रो कुरा भन्नुभयो रश्मिलाजी अब कति नम्बरको पोका खोलौँ यतिखेर
2: कति बाँकी भन्नुभयो
1: एक नम्बर बाँकी पाँच नम्बर बाँकी छ नम्बर बाँकी आठ नम्बर बाँकी दस एघार नम्बर बाँकी र बाह्र नम्बर बाँकी छ नम्बरमा चाहिँ अब के छ भने गुड न्युज एफएमबाट बज्ने कार्यक्रमको छवटा नाम भन्नुहोस् साह्रै हजुर कार्यक्रमको छवटा भन्नु पर्यो हजुरले
2: कार्यक्रम जीवन र स्वास्थ्य कार्यक्रम नयाँ आशा कार्यक्रम मुक्तिको मार्ग कार्यक्रम बदलिएको जीवनशैली कार्यक्रम जयमसी कार्यक्रम थ्याङ्क यू गुड न्युज कार्यक्रम अन्ताक्षरी कार्यक्रम बाइबललाई बोल्न देऊ
1: दसवटै भन्न लाग्नुभयो तपाईँले पुग्यो पुग्यो धेरै धेरै धन्यवाद हजुर साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ रश्मिला बोहराजी हुनुहुन्थ्यो कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो कोही मित्र यतिखेर फोन लाइनमा जोडिसक्नु भएको छ उहाँलाई स्वागत गरौँ हेलो जयमसी रुचि हामीलाई साथ दिनुभयो रुचि कति नम्बरको ढोका तपाईँ झोला खोल्न चाहनुहुन्छ त्यतिखेर
3: अब कति कति नम्बर आठ नम्बर कति कति भन्दै हुनुहुन्थ्यो
1: एक नम्बर बाँकी आठ नम्बर बाँकी छ नम्बर बाँकी अनि एघार र बाह्र नम्बर
3: आज म चाहिँ बाह्र नम्बरको पोका खानु
1: बाह्र नम्बरको निकै रमाइलो पर आज तपाईँलाई जे होस् तपाईँको जिन्दगीमा सबैभन्दा खुसी कहिले हुनुभयो र किन हुनुभयो
3: सबैभन्दा खुसी कहिले र किन
1: हजुर
3: सबैभन्दा खुसी भएको दिन चाहिँ 2073 साउनको महिनामा भएको थिएँ त्यो जस्तो समयमा चाहिँ प्रभु येशूलाई मैले आफ्नो मुक्तिदाता अनि उद्धारकर्ता भनिकन त्यो दिनमा चाहिँ मैले आफ्नो हृदयबाट ग्रहण गरेको थिएँ त्यो दिन चाहिँ कोही पनि पास्टरहरू हुनुहुन्न थियो तर मैले चाहिँ हृदयमा धेरै अशान्ति आएको कारणले गर्दा अब यहाँनिर बसेर चाहिँ मैले मुसलमानहरूको रोजा पनि राखेँ नमाज पनि पढेँ अनि पाँचपल्ट छल्ने पनि गरेको थिएँ तर त्यो कुराहरूले शान्ति दिएको थिएन अब के कुराबाट शान्ति हुन्छ नेपालमा गएपछि चाहिँ कुन चाहिँ धर्मलाई बढी एक्सेप्ट हुन्छ भनिकन मैले सोच्दै गर्दा अनि क्रिस्चियन धर्म है यस्तोमा विश्वास गर्ने निर्णय मैले त्यो समयमा गरेँ जस्तै मैले मोबाइलमा चाहिँ वचनहरू खोजेर मैले जस्तै पास्टर विनय यसरी भयो केशव राजा आचार्य उहाँहरूको भिडियोहरू मैले हेर्न थालेँ अनि मैले यसमा विश्वास गरेर वचन पढ्न थालेँ बाइबल डाउनलोड गरेर अनि त्यो समयमा मैले एकदमै खुसी भएको थिएँ
1: त्यतिखेर चाहिँ धेरै नै खुसी हुनुभएको थियो है हामी पनि खुसी भयौँ आज तपाईँको गवाही सुनेर कसरी प्रबला पाउनु भयो भनेर. अहिलेलाई छुटौँ.
3: जय मसी.
1: हाम्रो रुथ मगरातीजी हुनुहुन्थ्यो, हामीलाई कुवेतबाट साथ दिनुभएको थियो. र श्रोता तपाईँले पनि साथ दिन सक्नुहुन्छ, तपाईँले दुईचोटि भाग लिन सक्नुहुन्छ कार्यक्रममा. र कार्यक्रमप्रति सल्लाह सुझाव छ भने पनि तपाईँले हामीलाई सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ, किनभने यो कार्यक्रमलाई अझै धेरै राम्रो बनाउनको लागि तपाईँको प्रार्थना, तपाईँको सल्लाह सुझाव पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ. यो कार्यक्रम मेरो मात्र होइन, यो कार्यक्रम तपाईको पनि हो. र यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो.
4: हजुर सर, जय मसी.
1: जय मसी. हजुर जय मसी. भनेपछि यतिखेर हजुर कहाँबाट?
4: हजुर सर कहाँबाट होला सर, म भन्छु न.
1: हजुर पक्कै पनि तपाईँ लक्ष्मीजी रामकोटबाट.
4: हजुर सर. हजुर धन्यवाद.
1: तपाईँले ठ्याक्कै रामकोट भन्नुभयो भने मलाई लक्ष्मीजी भन्ने कुरा चाहिँ ठ्याक्कै आउँछ क्या.
4: मैले रामकोट चाहिँ भनिन नि हजुरलाई, यसपालि मैले भन्छु त सर म को होला भन्ने
1: थिएँ.
4: आराम भइसिन्छ नि.
1: म एकदमै ठिकठाक छु लक्ष्मी मगरजी. अनि तपाईँ कस्तो हुनुहुन्छ?
4: एकदम परमेश्वरको अनुग्रह कृपा अनि हजुरहरूको प्रार्थना, मण्डलीको प्रार्थनाले एकदम ठिकै छु. गुड न्युज एफएम परिवार कस्तो हिसिन्छ सर?
1: हामी पनि एकदमै ठिकठाक छौँ लक्ष्मीजी. अनि हजुरको खाजा भयो?
4: हजुर सर भइसक्यो. हजुरले खाइस सर?
1: मैले पनि लगभग खाइसके. अब कति नम्बरको पोका खोलौँ त्यतिखेर?
4: कति बाँकी छ सर अब?
1: अब तपाईँको तीनवटा बाँकी छ.
4: हजुर कुन कुन सर?
1: एक छ आठ चारवटा रहेछ. जे होस् एक छ आठ एघार.
4: एक छ आठ एघार.
1: हजुर.
4: ए भनेपछि एकै खोल्दैछ त
1: ल. एक कति राम्रो पर्यो तपाईँलाई लक्ष्मीजी. चन्द्रमामा जाने मौका पाउनु भयो भने कसलाई लानुहुन्छ र किन लानुहुन्छ? चन्द्रमामा जाने मौका पाउनुभयो तपाईँले, होइन? अब चन्द्रमामा त बस्ती पनि बसाल्दैछ नि त, होइन? अब यो बेग्लै संसार हो नि त चन्द्रमा भनेको, होइन? त्यहाँ जाने मौका पाउनुभयो, एकजना पनि लाने पाउनुभयो भने कसलाई लानुहुन्छ र किन लानुहुन्छ?
4: अब त्यहाँ त कसलाई लाने भन्ने त सर खै अब त्यहाँ त हामी परमेश्वरसँगै हुन्छ होला नि सर, होइन?
1: चन्द्रमामा स्वर्गमा होइन नि त.
4: चन्द्रमामा कसलाई लाने भने भन्नु पर्यो सर?
1: पर एकजना भन्नै पर्छ, मनको मान्छे तपाईँ. मन पर्ने मान्छे, त्यो मान्छेलाई म छोड्नै सक्दिनँ भन्ने पनि हुन्छ नि त कतिचोटि.
4: ए मेरो नसक्ने अब मेरो छोरा सानो.
1: सानो छोरालाई लानुहुन्छ?
4: हजुर सर.
1: जेठो छोरालाई यतै छोडिदिने?
4: अब फेरि सबै लान पाएन भन्छ धेरै माया लाग्छ नि सर.
1: हो किनभने हो त्यो त सही हो, सही हो.
4: ठुलो छोरा छोरी त
1: ठुलो भइहाल्यो नि,
4: ठुलो भइसके छन् उनीहरू.
1: हजुर.
4: अनि मैले सानो छोराको धेरै माया लाग्छ अनि ऊ अलिक सानै पनि छ नि सर,
1: त्यो भएर सानो छोरालाई लान चाहनुहुन्छ?
4: एकदम सानो छोरालाई नै लान्छु सर.
1: भनेपछि भिनाजुलाई एक्लै छोडिदिने?
4: भिनाजु परमेश्वरसँग गइसकिन्छ.
1: ए हो ल, ठिक छ ठिक छ.
4: एकदमै
1: ल, एकदमै खुसी लाग्यो साथ दिनुभयो, कति कुराहरू बताइदिनु भयो. हामी तपाईँलाई प्रार्थनामा पनि सम्झिन्छौँ. अहिलेलाई छुटौँ है त.
4: हुन्छ सर धन्यवाद. जय मसी सर.
1: जय मसी. लक्ष्मी मगरजी हुनुहुन्थ्यो नि, केही रमाइलो कुराकानी भयो उहाँसँग पनि. र कोही मित्र आएको जानकारी मलाई प्राविधिक मित्र सन्ध्याले जी सक्नु भएको छ, उहाँलाई स्वागत गरौँ. हेलो.
5: हेलो सर.
1: जय मसी. हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: चान्नाखेल गुवालदहबाट सुशान्त मगरकोटी बोल्दैछु.
1: सुशान्त जी कस्तो हुनुहुन्छ?
5: एकदम सन्चै छु. अनि हजुर कस्तो हुनुहुन्छ?
1: म पनि एकदमै ठिकठाक छु सुशान्त जी. कुन ठाउँ पो भन्नुभयो हजुरले?
5: मेरो यता चान्नाखेल
1: साह्रै राम्रो ठाउँबाट साह्रै राम्रो मान्छेले फोन गर्नुभयो झोलाभित्र के छ मा अब भने तपाईँ कति नम्बरको पोका खोल्न चाहनुहुन्छ
5: एक्चुअली कति कति नम्बर बाँकी छ एकचोटि रिपिट गरिदिनुहोस् न
1: अब तीनवटा बाँकी छ पोका नम्बर आठ र एघार
5: अब पोका नम्बर अब यो कार्यक्रमै के छ पोकाभित्र के छ मा अब म छ नै नम्बर रोज्छु सर
1: छ नम्बर रोज्नुभयो एकदमै खुसी लाग्यो सुशान्तजी तपाईँले प्राप्त गर्नुभएको छ रिचार्ज कार्ड रहेछ है तपाईँको झोलाभित्र चाहिँ तपाईँलाई बधाई छ तपाईँको नम्बर चाहिँ हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्न चाहन्छु है सुशान्तजी अहिलेलाई
5: छुटौँ
1: सुशान्त नगरकोटीजी हुनुहुन्थ्यो हामीलाई साथ दिनुभएको थियो कार्यक्रममा र भने दुईटा पोका बाँकी छ नि किन स्पेसल पोकाहरू छन् यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौँ हेलो
6: हेलो जय मसी सर
1: जय मसी हजुर भनेपछि हाम्रो पम्फाजी नै हो
6: पक्कै पनि हो अघि नै नाम लिइसक्नु भएको छ धन्यवाद सर
1: हो नि पम्फा गोपालीजी आज तपाईँको मितिनीले फोनै गर्नु भएन
6: हो
1: कहाँ
6: अनि म नि त अघि त साथी आएको थियो आमालाई भेट्नलाई अनि उहाँसँग बसी भुसै फेरि बच्चाहरू चार बजी छुट्टी भएर आयो गरेर अनि पछि देऊ दोहोऱ्याएर सुन्न पाएँ आज पनि नपाउने हो कि भनिरहे आमाको त्यो घाउहरूमा त किरा परेछ सफा गर्दै औषधि लगाइदिए जे भए पनि अघिसम्म सुन्न पाएँ परमेश्वरलाई धेरै धन्यवाद यहाँ फोन पनि लागि पनि हाल्यो
1: अहिले तपाईँको मम्मीलाई कतिको सुधार हुँदैछ
6: अहिले त्यो फेरि अस्ति दिसो भएको थियो त्यो खुट्टामा किरा पर्यो फेरि यत्रो यत्रो किरा त्यो औँलामा अनि खाना चाहिँ अलिअलि खानुहुन्छ उठेर बस्न सक्नुहुन्न अनि कहिले सुरको कुरा गर्नुहुन्छ कहिले बिसुरको कुरा गर्नुहुन्छ अहिले माथि बस्दिनँ म तल जाने किन मलाई माथि राखेको तल लैजाऊ भन्नुहुन्छ कहिले कहिले माथि जानु भन्नुहुन्छ घरि कहिले के भन्नुहुन्छ कहिले के त्यस्तै कहिले सुरकै गर्नुहुन्छ कहिले बिसुरको गर्नुहुन्छ सर यसो प्रार्थनामा सम्झिदिनु परमेश्वरको इच्छा
1: हजुरले आफ्नो आमालाई एउटा स्याहार्ने एउटा मौका पाउनु भएको छ यो पनि एउटा आशिषकै कुरा हो भन्नुपर्छ हामी तपाईँको लागि निरन्तर प्रार्थनामा सम्झिने नै छौ पम्फाजी अहिलेलाई कति नम्बर पोका रोज्न चाहनुहुन्छ आठ र एघार नम्बर हामीसँग बाँकी छ
6: आठै नम्बरको खोलौ न त सर अब जे त होला
1: अब चाहिँ तपाईँले के गर्नु पर्यो भने यतिखेर चुटकिला भन्नुहोस् सर एउटा हँसाउनु पर्यो अरे अब झोलाभित्र चाहिँ हँसाउनु है भन्नुभएको छ
6: चुटकिला पो भन्नु सर
1: चुटकिला भन्नुहोस् अथवा कहिले काहीँ रमाइलो हुन्छ नि साथीभाइसँग पनि हो त्यस्तो रमाइलो घटना बताइदिनुहोस् न जे होस् धेरैजना हाँसु
6: चुटकिला त खोइ भन्ने गरे त थिएन के गर्नु त खोइ
1: अब एउटा हाँसु उठ्ने कुरा भन्नु पर्यो कि त
6: चुटकिला भने नि अब कस्तो हुन्छ है एउटा त यहाँ अस्ति नि मैले गरिरहेको थिएँ कविता भएन नि हुन्छ सर
1: हुन्छ हजुर हुन्छ हुन्छ
6: ए ल किसको पाइला पछ्याइरहने पछ्याएर हिँड्ने तिम्रो इच्छा कहाँ गयो किसको पाइला पछ्याइरहने पछ्याइ हिँड्ने तिम्रो इच्छा कहाँ गयो पवित्र बाइबल त तिमीहरू तिमीसँगै थियो त्यहाँको शिक्षा कहाँ गयो पवित्र बाइबल त तिमीसँगै थियो त्यहाँको शिक्षा कहाँ गयो प्रार्थना र सङ्गतिमा तिम्रो धेरै जोस थियो गल्ती हुँदा अशोकमा तिमीलाई धेरै अशोक हुन्थ्यो आज किन टाढा गयो आफ्नै सृष्टिकर्ताबाट आज किन टाढा गयो आफ्नै सृष्टिकर्ताबाट संसारकै जानझलबाट रमाएर हो कि भाग्न थाल्यो सृष्टिकर्ताबाट
1: धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ, धन्यवाद। जयमसी। वा हुन्छ, पम्पा गोपालीजी चितलाङबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ। कोही हुनुहुन्छ अन्तिम झोलाभित्रको पोका बाँकी रहेको छ, 11 नम्बर मित्र पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
7: सर, जयमसी, म त फेरि आएछु।
1: जयमसी हजुर, लक्ष्मीजी फेरि आउनुभयो।
7: हजुर सर।
1: लक्ष्मीजी अब चाहिँ एउटा मात्रै बाँकी छ, 11 नम्बर होइन, अब यो तपाईँले रोज्नै परेन, अब यसमा जे छ म त्यही भनिदिन्छु है त।
7: हुन्छ सर।
1: सायद अब तपाईँको तीनजना बच्चा रहेछन्।
7: हजुर।
1: अब तपाईँको छोरा छोरीले फेल गर्नुभयो होइन,
7: हजुर,
1: अनि कराउनु पर्यो अनि फकाउनु पर्यो, दुईटा कुरा गर्नु पर्यो। तपाईँको छोरा या छोरी एकजनाले फेल गर्नुभयो जति पनि क्लासमा होइन, अब आमा बुवाले त मेहनत गरेको हुन्छ, कराइन्छ नि, कसरी कराउनुहुन्छ र कसरी फकाउनुहुन्छ, दुईटा कुरा गर्नुहोस्।
7: ओहो, कस्तो पर है सर, मलाई
1: पर होइन, परिसको
7: परिसको
1: परिसको हजुर।
7: अब पढाइमा फेल भए, अब मैले गाली गर्नु पर्यो भने कसरी गाली गर्ने, किन फेल भइस भनेर, अनि मैले उसलाई सम्झाउनु पर्यो नि कसरी सम्झाउनु भनेर, त्यो क्वेसन गर्थ्यो हजुरले।
1: हजुर हजुर, ठ्याक्कै यही हो हजुर।
7: ए भनेपछि सर, अब कराउनु पर्यो भने त हो नि सर, अब यत्रो मेहनत गरेर कमाएर अनि उनीहरूको स्कुलमा फिस तिर्नु पर्ने हुन्छ,
1: पर्छ,
7: अनि बच्चाहरू अब फेल भयो भने त नराम्रो लाग्छ, बेसरी गाली त गर्नु पर्यो नि, अब एक दुई एकचोटि फर्स्टचोटि त अब सम्झाउन नि पर्यो होइन सर।
1: हजुर हजुर।
7: अब यत्रो बाबु अब यस्तो दुःख गरेर पैसा तिर्नु पर्छ, कसरी तैँले पढेको छस्, अनि किन फेल गरिस् स्कुलमा, किन पढेनस् घरमा, पढेनस् अब तैँले जहिले खेल्न गइस्, मैले यत्रो मेहनत गरेको छु, यस्तो दुःख गरेर तँलाई पढाएको छु, स्कुलमा यत्रो फी तिरेको छु मैले, अनि तैँले यसरी पढ्दैनस्, अनि कसरी फेल भइस, सबै तेरो साथीहरू पास हुन्छन्, अनि तैँले कसरी फेल भइस, अरूको मम्मीहरू आफ्नो बच्चा धेरै नम्बर ल्याएर पास हुँदाखेरि कति धेरै खुसी हुन्छन्, अनि तैँले चाहिँ फेल हुँदाखेरि अब मलाई कति टेन्सन भयो, अब यत्रो दुःख गरेको मेरो वर्षौँभरिको मेहनत तैँले फालिस भनेर चाहिँ मैले उसलाई कराउँछु सर। अब सम्झाउनु पर्यो भने चाहिँ अब बाबु, अब आउने दिनहरू राम्रोसँग पढ, अनि धेरै खेल्न नजाऊ, स्कुलमा पनि सरहरूले पढाएको कुरा ध्यान दिएर सुना, अनि परमेश्वरमा एकदमै पढाइ लेखाइमा आफ्नो बच्चा धेरै नम्बर ल्याएर पास हुँदाखेरि कति धेरै खुसी हुन्छन्, अनि तैँले चाहिँ फेल हुँदाखेरि अब मलाई कति टेन्सन भयो, अब यत्रो दुःख गरेको मेरो वर्षौँभरिको मेहनत तैँले फाली

0: परमेश्वरमै हरेक कुरा प्रार्थना गर अनि यस्तो नगर, अबदेखि राम्रो नम्बर ल्याउनु पर्छ, रिसाउनु हुँदैन भनेर सम्झाउँछु सर मैले।
1: धेरै धेरै राम्रो साथ दिनुभयो, खुसी लाग्यो लक्ष्मीजी, अहिलेलाई छुटौ।
0: हुन्छ सर, हजुरलाई पनि धेरै धन्यवाद अनि यस्तो कार्यक्रमहरू ल्याएर हामीलाई एकदमै आशिष तुल्याइसकेको छ अनि अझै यो कार्यक्रमहरूद्वारा परमेश्वरले एकदम घुर्ने जात्रा सम्पूर्ण परिवारलाई धेरै आशिष दिनुभएको हजुरलाई सधैँभरि सर एकदम धन्यवाद सर, हजुरलाई पनि सम्पूर्ण गुन्द्रुज एफएम परिवारलाई सर।
1: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, साथ दिनुभयो, अहिलेलाई छुटौँ है त।
0: हुन्छ सर, जयमसी हजुर।
2: जयमसी जयमसी, उहाँ हुनुहुन्थ्यो लक्ष्मी मगरजी, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र तपाईँले पनि जे होस् हामीलाई साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद। अब भने हाम्रो बाह्रवटा पोका नै रितिसकेको छ, अहिलेलाई भने अब गीत राख्न चाहन्छु, त्यसपछि भने म उपस्थित हुने नै छु।

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ र हामीलाई जो जति श्रोताले फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउनको निम्ति तपाईँले हामीलाई प्रार्थना र फोन गरेर साथ दिनुपर्ने हुन्छ र तपाईँको पनि व्यापार व्यवसाय छ अथवा यो कार्यक्रमलाई म पनि केही रिचार्ज कार्ड सपोर्ट गर्छु जस्तो तपाईँलाई लागेको छ भन्ने मनमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने म्यासेज अफ गड टिभीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँले एउटा रिचार्ज कार्ड हामीलाई स्पोन्सर गरिराख्नु भएको छ हप्ते पछि र यो म्यासेज अफ गड टिभीलाई चाहिँ तपाईँले लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिन सक्नुहुन्छ। यसमा चाहिँ परमेश्वरको जीवित वचनहरू तपाईँले सुन्न सक्नुहुन्छ र अब भने प्राविधिक मित्र सन्ध्याजीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अर्को हप्ता भेट्ने बाचा गर्दै बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। जय मसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तोता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तोता यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्रमा तपाईँको जीवनमा महिमा पाउनको निम्ति के व्यवस्था गरिएको छ भनेर हामी बताउने गर्दछौ। र कार्यक्रममा हामी विभिन्न जीवन गवाईहरू, हृदय स्पर्शी सुसमाचारी प्रवचनहरू लगायतका मिठा मिठा गीत संगीतहरू हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले परमेश्वरको महिमा कसरी गर्ने भनेर बताउनु पनि हो र साथसाथै तपाईँको जीवनमा परमेश्वरको महिमा प्रकट हुन सकेको भन्ने उद्देश्यका साथ हामी तपाईँको बीचमा आउने गर्दछौ। श्रोता, महिमाको वेदी एउटा यस्तो वेदी हो जहाँबाट प्राप्त सन्देशको आधारमा आफ्नो महिमा रहित जीवनलाई परमेश्वरको अगाडि अर्पण गरेर बदलामा त्यसलाई महिमित बनाउनु हाम्रो एउटा कर्तव्य हो। प्रार्थना श्रोता, यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको बीचमा अबको आधी घण्टासम्मको लागि आइसकेका छौं र कृपया रेडियो छोडेर कतै नजानुहोला र कार्यक्रमलाई सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, मन र आत्माको तयारीको निम्ति एउटा मिठो गीत तपाईँको बीचमा राख्न गइरहेको छु र गीतपछि आजको कार्यक्रमको विषय वस्तुभित्र तपाईँलाई प्रवेश गराउनेछौ र अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने ढिला नगरिकन आजको कार्यक्रमको विषय वस्तु भित्र प्रवेश गर्नेछौ। तादनी श्रोता, आजको विषय वस्तु चाहिँ परमेश्वरले तपाईँलाई खोज्दै हुनुहुन्छ भन्ने शीर्षकमा तपाईँको बीचमा आज कुराकानी गर्न गइरहेको छु। सृष्टिकर्ता परमेश्वर जो सम्पूर्ण कुराको मालिक हुनुहुन्छ, उहाँले आफ्नो मर्जीले र आफ्नो वचनको शक्तिले सारा ब्रह्माण्डलाई रचना गर्नुभयो र उहाँको नजरबाट कुनै पनि कुराहरू छिपेको छैन जो उहाँको नजरबाट लुकेको होस्। हरेक मानिसको शिरको कपाल पनि उहाँले गन्ती गर्नु भएको छ। श्रोता, यो ब्रह्माण्डमा कति अरब कति खरब ताराहरू छन् त्यो पनि उहाँ जान्नुहुन्छ। साथै यस अझै भन्नुपर्दा पृथ्वीमा कति करोडवटा अथवा कति असंख्य बालुवाहरूको कणहरू छ त्यो पनि उहाँको हिसाबमा छिपेको छैन। हरेक मानिसको हृदयमा कुनै पनि विचार आउनुभन्दा अगाडि सबै कुरा उहाँ थाहा पाउनुहुन्छ। प्रेसवता, सबैलाई जीवन दिने जीवनदाता उहाँ नै हुनुहुन्छ। सबैलाई निको पार्ने चंगाईकर्ता पनि उहाँ नै हुनुहुन्छ र सबैको पापको लेखा लिएर दण्डित गर्ने पनि उहाँ नै हुनुहुन्छ र साथै सबैको पाप र अधर्महरूलाई क्षमा गरेर निर्दोष ठहराउने हुने पनि उहाँ नै हुनुहुन्छ। उहाँलाई खोज्ने मानिसहरूको पाप उहाँले यसरी क्षमा गरिदिनुहुन्छ कि उहाँले कहिले पनि त्यसको पापलाई फेरि सम्झिनुहुन्न, उसका पुराना पापहरू कसैको पनि उहाँले लेखाइ लिनुहुन्न। यस्तो तरिकाले उहाँले क्षमा दिनुहुन्छ। सृष्टिकर्ता परमेश्वर यस्तै हुनुहुन्छ। उहाँ सर्वव्यापी हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ र सर्वशक्तिमान पनि हुनुहुन्छ। अब यस्तो परमेश्वरले एउटा पाप र संसारमा हराइरहेको मानिस जातिलाई खोजी गर्दै हुनुहुन्छ। आदरणीय श्रोता, हामीले उत्पत्तिको पुस्तक 3 अध्यायमा हेर्ने हो भने त्यहाँ एउटा घटना घटेको छ। दुष्ट दियाबोलस त्यस मानिस आदम र हब्बाको बीचमा अदनको बगैंचामा एउटा सुन्दर हृदयमा निर्दोष लाग्ने सर्पको रूप लिएर आएको छ अनि त्यसले परमेश्वरको आज्ञा विपरीत कामहरू गर्न लगाएको छ। म तपाईँको निम्ति त्यो घटनालाई सरसर्ती पढिदिन चाहन्छु। लेखिएको छ, परम प्रभु परमेश्वरले बनाउनु भएका वन पशुहरू मध्ये सर्प सबैभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ? स्त्रीले सर्पलाई भनिन्, बगैंचाका रुखका फल हामी खान सक्छौ, तर बगैंचाको बीचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्छौ। सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ, किनभने परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरूले त्यो खान्छौ त्यही दिन तिमीहरूको आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नलाई रहर लाग्दो र बुद्धि पाउनलाई त्यसको चाह गर्नु पर्ने रहेछ भनेर देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए अनि दुवैको आँखा खुले र नाङ्गै पो रहेछौ भनी तिनीहरूले थाहा पाए अनि अञ्जीरका पातहरू गाँसेर आफ्नो निम्ति तिनीहरूले वस्त्र बनाए अनि साँझ पख परम प्रभु परमेश्वर बगैंचामा डुल्दै हुनुहुँदा तिनीहरूले उहाँको स्वर सुनि र मानिस र उनकी पत्नी बगैंचाका रुखहरूको बीचमा परम प्रभु परमेश्वरको नजरबाट लुके। तब परम प्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस्? उनले भने, मैले तपाईँको स्वर बगैंचामा सुने र म डराए किनभने म नाङ्गै थिएँ र म लुके। उहाँले सोध्नु भयो, त नाङ्गै छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैले त्यो खाइस्? मानिसले भने, जुन स्त्रीले तपाईँले मलाई मसँगै रहन भने दिनु भएको थियो त्यसैले मलाई त्यो रुखको फल दिई र मैले खाए। परमप्रभुले परमेश्वरले स्त्रीलाई भन्नुभयो, तैले यो के गरिस्? स्त्रीले भनिन्, मलाई सर्पले छल गर्यो
र मैले त्यो खाए। तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैले यसो गरेको हुनाले गर्दा त सबै पाल्तु पशुहरू र वन पशुहरू भन्दा ज्यादा श्रापित हुनेछस्, पेटद्वारा त हिँड्नेछस् र तेरो जीवनभरि तैले माटो खानेछस्। आदरणीय श्रोता, अनि त्यसै गरी पन्ध्रमा तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चा डस्नेछस्। स्त्रीलाई उहाँले भन्नुभयो, तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैले बालक जन्माउने छस् र तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तलाई अधीनमा राख्नेछ। त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरो पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्, त्यसले तेरो निम्ति काँडा र सिउँडी उमार्नेछ र तैले खेतको सागपात खानेछस्। माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस् त माटै होस् र माटैमा जानेछस्। आदमले आफ्नो पत्नीको नाउँ हब्बा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी हुन् भनेर उल्लेख गरिएको छ। तादृश श्रोता, यी खण्डहरूलाई हामीले अहिले भर्खर हेरेको खण्डलाई हेर्ने हो भने मानिसको जीवनमा पाप कसरी आयो र मानिस कसरी परमेश्वरबाट अलग भयो भन्ने कुरा उल्लेख गरिएको छ। प्रिय श्रोता, यो रहस्य धेरै अघिदेखि खोजिएको कुरा हो। मानिसमाथि मृत्यु किन आउँछ, मानिस किन बिरामी हुन्छ र मानिस किन मर्छ, मानिस किन दुःख भोग्छ र दुःखको कारण के हो भन्ने जो सवाल हाम्रा प्राचीनतम मानिसहरूमा परेको थियो र ती व्यक्तिहरूले आफूलाई वर्षौं वर्षसम्म हिहाएर तपस्या गरे र पनि सटीक उत्तर पाउन सकेनन्। उनीहरूको खोजी यही थियो कि परमेश्वर को हुनुहुन्छ, संसारमा मुक्ति कसरी आउँछ भन्ने उनीहरूको सवाल त्यही थियो। तर दुःखलाग्दो कुरो, प्रभु यीशु ख्रीष्ट प्रकट भइसक्नु भएको छ। बाइबल धर्मशास्त्रले ती सदियौंदेखि नसुल्झिएका समस्याहरूलाई समाधान गरिदिएको छ, तर पनि मानिसहरूले विश्वासै गर्दैन, मानिसहरूले अझै पाप कर्मलाई त्याग्दै त्याग्दैनन् र उनीहरूले त्यसलाई सम्हालेर राख्छन्। यस्ता तरिकाले गर्दा आज सबै मानिसहरू र परमेश्वर बीचको सम्बन्ध बन्न सकेको छैन। आदरणीय श्रोता, र आज पाप र अधर्मको कारणले गर्दा मानिस संसारको जन्जालमा हराइरहेको छ। आदरणीय श्रोता, मानिस यसरी हराइरहेको छ कि परमेश्वरले दिउँसै बत्ती बालेर खोज्दा पनि भेट्न मुस्किल पर्ने तरिकाले हराइरहेको छ। भनाइको अर्थ, मानिस स्वइच्छाले विनाशतिर लम्किरहेछ भन्ने कुरा हो। यो संसारमा सृष्टिकर्ता परमेश्वरले हामी मानिसलाई दिनुभएको एउटै कुरा छ जसलाई हामीले आफ्नो भन्न सक्छौ, त्यो चाहिँ तपाईँ हाम्रो इच्छा हो र त्यो इच्छा शक्तिको बलमा मानिसले परमेश्वरको धार्मिकतालाई खोजी गरेन, बरु पाप र अधर्मको काममा लिप्त हुँदै गयो र आफू संसारको दलदलमा हराउँदै गएको कुरा हामी देख्न सक्छौ। आदरणीय श्रोता, तर मानिस जतिसुकै पाप गरेको पापी र अधर्मी भए तापनि सृष्टिकर्ता परमेश्वरले उसलाई पुकार्दै हुनुहुन्छ। प्रिय श्रोता, हामी देख्छौ कि कसरी परमेश्वरले आदम र हब्बाको खोजी गर्नुभयो। यद्यपि उहाँ सर्वव्यापी परमेश्वर, सर्वज्ञानी परमेश्वर हुनुहुन्थ्यो र उहाँले तिनीहरू कहाँ छन् भनेर तत्काल पक्रेर बाहिर ल्याउन सक्नुहुन्थ्यो। आदरणीय श्रोता, तर उहाँले त्यसो गर्नु भएन। त्यसो नगर्नुको मुख्य उद्देश्य हो उहाँले मानिस जातिलाई स्वतन्त्र इच्छामा छोड्नु। जसले स्वतन्त्र रूपले प्रभु यीशु ख्रीष्टलाई चुन्दछ उसले वास्तवमा छुटकारा चंगाई पाउनु त छँदैछ, साथसाथै उसको घरमा शान्ति आनन्द र स्वर्गीय उपस्थितिले भरिदछ र अन्तमा त्यो मानिस परमेश्वरको महिमालाई धारण गर्दै उहाँको अनन्त विश्राममा प्रवेश गर्न सक्नेछ। आदरणीय श्रोता, अनि यहाँ वास्तवमा परमेश्वरले आदम र हब्बालाई तिमीहरू कहाँ छौ भनेर खोज्नुको पछाडि उनीहरूले आफ्नो पापको र आफ्नो गल्तीको महसुस गरोस् र त्यसलाई आफ्नो गल्ती हो भनेर मानिदियोस् र स्वीकार गरोस्, ताकि उनीहरूको पापको स्वीकार रोक्तिसँगै उनीहरूलाई क्षमा दिन सकियोस् भन्ने उद्देश्यको साथ परमेश्वरले
आदम र हब्बाको खोजी गर्नुभएको थियो। तर दुःखलाग्दो कुरो, सृष्टिकर्ता परमेश्वरले ती व्यक्तिहरूलाई भेटिसकेपछि साप्तो हृदयले आफ्नो आफ्नो गल्ती स्वीकारेर क्षमा माग्नु र अगाडि बढ्नुको साटो त्यहाँ परमेश्वरदेखि सबैको बीचमा एक अर्कालाई दोष्याउने कुराहरू भइरहेको हामी देख्न सक्दछौ। पहिला चाहिँ आदमले जो गल्ती गरे त्यो गल्तीलाई उनले ढाकछोप गर्नको लागि मेरो श्रीमतीले दिन र मैले खाए भनेर उनले आफ्नो दोष त्यता पन्छाइदिए, अनि हब्बाले पनि त्यो दोष सर्पमा पन्छाइदिइन्। आदरणीय श्रोता, यसरी एक अर्काको बीचमा दोष हाल्ने क्रम विकास भयो। अझै भनौ, आदमले परमेश्वरलाई कसरी जवाफ दिए? तपाईँले दिनुभएको स्त्री भनेर उसले परमेश्वरले नै त्यो स्त्री सृजना गरेर दिनु आदमको लागि परमेश्वरले गल्ती गर्नुभएको हो भने झैं गरी जवाफ दिएको हामी पाउँदछौ। प्रेसोता, सायद आदमले र हब्बाले गल्ती भयो परमेश्वर यो हामीले जाना जानी गरेका होइनौ, हामीलाई क्षमा गर्नुहोस् भनेर उनीहरूले साँचो पश्चाताप गरेका थिए भने उनीहरू सम्भवत अदनको बगैचाबाट निस्कनु पर्दैन थियो र आज संसारमा यति साह्रो अपराध र पाप पनि बढ्दैन थियो, हत्या हिंसा पनि बढ्दैन थियो। यी सिंह पृथ्वीभित्र अदनको बगैचाको जस्तै आनन्द यहाँ हुन्थ्यो। तर विडम्बनाका कुरो, आदमको एउटा गल्ती र गल्ती पछिको उसको दम्भको कारण आज सारा ब्रह्माण्डमा मृत्युले राज गरेको, पापले राज गरेको हामी देख्न सक्छौ। त्यसकारणले गर्दा ख्रिस्ट येशु आफै स्वर्ग छोडेर अब उहाँ तपाईँ र मलाई बोलाउनको लागि उपस्थित हुनुभयो। उहाँ कन्या मरियमको गर्भबाट जन्मनु भयो र उहाँ चाहिँ यस संसारमा रहँदा विभिन्न प्रकारका आश्चर्य कामहरू गर्नुभयो र मुर्दालाई ब्यौताउनु भयो, रोगीलाई निको पार्नु भयो अनि भोकालाई भोजन खुवाउनु भयो। यी सब आश्चर्य कर्मको पश्चात उहाँ सबैको पापको निम्ति एकचोटि बलिदान हुनुभयो र उहाँ मर्नुभयो, चिहानमा राखिनुभयो अनि तेस्रो दिनमा उहाँ मृत्युबाट बौरी उठ्नु भएको कुरा हामी देख्न सक्दछौ। आदरणीय श्रोता, त्यसैले येशू ख्रीष्टले भन्नुभयो, मानिसको पुत्र हराएकोलाई खोज्नको लागि आएको हो। हजुर, अनि उहाँले अरू पनि भन्नुभयो, निरोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीलाई। ठिक त्यसै गरी मानिसको पुत्र धर्मीलाई होइन तर पापीलाई बचाउन आएको हो भनेर भन्नुभयो। यी सबैको कुराको पछाडिको सन्देश यही नै हो, तपाईँ संसारको कुन चाहिँ जन्जालको झाडीमा लुकेर बस्नु भएको छ, तपाईँलाई अल्झाउने काँडाहरू के छन्? यी कुराहरूको परमेश्वरले कुनै वास्ता राख्नुहुन्न, तर सृष्टिकर्ता परमेश्वरले तपाईँलाई अनन्त जीवन दिनको लागि, तपाईँलाई बचाउनको लागि, पापबाट छुटकारा दिनको लागि फेरि पनि उहाँले तपाईँलाई बोलाउँदै हुनुहुन्छ, तिमीहरू कहाँ छौ? प्रेसोता, तिमीहरू कहाँ छौ? बाहिर निस्केर आऊ, यो उहाँको आह्वान हो। प्रेसोता, याद गर्नुहोस्, तपाईँलाई बोलाउनु हुने परमेश्वर आफै पनि मृत्युलाई जितेर बौरी उठ्नु भएको परमेश्वर हुनुहुन्छ। उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ र उहाँलाई विश्वास गर्ने व्यक्ति प्रत्येक कहिल्यै मर्ने छैन, यदि मरे भने पनि फेरि जीवित भई उठ्नेछ र जिउनी फेरि कहिल्यै मर्ने छैन। यो कुरा प्रभु यीशु ख्रीष्टले 11:25 यहुन्ना 11:25 भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि ऊ पुनः जीवित भई उठ्नेछ भनेर भन्नुभयो। श्रोता, थप हामी अझै हेरौं, आज हामी परमेश्वरको वचनको त्यो आदिम कालखण्डमा छौ। हामीले यो बुझ्नु हुँदैन र भुल्नु हुँदैन कि हामी आफूले आफूलाई केही गर्न सक्दैनौ। हामी यतिखेर परमेश्वरको राज्यको सुरुवाती सुरु हुन लागेको ठाउँतिर छौ र हामी अन्तिमको समयतिर जिउँदैछौ भन्ने कुरा चाहिँ बिर्सन हुँदैन। जहाँ मानव इतिहासकै सबैभन्दा पहिलो र गहिरो प्रश्न थियो, यो उत्पत्ति 3:9 चाहिँ सबैभन्दा गहन प्रश्न हो र परमप्रभु परमेश्वरले मानिसलाई बोलाएर भन्नुभयो, त कहाँ छस्? अब प्रश्न उठ्छ कि सर्वव्यापी र सर्वज्ञानी परमेश्वरले आदम र हब्बा कुन झाडीको पछाडि लुकेका छन् भन्ने थाहा थिएन र? अवश्य पनि थाहा थियो, तर पनि उहाँले सोध्नुभयो, किनभने त्यो प्रश्न न्यायकर्ताको कडा किरकार थिएन, त्यो त एउटा व्याकुल पिताको आफ्नो हराएको सन्तान प्रतिको प्रेमिलो खोजी थियो। आज यो 21 औं शताब्दीको व्यस्तता, दौड़धूप, कोलाहालको बीचमा पनि परम प्रभुले हाम्रा नाम काढेर बोलाइराख्नु भएको छ, मेरो छोरा छोरी तिमीहरू कहाँ छौ? प्रत्येकले उहाँलाई कसरी के जवाफ दिने त? उहाँले हामीलाई अथवा हामीले उहाँलाई बहानाबाजीको जवाफ होइन
सत्यता र आत्मसमर्पणताको जवाफ दिनु आवश्यक छ। हामी लुक्ने झाडीबाट बाहिर निस्किनु आजको खाँचो हो। श्रोता, बाहिर निस्केर हामीले भन्नु पर्छ, प्रभु म यहाँ छु, मेरो कमजोरी सहित आदमले जस्तो एक अर्कालाई दोष थुपारेर होइन, बरु आफ्ना गल्ती र दुर्बलताहरूलाई स्वीकार गरेर उहाँले अनुग्रहको अघि घुँडा टेक्नु पर्छ, अर्थात उहाँको अघि अनुग्रहको अगाडि घुँडा टेक्नु पर्छ। प्रभु म संसारको भिडमा हराएको थिएँ, तर अब तपाईँको सामिप्यतामा आउन चाहन्छु। हजुर, कहिले काहीँ हामी काम, पैसा, चिन्ता, संसारको भिडमा परमेश्वरबाट टाढा हुन पुग्छौ। उहाँको प्रश्नले हामीलाई फेरि पनि फर्कनलाई आह्वान गर्दछ। तपाईँले अब भन्नुपर्छ, प्रभु म तपाईँकै सेवामा हाजिर छु, जसरी यसै अगमवक्ताले भने, म यहाँ छु, मलाई पठाउनुहोस्। परमेश्वरले हामीलाई सजाय दिन होइन, आफ्नो अगाध प्रेमको खातिर अंगालो हाल्न र पुनर्स्थापित गर्नलाई त कहाँ छस् भनी सोध्दै हुनुहुन्छ आदरणीय श्रोता। त्यसैले आज आफ्ना सारा मुखौटाहरू तारेर उहाँको चरणमा इमानदार भई आफूलाई अर्पण गरौं। आउनुहोस्, यही अर्पणका साथ हामी यसरी प्रार्थना गरौं, समर्पण र स्वीकारोक्तिको मधुर पुकार गरौं। हे कृपालु न्यायका परमेश्वर, प्रेमका सागर परमप्रभु परमेश्वर, तपाईँको पवित्र र जीवित नामलाई धन्यवाद र महिमा चढाउँछौ। प्रभु, आज तपाईँको त्यो मधुर तर गम्भीर आवाज हाम्रो हृदयको ढोकामा ठोक्किन आइपुगेको छ, त कहाँ छस्? हे परम प्रभु, संसारको चमकदमक र जीवनको दौड़धूप र आफ्नै कमजोरीका झाडी भित्र लुकेर हामी कति पटक तपाईँबाट टाढा भाग्न खोज्यौं, कति पटक आफ्नै गल्ती र अहंकारका पातहरूले आफूलाई ढाक्ने प्रयत्न गर्यौं, तर तपाईँको दूरदर्शी प्रेमले हामीलाई सधैँ पछ्याइ राख्यो। हामी आज कुनै बहाना बनाउँदैनौ प्रभु, हामी आफ्नो सारा कमजोरी, डर र पक्षपातहरू सहित तपाईँको सामु उदाङ्गो रूपमा खड़ा छौ। हामी स्वीकार गर्छौ कि तपाईँ बिना हाम्रो अस्तित्व शून्य छ। हामी जहाँ छौ, जस्तो अवस्थामा छौ, तपाईँको अनुग्रहको सिंहासनको अघि त्यस्तै आउँदछौ। प्रभु, हाम्रा गल्तीहरूलाई येशु ख्रिस्टको अमूल्य रगतले धोई पखाली दिनुहोस् र हाम्रा डराएका र थाकेका आँखाहरूलाई तपाईँको क्रुसको प्रेमतिर सोझ्याउ दिनुहोस् र अबदेखि हामी तपाईँबाट लुकेर होइन, बरु तपाईँसँगै हिँड्न सकौं। हामी जीवनको बाँकी यात्रा तपाईँको इच्छा र महिमाको लागि हुन सकोस्। हामीलाई आफ्नो अंगालोमा बाँधेर नयाँ जीवन र आशिष दिनुहोस् भनी यो प्रार्थना, विन्ती र समर्पण हाम्रा मुक्तिदाता ख्रिस्ट को पवित्र नाममा चढाउँछौ। आमेन। तदनुसार श्रोता, यसरी जब हामी प्रार्थना गर्छौ, तब हामीले उहाँलाई सही प्रतिक्रिया दिइरहेका हुन्छौ। र यदि आजको कुराकानी सुनेर तपाईँलाई केही अर्थ लाग्यो भने अघिको प्रार्थनालाई तपाईँले दोहोर्याउन सक्नुहुन्छ भन्दै अब नि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नु होला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको बेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नम्बर काठमाडौँ नेपाल। र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नु हुनेछ। अवश्य श्रोता, अब भने तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड छोडेर जाने बेला भइसकेको छ, जुन रहेको छ उत्पत्ति 4:9। लेखिएको छ, तब परमप्रभुले कैनलाई सोध्नु भयो, तेरो भाइ हाबिल कहाँ छ? आमेन। श्रोता, आजको यो हप्ता जसरी परमेश्वरले हाबिललाई र आदमलाई खोज्नु भयो, तपाईँलाई पनि यो हप्ता तपाईँको नाम काढेर खोज्ने हप्ता बन्न सकेको भन्दै प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरी अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ। आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। साथै हाम्रो अफिसियल वेबसाइट www.goodnewsnepal.org मार्फत 24 घण्टा संसारैभरि अनलाइन रेडियो सुन्न सक्नुहुन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी अब्राहमको विश्वासको विषयमा हेर्नेछौ। बाइबलमा हेर्ने हो भने अब्राहम विश्वासका पिता भनेर चिनिन्छन्। आउनु श्रोता, अब्राहमको थिए अब्राहमलाई किन विश्वासका पिता भनेर भनियो अनि उनको विश्वास के थियो, यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, म प्रवचनको तर्फबाट यहाँहरूलाई यो सुसमाचार सबैका लागि कार्यक्रममा हार्दिक नमस्कार तथा जय मिसी टक्याउन चाहदछु। आदरणीय दाजुभाइ तथा दिदी बहिनी, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम वर्षौं यता सञ्चालित भइरहेको छ। श्रोता, यहाँहरू कतिले यो कार्यक्रम सुनिराख्नुहुन्छ त कतिले आज पहिलो दिन पनि सुन्दै हुनुहुन्छ होला। आदरणीय मित्र, तपाईँहरूका बीचमा यो सुसमाचार प्रसारण गर्नको मुख्य कारण नै तपाईँ र म यो धरतीमा दुःख कष्ट अभाव अप्ठ्यारोमा त पर्यौं, तर यो क्षणिक जीवनमा आइपरेका दुःख कष्ट अप्ठ्यारा अभावहरू विभिन्न मन नपरेका परिस्थितिहरूका साथसाथै हामीहरूको जीवनमा सुख एकदमै आनन्दका दिनहरू र क्षणहरू पनि आयो होलान्, तर जे जस्ता परिस्थिति र अवस्था आए तापनि आदरणीय श्रोता, तपाईँ र हामीहरूका यी अवस्था र परिस्थितिहरूको एक दिन अन्त्य हुनेछ। हामीहरूले एक दिन सुखका दिन या दुःखका दिन यो धरतीमा जीरहेका विभिन्न प्रकारका परिस्थितिलाई छोडेर यो धरतीबाट हरण हुनु पर्नेछ, यो धरतीबाट बिलाउनु पर्नेछ। आदरणीय श्रोता, हामीहरू यो धरतीमा पाहुनाको रूपमा आएका छौं। जति सुखको जीवन हामीले जिए तापनि एक दिन यो सुखी जीवन छोडेर जानु पर्नेछ, अथवा जति दुःख कष्ट अप्ठ्यारा अभावमा हामीहरू जिइरहेका भए पनि ती दुःख कष्ट अभाव अप्ठ्याराका दिन पनि एक दिन अन्त्य हुनेछन्, अथवा तपाईँ म हामी सबै एक दिन यो धरती छोडेर जानै पर्नेछ। आदरणीय मित्र, जब हामी यो धरती छोडेर जान्छौ, तब हामी यो धरतीमा हामीलाई जसले पठाउनु भयो, जसले तपाईँ र मलाई यो धरतीमा जा र यति वर्षको उमेर जिए भनेर आज्ञा गर्नुभएको छ, ती ईश्वरका अगाडि जानु पर्नेछ। त्यसैले आदरणीय दाजुभाइ तथा दिदीबहिनी, कुनै पनि लिनु दिनु नभए तापनि, तपाईँ र मेरो बीचमा कुनै परिचय नभए तापनि, कतिपयसँग आउँदा दिनहरूमा हुन पनि सक्ला, कतिपय यहाँहरूसँग कहिले भेट नभएर हामी छुट्याम पनि हुन सक्ला, तर आदरणीय मित्र, तपाईँ हामीले एक आपदमा स्वर सुने पनि, नाम सुने पनि, या कुनै कुरा नसुने तापनि, तपाईँ र हामी यो धरती छोडी जाँदा हामी सर्वशक्तिमान परमपिता परमेश्वरले व्यवस्था गरेका दुई ठाउँ मध्ये एक ठाउँमा हामीहरू जानु पर्दछ। एक ठाउँ हो स्वर्ग, जहाँ सुखै सुखको ठाउँ हो, भने अर्को ठाउँ हो नरक, जहाँ दुःखै दुःखको ठाउँ हो। त्यसैले आदरणीय मित्रगण, तपाईँ र हामीहरू सबै सकभर एकै ठाउँमा स्वर्गीय आनन्दको ठाउँमा जान पाऊ भन्ने अपेक्षा र कामना म गर्दछु। त्यसैले हरेक बिहान उठेर हरेक यहाँहरू दाजुभाइ दिदीबहिनी हाम्रो सम्पूर्ण नेपाल देशभित्र र नेपाल देश बाहिर बस्ने सबैको लागि निरन्तर म प्रार्थना गरिरहेको हुन्छु कि यो धरती हामी सबै छोडेर जानै पर्छ। यसमा दुई मत छैन, तर एक दिन यो धरती छोडी गइसकेपछि त्यो अन्तिम गन्तव्य स्थानहरू स्वर्ग या नरक मध्ये हामी सबै मानव जाति स्वर्गीय राज्यमा जान पाऊ, यो कुराको लागि म निरन्तर प्रार्थना गरिराखेको छु र त्यसै उद्देश्यका साथ यो सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गर्ने निदो गरेको थिए। आदरणीय मित्र, हामी छर छिमेकमा एकै गाउँमा एकै टोलमा बसेकाहरूको बीचमा त लिनु दिनु झै झगडा होला, तर कतिपय यस्ता दाजुभाइ दिदीबहिनीहरू पनि हुनुहुन्छ जससँग कहिले भेट नहुन पनि सक्छ। तर म सबै यहाँहरूलाई यही विन्ती गर्छु कि हामी त्यो अनन्त अनन्तसम्म स्वर्गीय आशिषमय ठाउँमा पुग्नको लागि यो धरतीमा एउटा विधि गर्नुपर्छ कि हरेकले आफ्ना जीवनमा जान अनजान रूपले भए गरेका भूल गल्तीको निम्ति पश्चातापको प्रार्थना येशु ख्रिस्टको नाउँमा। आदरणीय मित्र, यो सुसमाचार हो जुन सुसमाचारमा विश्वास गर्नुपर्छ। विश्वास नै सबैभन्दा ठूलो कुरा छ। यहाँहरूका बीचमा म यो सुसमाचार सबैका लागिबाट बोलिरहेको छु। यहाँहरूले कतिले सुनिराख्नु भएको छ होला, कतिले नसुनेर आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, तर आदरणीय मित्र, जतिले हामी यो सुसमाचार सुन्दछौ त्यतिको जीवनमा परमेश्वरले छिटै नयाँ योजना र नयाँ कृपा गर्न चाहनु भएको कारण तपाईँहरू आज सुन्दै हुनुहुन्छ। जति जनाले सुन्नु भएको छैन आजको यो कार्यक्रम, एक दिन उहाँहरू पनि सुन्नुहुनेछ, किनभने परमेश्वरले आफ्नो योजनाबद्ध तरिकाले मान्छेहरूलाई गाउँ घर ठाउँ ठाउँबाट चुनिराख्नु भएको छ। आदरणीय श्रोता, एकै घरमा कतिपयले यो कार्यक्रम मन पराउनुहुन्छ होला र सुन्नुहुन्छ होला, कतिपयले यो कार्यक्रम मन पराउनुहुन्न होला, त्यो स्वाभाविकै हो। मित्र, हामीहरू हरेक फरक स्वभावका छौ, फरक अपेक्षाका छौ, फरक योजनाका छौ र ईश्वरले पनि हामीलाई फरक तरिकाले प्रयोग गर्न चाहनुहुन्छ। तर जो जति एकमात्र प्रेमिला परमेश्वर येशु ख्रिस्टको हातमा पर्दछौ त्यति जनालाई बाइबलले भाग्यशाली र आशिषित जनहरू भनिएको छ, अथवा अर्को शब्दमा चुनिएका जाति भन्नुभएको छ। यसको मतलब यो हो कि धरतीमा जन्मेर पनि स्वर्गीय ईश्वरको वास्तविकता बुझेर स्वर्गीय ईश्वरको व्यवस्थामा चल्न सक्नु र चल्न चाहनु र सबैलाई त्यो ईश्वरको पवित्र असल सुखमय शान्तिमय जीवन र राज्यमा पस्न पाउनु यो अति कृपाको कुरा हो। त्यसैले आदरणीय मित्र, तपाईहरू र मेरो कहिले भेट नभए तापनि म यहाँहरूलाई यही विन्ती गर्छु कि यहाँहरूको जीवनमा पनि शान्ति आशिष अनुग्रह मुक्ति मोक्ष चाहिएको छ। यो आवश्यक कुरा हो। त्यो प्राप्त गर्नलाई एकमात्र उद्धारकर्ता येशूको नाममा प्रार्थना गर्न सिक्नुपर्छ, येशूलाई आफ्नो जीवनमा निम्त्याउन सक्नुपर्छ। यो निम्त्याउन सक्नको लागि के गर्नुपर्छ त त्यो सिकाउनलाई यो कार्यक्रम प्रसारण गर्दछौ, यो हामीहरूबाट यहाँहरूलाई दिने सहायता हो। आदरणीय मित्र, तपाईहरूले मलाई कुनै पैसो दिनु पर्दैन, तपाईहरूले मलाई कुनै फी दिनु पर्दैन। यो कार्यक्रम सुने बापत, यो कार्यक्रम सिकेर यसमा अगाडि बढ्न चाहनेहरूका लागि उल्टै हामी प्रार्थना गर्छौ, सक्यो भने सहायता पनि गरौला, सकेनौ भने प्रार्थनाद्वारा सहायता गर्न चाहदछौ। किनभने आदरणीय मित्र, धन पैसा र मुक्ति मोक्षको तुलना गर्दा धन पैसा मुक्ति र मोक्षका अगाडि नगर्ने चीज हो। धन पैसा तिरेर मुक्ति र मोक्ष पाइँदैन, ज्ञान बुद्धिले स्वर्गीय टिकट किन्न पाइँदैन, स्वर्गको टिकट एउटा तरिकाले मात्र किन्न पाइन्छ, त्यो हो येशु ख्रिस्टको जीवित नाउँमा पाप पश्चातापको प्रार्थना गर्नु। आदरणीय मित्र, यो कुरा अगाडि बढाउने नै छौ। एकजना असल विश्वास योग्य परमेश्वरको दासको निम्ति अचम्मको सत्य घटना बताउन गइरहेको छु। त्यो भन्दा पहिला एउटा गीत सुनौ र आनन्द लिऊ, प्रभुको महिमा गरौं, त्यहाँपछि म यहाँहरूका बीचमा

साँच्चै श्रोता, परमेश्वरको महिमा होस् यो भजनद्वारा। अब एकजना व्यक्ति जसको नाम हो अब्राहम, उहाँको बारेमा केही कुरामा भन्न गइरहेको छु। अब्राहम धेरै पुराना व्यक्ति हुनुहुन्छ, अहिले भन्दा हजारौं वर्ष पहिला। हिजो आज यस्तो आधुनिक दिनहरूमा त हामी एकै घरमा विभिन्न प्रकारका वाद विवादका साथ जिइरहेका छौं। कतिले परमेश्वर येशूमा विश्वास गर्यो भने कतिपयले मन नपराएर मेरो छोरा या मेरो छोरी अथवा जसले येशूलाई विश्वास गर्यो त्यो व्यक्तिलाई आजबाट मेरो निम्ति मर्यो भनेर व्याख्या समेत गर्न पछि पर्दैनौ भने हजारौं वर्ष पहिला त झन कस्तो थियो होला आत्मीय मित्र। त्यतिखेर सबै मानिसहरू झन अन्यल र अज्ञानी थिए, झन अन्धकार र अन्धविश्वासी थिए। धेरै त्यस्ता मानिसहरूका बीचमा एकजना बच्चा जन्मिनुभयो, उहाँको नाम अब्राहम थियो। अब्राहम बढ्दै हुर्कदै ठूलो हुँदै जानुभयो, एउटा अचम्मको फरक व्यक्ति र व्यक्तित्व हुनुहुन्थ्यो उहाँ। जब उहाँ जान्ने हुनुभयो तब उहाँले एक मात्र ईश्वरमा भरोसा गर्ने र ईश्वर आत्मा हुनुहुन्छ परमात्मा परमेश्वर उहाँमाथि विश्वास गर्दा हामीहरूको जीवनमा उहाँले काम गर्नुहुन्छ भन्ने कुरामा मान्यता राख्ने उहाँ हुनुहुन्थ्यो। धेरैजना मानिसहरू त्यो दिनमा पनि विभिन्न प्रकारका ठोस तरल ग्यास पशु पंक्षी तारा सूर्य चन्द्रमा पृथ्वी यस्ता चीजहरूलाई ईश्वर भन्दै ती परमात्मा परमेश्वर एक मात्र सत्य ईश्वरलाई नमानेर उहाँका अगाडि गल्ती गरिरहेका हुन्थे। र आज पनि आदरणीय मित्र तपाईँ र मेरा समाजमा यस्ता घर परिवार र व्यक्ति नभएका होइनन्। सृष्टिकर्ता परमात्मा परमेश्वर जसलाई हामी बाहिरी आँखाले देख्न सक्दैनौ उहाँ ईश्वरमाथि विश्वास र भरोसा र पुकारा गर्न छोडेर देखिने ठोस चीजहरू पशु पंक्षीहरू बोट बिरुवाहरू ग्रह उपग्रह तारा मण्डलहरूलाई धन दौलत विभिन्न प्रकारका महामा नमानेर उहाँका अगाडि गल्ती गरिरहेका हुन्थे। र आज पनि आदरणीय मित्र तपाईँ र मेरा समाजमा यस्ता घर परिवार र व्यक्ति नभएका होइनन्। सृष्टिकर्ता परमात्मा परमेश्वर

यो कुरालाई गल्ती भन्दैनौ, किनभने जबसम्म मानिसले बुझ्दैन, जान्दैन, सिक्दैन त कसरी पछ्याओस्। त्यसैले सबै मानिसहरूले सिकोस्, जानोस्, बुझोस् भनेर नै यो सुसमाचार सबैका लागि कार्यक्रम हामी एफएम रेडियोहरूबाट, सडेप रेडियोबाट, अनलाइन रेडियोबाट, विभिन्न रेडियोका तरंगहरूबाट प्रसारण गर्दै आएका छौं। श्रोता, हामीसँग धन पैसा धेरै भएर यो गरेका छैनौं, हामीले काम नपाएर यो कार्यक्रम सञ्चालन गरिरहेका छैनौं, हामीले कसैको विरोध गर्न र झगडा गर्नलाई यो कार्यक्रम प्रसारण गरिरहेका छैनौं, कसैलाई बेमतलबै विरोध गर्न र गाली बेइज्जत गर्न यो कार्यक्रम प्रसारण गरिरहेका छैनौं। यो कार्यक्रमको उद्देश्य एउटा मात्र छ, हामी सारा मानव जाति एकै परिवार हौं, हामी सबैका ईश्वर एकै हुनुहुन्छ, ती एक मात्र ईश्वरलाई हामी सबैले चिनेका छैनौं, नचिनेर उहाँको बारे नपढेको कारण आज गाउँ गाउँ, टोल टोल, शहर शहर फरक फरक ईश्वर मान्दै एक आपसमा बाजी राखेका छौं। ईश्वर एकै हुनुहुन्छ भने हामी किन धेरै प्रकारका धेरै जात धर्मका मानिसहरू छौं त? ईश्वर एक मात्र हुनुहुन्छ भने ती एक ईश्वर को हुनुहुन्छ, उहाँको व्यवस्था के छ, हामीले केही समय निकालेर किन नपढ्ने त आदरणीय मित्र? यो पढ्ने क्रममा जो मैले यो भेटाए त्यही कुरा यहाँहरूका बीचमा शेयर गर्दैछु, बाँड्दैछु। आज यो बराबर आशिषको कुरा मलाई केही पनि लाग्दैन, जब साँचो परमेश्वरबाट उहाँका सन्तान मानिसहरू हराइरहेका छन्, बाटो बिराइरहेका छन्, आज खानु पर्ने थोक नखाएर नखानु पर्ने थोक खाइरहेका छन्, बोल्नु पर्ने कुरा नबोलेर नबोल्नु पर्ने कुरा बोलिरहेका छन्, आमा बुवालाई आदर गर्नुपर्ने ठाउँमा आमा बुवालाई इन्सल्ट गरिरहेका, ईश्वरलाई आदर गर्नुपर्ने ठाउँमा ढुङ्गा मुढालाई ईश्वर भन्दै हिँडिरहेका छन्, हरेक कुराहरू गोलमाल गन्जागोल भइरहेको छ। हाम्रा व्यवस्थित परमेश्वरलाई यो कुरा मन परेको छैन। आदरणीय मित्र, हामी यो धरतीको ज्ञान गुणको कुराहरूमा विभिन्न फरक प्रकारले हाम्रा ओहदाहरू हुन सक्छन्, तर स्वर्गीय ईश्वरका अगाडि धरतीका ओहदा पदवी धन दौलतले कुनै फरक पार्दैन। उहाँले आत्मिक शुद्धता, आत्मिक पवित्रता, आत्मिक सच्चाईको कुराहरू हेरेर नै हाम्रो ओहदा राख्नुहुन्छ, तर प्रेम भने सबैलाई उत्तिकै गर्नुहुन्छ। आदरणीय मित्र, अब्राहम भन्ने व्यक्ति सबै परिवारमा एक अलग स्वभावका थिए, जसले नदेखिने आत्म ईश्वरमा विश्वास गर्नुहुन्थ्यो, उहाँ एक मात्र हुनुहुन्छ जसले स्वर्ग पृथ्वी सृष्टि गर्नुभयो भन्ने कुरा विश्वास गर्नुहुन्थ्यो। उहाँका धेरै घर परिवारले ती सत्य परमेश्वरलाई विश्वास गर्नुहुन्थ्यो, उहाँका अन्य घरका सदस्यहरू पृथ्वीमा भए गरेका ठोस चीज, तरल चीज, ग्यास चीज वस्तुहरूलाई ईश्वर मान्दै सत्य साँचो परमात्मा परमेश्वरमा भरोसा नगर्ने हुनुहुन्थ्यो। जब जब अब्राहम ती परमात्मा परमेश्वरको नजिक हुँदै जानुभयो, तब तब झन दुःख र कष्ट सहँदै जानु पर्यो। आदरणीय मित्र, यो धरती हो, सच्चा गर्ने मान्छेले मात्रै सुख पाउँछ, नराम्रो गर्ने मान्छेले दुःख पाउँछ भन्ने कुरामा विश्वास नगर्नुहोस्। जबसम्म हामीले साँचो सत्य परमेश्वर येशु ख्रीष्टलाई आफ्नो जीवनमा निम्त्याउँदैनौ, यस्तै सूत्र लागू हुन्छ। राम्रो गरे तापनि हामीले दुःख पाउँछौ, नराम्रो गरे तापनि हामीले कहिलेकाहीँ सुख पाएका हुन्छौ। जबसम्म हामीले येशु ख्रीष्ट सत्य परमात्मा परमेश्वरमा विश्वास र भरोसा राख्न शुरू गर्छौ, त्यतिखेरबाट मात्रै राम्रो गर्नेलाई राम्रै हुन्छ, नराम्रो गर्नेलाई नराम्रै हुने कुरा शुरूवात हुन्छ। नत्र भने साँचो र सही ईश्वरलाई हामीले पछ्याउन जानेनौ भने हामीले साँचो काम गरे तापनि उल्टो आइपर्न सक्छ, असल काम गरे तापनि खराबी आइपर्न सक्छ, झुट र ढाँट गर्नेहरू धनी र पुँजीपति हुन सक्छन्, तपाईँ इमानदारसँग जीवन जिउनेहरू झन धोकामा परेका हुन सक्नुहुन्छ। आदरणीय मित्र, यसको मुख्य कारण यही छ कि सही तरिकाले ईश्वरलाई नमान्दा सही गरे पनि गलत आइपर्छ, सही प्रकारले ईश्वरलाई आराधना गर्ने तरिका सिक्यौं भने सही गर्दा सही नै हुन्छ, असल गर्दा असल नै हुन्छ, खराब गर्दा खराब नै हुन्छ। अब्राहम भन्ने व्यक्तिलाई आत्मा परमेश्वर भएको र ती आत्मा परमेश्वरमा बलियो विश्वास राख्ने व्यक्ति जब परमेश्वरले अब्राहमलाई देख्नुभयो, तब उहाँले भन्नुभयो, यो घर छोडेर त बाहिर जा अथवा निस्के। अनि अब्राहमले सोध्नु भएन कहाँ जाने, कसरी जाने, किन जाने, कुनै प्रश्न गर्नु भएन। आफूले विश्वास गरेका आत्मा परमेश्वरले दिनुभएको बोलावटमा उहाँ पूर्ण भरोसा राखेर उहाँमाथि पूर्ण विश्वास गरेर निस्किनु भयो बाहिर। तब परमेश्वर पवित्र आत्मा ईश्वरको भरोसामा उहाँ निस्किनु भयो। निस्किसकेपछि उहाँसँग एउटा श्रीमती हुनुहुन्थ्यो, उहाँको नाम सारा।

0: थियो
1: र
0: उहाँकी श्रीमती सारा बुढो उमेर हुँदासम्म पनि गर्भवती हुनु भएन अथवा बच्चा जन्मेनन्। त्यसपछि आदरणीय मित्र एकदमै उहाँकी श्रीमतीलाई निराश छायो। कहिले काहीँ अब्राहम पनि झस्किन्थे, साँच्चै मैले विश्वास गरेका परमेश्वर उहाँमाथि विश्वास गर्दा धोका दिनुहोला र आज फेरि उहाँको हृदयले भन्थ्यो होइन होइन, साँचो सत्य परमात्मा परमेश्वर हुनुहुन्छ, उहाँमाथि भरोसा गर्दा उहाँले पक्कै पनि दिनुहुन्छ, हामीलाई निराशा गर्नुहुन्न, उहाँमाथि विश्वास गर्दा उहाँमाथि भरोसा गर्दा हामीहरूलाई श्रममा पार्नुहुन्न, होइन यो हुन सक्दैन भनेर आफै फेरि आफूलाई चित्त बुझाउँथे। तर उहाँ बाहेक अरू सबैले ती परमात्मा परमेश्वरमा भरोसा राखेर रा, अब्राहमले त्यस्तो निसन्तान भएर जिएको मन परेको थिएन। अन्तिममा उहाँको श्रीमतीले एउटा सल्लाह दिनुहुन्छ, होइन हाम्रो घरमा काम गर्ने एउटा नोकर्नी छिन्, बरु तिनलाई श्रीमती बनाउनुहोस् र उनीबाट सन्तान जन्माउनुहोस्, निसन्तान मर्नु भन्दा बरु उनीबाट सन्तान जन्माउनु राम्रो होला। जब आफ्नी विवाहित श्रीमतीबाट यो सल्लाह आउँछ, अब्राहम पनि दोधारोमा पर्नुहुन्छ। विश्वास कम राख्ने, विश्वास नगर्ने मान्छेबाट विश्वास गर्ने मान्छेलाई कहिलेकाहीँ भ्रमका कुरा हालिदिँदा परमेश्वरमा विश्वास गर्ने व्यक्ति पनि कहिलेकाहीँ दोधारो पर्छ। आदरणीय मित्र, त्यसैले हामी एकदमै बलिया हुनुपर्छ। अब्राहमलाई पनि हो कि त भन्ने लागेर आफ्नै घरमा हुने हागार भन्ने एकजना नानु हुनुहुन्थ्यो, उहाँलाई श्रीमती बनाउन पुग्नु भएको छ। तर आदरणीय मित्र, त्यो भन्दा मैले आज भन्न खोजेको कुरा के त भने, त्यो अब्राहमकी विवाहित श्रीमती सारा बुढे कालमा हुनुहुन्थ्यो, जब तिनीहरूले त्यस्तो गल्ती बाटो पछ्याउन थाले, परमेश्वरले सिधै आकाशबाट बोल्नुभयो, अब्राहम म तँलाई सन्तान दिनेछु, तेरी श्रीमतीले अर्को वर्ष बच्चा जन्माउनेछ। जब यो कुरा अब्राहमले सुन्नुभयो र आफ्नी श्रीमतीलाई बताउनुभयो र उनकी श्रीमती सारा भने एकदमै हाँसोमा उडाइराख्नु भएको थियो, म महिनावारी नहुने महिलाबाट बच्चा जन्मिन्छ रे, कस्तो मूर्ख आयो, यस्ता पनि ईश्वर हुन्छन्। उहाँलाई विभिन्न प्रकारका तरङ्गहरू हृदयमा फैलिन थाले। तर अन्तत परमेश्वरले भनेको बेलामा एउटा महिनावारी नै नहुने महिला गर्भवती हुन्छन् र एउटा छोरा जन्माउँछिन्, त्यो छोराको नाम इसाक राख्नुहुन्छ उहाँहरूले। जब छोरा इसाक जन्मिन्छन् तब अचम्म मान्छन् र एकदमै ठूलो हो हल्ला हुन्छ, यस्तो कहिल्यै नभएको कुरा भयो, परमेश्वर यति महान र अचम्मका हुनुहुँदो रहेछ, असम्म कुरा पनि सम्भव गर्नुहुँदो रहेछ भन्ने कुरा विश्वास नगर्ने मान्छेले पनि त्यतिखेर विश्वास गरे। तर आदरणीय मित्र, ती विश्वास गर्ने व्यक्ति अब्राहमलाई एउटा जाँच आउँछ, उहाँसँग भएको छोरा अलि ठूलो भइसकेको हुन्छ र त्यो छोरालाई एकदमै माया र प्रेममा आमा बुवा अब्राहम र साराले हुर्काउनु भएको हुन्छ। तर अन्तत परमेश्वरबाट एउटा अलि फरक आवाज अब्राहममा आउँछ अनि अब्राहमलाई परमेश्वरले भनेको कुरा उत्पत्ति भन्ने पुस्तक 22 अध्यायमा म पाठ गर्न गइरहेको छु। मित्र, केही समयपछि परमेश्वरले अब्राहमको ठूलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो हे अब्राहम। अब्राहमले भने म यही छु। उहाँले भन्नुभयो तेरो छोरो अर्थात तैले माया गरेको तेरो एउटै छोरो इसाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। त्यतिखेर बलि प्रथा छँदैथ्यो आदरणीय मित्र, तर अब्राहमलाई एकदमै ठूलो परीक्षा आयो र परमेश्वरबाटै परीक्षा आयो र परमेश्वरले अब्राहमलाई अथाह आशिष दिन चाहनुहुन्थ्यो, त्यसैले यो परीक्षा उनको जीवनमा दिन थाल्नु भएको थियो। यो कुरा अब्राहमलाई थाहा थिएन। अब्राहम बिहानै उठेर गदामा काँटी कसे र आफ्ना कमाराहरू मध्येका दुईजना र छोरो इसाकलाई साथमा लिएर होम बलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस डाँडातिर हिँडे। तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। तब अब्राहमले आफ्ना कमाराहरूलाई भने तिमीहरू यही गदामा बस, म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछु। अब्राहमले होम बलिको दाउरा उठाएर आफ्नो छोरो इसाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवैजना सँगसँगै गए। इसाकले आफ्ना पिता अब्राहमलाई भने बुबा, तिनले भने के हो छोरा? त्यसले भन्यो यी आगो र दाउरा त छन् तर होम बलिको ठुमा चाहिँ खै। जो छोरा त्यो दाउरामाथि बलि हुँदै थियो होम बलि नेपालीको निम्ति मर्दै थियो, त्यही छोराले जन्म दिने बुवालाई सोध्दैछ बुवा होम बलिको निम्ति थोमा खोइ। बुढेसकालमा छोरा जन्माउने बुवाले छाती माथि ढुङ्गो राखेर भन्दै हुनुहुन्छ, छोरा परमेश्वरले नै होम बलिको निम्ति थोमा जुटाइदिनुहुनेछ, किनभने अब्राहमले यो भन्न सकेनन् र तपाईँ र मैले पनि यो भन्न सकेनौ होला, त्यो थोमा त तै त होस् नि। परमेश्वरलाई कति धेरै विश्वास गर्नुहुन्थ्यो अब्राहमले, बुढेस कालमा पाएको छोरा एक मात्र छोरालाई दाउरा बोकाएर आफ्नो हातमा चक्कु र आगो लिएर आफ्नो एक मात्र बुढेसकालमा भएको छोरालाई बलि गर्नलाई हिँड्दै हुनुहुन्छ। परमेश्वरलाई कति धेरै प्रेम गर्नुभएको थियो र कति धेरै विश्वास गर्नुभएको थियो। उता आफ्नी श्रीमती झन बुढी भइसकेकी थिइन्, त्यही पनि अचम्मको मेडिकल अचम्म प्रकारले जन्मेको छोरा हो, फेरि जन्मने त आशा गरेका थिएनन्, त्यही जन्मेको एक छोरालाई फेरि परमेश्वरले बलि गर भनेर भन्दा म कसरी गरौं, यो गर्नै सक्दिन भनेर अब्राहमले एक शब्द पनि भनेनन्, सरासर छोरा लिएर हिँडिहाले। जब त्यो बलि हुन गइरहेको छोराले आफ्नो बुढा बुबालाई सोधिरहेको बेला उहाँलाई धेरै असह्य भयो। आत्मीय मित्र, यो तपाईँ र मलाई पनि पक्कै पनि हुन्थ्यो होला, हामी यसरी छोरा लिन सक्थ्यौं कि सक्दैनथ्यौं? बुढेसकालमा पाएको छोरा कति धेरै माया हुन्छ, तर अब्राहम यति विश्वास योग्य हुनुहुन्थ्यो परमेश्वरमा, उहाँले बुढेसकालमा पाएको एकजना छोरालाई मात्रै पनि लगेर जानुभयो, अनि ती सबै दाउराहरू भुइँमा राखेर सबै त्यो होम बलिको निम्ति ठाउँ बनाइसकेपछि अनि छोरालाई हात खुट्टा बाँध्न सुरु गरे। छोरा चिच्याउन थाल्यो, बुबा के गर्दै हुनुहुन्छ? अनि बाबुले एकदमै आँसु छोड्दै त्यो छोरालाई हात खुट्टा जबरजस्ती बाँध्नुहुन्छ, त्यहाँपछि त्यो दाउरा माथि राख्नुहुन्छ। छोरालाई माया नलागेर त्यो गरेको होइन आदरणीय मित्र, एक मात्र बुढेसकालको छोरालाई अति भन्दा अति माया गर्नुहुन्थ्यो, आफ्नै मुटु भन्दा धेरै माया गर्नुहुन्थ्यो, तर त्यो भन्दा धेरै माया विश्वास भरोसा परम प्रभु परमेश्वरमा राख्ने भएको कारण छोरालाई त्यो गर्नुहुन्थ्यो। जब छोरालाई हात खुट्टा बाँधेर दाउरा माथि राखे अब्राहमले, खुकुरी प्रहार गर्दा अब्राहम अलमोस्ट पागल भइसकेका थिए होलान्। जब खुकुरी प्रहार गर्न थाले, स्वर्गबाट भयंकर ठुलो आवाज आयो, रोक अब्राहम। त्यहाँपछि झन दिमाग खोल्यो अब्राहमको, अनि दायाँ बायाँ को हो बोल्ने भन्दा अनि आकाशबाटै आवाज आउँछ, हो त्यो रुखमा अल्झेको थुमा छ, त्यसलाई ल्याएर होम बलि दे, तेरो छोरालाई नमार, मैले तेरो विश्वास देखे, साँच्चै त विश्वासी छस् र त पास भइस। आदरणीय मित्र, परीक्षा सजिला हुँदैनन्, यो एउटा रियल घटना हो, सत्य घटना हो, परमेश्वरले जुन परीक्षा गर्नुभयो त्यसैले अब्राहम विश्वासका पिता हुन पुग्नुभयो। त्यसैले आदरणीय मित्र, परमेश्वरमा हामीले विश्वास गर्यौं भने उहाँले हरेक कुरा जुटाउनु हुन्छ, तर तपाईँ र म उहाँमाथि विश्वासै गर्दैनौ भने त अविश्वासीलाई त मान्छेले पनि टेर्दैन, अविश्वासी मान्छेलाई त तपाईँ र मैले पनि पाँच पैसा ऋण पनि दिन सक्दैनौ। त्यसैले आदरणीय मित्र, परमेश्वर यीशुमा विश्वास गरौं, उहाँ यहोवा इरे जुटाउनु हुने परमेश्वर हुनुहुन्छ, तपाईँ र मेरो विश्वासको आधारमा उहाँले आशिष दिनुहुन्छ। त्यहाँपछि अब्राहमलाई अचम्म प्रकारले आशिष दिनुभयो, यो व्याख्या गर्न सकिँदैन, यो अर्को दिन फेरि म केही लामो व्याख्या गर्नेछु, अहिलेलाई समयले भने नेटो काटिसकेको छ, म बिदा हुन्छु यहाँहरूबाट। परमेश्वरको जीवित वचन पढाइबाट सबैलाई आशिष मिलोस्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रवचन साईलाई, साँच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा प्राप्त गर्नु भएको छ। वचनमा भनिए जस्तै अब्राहम वास्तवमै विश्वासका पिता हुन् भनेर हामी आजको वचनबाट सहजै भन्न सक्छौ, किनकि उनमा यति धेरै परमेश्वर प्रति विश्वास थियो कि आफ्नो उमेर ढल्किसकेपछि जन्मेको छोरालाई बिना प्रश्न परमेश्वरको एउटा आज्ञामा नै बलि दिन राजी भएका छन्। यो कुराबाट यहाँहरू प्रष्ट हुनुभयो होला। यसकारण प्रिय मित्र, यदि हामी ख्रिस्टमा छैनौ भने सर्वप्रथम पाप पश्चातापको प्रार्थना सहित यीशुमा जीवन समर्पण गरौं, र ख्रिस्टमा छौ भने आजको वचनमा भने जस्तै अब्राहमको जस्तै विश्वास हामी प्रत्येकमा हुनु जरुरी छ, किनभने बाइबलले भन्दछ कि हामी विश्वासबाट धर्मी ठहरेका व्यक्ति हौ, र साँच्चै विश्वासबाट धर्मी ठहरेका हौ भने हाम्रो विश्वास पनि अब्राहमको जस्तै हुनु अत्यन्तै आवश्यक छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-34-454, 98-587-34-454, 98-481-47-557, 98-481-47 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। र यहाँहरू इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हाम्रो अफिसियल एप रहेको छ, यहाँहरू चाहिँ आफ्नो मोबाइलको प्ले स्टोरमा गएर GNN Church तपाईँले सर्च गर्नुभयो भने यहाँहरूले हाम्रो गुड न्यूज नेपाल नामक एप चाहिँ भेटाउन सक्नुहुनेछ र त्यो एपलाई यहाँहरूले सर्वप्रथम आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोला र त्यसपछि इन्स्टल गरेर त्यसलाई ओपन गर्नुभयो भने हाम्रा सम्पूर्ण कार्यक्रमहरू यहाँहरूले हाम्रो एपमा भेटाउन सक्नुहुनेछ। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: अब्राहम र लोतको भिन्नता। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 45 यहाँहरूलाई स्वागत छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउनेहरूले परमेश्वरको आशीर्वाद पाउँछन्। यसको विपरीत, जसको हृदय खमण्डले भरिएको छ, जसलाई लाग्छ कि उनीहरूलाई परमेश्वरको आवश्यकता छैन, उनीहरूले आफ्नो अविश्वासको परिणाम भोग्नेछन्। हितोपदेशको पुस्तक 16:18 सर्वनाशको अघि अभिमान र पतनको अघि खमण्डी आत्मा आउँछ। आज हामी अब्राहम र उनको भतिजा लोतको जीवनको भिन्नतालाई हेर्नेछौ। एउटाले परमेश्वरमा भरोसा राख्नेछ भने अर्कोले आफ्नै क्षमतामा। यसले उनीहरूको भावी जीवनलाई कसरी असर गर्नेछ भनेर हेरौं। उत्पत्तिको पुस्तक 13:4 र जहाँ तिनले पहिले वेदी बनाएका थिए त्यहाँ अब्राहमले परमप्रभुका नाउँको पुकारा गरे। अब्राहम एक धनी मानिस थिए। उनीसँग धेरै जनावरहरू थिए र उनीसँग धेरै चाँदी र सुन पनि थियो। तर यी कुराहरूले अब्राहमलाई आफ्नो आशिषको स्रोत चिन्नबाट रोकेनन्। उनले परमप्रभुको सामु आफूलाई नम्र बनाए, उहाँलाई आफ्नो शक्तिको स्रोत स्वीकार गरे। उत्पत्तिको पुस्तक 13:8-9 यसै कारण अब्राहमले लोतलाई भने, तिम्रो र मेरो बीचमा र तिम्रो र मेरा गोठालाहरूका बीचमा झगडा नहोस्, किनकि हामी त नातेदार हौ। सारा देश तिम्रै अघि छ, तिमी मसँग अलग हौ। तिमी देवीतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देवीतिर जानेछु। अब्राहमको नम्र हेरचाह गर्ने आचरण अझै पनि चम्किरहेको छ। उनी जुनसुकै भूमिमा बसे पनि परमेश्वरले उनलाई समृद्धि दिनुहुनेछ भन्ने विश्वास गर्छन्। त्यसैले उनले उदारतापूर्वक लोतलाई कुन भूमि उत्तम छ भनेर छनौट गर्ने अवसर दिन्छन्। अनि त्यसपछि अब्राहमले बाँकी रहेको सम्पत्ति दावी गर्नेछन्। उत्पत्तिको पुस्तक 13:10-11 लोतले आफ्नो आँखा उठाएर हेरे र इर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोहरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदम र गोमोरा सर्वनाश गर्न अघिको कुरा यो हो। यसै कारण लोतले इर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे। यसरी तिनीहरू छुटिए। लोतले कहाँ बसोबास गर्ने भनेर निर्णय गर्नु अघि परमेश्वरबाट बुद्धि खोजेनन्। उनले सदम शहर नजिकैको क्षेत्रमा पाल टाङ्ने छनौट गरे। उत्पत्तिको पुस्तक 13:13 सदमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरूद्धमा साह्रै पाप गर्थे। हामीलाई ठूलो खतरामा पार्ने निर्णयहरू गर्दा परमेश्वरलाई थाहा हुन्छ, तर उहाँले हाम्रो आफ्नै निर्णयहरू गर्ने स्वतन्त्र इच्छाको सम्मान गर्नुहुन्छ। लोतले कहाँ बस्ने भनेर निर्णय गर्नु अघि परमेश्वरमा भरोसा नगर्ने छनौट गरे। यो निर्णयले उनलाई लगभग आफ्नो ज्यान गुमाउनु पर्यो। उत्पत्तिको पुस्तक 13:14-17 लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब तेरो आँखा उठाएर त भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर। तैले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरो सन्तानलाई पृथ्वीको धूलो सरह बनाउनेछु, यहाँसम्म कि कसैले धूलो गर्न सक्छ भने तेरो सन्तान पनि गर्न सक्नेछ। उठ, तेरो देशको चाहेतिर जा, किनकि म त्यो तँलाई दिनेछु। प्रिय श्रोता, तपाईँ कुन उदाहरण पछ्याउन रोज्नुहुन्छ? लोतको उदाहरण, जसले परमेश्वरको बुद्धि खोज्ने छनौट गरेनन्, उनले आफ्नो कार्यको लागि ठूलो परिणाम भोगे? वा के तपाईँ अब्राहम जस्तै नम्र हुन रोज्नुहुन्छ र परमेश्वरमा भरोसा राख्नुहुन्छ? तपाईँले गर्ने छनौटहरूले तपाईँको भविष्य निर्धारण गर्नेछ, चाहे त्यो राम्रो होस् चाहे नराम्रो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: फेरि पनि हामी परमेश्वरको वचनसँगै तपाईहरूको सामु उपस्थित भएका छौं। आजको अध्ययनमा हामी एउटा अत्यन्त महत्वपूर्ण विषयमा प्रवेश गर्दैछौ, पवित्र आत्माको फल।
1: तै अघिल्लो अध्ययनमा हामीले शरीरको काम र पवित्र आत्मामा हिँड्ने जीवनको फरक बारे चाहिँ सिकिरहेका थियौं नि है। अनि आजको विषय सुन्दा मलाई लाग्छ अब परमेश्वरले हामी भित्र देख्न चाहनु भएको जीवन कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले सिकाउँछ जस्तो छ।
2: एकदमै सही कुरा भन्नुभयो भाइ तपाईँले। अघिल्लो अध्ययनमा हामीले देख्यौं शरीरले हामीलाई पापतिर लैजान्छ तर पवित्र आत्माले परमेश्वरतिर डोर्याउनुहुन्छ। आज हामी त्यो आत्मामा हिँड्ने मानिसको जीवनमा कस्ता फलहरू देखिन्छन् भन्ने कुराहरूलाई यो अध्ययनमा सिक्नेछौ।
1: दाइ एउटा कुरा, फल भन्ने शब्द आफैमा एकदमै गहिरो छ जस्तो मलाई लाग्छ। फल भनेको चाहिँ बाहिर देखिने कुरा हो नि होइन?
2: एउटा रुखलाई फलले चिनिन्छ, त्यसै गरी नै एउटा विश्वासीको जीवनलाई पनि उसको बोली, व्यवहार, प्रेम, धैर्यता, नम्रता र चरित्रले चिनाउनेछ। परमेश्वर हामीसँग केवल सेवा मात्र होइन फल पनि खोज्नुहुन्छ।
1: तर दाइ धेरै पटक हामी आफैलाई परिवर्तन गर्न प्रयास गर्छौ, अबदेखि म राम्रो बन्छु, रिस गर्दिन, प्रेम गर्छु भनेर निर्णय गर्छौ, तर फेरि उही गल्ती चाहिँ हाम्रो जीवनमा दोहोरिरहेको हुन्छ।
2: हो नि भाइ, त्यही नै आजको मुख्य शिक्षा हो। पवित्र आत्माको फल हाम्रो आफ्नै प्रयासले उत्पादन हुने कुरा होइन, यो त परमेश्वरको आत्माले हाम्रो जीवनभित्र काम गर्दा बिस्तारै उम्रने फल हो। हामीलाई येशू जस्तै बन्ने अभिनय गर्न बोलाइएको होइन, तर आफ्नो जीवन येशूलाई समर्पण गर्न बोलाइएको हो, ताकि उहाँ हाम्रो जीवन मार्फत जीवित हुन सकुन्।
1: एकदमै गहिरो कुरा र अद्भुत कुरा तपाईँले बताउनुभयो दाइ। यो कुरा त धेरै गहिरो रहेछ। हामी आफैले धार्मिक बन्न खोज्ने होइन, तर प्रभुलाई आफ्नो जीवन सुम्पने रहेछ।
2: अवश्य पनि भाइ। अनि आजको वचनले एउटा कुरा स्पष्ट बताउँछ, प्रेम बिना हामी केही पनि होइनौ। ज्ञान हुन सक्छ, सेवा हुन सक्छ, प्रतिभा हुन सक्छ, तर प्रेम छैन भने त्यो सबै कुरा अधुरो हुन्छ।
1: भनेपछि दाइ आजको अध्ययनमा हामी नम्रताको कुरा पनि सिक्छौं जस्तो मलाई लाग्यो। तर एउटा कुरा के छ भने आजकल नम्र मानिसलाई चाहिँ कमजोर ठानिने चलन छ समाजमा।
2: हो त भाइ, तर बाइबलको नम्रता कमजोरी होइन। नम्रता भनेको प्रभुको इच्छा पूरा गर्न आफूलाई झुकाउनु हो। येशु सबैभन्दा नम्र हुनुहुन्थ्यो, तर उहाँ कमजोर हुनुहुन्नथ्यो। उहाँले पिताको इच्छा पूरा गर्न आफ्नो जीवन समर्पण गर्नुभयो। त्यसैले यो कुरालाई मनमा राख्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: बाइबल अध्ययनको क्रममा आज हामी गलाती 3:6-10 पदबाट देख्नेछौ। मित्र, यो विश्वासद्वारा धर्मी ठहराइएको भागमा अब्राहमलाई उदाहरणको रूपमा प्रयोग गरे यो पत्रलाई महत्वपूर्ण र इन्कार्नलाई असम्भव बनाएको छ। त्यसपछि हागर र साराको रूपकको पछ्याउँदछ, जुनले हामीलाई 4 अध्यायको अन्त्यसम्म लैजान्छ। त्यसकारण अहिले हामी यस पुस्तकको केन्द्रमा आएका छौं, एकदम महत्वपूर्ण भाग जहाँ अब्राहम उदाहरण हुनेछन्। गलाती 3:6 भनिएको छ, जसरी अब्राहमले परमेश्वरमा विश्वास गरेथे र यो उनको निम्ति धार्मिकता गनिएको थियो। हा मित्र, यो पद उत्पत्ति 15:6 उद्धृत गरिएको छ, जुन अब्राहमको बारेमा छ, जहाँ भनिएको छ उत्पत्ति 15:6, अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। अनि यो पद रोमी 4:3 पनि उद्धृत छ। अब्राहमको जीवनको पहिलो भाग उनको विश्वासको जीवनबाट यो उदाहरण आउँदछ। विश्वासद्वारा धर्मी ठहराएको अब्राहम एक महान उदाहरण हुन्। पाउल अब्राहमलाई उसका पत्रहरू रोमी र गलातीमा उदाहरणको रूपमा प्रस्तुत गर्छन्। यो भन्न सकिँदैन कि अब्राहम व्यवस्थाद्वारा धर्मी ठहरिएका छन्, किनकि मूसाको व्यवस्था अब्राहम पछि करिब 400 वर्षसम्म दिएको थिएन। न यो नै भन्न सकिन्छ परमेश्वरले अब्राहमलाई खतनाका आज्ञा दिनभन्दा पहिले नै उनी खतनाद्वारा धर्मी ठहरिएका थिए। खतना एक चिन्ह र अब्राहमको विश्वासको प्रमाण मात्र थियो, जस्तो आज बप्तिस्मा विश्वासीहरूको एक चिन्ह र विश्वासको प्रमाण हो। न त खतना नै बप्तिस्माले हामीलाई उद्धार गर्न सक्छ, बचाउन सक्छ। वास्तवमा तिनीहरूले उद्धारको लागि केही पनि योगदान गर्दैन, तिनीहरू सिर्फ भित्र कार्यको बाहिरी प्रमाण मात्र हुन्। उत्पत्ति 15 अध्यायमा यसको घटनाको उल्लेख छ। अब्राहमको भतिज लूतलाई छुडाउनको लागि पूर्वका राजाहरूसँग उसको लड़ाई पछि कुनै पनि लूटका मालहरू लिन उनले सदोम र गमोराका राजाहरूबाट इन्कार गरे। परमेश्वर अब्राहम कहाँ देखा परेर लूटका माल नलिएर ठिक गरेकोमा निश्चित दिलाउँदै भन्नुभयो, म तिम्रो ढाल हुँ र तिम्रो अति ठूलो इनाम। अब्राहम व्यावहारिक प्रकारका व्यक्तित्व थिए र उनी चुपचाप नभएर परमेश्वरसँग बोल्न शुरू गरे। र मित्र, मलाई लाग्छ कि परमेश्वर हामीले त्यसो गरेको चाहनुहुन्छ। उसले भन्यो, मतलब अब्राहमले, मेरो छोरा छैन, तपाईँले भन्नुभयो कि मेरो छोरा हुनेछ। परमेश्वरले भन्नुभयो, म खुशी छु तिमीले त्यस कुरालाई अगाडि ल्यायौ। अब्राहम, म तिमीलाई केही भन्नको लागि प्रतीक्षा गर्दै आइरहेको छु। परमेश्वरले उसलाई पहिले भन्नुभएको थियो कि उसको सन्तान समुद्रको किनाराको बालुवा जस्तै अनगिन्ती हुनेछन् भनेर, र अहिले परमेश्वर उसको हातमा समात्नुहुन्छ र उसलाई भन्नुहुन्छ, आकाशतिर हेर, त्यो निश्चय नै रातको समय हुनुपर्छ। मलाई भनेका थिए, संसारको त्यो भागमा एउटा व्यक्तिको नाङ्गो आँखाले लगभग 5,000 ताराहरू देख्न सक्छ। 16 इन्चको टेलिस्कोप दूरबीनद्वारा तपाईँ 50,000 ताराहरू देख्न सक्नुहुन्छ। र मलाई थाहा छैन 100 इन्चका वा 200 इन्चको दूरबीन यानि टेलिस्कोपद्वारा कति देख्न सक्नुहुन्छ। मलाई लाग्दैन कुनै पनि दूरबीनले त्यस समयमा देखिएका सबै ताराहरूको ठिक संख्या दिन सक्छ। भावमा परमेश्वरले अब्राहमलाई भन्नुभयो, तिमी ताराको संख्या गर्न सक्दैनौ र न त तिम्रो सन्तानलाई गर्न नै सक्नेछौ। तपाईँलाई थाहा छ अब्राहमको उत्तर के थियो, अनि तिनले परमप्रभुमाथि विश्वास गरे, यो तिनको निम्ति धार्मिकता गनियो। उत्पत्ति 15:5 यो लेखिएको छ। प्रारम्भिकमा यो एक स्पष्ट छ, यसको मतलब शाब्दिक अर्थमा अब्राहमले परमेश्वरलाई आमेन भने, परमेश्वरले भने म यो गर्न गइरहेको छु, तब अब्राहमले भने आमेन, के यो तपाईँ र मेरो जीवनमा लागू छ? निश्चित रूपमा छ। परमेश्वर तपाईँ र मलाई भन्नुहुन्छ, मैले मेरो पुत्रलाई तिम्रो निम्ति दिए, यदि उहाँमाथि विश्वास गर्यो भने नष्ट हुने छैन। मित्र, अनन्त जीवन तपाईँ हासिल गर्नुहुनेछ। के तपाईँले यसको निम्ति आमेन भन्नुहुनेछ? के तपाईँ परमेश्वर विश्वास गर्नुहुन्छ? के तपाईँ उहाँको पुत्रलाई ग्रहण गर्नुहुनेछ? यदि तपाईँले गर्नुभयो भने तपाईँ विश्वासद्वारा धर्मी ठहरिनु भएको छ। यो नै अब्राहमले गरे। उसले परमेश्वरलाई विश्वास गरे र त्यसै समय परमेश्वरले उसलाई धर्मी ठहराउनु भयो। उसका कामहरूका कारण होइन मित्र, उसका कार्यहरू अपूर्ण थिए। परमेश्वरलाई बलि चढाउनको लागि उनी पूर्णता थिएनन्। पाउल यस विचारलाई अलिक पछि व्यक्त गर्नेछन्। यद्यपि त्यस समय अब्राहमसँग पूर्णता नभए तापनि पछिबाट उसको यो थियो, किनकि उसको विश्वास धार्मिकतामा गनिएको थियो। त्यो धार्मिकताको सिद्धान्त हो। अब्राहम परमेश्वरको अघि धर्मी उभिन्छन्। अर्को कुरा, अब्राहमले परमेश्वरलाई भन्यो, तपाईँले मेरो निम्ति जे बोल्नुभयो कि मेरो निम्ति लिखितमा दिनुहुन्छ, सायद तपाईँ भनिरहनु भएको छ, मैले उत्पत्तिको पुस्तकमा पढेको छु र त्यस्तो कुनै पनि कहीँ पनि त्यस्तो कुरा पढेको जस्तो लाग्दैन। यो उत्पत्ति 15 उल्लेखित छ। अब ध्यान दिनुहोस्, र उहाँले उनलाई भन्नुभयो, मतलब अब्राहमलाई, म उही परमेश्वर हुँ कि जसले तिमीलाई कल्दीहरूको उरबाट यो पृथ्वी अधिकार गर्नलाई ल्याए। उत्पत्ति 15:7 यो कुरा छ। अब्राहमको प्रति उत्तरलाई सुन्नुहोस्, ऊ परमेश्वरसँग फेरि बोल्छन्। अब्राहम ती सुपर पायोस अति नै महान धार्मिक सन्त मध्येका होइनन्। तर अब्राहमले भने, हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊ? उत्पत्ति 15:8 सोध्दछन्। अर्को शब्दमा यसलाई लिखितमा दिनुहोस्। परमेश्वरले अब्राहमलाई भने, तल अदालतको ढोकामा मसँग भित्र मिल र यसलाई म लिखितमा राख्नेछु। अहिले कसैले भन्ला, एक मिनट पर्खनुहोस्, यसले त्यो भन्दैन, तर मित्र, यसले यो भन्छ, र उहाँले उनलाई भन्नुभयो, मेरो निम्ति 1 3 सालको कोरली ल्याऊ, र 1 3 सालको पाठी, र 1 3 सालको भेडा, र 1 ढुकुर, र एउटा परेवाको बच्चा ल्याऊ। उत्पत्ति 15:9 यो भनिएको छ। त्यस प्रकारले तिनीहरूले त्यस समय आपसी सम्झौता, मतलब अनुबन्ध पत्र बनाउँथे। जेर्मिया पनि यस प्रकारले अनुबन्ध पत्र बनाएको देख्छौ। जर्मिया 38:18 यो कुरा हामी देख्छौ। हेर्नुहोस्, जब एक अनुबन्ध पत्र त्यस समयमा बनाइन्थ्यो, एक मानिस केही गर्नलाई सहमत हुन्थ्यो र अर्को मानिस पनि वापसमा आपसी सम्झौता, मतलब अनुबन्ध पत्र बनाउँथे। जेर्मिया पनि यस प्रकारले अनुबन्ध पत्र बनाएको

आधी एक भागमा र आधा अर्को भागमा राख्थे। त्यसपछि तिनीहरू हातहरू जोड्थे र दुई भागको बीचमा भएर हिँड्थे। त्यसले आपसी अनुबन्ध पत्रलाई सिलबन्दी गर्थ्यो, आपसी सम्झौतालाई सिलबन्दी गर्थ्यो। यो अदालतको अघि लेख्य प्रमाणिकको सामने गए जस्तै उही कुरा हुन्थ्यो। यसरी अब्राहमले बलिदान तयार गरेर प्रतीक्षा गरे। उसले पूरा दिन प्रतीक्षा गरे। चिल र गिद्धहरू ती मरेका पशु पंक्षीहरूमाथि झम्टन्दा अब्राहमले तिनीहरूलाई धपाउँथे। परमेश्वर अब्राहमसँग मिल्नलाई ढिलो भएको थियो। सूर्य अस्ताउँदासम्म उहाँ त्यहाँ आउनु भएन। उत्पत्ति 15:12 अध्यायमा भनिएको छ, सूर्य अस्ताउँदा अब्राहम मस्त निन्द्रामा परे र त्रास र घोर अन्धकारले तिनलाई छोप्यो। जब उसलाई अनुबन्ध पत्रमा यानि आपसी सम्झौता पत्रमा दस्तखत गर्न लागेका थिए, उसले परमेश्वरले अब्राहमलाई मस्त निन्द्रामा पार्नुभयो। यसको कारण यो हो कि अब्राहम परमेश्वरसँग त्यो दुई भागमा हुँदै दुई भागमा भएर हिँडेका छैनन्। अब्राहम कुनै कुरा प्रतिज्ञा गर्नु पर्दैन, परमेश्वर प्रतिज्ञा गरिरहनुहुन्छ र परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ। र त्यो पूरा हुन आयो कि सूर्य अस्ताएपछि जब अन्धारो भयो तब मासुका टुक्राहरूका बीचबाट धुवा आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राको छिरि गयो। 17:17 भनिएको छ, उत्पत्ति 15:17। हेर्नुहोस् त, परमेश्वर एकलै ती दुई भागहरूको बीचबाट भएर जानुभयो, किनकि परमेश्वरले करार बाँध्नु भएको थियो र अब्राहमको भाग सिर्फ परमेश्वरमा विश्वास गर्नु थियो। यदि करार अब्राहमको इमानदारीतामा विश्वास योग्यतामा निर्भर हुने भए सायद उसको भनाईको अनुसार उसको प्रार्थना प्रत्येक रातको हुनै पर्ने। तर एक रात छुटिएमा उसको प्रतिज्ञा राम्रो हुने थिएन, पूरा हुने थिएन। त्यसकारण परमेश्वरले नै सबै प्रतिज्ञाहरू करारहरू गर्नुभयो र करार परमेश्वरको विश्वास योग्यतामा आश्रित रहेको थियो। मित्र, 2000 वर्ष पहिले येशु ख्रिस्ट क्रुसमाथि तपाईँ र मेरो पापको मूल्य चुकाउनलाई जानुभयो। परमेश्वर तपाईँलाई आफ्नो उद्धार पाउनलाई केही कुरा गर्न भनिरहनु भएको छैन, बरु उहाँको पुत्र जो तपाईँको लागि मर्नुभयो उसमाथि विश्वास गर्नलाई भनिरहनु भएको छ। उहाँ अनुबन्ध पत्र बनाउनुहुन्छ। उहाँ एक हुनुहुन्छ जो प्रतिज्ञा यानि करार गर्नुहुन्छ र उहाँ तपाईँलाई उद्धार गर्नुहुन्छ। मित्र, त्यही हो नयाँ अनुबन्ध पत्र, सम्झौता पत्र। पुरानो करार उहाँले अब्राहमसित बनाउनुभयो। अब्राहमले परमेश्वरमाथि विश्वास गरे, उसले परमेश्वरलाई आमेन भने, अब्राहमले विश्वास गरे र यो उसको निम्ति धार्मिकता गनियो। परमेश्वर अझै पनि उहाँमाथि विश्वास गर्नलाई भनिरहनु भएको छ। तपाईँको भरोसा विश्वास उहाँमाथि राख्नुहोस् र तपाईँ उद्धार पाउनुहुनेछ। कस्तो महिमित तस्विर हामीसँग छ यहाँ। आगे 7:7 भनिएको छ, यसकारण तिमीहरूले यो जान कि जो जो विश्वासमा छन् तिनीहरू नै अब्राहमका सन्तान हुन्। परमेश्वरले अब्राहमलाई व्यवस्था दिनभन्दा कहिले पहिले नै यो गरिसक्नु भएको थियो। परमेश्वरले अब्राहमसँग करार अब्राहमको राम्रो कार्यको कारण बाँध्नु भएको थिएन। उहाँले अब्राहमलाई भन्नुभयो, म यो तिम्रो निम्ति गर्नेछु यदि तिमीले ममाथि विश्वास गर्छौ भने। अब्राहमले भने, म तपाईँमा विश्वास गर्छु। परमेश्वर तपाईँको विश्वास एक दृढ जगमा बसालिएको चाहनुहुन्छ। तर मेरो मित्र, यदि परमेश्वरमा आउनुभयो भने तपाईँ उहाँमा विश्वासद्वारा आउनुहोस्। उहाँ तपाईँको हृदयको ढोकासम्म आइसक्नु भएको छ। उहाँ अरू अघि आउन सक्नुहुन्न। उहाँ ढोकालाई तोड्नुहुन्न, जबरजस्ती उहाँ ढकढकाउनुहुन्छ र भन्नुहुन्छ, प्रकाश 3:20, हेर म ढोकामा उभिएर घचघचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यससँग भोज खानेछु र त्यसले मसँग खानेछ।

0: मित्र, श्री विश्वासद्वारा तपाईँ त्यस ढोका खोल्न सक्नुहुनेछ। तपाईँ र म जब ख्रिस्टलाई हाम्रो मुक्तिदाताको रूपमा विश्वास गर्छौ, हामी बाँच्छौ, उद्धार पाउँछौ। ठिक त्यसरी नै अब्राहम विश्वासद्वारा बाँचेका थिए, उद्धार पाएका थिए। आगे आठ पदमा भनिएको छ, परमेश्वरले अन्य जातिहरूलाई विश्वासैबाट धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहमलाई अघिबाटै तहमा नै सबै जातिहरूले आशिष पाउनेछन् भन्ने शुभ समाचार सुनायो भनिएको छ। औ परमेश्वरले अन्य जातिलाई विश्वासद्वारा धर्मी ठहराउने छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै पहिले अब्राहमलाई प्रचार गरियो। अब्राहमको लागि काम बिनाको विश्वास नै पर्याप्त थियो भने किन हामी अरू भिन्नै कुराको इच्छा राख्ने, जबकि आशिष अब्राहमको व्यवस्थाको कार्यद्वारा थिएन तर विश्वासद्वारा थियो भने किन हामी विश्वासबाट व्यवस्थामा फर्किने? परमेश्वरले सुसमाचार अब्राहमलाई प्रचार गर्नुभयो, त्यो उहाँले कहिले गर्नुभयो? पहिलो उदाहरण पाउले हामीलाई अब्राहमको विश्वासको जीवनद्वारा दिएका थिए। यहाँ अब्राहमको विश्वासको जीवनको अन्ततिरको घटनाको उल्लेख छ, जुन उत्पत्ति 22 अध्यायमा रेकर्ड गरिएको छ। यो अब्राहमले इसाकलाई बेदीमा बलिदान चढाएपछि थियो। म भन्छु, ऊ आफ्नो बलिदान चलाउन लागेका मात्र थिए, परमेश्वरले उसलाई रोक्नुभयो। परमेश्वरले जान्नुभयो कि अब्राहमले वास्तवमा यसलाई पूरा गर्ने थिए। उसले यो कुराको प्रमाणित गरे कि उससँग परमेश्वरमा विश्वास थियो। त्यस कुरालाई विश्वास गर्दै कि परमेश्वरले इसाकलाई फेरि मृत्युबाट उठाउन सक्नुहुन्थ्यो, मृत्युबाट जीवित बनाउन सक्नुहुन्थ्यो। अब्राहमको विश्वासको कार्यमा परमेश्वरको प्रतिउत्तरको ध्यान दिनुहोस्। उत्पत्ति 22 अध्यायको 15-18 पदमा भनिएको छ, अनि परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गीयबाट अब्राहमलाई हपारेर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु किनकि तैले यो काम गरेस्, औ तेरो छोरो अर्थात तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय तँलाई आशिष दिनेछु, तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवा सरा तो ल्याउनेछु, औ तेरो सन्तानले आफ्ना शत्रुहरूका सरहरू कब्जा गर्नेछ, तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैले मेरो वचन पालन गरिस। निश्चित रूपमा यस समय परमेश्वरले अब्राहमलाई सुसमाचार प्रचार गर्नुभयो, किनकि इसाकको बलिदान ख्रिष्टको बलिदानको एक उत्तम तस्वीर हो। यद्यपि परमेश्वरले अब्राहमको पुत्रलाई छोडिदिनुभयो, तर परमेश्वरले आफ्नै पुत्र येशूलाई छोडिदिनु भएन, तर हामी सबैको निम्ति उहाँलाई अर्पण गरिदिनुभयो। परमेश्वर अब्राहमको जीवनद्वारा एक महत्वपूर्ण बात हामीलाई बताउन चाहनुहुन्छ, त्यो हो उसले परमेश्वरको आज्ञालाई माने। जब परमेश्वरले आज्ञा गरे, अब्राहम उसको पुत्रलाई बलिदान गर्न तयार थिए, अनि जब परमेश्वरले रोक्न भन्नुभयो, उसले हात बढाउन बाट आफ्नो हातलाई झिके। उसले पुष्टि गरे आफ्नो कार्यद्वारा कि उसको परमेश्वरमाथि विश्वास थियो। फेरि उसले परमेश्वरमा विश्वास गरे र यो उसको निम्ति धार्मिकता गनियो। यो हेर्नु महत्वपूर्ण छ कि विश्वासले कार्यतिर अगुवाई गर्छ, जस्तो यो अब्राहमको जीवनमा भएथ्यो। परमेश्वर हाम्रो हृदय देख्नुहुन्छ, उहाँ जान्नुहुन्छ हामी ख्रिस्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं वा गर्दैनौ। उहाँ जान्नुहुन्छ हामी सच्चा हौं वा होइनौ। मण्डलीका सदस्य किन सच्चा नहुने? तपाईं मानिसलाई मण्डलीमा मूर्ख बनाउन सक्नुहुन्छ र छिमेकीलाई मूर्ख बनाएर आफैलाई भक्त बनाई आत्मिकी बनाई अघि राख्न सक्नुहुन्छ, तर यथार्थ किन नहुने? तपाईँ बहाना मान्नु पर्दैन, तपाईँ यथार्थ बन्नुहोस् र ख्रिस्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस्, अनि जीवित सक्रिय विश्वासले कार्य पैदा गर्दछ। अर्को शब्दमा, हामी कुनै धर्म कर्मले उद्धार पाउँदैनौ, तर ख्रिष्टमा विश्वासद्वारा मात्र उद्धार पाउँछौ। जब हाम्रो प्रभुमा सच्चा विश्वास हुन्छ तब यसले कार्यतिर डोर्याउँछ वा अर्को शब्दमा हाम्रो जीवनबाट असल कार्यहरू निस्कन थाल्छ सत्य विश्वासीको विश्वासको परिणाम स्वरूप। आगे पद नौमा भनिएको छ, नौ पदमा यस प्रकार भनिएको छ, यसै कारणले जो जो विश्वासका छन् तिनीहरूले विश्वासी अब्राहमसँगै आशिष पाएका छन्। मतलब विश्वासी अब्राहम, परमेश्वर आज पनि उही आधारमा पापीलाई बचाउन उद्धार गर्नुहुन्छ जुन आधारमा अब्राहमलाई उद्धार गर्नुभयो। परमेश्वरले पापीको विश्वासको माग गर्नुहुन्छ। परमेश्वरले अब्राहमलाई विश्वास गर्न भन्नुभयो ताकि उहाँले तिनको निम्ति निश्चित कुरा गर्न सक्नुहुनेछ। परमेश्वर तपाईं र मलाई यही कुरामा विश्वास गर्न भन्नुहुन्छ जो निश्चित कार्य उहाँको आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो निम्ति मर्न दिनु भएर पहिले गरिसक्नु भएको छ। विश्वास कार्यप्रणाली हो जसद्वारा मानिस आज उद्धार पाउँछ। आगे 10 पदमा भनिएको छ, किनकि व्यवस्थाका कर्मकाहरू जति सबै श्रापित छन्, किनभने व्यवस्थाका पुस्तकमा लेखिएको गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ भन्ने लेखिएको छ। यहाँ महत्वपूर्ण शब्द निरन्तर हो। म अनुदान गर्न इच्छुक छु। हुनसक्छ तपाईँको जीवनमा कुनै दिन थियो होला जब तपाईलाई धेरै खुशी लाग्यो, जब तपाई अति नै आनन्दित जीवन जिइरहनु भएको थियो। सायद यसो भन्नुभयो होला, त्यस बेला सबै कुरा ठिक प्रकारले अघि बढ़िरहेको छ, ठिकठाक छ। त्यस दिनमा तपाईँ परमेश्वरसँग हिँड्नुभयो र तपाईँको निम्ति कुनै पनि ठोकर भएन। तब तपाईँ भन्नुहुन्छ, किनकि मैले त्यो गरे र परमेश्वरले मलाई उद्धार गर्नुभयो। ध्यान दिनुहोस्, यो पदले के भन्छ? व्यवस्थाका पुस्तकमा लेखिएका गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ। त्यसको बारेमा नि के तपाईँ दिन रात व्यवस्थालाई पालन गर्न सक्नुहुन्छ? 24 घण्टा दिनमा, हप्तामा 7 दिन, विचारमा, शब्दमा र कार्यमा व्यवस्थाको पालन गर्नुहुन्छ? यदि तपाईँ मानव हुनुहुन्छ भने कहीँ न कहीँ तपाईँ चुक्नुहुन्छ। सबै समय तपाईँ सफलताको शिखरमा हिँड्नुहुने छैन। मेरो मित्र, जब तपाईँ चुक्नुहुनेछ, तपाईँलाई व्यवस्थाले सिर्फ दोषी मात्र बनाउन सक्नेछ, निन्दा मात्र गर्नेछ। यदि तपाईँ आफूलाई व्यवस्थाको अन्तर्गत राख्न गइरहनु भएको छ र तपाईँका राम्रा दिनहरूको निम्ति इनाम पाउनुहुने छैन। मानव मैले 20 साल भारतको वा नेपालको व्यवस्थालाई पूर्ण रूपमा पालन गरे, त्यसपछि म मेरो घरमा कोही सरकारी अधिकारीलाई मैले व्यवस्था पालन गरेकोले पदक तकमा लिएर आउँछ भनी पर्खी बस्छु। मित्र, मैले व्यवस्था पालन गरे ता पनि तकमा पदक पाउँदिन, मेडल पाउँदिन। 20 वर्ष मैले व्यवस्था पालन गरे, त्यसपछि चोर्नु गए वा कुनै क्षेत्रमा व्यवस्थालाई तोडे भने बरु म गिरफ्तार हुनेछु। हेर्नुहोस्, व्यवस्था तपाईँलाई इनाम दिने छैन, यसले तपाईँलाई जीवन दिने छैन। व्यवस्थाले तपाईँलाई दण्डित गर्नेछ, निन्दा गर्नेछ। मेरो मित्र, ख्रिष्टमा विश्वासले मात्र तपाईँलाई केही दिन्छ, यसले तपाईँलाई जीवन दिनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले हामीलाई धेरै कुराहरू सिकाएको छ। तीमध्ये पनि विशेष गरी एउटा कुरा के छ भने, फल आफैले टाँस्ने कुरा अथवा आफैले फलाउने कुरा होइन रहेछ, तर त्यो त भित्रको जीवनबाट निस्कने कुरा रहेछ।
2: हो त भाइ, तपाईँले एकदमै ठिक कुरा भन्नुभयो। यदि हाम्रो जीवन साँच्चैकै ख्रिष्टसँग जोडिएको छ भने पवित्र आत्माले हाम्रो जीवनमा फल उत्पन्न गर्नुहुन्छ। प्रेम, आनन्द, शान्ति, धैर्यता, यी केवल शब्द होइनन्, यी त परिवर्तन भएको जीवनका चिन्हहरू हुन्।
1: साँच्चै नै दाई, र आज हामीले अर्को एउटा महत्वपूर्ण कुरा के पनि सिकेका छौं भने, हामीलाई यीशुको नक्कल गरेर बाँच्न बोलाइएका होइन रहेछ, तर येशूलाई हामीभित्र चाहिँ बाँच्न दिन बोलाइएको रहेछ।
2: आमेन। जब हामी आफ्नो अहंकार, इच्छा र स्वार्थ प्रभुको सामान्य सुम्पन्छौ, तब उहाँले हाम्रो जीवन परिवर्तन गर्न थाल्नुहुन्छ अनि विस्तारै मानिसहरूले हाम्रो बोलीमा, व्यवहारमा, प्रतिक्रियामा, धैर्यतामा ख्रिस्टलाई देख्न थाल्छन्।
1: तर दाई एउटा कुरा के पनि छ भने, कहिलेकाहीँ हामी बाहिरबाट धेरै राम्रो देखिन खोज्छौ तर भित्र प्रेम, शान्ति र नम्रता हुँदैन।
2: हो त भाइ, त्यो नै धेरै ठूलो चुनौती हो। परमेश्वर बाहिरी रूप मात्र होइन हृदयको अवस्था हेर्नुहुन्छ। त्यसैले आज हामी सबैले आफैलाई सोध्नुपर्छ, मेरो जीवनमा पवित्र आत्माको फल बढ़िरहेको छ त, कि अझै रिस, घमण्ड, ईर्ष्या र स्वार्थले ठाउँ ओगटिरहेको छ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको वचनले हामीलाई एउटा सुन्दर निमन्त्रणा दिएको छ, आत्मामा हिँडौ, प्रभुसँग नजिक बनौ अनि उहाँलाई हाम्रो जीवन परिवर्तन गर्न दिऊ।
2: अनि याद राखौ, प्रेम बिना हामी केही पनि होइनौ। नम्रता कमजोरी होइन, यो त प्रभुको इच्छा पूरा गर्न तयार भएको हृदय हो। जब हामी प्रभुको इच्छामा झुक्छौ, तब उहाँको महिमा हाम्रो जीवनमा प्रकट हुन्छ।
1: हजुर, साँच्चै नै हो। र आजको अध्ययनबाट तपाईँहरूले के सिक्नुभयो? परमेश्वरले तपाईँको हृदयमा के बोल्नुभयो? कृपया हामीलाई सम्पर्क गरेर आफ्नो विचार र आशिषहरू साझा गर्नुहोस्।
2: हजुर, तपाईँहरूको सन्देश, गवाही र प्रार्थनाले हामीलाई धेरै उत्साह दिन्छ। तपाईँहरूका आशिषहरू नै हाम्रो निम्ति हौसला बनेका छन्। हामी तपाईँहरूको प्रतिक्रियाहरू सुन्न चाहन्छौ, ताकि हामी पनि तपाईँहरूको जीवनमा परमेश्वरले गर्नुभएको कामबाट आशिषित हुन सकौ।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, संसार पापको अन्धकारमा रुमलिरहेको छ। स्वार्थी मनसायले प्रेरित यी कष्टकर समयमा के हामी अदृश्य भोलि वा भविष्य प्रति असल कुराको आशा गर्न सक्छौ त? पवित्र धर्मशास्त्र पुस्तक बाइबलको पहिलो पत्रुसको एक अध्यायको तीन पदले हामीलाई प्रभु येशू ख्रीष्टको तपाई र म प्रतिको प्रेम स्वरूप र पिता परमेश्वरको मानव प्रतिको महान कृपामा दिइएको ख्रीष्ट येशू प्रभुमा विश्वास गर्नेहरू जीवित आशाको जीवन जिउन नयाँ गरी आत्मिकतामा जिउनेछन् भनी हामीलाई बताउँदछ। स्वागत छ रेडियो प्रस्तुति नयाँ आशामा। अबको केही क्षणमा यहाँहरूले पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आत्मिक वचन सुन्न सक्नुहुनेछ। तर त्यो भन्दा पहिले एउटा ख्रिस्टीय भजन

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। जीवनका विभिन्न प्रश्नहरू र खोजीहरूको जवाफ पाउने हेतु हामी सत्यको खोजी नामक अध्ययन श्रृंखलामा अहिले छौं र अहिले नयाँ एउटा विषयलाई हामी लिनेछौ। श्रोता मित्रहरू, आज पनि सदाझैं परमेश्वरबाट बुद्धि र ज्ञानको निम्ति निवेदन गर्दै प्रार्थना गरेर यो अध्ययनलाई अगाडि बढाउनेछौ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं आजको समयको निम्ति। तपाईँ कृपालु परमेश्वरको चरणमा हामी आउँदछौं किनभने तपाईँले हामीलाई जीवन दिनुभयो र तपाईँले नै जीवन सम्वर्धन गर्नु पनि हुन्छ। हे सृष्टिकर्ता, हे पालनकर्ता, हे उद्धारकर्ता परमेश्वर, तपाईँको चरणमा हामी आउँदछौं। तपाईँ एक दिन सारा संसारको न्याय गर्न आउनुहुनेछ। त्यो न्यायमा खरो उत्रिनको लागि हामीलाई सही जीवन बिताउन मदद गर्नुहोस् भनेर हामी विन्ती गर्छौं। पिता परमेश्वर, तपाईँको चरणमा हामी आउँदछौं यस वखत। यो संसारमा शान्ति होस्, यो संसारमा प्रेमले बास गरोस्, विभिन्न दुःख कष्टमा परेका मानिसहरूको साथमा तपाईँ हुनुहोस् भनेर हाम्रो देशलाई तपाईँले विकास, स्थिरता र प्रेममा सत्यतामा अगाडि बढाइदिनुहोस् भने विन्ती गर्छौं। र हाम्रो प्रिय श्रोताहरूको यदि कुनै शारीरिक समस्याहरू छन् भने, अप्ठ्याराहरू छन् भने, ती अप्ठ्याराहरूबाट उहाँहरूलाई छुटकारा दिनुहोस्, पार लगाउनुहोस् भने विन्ती गर्छौं। र यो अध्ययनको समयमा तपाईँ हाम्रो साथमा भएर हाम्रो गुरू बनिदिएर हामीलाई सिकाउनुहोस् तपाईँको पवित्र आत्माद्वारा भनेर विन्ती गर्छौं प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, जीवनसँग सम्बन्धित विभिन्न प्रश्नहरूको जवाफको खोजी, विभिन्न सत्यताहरूको खोजी गर्दै गर्ने क्रममा हामीले परमेश्वरको अस्तित्व, परमेश्वरको प्रेम, परमेश्वरको न्याय, परमेश्वरको योजनाको बारेमा अध्ययन गरिसक्यौं। यसै सिलसिलामा आज हामी दानीपनाबाट हुने आत्मिक वृद्धिको रहस्यलाई अध्ययन गर्नेछौ। मान्छेले अरूलाई दिएर कसरी ऊ आफैले प्राप्त गर्ने रहेछ अझ ज्यादा। अनि श्रोता मित्रहरू, मान्छेले सेवा गर्दाखेरि कसरी शान्ति पाउने रहेछ, आनन्द पाउने रहेछ भन्ने विषयलाई पनि हेर्नेछौ। सत्यको खोजी नामक अध्ययन श्रृंखलाको अबको केही समय हामी कसरी बाँडचुँड गर्ने, सिकाउने, दया गर्ने, सिकाउने भन्दाखेरि असल कुरा सिकाउने र स्वार्थपनाको विपरीत दानीपनाबाट हाम्रो जीवनमा हुने आत्मिक वृद्धिपनाको बारेमा अध्ययन गर्नेछौ। परमेश्वरको वचन पवित्र धर्मशास्त्र पुस्तक बाइबललाई हामीले ध्यानपूर्वक नियाल्यौं भने यसले हरेक असल कुराहरू मानिसले आफूमा सीमित नराखी ठूलो छाती देखाएर बाँडे भने वा बाँड्यो भने यसले दिने मानिसलाई आत्मिक वृद्धिपनाको पाइलामा अग्रसर गराउन भूमिका खेलिरहेको छ भनेर विभिन्न स्थानहरूमा वा पदहरूमा उल्लेख गरेको हामी पाउँदछौ। संसारमा मानिसहरू अधिकांश समय कसरी हुन्छ, धेरै भन्दा धेरै धन, मान, ओहदा, शक्ति आदि इत्यादि प्राप्त गर्न सकिन्छ भनेर तल्लीन भइरहेका हुन्छन्। तर त्यसको विपरीत परमेश्वरले आफ्नो वचनमा लोभपूर्ण लालची बानीले अन्तमा दुःखद अवस्था लिएर आउँछ भनेर खबरदारी पनि गर्दछ। एउटा प्रख्यात उखान नै छ श्रोता मित्रहरू, लोभले थोरै लाभ तर त्यो थोरै लाभले धेरै विलाप भनेर। तसर्थ हामी आफूले सिकेको जानेको असल कुरा अरूलाई सुनाउने, सिकाउने देखि आफूसँग भएको असल थोक आवश्यकतामा र अभावमा परेकाहरूसँग बाँड्नेदेखि परमप्रभुको सेवा आफ्नो सम्पूर्ण समय, हृदय र स्रोतहरूद्वारा गर्दा आउने वा पाइने आनन्दको बारेमा परमेश्वरको वचनले स्पष्ट साथ लिनुभन्दा दिनु अझ असल हो, लिनुमा भन्दा दिनुमा ज्यादा आनन्द छ भनी बताउँदछ भनेर उदाहरणको लागि हामी प्रेरितको 20 अध्यायको 35 पनि हेर्न सक्छौ। श्रोता मित्र, मध्य जापान स्थित आफ्नो छिमेकी श्री कोमोरी को फराकिलो घरमा ल्यारी नामक एक व्यक्ति साथीभाइ र अन्य पाहुनासँग बसेर रमाइलो गफ गाफ, जापानी चिया र मिष्ठान्नहरूको स्वाद लिँदै थिए। भेटघाटको यो समयमा उनी आफ्ना जापानी मित्र श्री कोमोरीको पाहुना बनेका थिए। अहिले ल्यारी यो रमाइलो गफगाफ र खानपानको बीचमा तब छक्क परे जब उनलाई निम्त्याउने उनका छिमेकी जापानी मित्र कोमोरी र अन्य पाहुनाहरूले आआफ्ना ससाना झोलाबाट हाते बाइबल निकालेर उनीहरूले बोलाएका उनीहरूका पाहुना मित्र ल्यारीलाई अब हामीलाई परमेश्वरको वचनबाट केही सिकाऊ र अध्ययन गराऊ भनी आग्रह गरे। अचानकै गरिएको यो आग्रहबाट ल्यारीलाई एकदमै अनौठो र अप्ठ्यारो पनि लाग्यो यो क्षण, किनभने उनी त यो भेटघाट खानपान र रमाइलो गफगाफको लागि होला र आफूलाई त्यहाँ निमन्त्रणा दिएको एउटा रमाइलो जमघटको लागि होला भनेर सोचिरहेका थिए। बिना कुनै तयारी उनी यहाँ उपस्थित भएका थिए र उनलाई निकै अप्ठ्यारो लागिरहेको थियो। र खास कुरा चाहिँ के रहेछ भने ल्यारीका जापानी छिमेकी मित्रहरूलाई उनीहरूले कहीँ कतै ल्यारीको विगतको बारेमा सुनेका रहेछ। ल्यारीले विगतको समयमा विभिन्न बाइबल कलेजहरूमा अध्यापन गराएको कुरो थाहा पाएका रहेछ उनीहरूले, र उनीहरूले एक आपसमा के सल्लाह गरेका रहेछन् भने यसो भेटघाटको समय मिलाऊ र ल्यारीलाई पनि बोलाऊ र ल्यारीबाट हामी परमेश्वरको वचनबाट केही कुरा सिकौं भनेर उनीहरूले योजना बनाएका रहेछन्। भेटघाटको समयको सही सदुपयोग गर्ने गरेर महत्वपूर्ण कुराहरू पनि सिकौं परमेश्वरको वचनबाट भन्ने मनसायको साथ यो छोटो मिठो भेटको जमर्को उनीहरूले गरेका थिए, तयारी गरेका थिए भनौं। तर ल्यारीको भने आफ्नै अर्को समस्या रहेछ, र त्यो के भने उनलाई बाइबलको थुप्रै पाठहरू कथाहरू थाहा भए तापनि र थुप्रै वचनसँग सम्बन्धित स्कूलहरूमा उनले अध्यापन वा पढाए पनि उनको आफ्नै जीवन चाहिँ परमेश्वर सम्मत नभइकन संसारको रंगी चंगीपूर्ण भागदौडपूर्ण स्वार्थको दलदलमा भासिसकेको रहेछ। उनी अरूलाई पढाउने सिलसिलामा आफै चाहिँ अप्रिय जीवनयापन गरिरहेका रहेछन्, जसले गर्दा उनले यस्तो असल सेवाको काम छोडिदिएका थिए र उनी आफै पनि प्रभुबाट टाढा भई जीवन जिउन खोजिरहेका थिए। र उनलाई आफ्नो जीवन निकै धेरै पापको अनैतिकताको दलदलमा फसेको भन्ने पनि थाहा थियो, जसले ऊ स्वयंलाई बेला बखत निकै पिरोल्ने पनि गर्दथ्यो। तर आज अनायासै र नसोचिएको समयमा गरिएको यो आग्रहले उनलाई के गरौं के नगरौं भन्ने स्थितिमा पारिदिएको थियो। उनका छिमेकी र साथीहरू उसको मुखबाट परमेश्वरको वचन सुन्न तमतयार भई पर्खिरहेका थिए, तर ल्यारी चाहिँ मनमनै आकुल व्याकुल भइरहेका थिए। तसर्थ ल्यारीले आफ्नो चिन्तामा यो स्थितिमा आफ्नो अप्ठ्यारोमा उनलाई के बोल्ने भनेर बुद्धि र ज्ञान परमेश्वरसँग माग्दै मनमनै लुकाको सुसमाचारीय पुस्तकको 12 अध्यायको 12 उल्लेखित प्रतिज्ञालाई दावी गर्दै प्रार्थना गरे र त्यही पुस्तकको 15 अध्यायको 11 31 उल्लेखित उडन्ता पुत्रको कथा उनीहरूलाई पढाउन लागे। तर जसै उनी यो कथा उनीहरूलाई पढाउँदै थिए, आफ्नो छिमेकीहरूलाई त्यस कथाको उडन्ता पुत्रको हरेक गलत आचरण उनको आफ्नै आचरण हो भन्ने आभास उनलाई हुँदै गइरहेको थियो। जीवनमा पहिलो पटक ल्यारीलाई परमप्रभुले उनलाई कति धेरै प्रेम गर्नुहुँदो रहेछ भनेर थाहा भयो र त्यो रात उनले परमेश्वरसँग आफ्नो पाप स्वीकार गर्दै पश्चाताप गर्दै उहाँको हात र अगुवाईमा आफूलाई सुम्पे। परमप्रभुको सुसमाचार अरूलाई सिकाउने क्रममा बाँड्ने क्रममा ल्यारीले आफै परमप्रभुलाई भेट गर्न पुगेका थिए। श्रोता मित्रहरू, सुसमाचार परमेश्वरको प्रेमको वाणी अरूलाई बाँड्ने क्रममा परमेश्वर प्रेम हुनुहुन्छ भनेर अरूलाई सिकाउँदा सिकाउँदै ल्यारी आफै अचम्मको तरिकाले आफूभित्र उनले आत्मिक चेतनाको वृद्धि भएको आभास पाएका थिए। तपाईँको जीवनमा कैयौं पटक, मेरो जीवनमा कैयौं पटक परमेश्वरले अचम्मको काम गर्नुभएको छ। श्रोता मित्रहरू, अप्ठ्यारो परेको हुन्छ हामीलाई अनि हामी परमेश्वर कहाँ पुग्छौ। हामीलाई थाहा छ, विगतमा हामीले परमेश्वरलाई धोका दियौं, परमेश्वरले जे असल बाटो देखाउनु भएको थियो त्यसको विपरीत हामी संसारको लहलयमा लाग्यौं, आफ्नै स्वार्थ पूरा गर्न हामी लाग्यौं। तर जब आपत आउँदाखेरि, कहीँ टेक्ने ठाउँ नहुँदाखेरि हामीले परमेश्वरलाई पुकारा गर्यौं अनि हामीलाई थाहा छ परमेश्वरले हामीलाई छुटकारा दिनुभयो। तर त्यो क्रम सिधेपछि, हाम्रो समस्या हल भएपछि हामी आफ्नै मनपरि गर्दै हिँड्यौं। हामीलाई थाहा छ हाम्रो जीवनमा हामीले यस्तो नराम्रो व्यवहार गरेका छौं भनेर। जब परमेश्वरसँग हिँड्ने हरेक क्षणको कुरा आउँदाखेरि अनि हाम्रो समस्या तरेर गएपछि हामीले आफ्नो सजिलो घेराबाट निक्लिन चाहेनौं। मेरो परिवार, मेरो व्यवसाय, मेरो मान, मेरो सम्मान भन्ने कुरामा हामी अड्केर रह्यौं अनि हामीले यो संसारको थोकहरूलाई समातेर राख्दाखेरि स्वर्गीय थोकलाई छोडिदियौं। श्रोता मित्रहरू, तर परमेश्वर बारम्बार हामीसँग बोल्नुहुन्छ। सानो छोटो प्रवचन मार्फत, तपाईँको जीवनको अनुभव मार्फत, अनायासै कहिलेकाहीँ तपाईँलाई परमेश्वरको सम्झना आउँछ, मैले प्रार्थना गर्नुपर्छ भनेर। यसको मतलब परमेश्वरले तपाईँलाई त्याग्नु भएको छैन। परमेश्वर चाहनुहुन्छ तपाईँ पूरा हृदयले फर्कनुहोस् परमेश्वरसँग। ल्यारी अरूलाई परमेश्वरको वचन सुनाउँदा आफै परिवर्तन भएको थियो। आज तपाईँको कामको क्रममा, आज तपाईँको वचन अध्ययनको क्रममा यो मेरो प्रार्थना रहेको छ कि ल्यारी जस्तै हामी पनि असल रूपमा परिवर्तन हुन सकेका हौं। परमेश्वर तपाईँ र मेरो हृदयमा आएर बास गर्न चाहनुहुन्छ अनि हामीबाट प्रेम प्रस्फुटित गर्न चाहनुहुन्छ। यो समय तपाईँको हो श्रोता मित्रहरू, परमेश्वरलाई स्वागत गर्नु, आफ्नो जीवनमा परमेश्वरलाई एक मौका दिनुहोस्। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall@yahoo.com वा पोस्ट बक्स नम्बर 12950-12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808-233-26 नम्बर फेरि एकपटक 9808-233-26 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन त यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड,
3: कोरस नम्बर 142।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: मित्र, सबै ख्रिस्टियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक ख्रिस्टियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौ। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ। प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: यहुदीहरूका सम्बन्धमा प्रमुख शासन गर्ने सम्मेलनलाई के भनिन्थ्यो? कृपया मलाई यससँग सम्बन्धित केही कुरा बताइदिनुहोस्।
2: मित्र, यहुदीहरूका सम्बन्धमा प्रमुख शासन गर्ने सम्मेलनलाई महासभा भनिन्थ्यो। त्यसका अध्यक्ष यहुदी प्रधान पुजारी हुन्थे। रोमी साम्राज्यको समयमा महासभाले यहुदी जातिका सबै स्थानीय र धर्म सम्बन्धी कुराहरूमा पूरा अधिकार चलाउँथ्यो। त्यस महासभाले रोमीहरूका विरूद्धमा केही गर्न पाउँदैनथ्यो। यहुदीहरूसँग मृत्युदण्ड दिने अधिकार पनि थिएन। त्यसैले यसो यहुदीहरूका हातबाट होइन, तर रोमी बडा हाकिमको आज्ञा अनुसार रोमी सिपाहीहरूका हातबाट क्रुसमा टाँगिएर मारिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो। महासभामा 70 सदस्य हुन्थे। तिनीहरू यहुदीहरूका मुख्य अगुवा र धर्मगुरूहरूमध्येबाट छानिएका हुन्थे।
1: त्यसो भए कृपया मलाई अब रोमी साम्राज्यको विषयमा पनि बताइदिनुहोस् न।
2: रोमी साम्राज्य ईसापूर्व 31 स्थापित भएको थियो र 400 वर्षसम्म रह्यो। येशु ख्रिस्ट यस संसारमा मानिस भएर जिउनु भएको समयमा रोमी साम्राज्यले भूमध्य सागर वरिपरि भएका प्राय सबै देशहरूमाथि अधिकार जमाएको थियो, जस्तै इसरायल, इजिप्ट, सिरिया, टर्की, ग्रीस इत्यादि। धेरैजसो युरोप महादेश दक्षिणी बेलायतसम्म रोमीहरूको अधिकारमा परेको थियो। नयाँ करारको समयमा रोमी साम्राज्यमा परेका देशहरू विभिन्न प्रदेशहरूमा विभाजित भएका थिए। एक एक प्रदेश एउटा बडा हाकिमको अधिकारमा राखिन्थ्यो। रोमीहरूले एक एक प्रदेशका बासिन्दाहरूलाई आफ्ना स्थानीय चालचलन र धर्मको सम्बन्धमा केही स्वतन्त्रता दिन्थे, तर प्रेरित पावलको समयमा त्यो स्वतन्त्रता पनि हरायो। त्यो बेला रोमी सम्राटले सबै मानिसहरूलाई ईश्वरको रूपमा सम्राटलाई पूजा गर्नु भनी आज्ञा दिए। त्यो आज्ञा यहुदीहरू र क्रिस्टियनहरूले पालन गर्न मानेनन्। त्यसकारण रोमी सरकारले तिनीहरूलाई बेसरी सताउन थाले। प्रेरित पावल आफ्नो जीवनको अन्त्यमा रोमी झालखानमा राखिए। प्रेरित 28:16-20 पद अनि ईस्वी सम्वत 70 रोमी सेनाहरूले यहुदीहरूको राजधानी यरूसलेमलाई बिल्कुल नष्ट पारिदिए र त्यहाँ बस्ने सबै यहुदीहरूलाई मारि पनि दिए। तैपनि त्यस्तो अघोर सतावट भए तापनि ख्रिस्टको मण्डली बढ्दै गयो। हजारौं ख्रिस्टियनहरू रोमीहरूबाट मारिए। रोमीहरूले ख्रिस्टियनहरूलाई जंगली सिंहहरूका लागि खानेकुरा बनाइदिए। जुन ख्रिस्टियनहरूलाई रोमीहरूले मारेनन् तिनीहरूले दास बनाए। तर ती सबै कष्ट भए तापनि ख्रिस्टियनहरू संख्यामा बढ्दै बढ्दै गए, वृद्धि हुँदै गए। अन्त्यमा लगभग ईस्वी सम्वत 310 त्यसबेलाको रोमी सम्राट कन्स्टेन्टिन आफैले येशु ख्रिस्टमा विश्वास गरे। त्यसपछि रोमी साम्राज्यको मुख्य धर्म क्रिस्चियन धर्म भयो र फलस्वरूप ख्रिस्ट येशुको सुसमाचार पूरै मध्य पूर्व र युरोपमा सबै देशहरूमा अझै बढ्ता गरेर फैलिँदै गयो। मित्र, म आशा गर्छु महासभा र रोमी साम्राज्यको विषयमा रहेको तपाईँको जिज्ञासाको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: परमेश्वरको दृष्टिमा मानिस कसरी धर्मी वा निर्दोष हुन सक्छ?
2: प्रिय मित्र, धर्मी अथवा निर्दोष ठहरिनु हाम्रो मुक्तिको एउटा मुख्य खण्ड हो। कुनै पनि अधर्मी मानिस परमेश्वरको उपस्थितिमा आउन सक्दैन। पवित्र हुन प्रयत्न गर। पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। हिब्रू 12:14 पद। त्यसकारण परमेश्वरको दृष्टिमा मानिस कसरी धर्मी वा निर्दोष हुन सक्छ? आफ्नो मेहनत र प्रयत्नबाट कोही पनि धर्मी हुन सक्दैन। कुनै किसिमको धर्मबाट मानिस परमेश्वरको दृष्टिमा धर्मी हुँदैन। आफ्ना पापका निम्ति पश्चाताप गरेर र यीशुमाथि पूरा विश्वास राखेर मात्र मानिस धर्मी हुन सक्दछ। जब हामी ख्रिस्टमा विश्वास गर्छौ तब ख्रिस्टले हाम्रो दोष, हाम्रो दण्ड लैजानुहुन्छ। हाम्रो दोष चाहिँ निर्दोष येशु ख्रिस्टमाथि राखिन्छ। अनि त्यसरी ख्रिस्टको कारणबाट हामी निर्दोष वा धर्मी गनिएका हुन्छौं। हामी विश्वासद्वारा ख्रिस्टको धार्मिकता पाउँछौ। येशु ख्रिस्टले हामी एक एकलाई परमेश्वरको सामान्य ल्याउनुहुन्छ र परमेश्वरलाई भन्नुहुन्छ, म यस मानिसका पापका निम्ति मरेको छु, यसकारण त्यसलाई अब दण्ड दिनु पर्दैन, त्यसलाई निर्दोष गर्न सकिन्छ। अनि परमेश्वरले हामीलाई निर्दोष अर्थात धर्मी ठहराउनुहुनेछ र उहाँको परिवारभित्र आउनलाई उहाँले हामीलाई स्वागत गर्नुहुनेछ। आउनुहोस्, यही कुरालाई प्रमाणित गर्ने र स्पष्ट पार्ने बाइबलमा रहेका केही वचनलाई पनि पढिहालौ। मर्कुस 10:45 हामी पढ्छौ, किनकि मानिसको पुत्र सेवा पाउनु होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोल तिर्नको निम्ति आफ्नो प्राण दिन आएको हो। त्यसै गरी रोमी 3:24-26 हामी पढ्छौ, परमेश्वरका अनुग्रहको वरदानले ख्रिस्ट येशूमा भएको उद्धारबाट तिनीहरू सितैमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रिस्टलाई उहाँको रगतद्वारा

0: रूपमा यो गर्नुभयो। अनि गलाती दुईको पन्ध्रदेखि सोह्रमा हामी पढ्छौं, हामी जन्मैका यहुदी हौ र अन्य जाति जस्तै पापी होइनौ, र पनि हामी जान्दछौ व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशु ख्रीष्टको विश्वासद्वारा धर्मी ठहरिन्छ। यसकारण हामीले पनि हाम्रो विश्वास ख्रीष्ट येशुमा राखौं, ताकि हामी व्यवस्थाका कामद्वारा होइन तर ख्रीष्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्यवस्थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन। मित्र, यसकारण जब परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुन्छ, तब उहाँले हामीलाई पापको दण्डबाट छुटकारा दिनुहुन्छ। उहाँले हाम्रा पापको पूरा क्षमा गर्नुहुन्छ। रोमी अध्याय पाँचको पद एक र अध्याय आठको एक पदमा रहेका परमेश्वरको वचनहरूले यही कुरा भन्दछ, विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ, र अब ख्रीष्ट येशुमा भएकाहरूलाई दण्डको आज्ञा छैन। मित्र, म निश्चित छु कि तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: पवित्र शास्त्र बाइबलको नयाँ करारमा रहेको विश्वासको अर्थ के हो?
0: मित्र, पवित्र शास्त्र बाइबलको नयाँ करारमा रहेको विश्वासको अर्थ परमेश्वर र ख्रीष्टमा विश्वास भनेको हो। येशु ख्रीष्टको शिक्षा सत्य हो र उहाँको मृत्युद्वारा हामीले मुक्ति पाएका छौं भन्ने दृढ विचारलाई पनि विश्वास भनिन्छ। तर विश्वास चाहिँ एउटा दृढ विचार मात्र होइन, ख्रीष्टमा पूरै भरोसा राख्नु र उहाँको भरमा हिँड्नु भनेको साँचो विश्वास हो। नमूनाको लागि मानिलिउँ, बाटोमा हिँड्दा हामी एउटा साँगोमा पुग्छौं, त्यो साँगो बलियो छ भनेर हामी विचार त गर्छौं, तर यसलाई पार गर्न डराउँछौं भने हाम्रो विश्वास कति पनि छैन। बाइबलको एफिसी दुईको आठदेखि नौ पद पढ्दा हामीलाई थाहा हुन्छ कि हामीले अनुग्रहबाट विश्वासद्वारा उद्धार पाउँछौं। सबै आत्मिक आशिषहरू हामीले विश्वासद्वारा नै पाउँदछौं। विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ। हिब्रु एघारको छ पद, विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो। रोमी चौधको २३, विश्वास चाहिँ हामीले गर्नुपर्ने एक प्रकारको काम होइन तर येशु ख्रीष्टको काममाथि भरोसा राख्नु हो। रोमी चारको चारदेखि पाँचमा उल्लेख गरिएको वचनले हामीलाई यही कुरा स्पष्ट पारेको छ। आउनुहोस् त्यस वचनलाई पनि पढिहालौ। अब काम गर्नेले जुन जेला पाउँछ त्यो दान होइन तर त्यो उसको पाउने हक हो। जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुने परमेश्वरमाथि भरोसा राख्दछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ। विश्वास हाम्रा लागि क्रुसमा येशु ख्रीष्टले गर्नुभएको कामलाई ग्रहण गर्नु हो। विश्वास चाहिँ परमेश्वरबाटको एउटा वरदान हो। तैपनि हामीले साँचो विश्वास गरेपछि हाम्रो जीवन, हाम्रो व्यवहार र चालचलनमा सधैँ परिवर्तन हुन्छ। हामीले मुक्ति पाएपछि पवित्र आत्मा हाम्रो जीवनमा बास गर्न आउनुहुन्छ र उहाँको सहायताद्वारा हामी असल काम गर्न थाल्दछौ। बाइबलको एफिसी दुईको दशमा यही कुरालाई उल्लेख गरिएको हामी पाउँदछौ। आउनुहोस् सो वचनलाई पनि पढिहालौ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। एफिसी दुईको दश, यी असल कामहरूद्वारा हामी मुक्ति पाउँदैनौ। हामी

अनुग्रहबाट विश्वासद्वारा मात्रै मुक्ति पाउँछौ। तैपनि यी असल कामहरू हाम्रो नयाँ जीवनको प्रमाण हो। हाम्रो विश्वास सत्य हो भनी हाम्रो असल काम र व्यवहारले प्रमाण देखाउँछन्। यदि हाम्रो विश्वासले प्रेमका काम र परमेश्वरको आज्ञा पालन गर्न डुर्याउँदैन भने हाम्रो विश्वास नक्कली र झुटो रहेछ। हाम्रो विश्वास मरेको रहेछ। काम बिनाको यस्तो विश्वासद्वारा हामी मुक्ति पाउँदैनौ। आउनुहोस्, यही कुरालाई व्यक्त गरिएका पवित्र बाइबलको केही पदहरूलाई पढौं। मत्ती 7:21 यसो भन्नुहुन्छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यसै गरी गलाती 5:6 हामी पढ्छौ, ख्रिस्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ, तर एउटै कुराको मात्र मूल्य छ, अनि त्यो हो प्रेमद्वारा काम गर्ने विश्वास। अब आउनुहोस् याकुब 2:14-17 पदलाई पनि पढिहालौ। मेरा भाइ हो, यदि कोही मानिसले मसित विश्वास छ भन्छ तर काम चाहिँ गर्दैन भने यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र? यदि कोही भाइ वा बहिनी झुत्रे झाम्रे छ र त्यसलाई दिनहुँको भोजन अपुग्छ र तिमीहरू मध्ये कसैले त्यसलाई शान्तिसँग जाऊ न्यानो गरी बस पेटभरि खाऊ मात्र भन्छ तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिँ दिँदैनौ भने त्यसबाट के लाभ हुन्छ र? यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो। प्रिय मित्र, म आशा गर्छु कि तपाईँले अब पवित्र बाइबल अनुसार विश्वास भनेको के हो भन्ने कुरालाई स्पष्टसँग बुझ्नुभएको छ। र आजको लागि हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। श्रोता, हाम्रो विनम्र अनुरोध छ कि यदि तपाईँले ख्रिस्ट येशूलाई आजसम्म आफ्नो मुखले तपाईँको प्रभु अनि मुक्तिदाता भनी स्वीकार गर्नुभएको छैन भने अहिले नै प्रभु येशू ख्रिस्टलाई हृदयदेखि प्रार्थना गर्नुहोस् र पवित्र आत्माको दान माग्नुहोस्, ताकि उहाँले दिनुहुने अनन्त जीवन तपाईँलाई प्राप्त हुन सकेको होस् र सिर्फ उहाँको मार्गमा तपाईँ सम्पूर्ण विश्वास र भरोसा साथ चल्न सकेको होस्। हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई ख्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यसोले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशुख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौ। येशुख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशुख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईले ठीक अहिले ख्रिष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रिष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

0: प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको हो।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईंलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौ। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौ र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौ र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
2: जयमिश्री, हामी आज फेरि तपाईँहरूको माझमा विश्वास तथा कार्यक्रम खेलकुद कार्यक्रममा हामी प्रस्तुत भइसकेको छौँ। म प्रस्तुतकर्ता परशुराम गिरी, आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो आदरणीय महेन्द्र खड्का सर, उहाँ आशिष चर्चमा हुनुहुन्छ। जयमिश्री हजुरलाई
3: जयमिश्री,
2: सबैभन्दा पहिला हजुरको परिचय र जीवनको पृष्ठभूमि बारे बताइदिनुहोस् न।
3: अब मेरो नाम महेन्द्र खड्का हो। मेरो खास मेरो ओरिजन सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 10 पर्छ। मेरो बाल्यकाल त्यही सुर्खेतमै बित्यो र पढाइको सिलसिलामा अनि म काठमाडौँतिर आएँ। पढाइ अनि सँगसँगै काम गर्दै पढ्दै यसरी आफ्नो जीवनलाई अगाडि बढाउने क्रममा आज तपाईँहरूको माझमा छु। मेरो घरमा मेरो श्रीमती, मेरा दुईटा नानीहरू छन् छोरीहरू, अनि मेरो आमा हुनुहुन्छ, अनि हामी तीन दाजुभाइ अनि एउटा दिदी हो मेरो परिवारमा। सबै कुरा राम्रै छ। मेरो जीवन पनि अरू मानिसहरू जस्तै सामान्य संघर्षबाटै सुरु भएको हो। दुःख, अभाव, अशान्ति यी सबै मैले अनुभव गरेँ, तर आज म खुलेर भन्न सक्छु परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। परमेश्वरका कारणले मेरो जीवनमा धेरै उतार चढावहरू आए तापनि, मलाई व्यावसायिक कुरामा होस्, मलाई आफ्नो जीवनमा स्वास्थ्य सम्बन्धी ब्लड क्यान्सर भएको बेलामा होस्, परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। उहाँको अनुग्रह र उहाँको आशिषमा आज म फेरि तपाईँहरूको माझमा यसरी बोल्न सक्नु भएको छ।
2: हजुरले ब्लड क्यान्सरको बारेमा कुरा गर्नुभयो। तपाईँ ब्लड क्यान्सर जस्तो गम्भीर जुन चाहिँ एउटा गम्भीर रोगबाट तपाईँ कसरी बस्नुभयो, केही यस बारेमा बताइदिनुहुन्छ?
3: मलाई आजभन्दा लगभग 15-16 वर्ष अगाडि ब्लड क्यान्सर भएको थियो। त्यो बीचमा अब क्यान्सर भन्ने बित्तिकै अनि हाम्रो समाज अनि हाम्रो भोगाई एकछिन त अब स्तब्ध भइन्छ, होइन? जहाँ सुने म त्यहीँ खचक्कै बसेको स्थिति थियो। त्यस्तो अवस्थामा अनि म जब सुनेपछि म सबै ट्रिटमेन्टहरू कहाँ के कसरी गर्न सकिन्छ भनेर बुझ्ने क्रममा त्यसको भोलिपल्टै म इन्डियाको दिल्लीमा गएर मैले त्यहाँ आफ्नो उपचार सुरु गरेँ। लामो समयको उपचार पश्चात म गरिरहेको थिएँ र उपचार गर्दा गर्दै पनि मलाई त्यति राम्रो निको भइरहेको थिएन। त्यसमा फेरि मुटुमा अलिकति समस्याहरू थपिएको थियो। त्यो बीचमा धेरै अशान्तिहरू भएका थिए, घरमा औषधि गर्ने कुराहरूदेखि लिएर घरमा अन्य अशान्तिहरू कुराहरू, घरमा मेरो भाउजूहरू पनि जिउहरू काम्ने, उहाँहरूको पनि सायद शैतानले काम गरिरहेको थियो। त्यो बीचमा औषधिले पनि काम नगरेको अवस्था थियो। जब त्यो सबै कुराहरू जिन्दगीमा अब सकिँदैन, सबै कुराहरूबाट निराशा भइसकेपछि अब कहाँ गएर के हुन्छ, धामी झाँक्री अब सबै कुराहरू गर्ने कुराहरू भयो। त्यो पनि नभइसकेपछि, त्यसले पनि ठिक नभइसकेपछि सपनामा जहिले पनि साँपहरू आएर सपनामा साँपहरू डस्ने त्यस्तो अवस्था थियो। त्यो भइसकेपछि परमेश्वरमा जानुपर्छ, परमेश्वर त हामीलाई थाहा थिएन, क्रिस्चियन हुनुपर्छ भन्ने हाम्रो कुरा भएको थियो। सायद परमेश्वरको योजना नै थियो होला। मलाई पहिला क्रिस्चियन भन्ने बित्तिकै म एकदमै हेट गर्ने मान्छे, क्रिस्चियनलाई एकदमै हेको दृष्टिले हेर्ने मान्छे थिएँ। परमेश्वरले यसैलाई नै चुन्नुपर्छ भन्ने भएको हुनुपर्छ मेरो विचारमा। अनि म यहाँ काठमाडौँमा दुःख पाइरहेको थिएँ अनि मलाई उपचार गर्ने पैसाहरू थिएन। त्यतिखेर त पैसा धेरै चाहिने, अब उपचार गर्नलाई पनि पैसा चाहिने, घर व्यवहार केटाकेटी पढाउन लेखाउन सबै गर्नु पनि, आफ्नो भएको बास पनि नभएको अवस्था, अरूलाई बेचेर भाडामा बसेको अवस्था थियो। त्यस्तो बीचमा यहाँबाट सुर्खेत गएको थिएँ, मेरो आफ्नो सम्पत्ति केही बेचेर या ब्याङ्किङ लोन गरेर अब विदेश जानुपर्छ उपचार गर्न भन्ने सोचिरहेको बेलामा सुर्खेत जब घरमा पुग्यौँ अनि मेरो आमा पनि मसँगै हुनुहुन्थ्यो, किनकि उहाँ आमालाई सँगै लानुपर्ने थियो, किनकि उहाँको नाममा प्रपर्टीहरू थियो। त्यो गर्न भनेर गयौँ हामी, तर त्यो सबै भइसकेपछि जब म सुर्खेत गएको थिएँ, आमा र म चाहिँ ब्याङ्कतिर गयौँ अनि मेरो भाउजू हुनुहुन्थ्यो, ज्योति भाउजू घरमा, अनि उहाँले चाहिँ नानीहरूलाई, तिनवटा नानीहरूलाई स्कुलबाट निकाल्नु भएछ, निकालेर चाहिँ अब आज मामाको घर जाने भन्नुभएछ। अनि मामाको घर जाने क्रममा चाहिँ त्यो बीचमा भेरी नदी पर्छ अनि उहाँहरू तिनजना केटाकेटी र भाउजू चारजना एकैपटक त्यो नदीमा सुसाइड गर्ने भनेर उहाँले डिसिजन गर्नुभएछ. त्यो हामीले सुन्यौँ अनि अनि हामी पनि त्यो नदीकोतिर जान कोसिस गऱ्यौँ अनि साधनहरू खोजेर हामी गयौँ त्यहाँ. त्यो गइसकेपछि त्यो नदीको छेउमा पुगिसकेपछि मेरो भतिजी कान्छी चाहिँ नानीले चाहिँ मम्मी म चाहिँ मर्दैन तपाईँहरू चाहिँ जानुहोस् भनेर चाहिँ उता भेरीको पुलको बिचमा जङ्गलको बिचमा बसिरहेको अवस्था थियो. अनि उताबाट कोही गाउँले एकजना दाई आउनुभएछ अनि उहाँले चिनजानको तँलाई जङ्गल बिना कसले ल्याएर नानी भनेर सोधपुछ गर्ने क्रममा चाहिँ यसो यसो भयो भनेपछि अनि त्यो दाईका कारणले परमेश्वरले फेरि त्यहाँ पनि सहायता गर्नुभयो हामीलाई भन्नुपर्छ अनि म पनि पुग्नु अनि त्यो दाईले पनि त्यो भाउजूहरूलाई समातेर राखेको अवस्था थियो अनि उहाँहरूलाई असारको महिनाको पानीको समय थियो उहाँहरूलाई लिएर हामी आयौँ. अनि आएपछि मेरो एकजना फुपू हुनुहुन्छ उहाँ त इसाई भइसक्नु भएको थियो उहाँको धेरै स्वास्थ्य समस्या भएर सातवटा चाहिँ अपरेसन गरेको उहाँलाई इसाई भएपछि स्वास्थ्य लाभ भएको थियो. अनि म चाहिँ त्यही घरमा मेरो घरभन्दा अगाडि उहाँको घर थियो म त्यहीँ झरेँ गाडीमा झरेर अनि त्यहीँ गएँ. घरमा अब दाजु पनि विदेशमा हुनुहुन्थ्यो आमालाई छोड्यो अब कसैले बुवा पहिले बित्नु भएको अनि त्यस्तो अवस्था थियो. अनि त्यो दिन त्यहीँ बस्यौँ हामी. त्यसको भोलिपल्ट बिहान चिया खाने क्रममा चाहिँ भाउजूसँग बस्यौँ. अब भाउजूलाई यस्तो यस्तो छ यस्तो समस्याहरू छ जिउ काम्ने मनस्थिति ठिक छैन भन्ने अवस्था भएपछि अब के गर्ने कसो गर्ने अब म त फेरि जानुपर्छ उपचार गर्न मलाई टाइम छैन भन्ने कुरा भइरहेको थियो. अनि त्यो बिचमा चाहिँ मैले भने भाउजूलाई पुलिसमा जिम्मा लगाइदिउँ अनि म त जानुपर्छ उसको शिरमा आएर केही सल्लाह गर्ला उनीहरूसँग भन्ने कुरा गरिरहेको थिएँ. फुपूले भन्नुभयो त्यसो गर्नु हुँदैन नचाहिने काम गर्नु हुँदैन अब क्रिस्चियन हुनुपर्छ बाबु भन्नुभयो. अनि मैले भने फुपू म सबैभन्दा तयार छु चाहे क्रिस्चियन बनाउनुहोस् चाहे मुस्लिम बनाउनुहोस् तर म यो समस्याबाट मुक्त हुन चाहन्छु. क्यान्सर छ घरको समस्या छ नानी केटाकेटी आफू कहिले मर्ने थाहा छैन त्यस्तो अवस्थामा थाकेको थकित अवस्थामा अनि त्यो पाइसकेपछि सबै कुराहरू सुरु भयो. शनिबार गएर ग्रहण गरियो अनि त्यसको एक महिना जति मेरो भाउजूले निरन्तर मण्डली प्रार्थना गर्दा उहाँलाई निको भयो. उहाँको पहिला ब्रेन ट्युमर छ भन्ने कुरा थियो त्यो पनि निको भयो अनि उहाँ स्वास्थ्यमा लाभ उहाँको भयो. मेरो आमाको पनि स्वास्थ्य लाभ भयो किनकि मेरो आमालाई पनि किडनीको समस्या थियो पहिला त्यो पनि ठिक भयो. तर मलाई क्यान्सर ठिक भइरहेको थिएन अलिक टाइम लागेको थियो र विश्वासी भएको तीन महिनापछि एउटा थलीमा एउटा राजु पास्टर हुनुहुन्छ दाई जेपी भन्छन् धेरै अनि उहाँले मलाई बोलाउनु भएको थियो. यसो किचनहरूको एउटा चियापानमा उहाँसँग मेरो भेट भएको थियो अनि डाक्टर सुन्दर थापाहरू लगायतका थुप्रै हुनुहुन्थ्यो अनि मैले उहाँहरूलाई भने तपाईँहरूको धर्म काम लाग्दो रहेछ भने मैले
4: विश्वास गरिसकेपछि
3: के भयो बाबु भन्नुभयो राजुले जेपी दाईले. अनि मैले भने कि खै मलाई ठिकै भएको छैन उहाँ हाँस्नु हो अनि एक दिन मेरो मण्डलीमा आउनु मिल्छ भाइ भन्नुभयो. मैले पनि धेरै दामी झाँक्री काँगै तिमी आइदिउँला दाई होइन भनेर कुराकानी गरेँ मैले. त्यसपछि उहाँले चाहिँ हुन्छ आउनुहोस् भन्नु म गएँ. मेरो नानी ठुलो नानीलाई पनि लिएर गयौँ सानै थियो उसको दाइने याद चल्थेन बेला बेलामा. बाबु छोरी गयौँ हामी. त्यहाँ गइसकेपछि सङ्गतिको दुई घन्टा पछि अनि उहाँले तेल राखेर हातमा प्रार्थना गर्नुभयो. बाबु अब ठिक हुन्छ भाइ भन्नुभयो. मैले ठिक भएको छैन दाई भन्यो भने उहाँ हाँस्नुभयो अनि एकछिन बसौँ भन्नुभयो. अनि त्यो दिन मलाई उहाँले धेरै कुराहरू सिकाउनु भयो. बाइबल कसरी पढ्ने प्रार्थना कसरी गर्ने विश्वासको अलिकति भाग परमेश्वरलाई कसरी राख्ने विश्वासमा भनेर कुराहरू गर्दै गएपछि चाहिँ उहाँले सिकाउनु भयो. त्यो कुराहरू म लिएर आएँ. असारको महिना अन्त यहाँ साउन पहिलो हप्ता थियो गर्मी समय थियो अनि म बहालमा बस्थेँ नक्सालमा. त्यो दिन आएर मैले साँचो रूपमा घुँडा टेकेर 45 मिनट प्रार्थना गरेँ राति. प्रभु मलाई हजुरको चरणमा आएँ म मलाई जीवन दान दिने या मलाई उठाउने हजुरकै छ प्रभु. यदि मलाई दुःख यहाँभन्दा सन्चो नहुने हो भने म प्रार्थना गरेको बेलामा हजुरले मलाई उठाउनुपर्छ प्रभु भने म दुरुदुरुहरू धेरै प्रार्थना गरेँ. 45 मिनट प्रार्थना गरेपछि सुते म. त्यस्तो दिन वा त्यसको भोलिपल्ट मलाई थाहा छैन सपनामा मलाई जिजस क्राइस्टले दर्शन दिनुभयो. म त्यसरी नै रोएर प्रार्थना गरिरहेको थिएँ. अहिले पनि मलाई झल्झली याद छ. सेतो कपडामा कालो कपास कालो दारी भएको परमेश्वर अग्लो आउनुभयो. म प्रार्थना गरेको गरेछु प्रभु मलाई तपाईँले छुटकारा दिनुपर्छ या तपाईँले मलाई साथमा लानुपर्छ भनेर म प्रार्थना गरिरहेको थिएँ. अनि परमेश्वर हाँस्नुभयो र हात उठाएर जानुभयो. बोल्नु भएन मसँग. त्यसको उठेँ म 2:15 गरेछ राति. त्यतिकै सुतेँ त्यो दिन. प्रभु धन्यवाद आजसम्म मैले कुनै एउटा पहिले हिन्दू थिएँ कसैको दर्शन पाएको होइन र आज मैले साँचो परमेश्वरको दर्शन पाएँ. म आजबाट पक्का इच्छा गर्छु प्रभु भनेर मैले धन्यवाद दिएँ परमेश्वरलाई. अनि त्यसको भोलिपल्ट त्यही काठमाडौँकै नक्सालमा जहाँ बहालमा बस्थेँ म त्यो घरमा फेरि सपना देखेँ मैले राति. त्यो सपना यहाँ सुते तापनि म सुर्खेतको देखेँ जुन घरमा म जन्मेको हुर्केको ठाउँ थियो. त्यहाँ चाहिँ मलाई एउटा साँपले फेरि खेद्दै थियो. पहिला पहिला म साँपदेखि एकदमै भाग्थेँ. त्यो दिन चाहिँ मलाई कहाँबाट परमेश्वरले त्यो ज्ञान बुद्धि दिइदिनुभयो, जब मलाई साहस दिनुभयो। पहिला भाग्ने मान्छे म घर गएर मेरो घरको त्यो पुरानो घरमा तीन तला माथि तरवारहरू थियो, त्यहाँ छेत्री घरमा तरवार हुनु पर्यो, म दुईटा गायक तरवार लिएर आएर मैले त्यो ठुलो न ठुलो अहिलेको भाषामा भन्दा अब त्यो एनाकोन्डा भनौँ या ठुलो अजिङ्गर भनौँ त्यस्तो टाइपको सर्पले मलाई खेद्दै थियो, तर मैले त्यसलाई धेरै टुक्रा गरेँ सपनामा, टुक्रा गरेर अनि मैले सपनामा त्यो अरूलाई भन्दोरहेछ यसलाई वालमा राख्नुपर्छ भित्तामा सबले देख्नुपर्छ मैले गरेको काम भनेर त्यो सपना मैले जब काटेँ, काटिसकेपछि त्यो दिनदेखि मेरो शरीरमा चङ्गाई आयो र हेर्दा रातिको दुई बजेको रहेछ। त्यो दिनदेखि मेरो परिवारमा स्वास्थ्यमा म काम काज केही नभएको मान्छे, फेरि मरिसकेको एउटा धुलो भइसकेको मान्छेलाई परमेश्वरले फेरि जोडेर डल्ला बनाएर जोडजाड गरेर फेरि मेरो जीवनमा आशिष दिनुभयो। खाना लाउनलाई समस्या हुन दिनु भएन, सबै कुरा मेरो सकिसकेको स्थिति थियो, मसँग केही पनि थिएन, शैतानले त्यसरी लगेको थियो। परमेश्वरले फेरि मलाई एउटा आशा दिनुभयो, एकदमै त्यो ठ्याक्कै मिल्न जान्छ। त्यस कारण मलाई अहिलेको पुस्तक एकदम मनपर्छ, म धेरै पढ्छु, मण्डलीहरूमा पनि यसलाई म बाँड्छु धेरै।
2: भनेपछि तपाईँको चरणमा जब तपाईँले अहिले हेर्दाखेरि सोच्दाखेरि त्यति बेलामा तपाईँ पारिवारिकमा आत्महत्याको संकट आयो भन्दा सुन्दा कस्तो फिल भएको थियो? अहिले सुन्दाखेरि कस्तो भएको थियो तपाईँलाई? गाह्रो भएको थियो, कस्तो भएको थियो?
3: त्यो गाह्रो त नहुने कुरा भएन, त्यतिखेर म इसाई नहुने कुरामा एउटा थियो। जब इसाई भइसकेपछि जब परमेश्वरलाई पाइसकेपछि जस्तो भजन संग्रह 23:1 भनिएको छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहीको कमी हुने छैन, यो कुराले म भावुक पनि हुन्छु बेला बेलामा। त्यो निराशामा भएको, अभावमा भएको, दुःखमा रहेको, अशान्तिमा रहेको, समाजदेखि त्यागिएको म जस्तो मान्छेलाई परमेश्वरले फेरि जोड्नु, यो कुरा अन्य जातिका मान्छेहरूलाई त अचम्म लाग्छ होला, जो विश्वासमा रहेका मान्छेहरू, जो मेरो घरमा पटक पटक यस्ता घटनाहरू घटेका छन्, बुवा क्यान्सरले बित्नुभयो, आमालाई किडनी फेल भयो, मलाई क्यान्सर भयो, त्यो समस्याबाट गुज्रेको मान्छे हामीहरू, सम्पूर्ण जीवन औषधि गर्दा गर्दै सकिएका हामीहरू, अहिले मेरो घरमा साधारण रोगाखोकी त हुन्छ होला, नत्र ठुलो रोग छैन।
2: तपाईँलाई आमाको किडनीको बारेमा अन्त तपाईँले त्यो क्यान्सर हुँदा हुँदै आमाको किडनी फेल भयो भन्दा सुन्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो?
3: अब मलाई क्यान्सर हुनुभन्दा अगाडि आमाको किडनी बिग्रिएको, त्यो उपचार चलिरहेको थियो, उपचार
2: चलिरहेको क्यान्सर हुनु, अरू अरूको आत्महत्याको कुराहरू छ तपाईँको
3: सबै,
2: यस्तो त्यति बेला कसरी सम्हाल्नु?
3: यस्तो सिलसिलेवार घटनाहरू घट्यो कि म काठमाडौँको भेनस हस्पिटलमा बोर्ड मेम्बर भएँ। म त्यो हस्पिटलमा अलिकति लगानी गरेर जानको एउटै कारण के थियो त भन्दा मेरो घरका मान्छे धेरै बिरामी हुन्छन् र त्यहाँ सेक्योर हुन्छ, सधैँ पैसा हुँदैन घरमा, कमसेकम मेरो हस्पिटल भयो भने त पैसा नहुँदा नि उपचार हुन्छ, केही छुटमा उपचार हुन्छ। यस्तो दिन आयो कि मलाई त्यो क्यान्सर हुने बेलासम्ममा चाहिँ प्रत्येक दिन घरको एउटा मान्छे हस्पिटल लानु पर्थ्यो एभ्री डे, अनि पछि पछि म बाहिर हुन्थेँ, कामकाजमा हुन्थेँ, क्यान्सर भयो त म शान्तिपूर्ण कामहरू गरिरहेको थिएँ, अनि घरमा कसरी बिरामी भयो भने म घर जान दिक्क लाग्ने, तिमीहरू हस्पिटलतिर सिधै आऊ न, म यताबाट हस्पिटल जान्छु भन्ने त्यस्तो अवस्था थियो। परमेश्वरले सबै कुराहरूबाट मलाई त्यो पीडाहरूबाट मुक्त गर्नु।
2: भनेपछि हाम्रो मन्दिर छ यो, भनेपछि परमेश्वरले जुन चाहिँ तपाईँहरूको घरमा भएको तपाईँले यसलाई के श्राप मान्नुहुन्छ?
3: हो, एकदमै दुईवटा कुरा छ यसमा। अब एउटा श्राप त हो नै परापूर्व कालदेखि, अनि मलाई कस्तो लाग्छ भने कहीँ कतै हाम्रा पुर्खाहरूले केही मिस्टेकहरू गरेका हुन सक्छन्, त्यो उहाँहरूले आर्जन गरेको सम्पत्तिले हामीले हक गरिरहेका हुन सक्छौँ, उहाँहरूको सम्पत्ति चाहिँ हामीले लिने र उहाँहरूको त्यो पाप नलिने भन्ने हुँदैन, त्यो सँगसँगै आउँछ है। अनि एउटा कुरा त्यो, अनि एकजना अर्को मेरो आफ्नै काकी एकजना हुनुहुन्थ्यो, अब उहाँलाई मैले क्षमा गरिसकेको छु, उहाँलाई उहाँसँग मेरो केही कुरा छैन, उहाँलाई मैले उहाँलाई प्रार्थना गर्छु, उहाँले हाम्रो विरुद्धमा पूजाहरू गर्नुहुन्थ्यो, उहाँहरू पञ्चबली दिनुहुन्थ्यो, विभिन्न पूजाहरू गर्नुहुन्थ्यो, अनि त्यो कारण पनि हिन्दू धर्ममा रहिरहेको भए अहिलेसम्म मलाई उहाँले सक्नुहुन्थ्यो। जब मलाई परमेश्वर मेरो एउटा ढाल भनेर मेरो अगाडि उभिनुभयो, त्यो कुराहरूले मलाई छुन सकेन, र उहाँहरूलाई पनि राम्रो छैन तर उहाँहरूले नै भन्ने हुँदैन, त्यो सँगसँगै आउँछ है। अनि एउटा कुरा त्यो, अनि एकजना अर्को मेरो आफ्नै काकी एकजना हुनुहुन्थ्यो, अब उहाँलाई मैले क्षमा गरिसकेको छु, उहाँलाई उहाँसँग मेरो केही कुरा छैन, उहाँलाई मैले उहाँलाई प्रार्थना गर्छु, उहाँले हाम्रो विरुद्धमा

0: म चाहन्छु।
1: भनेपछि हजुरको भनेअनुसार जति पनि हाम्रो पिता पुर्खाले गरेका पापहरू, अधर्महरू, ती श्रापहरूलाई चाहिँ प्रभु येशू ख्रीष्टको रगतद्वारा मात्र त्यो शुद्धिकरण अथवा त्यो क्षमा अथवा त्यो काट्न सक्छ भन्ने तपाईँको भन्नु?
0: एकदमै। अहिले अन्य जातिका मानवहरूले, मानिसहरूले जुन गर्नुहुन्छ, रक्तदान गर्नुहुन्छ, त्यहाँ पनि बलि चढाउनुहुन्छ, तर त्यसबाट पाप क्षमा हुँदो रहेनछ। मैले पनि त्यो गरेर, मलाई क्यान्सर भइसकेपछि मैले धेरै मठ मन्दिरमा रगतको बलि चढाएको छु, तर त्यसले मलाई मुक्ति दिन सकेन। त्यो बलि यस्तो चिजको हुनु पर्यो जो निष्खुट छ, जो पवित्र छ, त्यो अरूमा सम्भव छ।
1: थुमाकोले मात्र हुँदैन, पशुकोले
0: हुँदैन, त्यो पवित्र येशु ख्रीष्टको रगतले हाम्रा पिता पुर्खादेखिका सबै पापहरू पखालिन्छ, हामी चाहिँ आशिषित हुने कुरा त्यसले मात्र हो। त्यसकारण जब परमेश्वरले हामीलाई बाइबलमा भन्नुभएको छ यर्मिया 30:17 म तलाई स्वास्थ्य दिन्छु र तेरा घाउहरू निको पार्नेछु, परमप्रभु भन्नुहुन्छ। उहाँ बिना कसै डाक्टरबाट या अन्य कुराबाट सम्भव छैन। उहाँको चरणमा आएर हामीले गरेका पापहरू धोई पखाली गर्ने र हामीसँग भएका सम्पूर्ण कुराहरूलाई निको गर्ने परमेश्वर मात्र हुनुहुन्छ। अरूमा सम्भवै छैन त्यो, किनकि त्यो भोगेर आएको मान्छे हो हामीहरू। हामी कुनै कुरा मलाई क्यान्सर भयो भन्दै हिँडेको होइन, किनकि हामीसँग डाक्टरको रिपोर्ट छ, औषधि गरेको ठाउँहरूको प्रमाण छ, र भोग्दा भोग्दै धेरै संसारका मलाई चिन्ने जतिले देख्नु भएको छ, त्यो रोग लागेर पनि फेरि यो लेभलमा आउनु, साधारण जीवन फेरि जिउन सक्नु, त्यो अरू कहीँ पनि सम्भव छैन, हाम्रो येशु ख्रीष्टमा मात्र सम्भव छ।
1: तपाईँ एउटा मेडिकल व्यवसाय, मेडिकल क्षेत्रमा तपाईँ एकदमै राम्रो दखल भएको, मान्छेलाई ब्लड क्यान्सर भएपछि अब तपाईँले यसको निको हुन्छ भनेर तपाईँले 100% कति पर्सेन्ट मात्र मेडिकलले निको पार्छ अथवा हुन्छ भन्ने थियो तपाईँको?
0: त्यतिखेर जब म रोग लागेको थियो, म परमेश्वरमा आइपुगेको थिइनँ, त्यतिखेर त म आफ्नो सके जति कति दिन बाँच्छु गर्छु भन्ने थियो। जब म परमेश्वरमा आइसकेपछि, जस्तो एक्ट 5:15 भनिएको छ, विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ। जब हामी घुँडा टेक्यौं परमेश्वरमा, सम्पूर्ण विकल्पहरू कहीँ केही नभएपछि अनि हामी त्यहाँ आएका थियौं, अनि हाम्रो त्यो प्रार्थना परमेश्वरले सुन्नु।
1: भनेपछि तपाईँले अहिले जुन यो कुराहरू गरिरहनु भएको छ, तपाईँको मेडिकल व्यवसायहरूलाई अथवा तपाईँको साथी डाक्टरहरूलाई अनि भन्दाखेरि तपाईँले कसरी भन्नुहुन्छ अथवा कसरी तपाईँले गवाही दिनुहुन्छ?
0: म उहाँहरूलाई अहिले पनि भन्छु, चाहे सोसियल मिडियामा होस्, चाहे व्यक्तिगत रूपमा भेट्दा होस्, परमेश्वरले मलाई निको गर्नुभयो। अनि उहाँहरू पनि भन्नुहुन्छ एउटा चमत्कार तपाईँको जीवनमा भयो, उहाँहरू पनि स्वीकार गर्नुहुन्छ।
1: तर उहाँले प्रभुलाई चाहिँ विश्वास गर्नुहुन्छ,
0: उहाँहरूले गर्नुभएको छैन, तर पनि कहिले काहीँ भन्नुहुन्छ, प्रार्थना गरिदिनु है भन्नुहुन्छ। त्यसकारण हामीलाई बचाउने भनेको, जब हामी विश्वासमा रहेर जब घुँडा टेक्छौँ, प्रार्थनामा रहन्छौँ, अनि हामीलाई परमेश्वरले त्यसरी बचाउनुहुन्छ अनि आशिष दिनुहुन्छ। र कुनै पनि दुःखमा, निराशामा जब मेरो घरमा आत्महत्याका कुराहरू आए, सुसाइड गर्ने कुराहरू आए, त्यस्तो बेलामा पनि जब हामीले घुँडा टेक्यौँ, जब त्यसपछि हामी प्रार्थनामा आयौँ, जसरी यहुन्ना 10:10 भनिएको छ, म तिमीहरूले जीवन पाउन र प्रशस्त पाउन भनेर आएको हुँ। हामी जस्ता पापीहरूका लागि, हामी जस्ता दुःखमा, कष्टमा, अभावमा, रोगमा, दुःखमा भएका मान्छेहरूलाई बचाउनलाई जब परमेश्वर स्थितिमा आउनुभयो भने, यदि हामीले उहाँका नाममा घुँडा टेक्यौँ भने सबै कुराहरू सम्भव रहेछ। एउटा उदाहरण, म मेरो परिवार हो, मैले अहिले यहाँलाई भन्न चाहन्छु, मलाई क्यान्सर हुँदा मेरो नानी जम्मा 10 महिनाको थियो, ठुलो नानी, आज त्यो नानी एसी दिँदैछ यो वर्ष। त्यतिखेर म प्रार्थना गर्थेँ, प्रभु मेरो नानीलाई एसएससी दिने बेलासम्म मलाई देख्ने, मलाई दिनु होला प्रभु। परमेश्वरले त्यो दिन पनि अहिले ल्याउनु भयो।
1: भनेपछि तपाईँले त्यो बेलालाई हेर्दाखेरि, सोच्दाखेरि त एउटा यो जीवनको त्यो परिवेशमा तपाईँले अहिले फर्केर हेर्दाखेरि कस्तो अनुभूति हुन्छ?
0: तपाईँलाई नानीको कुरा जोडिहालेँ मैले, प्ले ग्रुपमा नानीलाई भर्ना गर्ने बेलामा म स्कुलहरू खोज्दै थिएँ, अनि नक्सालको एउटा बृहस्पति विद्या सदन स्कुलमा म पुगेँ। म रोगमा थिएँ, समस्यामा थिएँ, मसँग पैसा त थिएन, तर त्यो स्कुल म हो थियो, अनि मैले नानीलाई त्यहाँ भर्ना गरेँ। भर्ना गर्ने एउटै कारण थियो, एलकेजी, युकेजी, केकेकेजीमा 3-4 गर्दाखेरि त्यहाँ 1 कम रहेछ, अनि मैले त्यहाँ नानीलाई भर्ना गरेँ। कारण 1 पनि मेरो नानी अगाडि छिटो बढ्ला, म बाँच्दा बाँच्दै माथि प्रगति गर्ला भनेर मैले त्यसरी भर्ना गरेको थिएँ। आज त्यो नानीले एसी दिँदैछ 14/19।
1: भनेपछि तपाईँको जीवन त परमेश्वरले एउटा नयाँ एउटा वरदान दिनुभएको जीवन।
0: दुई मात्रै छैन, मैले भने त्यो समयमा यस्तो पीडामा थिएँ म, नानीहरूलाई दुध किन्ने पैसा हुन्थेन, घरबाल किन्ने पैसा हुन्थेन, नानीहरूलाई चकलेट किन्ने पैसा हुन्थेन, किराना पसलमा उधारो हुन्थ्यो, ती सबै कुराहरू थिए, नानीहरूको फी तिर्न सक्दिनँ टाइममा।
1: भनेपछि यो कुरालाई लिएर हेर्दाखेरि, बेला बेला मानस पटलमा आउँदाखेरि परमेश्वरलाई तपाईँलाई झन् धन्यवाद दिन मन लाग्छ।
0: परमेश्वरले गर्नुभएको उपकार त मैले कसरी तिर्न सक्छु, सम्भवै छैन, मेरो यो जीवनभरि नै सम्भव छ।

0: कुरा तर उहाँले जहिले पनि आशिष दिनु कुरा अहिले पनि कमी गर्नुभएको छैन, हरेक क्षण मलाई परमेश्वरले आशिष दिइरहनु भएको छ, त्यसको त वर्णनै गर्न सक्दैन शब्दमा।
1: भनेपछि महेन्द्र सर, परमेश्वरले तपाईँलाई अब परमेश्वरको सन्तान हुने अधिकार पनि दिनुभएको छ यौना 1:12 अनुसार, अनि तपाईँलाई एउटा वैभव्य विषय र चर्चको अगुवा बनाउनु भयो, अनि यसलाई तपाईँले कसरी हेरिरहनु भएको छ र यसलाई कसरी अगाडि राख्नु भएको छ तपाईँ?
0: मैले सेवा यस्तो निस्वार्थ रूपले गर्नुपर्छ भन्ने एउटा परमेश्वरबाट आशिष पाएको छु। जसरी हामीलाई सिकाइन्छ, बाइबलले सिकाउँछ, देऊ त तिमीलाई दिइनेछ, त्यो कुरा म आफ्नो जीवनबाट पनि लागू गर्छु। म दिन दुखीहरूलाई सहायता गर्छु, परमेश्वरलाई मलाई गरिखानलाई काम दिनुभएको छ। म कहिले काहीँ व्यस्तता भइन्छ, धेरै कामहरू हुन्छ, सेवा गाई गर्ने टाइम पुग्दैन, तर पनि म बचेको समय एकदमै सदुपयोग गर्छु। विश्वासीहरूको बीचमा जाने, मण्डलीको काम गर्ने कुराहरूमा म एकदमै आफूलाई व्यस्त राख्न खोज्छु। मलाई गुरुवार पनि भन्नुहुन्छ, तिमी कसरी भ्याउँछौ भन्नुहुन्छ, किनकि परमेश्वरले जुन योजना राखेर मलाई जिउँदो बनाउनु भएको छ, जुन आशिष दिनुभएको छ, अझ धेरै समय मैले दिनु पर्थ्यो परमेश्वरलाई, किनकि म त काल पर्खेर बसेको मान्छे थिएँ। त्यस्तो बीचमा पनि उहाँले फेरि जीवित बनाउनु भयो, आशा दिनुभयो, भोकबाट भोकबाट अभावबाट समाजमा एउटा गिरेको जस्तो अवस्थामा फेरि जुरुक्कै उठाउनुभयो, समाजमा एउटा स्थापित गर्नुभयो। त्यो चान्चुने कुरा छैन, अरू कहीँ कतै सम्भव छैन, किनकि अनुभव गरेर आएको मान्छे उहाँ। त्यस कारण कहिलेकाहीँ गर्व लाग्छ, कहिलेकाहीँ मात्तिन पनि खोजिन्छ, अलिकति घमण्ड पनि आउँछ, मेरो साथमा परमेश्वर हुनुहुन्छ भनेर। त्यो ठुलो आशिषको कुरा छ नि।
1: भनेपछि तपाईँले अघि प्रसङ्गवश भन्नुभएको फुपूले जुन चाहिँ देवतालाई भाकल गरेर तपाईँलाई मार्न खोजेको छ भन्ने थियो, त्यसमा चाहिँ सैद्धान्तिक शक्ति र परमेश्वरको शक्तिको बीचमा जुन चाहिँ एउटा युद्ध छ नि, जसरी हामीले एफिसी 6 अध्यायमा हामीले हेऱ्यौँ भने आत्मिक लडन्तको कुरा छ। भनेपछि तपाईँलाई चाहिँ बचाउनको लागि परमेश्वर चाहिँ ढाल भएर बसिदिनु भयो, यो कुरामा अझ हाम्रो श्रोताबिनीलाई कसरी तपाईँले व्याख्या गर्नुहुन्छ?
0: मेरो फुपू होइन, काकी
1: सरी
0: हो, उहाँहरूको त्यो नेगेटिभिटी जुन सैतानी शक्तिहरूबाट परमेश्वरले मलाई ठ्याक्कै बचाउनु भयो, नत्र भए उहाँले मलाई सक्नुहुन्थ्यो यदि म परमेश्वर नपाएको भए। उहाँका बीचमा परमेश्वरको अगाडि सैतान जहिले पनि हारेको छ। हामीले सबै कुराहरू हेर्दै गयौँ भने बाइबल अनुसार परमेश्वरको अगाडि कुनै कुरा टिक्न सक्दैन, चाहे त्यो कुकर्म होस्, चाहे सैतानी स्वभाव होस्, चाहे सैतान आफै होस्, त्यो परास्त हुन्छ। र अन्य जातिहरूका बीचमा, हाम्रा विरोधीहरूका बीचमा परमेश्वरले भन्नुभएको छ, तैँले तिनीहरूलाई माफी दे र तेरा पापहरू अपराधहरूको बारेमा माफी दिन्छु। जब परमेश्वरले भन्नुभएको छ, त्यस्तै कुरा मैले पनि उहाँहरूलाई कुनै रिस लाग्नु उहाँहरू पनि मेरो छैन। मैले पनि अघि पनि भने यहाँलाई, परमेश्वरसँग मेरो प्रार्थना छ, परमेश्वरले उहाँहरूलाई पनि आशिष दिनुभएको होस्, उहाँलाई चुन्नुभएको होस्, उहाँहरू पनि दुःखमा समस्यामा अभावमा हुनुहुन्छ, उहाँहरूलाई पनि बचाउनु भएको होस् परमेश्वरले भन्ने मेरो अनुरोध छ परमेश्वर।
1: भनेपछि महेन्द्र सर, तपाईँको विश्वासको बिउ चाहिँ तपाईँले यसो फर्केर हेर्दाखेरि कहिलेबाट सुरु भएको जस्तो लाग्छ? कि तपाईँ त्यो घुँडा टेकेको अवस्थामा तपाईँ रोएर बस्ने बेलामा, त्यसपछि
0: हो अगाडि हामीले परमेश्वर योजना रहेछ पक्कै पनि, परमेश्वर योजना नभएको भए म यसरी आइपुग्थेन र मलाई त्यो रोग पनि यहीसँग जोडिएको जस्तो लाग्छ, नत्र भए म परमेश्वरसँग आउँथिनँ। म अहिले घमण्डमा रहेको मान्छे, म 26 वर्षको उमेरमा कलेजको प्रिन्सिपल भएको, 26 वर्ष उसले आफ्नै कलेज चलाएको, किङ्स कलेज चलाएको, आर्थिक रूपमा सबै कुरा टाकर टुक्कर ठिकठाक भइसकेको र एउटा घमण्डमा पनि आइसकेको मान्छे म, मसँग त सबै छ नि भन्ने भइसकेको अवस्थामा थिएँ। त्यो सबै कुराहरू मलाई असल मान्छे बनाउनलाई, एउटा ढुङ्गाको मुटु भएको मान्छेलाई फेरि मासुको मुटु बनाउनु पर्ने अवस्था परमेश्वरको योजनामा थियो, अनि मलाई सबै कुराहरूबाट लानुभयो। अनि घरको अलिकति म दाजुभाइ दिदी बहिनीहरूमा परिवारमा अलिक ठिकठाकको मान्छे, मैलाई नै सैतानले ढाल्न खोजेको थियो। तर जब म परमेश्वरमा आइसकेपछि, सैतानले जहिले पनि के गर्छ त भन्दा, जो सक्षम छ त्यसलाई ढाल्छ ताकि त्यो परिवारलाई खान सकु भन्दा, जब म परमेश्वरमा आएपछि मेरो सम्पूर्ण परिवारले घुँडा टेकेको, दाजुभाइ दिदी बहिनी, मेरो 80 वर्षको आमाले सुद्धा परमेश्वरमा घुँडा टेक्नु भएको छ। त्यस कारण परमेश्वरसँग नहाएको भए मेरो जीवन सकिन्छ, र म मात्र होइन मेरो सँगसँगै मेरो परिवार सकिन्थ्यो। कोही पनि खाली छ, यस्तो समय थियो कि मैले सुन छोएँ भने पनि फ्रामुने अवस्था थियो, जुन काम छोए त्यही बिग्रिने। सबै छु, पढ्या छु, लेख्या छु, ज्ञान बुद्धि सबै छ, नेपालको बारेमा संसारमा नलेज छ, तर हुँदैन त केही पनि। त्यहाँनिर परमेश्वरको जब आशिष आइसकेपछि सबै कुराहरू बिस्तारै बिस्तारै बिस्तारै, जुन हामी भन्छौँ आशिषको झरीको कुरा गर्नु, परमेश्वरले अलिअलि अलिअलि गरेर आशिष दिनु।
1: भनेपछि तपाईँको त्यो एउटा विश्वासको बिउले त्यो ठुलो फलहरू फलिरहेको छ, त्यो बेलामा फली पनि रहेको छ, होइन? त्यस कारणले पनि अब मैले चाहिँ हामी कार्यक्रमको अन्त्यमा आएको छु। आज तपाईँलाई तपाईँको बीचबाट तपाईँबाट श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ अन्त्यमा?
0: अब सन्देश त धेरै कुराहरूबाट दिन सकिन्छ। पहिलो कुरा त मेरो आफ्नै जीवनबाट पनि विश्वासमा रहेका म जस्ता धेरै मान्छेहरू लाखौं मान्छेहरू संसारमा हुनुहुन्छ, उहाँहरू पनि केही न केही दुःख पीड़ा राखेरै परमेश्वरमा आउनुभएको छ। सुखमा आनन्दमा रहेको मान्छे कमै देख्छु म परमेश्वरमा आएको। आज म यति भन्न चाहन्छु, जुनसुकै परिस्थिति होस् परमेश्वरलाई नछोड्नुहोस्। जसरी म मृत्युको मुखबाट फर्किएको मानिस हुँ, मलाई शैतानले मिल्नै खोजेको थियो र परमेश्वरले मलाई बचाउनुभयो। मेरो परिवार बच्यो, मेरो आमा बस्नुभयो अनि मेरो दुईटा नानीहरू छन्, सन्तानहरू मैले पाएको छु। उनीहरूलाई पढाउन लेखाउन सबै कुराहरू परमेश्वरले आशिष दिनुभयो र मैले आफ्नो एउटा व्यवसाय गर्न पाएको छु र सँगसँगै परमेश्वरको सेवा पनि गर्न पाएको छु। यो एउटा विरलै मान्छेले पाउने एउटा आशिष हो यो। र परमेश्वरमा रह्यो भने असम्भावना केही पनि छैन। त्यसकारण रोमी 8:28 भनिएको छ, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै हुन्छ। परमेश्वरको नजिक हुने मान्छेहरूलाई परमेश्वरले आशिष नदिने भन्ने कुरै हुन्न। तर हामी आफू कति पवित्र छौं, हाम्रो मन कस्तो छ, परमेश्वरप्रतिको हाम्रो लगाव कस्तो छ, र अर्को कुरा अरू मान्छेप्रति हामीले क्षमा दिएका छौं कि छैनौं। यदि तपाईँ सबै कुरा गर्न सक्नुभयो भने तपाईँको जीवन पनि ठ्याक्कै येशू ख्रीष्टको साथै हुन सक्छ, किनभने उहाँले सबैलाई आफू रित्तिएर आफू शरीरको एक एक थोपा रगत पछि पनि जुन र शरीरमा बग्ने पानीको थुपा आउँछ नि, त्यो पनि उहाँले हाम्रो लागि सक्नु भएको छ। त्यसकारण त्यस्ता परमेश्वर पाएका हामीहरू त्यसै पनि आशिषित छौं। त्यसकारण दोस्रो कोरन्थी 5:17 भनिएको छ, यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। परमेश्वरमा जब हामी आइसक्छौँ, परमेश्वरमा आइसकेकी परमेश्वरलाई जब पाउँछौँ, सबैले पाउने कुरै छैन यो। ज जसलाई परमेश्वरले चुन्नुहुन्छ त्यो आशिषको कुरा पहिलो कुरा त, र त्यसपछि हामी कति रहन सक्छौँ परमेश्वरको विश्वासमा। पाउनु ठूलो कुरा छैन, परमेश्वरमा रहेर टिक्नु ठूलो कुरा छ। मान्छेहरू आज पनि तपाईँले मैले कुरा गर्दै पनि आज हजारौं लाखौं मान्छेहरू परमेश्वर आयो होला, तर त्यो परमेश्वरसँगको त्यो सँगै सँगैको हिँडाइ कति मान्छेले हिँडेका छन् त्यो नै प्रमुख ठूलो कुरा हो। त्यसकारण म एकदमै परमेश्वरप्रति धन्यवादी छु। सबै कुरा उहाँले नै सिर्जन भएको हो, उहाँको इच्छा भएसम्म हामीलाई कुनै कुराको कमी घटी, चाहे त्यो भौतिक कुरा होस्, चाहे त्यो आत्मिक रूपमा होस्, चाहे हाम्रो समाजमा रहोस्, चाहे हाम्रो मान सम्मानमा रहोस्, हामीले परमेश्वरलाई गरेको सम्मान उहाँले हामीलाई पनि सम्मानमा राख्नुहुन्छ, उहाँले हामीलाई आशिष दिनुहुन्छ।
1: हुन्छ, हाम्रो श्रोताबिन हामी यो समय सकिएको हामी घोषणा गर्न चाहन्छौँ। अनि आज हाम्रो बीचमा महेन्द्र खड्का सर आउनु भएको छ, उहाँले एकदमै मार्मिक सान्दर्भिक अनि विश्वासको कुराहरू गरेर हामीसँग एउटा आशिषको कुरा राख्नुभयो। त्यसको लागि म महेन्द्र सरलाई धेरै धेरै धन्यवाद छ। अब हामी यो कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौँ। आज खेलकुद तथा विश्वासको कार्यक्रमबाट म प्रस्तुतकर्ता परशुराम गिरी पनि बिदा हुन चाहन्छु। आगामी दिनहरूमा यस्तै विश्वासको तथा खेलकुदको कार्यक्रम लिएर तपाईँहरूको माझमा म आउनेछु। हुन्छ, सबैलाई जय मसी।
0: जय मसी।
2: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. A pastor in a rural area of Central Asia spent months planning and praying before hosting his first house church service. He hoped perhaps 30 people would come. Around 100 showed up. Neighbors grew alarmed by the activity and contacted local authorities. The pastor was issued a large fine simply for gathering believers in his home. But the global body of Christ helped pay the fine. It's wonderful he had so many come to his church plant, said a VOM worker. Pray for this pastor's wisdom as he navigates local restrictions and for creative ways to reach those hungry for the gospel in Central Asia.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to VOMradio.net.
0: Good News FM, 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती. जय मसीह. साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर बिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तर बिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु. कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन चाहन्छु. एफएसी 4:32 पदमा लेखिएको छ, एक अर्काप्रति कोमल मनका र दयालु हौ. अत्याधिक बिक्री भएको पुस्तक अत्यन्तै सफल मानिसहरूका 7 आदतका लेखक स्टेफेन कोबेलले न्यूयोर्कको सबवे सड़क मुनिको बाटोमा आफूले भोगेको अनुभवको वर्णन गरेका छन्। एकजना मानिस र तिनका छोरा छोरीहरू ट्रेनमा चढे र बच्चाहरू यति चर्को स्वर गर्ने र अनियन्त्रित थिए, तिनीहरूले पूरै रेललाई बाधा सृजना गरिदिए. त्यो परिस्थिति बारे बेखबर त्यो मानिस कोवेको छेउमा बस्यो. अन्त्यमा कोवेले भने, महाशय, तपाईँको बच्चाहरूले धेरै मानिसहरूलाई बाधा दिइरहेका छन्। तपाईँले तिनीहरूलाई अलि बढी नियन्त्रण गर्न सक्नुहुन्थ्यो कि? त्यो मान्छे चकित देखिन्थ्यो. त्यसपछि उसले भन्यो, ओहो, तपाईँले सही भन्नुभयो. मलाई लाग्छ कि मैले यसको बारेमा केही गर्नुपर्छ. हामी भर्खरै अस्पतालबाट आएका हौं, जहाँ करिब 1 अघि उनीहरूकी आमाको मृत्यु भयो. के सोच्ने मलाई थाहा छैन र मलाई लाग्छ यसलाई कसरी सम्हाल्ने उनीहरूलाई पनि थाहा छैन. कोवेको धारणा तुरन्तै परिवर्तन भयो. यसलाई पछि फर्किएर हेर्दा उनले स्वीकार गरे कि उनले एक बहुमूल्य पाठ सिके. अरूबाट बुझिन खोज्नु अघि अरूलाई बुझ्न खोज्नुपर्छ. कहिलेकाहीँ हामीलाई रिस उठाउने र चोट पुर्याउने मानिसहरूले त्यसो गर्छन् किनभने तिनीहरू आफै पीड़ामा छन्। तिनीहरूले त्यस्तो समस्याहरूको सामना गरिरहेका छन् जसको बारेमा हामीलाई थाहा छैन, अनि तिनीहरूले प्रहार गर्नु चाहिँ व्यक्तिगत निराशाको बाँध फुट्नु मात्रै हो. यसका लागि तिनीहरूको वचन र कार्यहरूभन्दा परसम्म हेर्नु अनि तिनीहरूको हृदय हेर्न प्रयास गर्नुपर्छ र यसो गर्न कठिन हुन्छ जब तपाईँ आफ्नै बारेमा केन्द्रित हुनुहुन्छ. बाइबलले यसलाई यसरी सम्बोधन गर्छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाहा समेत तिमीहरूले त्यागिदेऊ. जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ. तपाईँ जोसँग बस्नुहुन्छ र काम गर्नुहुन्छ तिनीहरूप्रति तपाईँ ठुस्किने गर्नुभएको छ भने तपाईँको लागि उत्साह यही रहेको छ, कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनम बिदा हुन्छु. जय मसीह, नमस्कार.

0: गुड न्युज एफएम 105.1
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं कार्यक्रम नयाँ उदयको साथमा। सोमबार हामी 2-3 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं र मिठा मिठा गीत संगीतको साथमा परमेश्वरको वचनले दिने अनन्तताका कुराहरू आशाका कुराहरू नै हामी गर्ने गर्छौं। हामीलाई उत्साहको खाँचो पर्छ, जीवन त्यतिकै चल्दैन, जहिले पनि परमेश्वरको अनुग्रह हाम्रो जीवनमा चाहिन्छ। यस्तै यस्तै कुराहरू चाहिँ हामी बाइबलबाट गर्ने गर्छौं। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रमको शुरूआतमा यो कस्तो भन्ने निकै नै मिठो बोलको भजन, यो कस्तो प्रेम भन्ने सुनाउँछु।

हजुर, निकै आशिषपूर्ण वचन हामीले सुन्यौं। कस्तो मिलन तिम्रो र मेरो प्रभु, साँच्ची नै परमेश्वर श्रोतामित्र, हामीले जब परमेश्वरलाई पायौं अनि हामी विलासिता जीवन जिइरहेका थियौं त्योभन्दा अगाडि होइन, हाम्रो मन लागि आफ्नै खुशीमा हिँडिरहेको अवस्थामा प्रभु येशूले हामीलाई चुन्नु भएको र हामी उहाँसँग हिँड्दाखेरि चाहिँ यति आनन्दित हुन्छौं कि यो कस्तो मिलन, कसरी चाहिँ उहाँसँग मिलन भयो, योभन्दा अगाडि नै मैले प्रभुलाई पाउन पाएको भए हुन्थ्यो भन्ने कति मानिसहरूको जिज्ञासा पनि हुन्छ। र हामी सबैलाई परमेश्वरले चुन्नु भएको हो, त्यो कुनै न कुनै दिन तपाईँ र मेरो दिन पावलबाट साहुलबाट पावल भन्ने दिन हाम्रा आए होइन, दमिश्कको बाटो हामी सबैमा आयो, किनभने परिवर्तन भएर नै हामी प्रभुमा आएका हौं। र अहिले हाम्रो मन बदलिएको छ, हाम्रो हृदय बदलिएको छ, हाम्रो सोचहरू बदलिएको छ, किनभने येशूले हाम्रो हृदयलाई सुरक्षित राख्नुभएको छ। त्यसैले यो हृदयलाई दुष्ट कुराहरूबाट बचाएर होइन, संसारका हरेक अप्ठ्यारा परिस्थितिहरूलाई परै पन्साएर प्रभुको निम्ति राख्नुपर्छ हामी यो हृदय। जहिले पनि होइन बिहानदेखि बेलुकी समय परमेश्वरको महिमा गर्न पाउनु असल कुरा हो र कसैलाई त अल्छी लाग्ला तर पनि अल्छी मान्नु हुँदैन, हामीले झिझो मान्नु हुँदैन। परमेश्वरको निम्ति जतिखेर पनि हामीले भोक निन्द्रा नभनिकन काम गर्नुपर्छ पक्कै पनि, किनभने हामीलाई हामी आज यो संसारको निम्ति होइन, संसारमा हामी जागिर खान्छौं, आफ्नो काममा व्यस्त हुन्छौं, तर त्यसको तलब संसारमै पाउँछौं, भौतिकी कुरामा साथ नपाउँछौं हामीले। तर यो अहिले हामीले गरिरहेको कामहरू चाहिँ स्वर्गमा हाम्रो लागि अनन्त आशा रहनेछ अनि स्वर्गमा धन सम्पत्ति तिमीहरूले थुपार भनेर विश्वले जसरी भन्नुभएको छ अनि हामीलाई चुन्नु भएको हो। हामीले जति पनि अहिले गर्दैछौं, अहिले हामीले नदेखिए तापनि प्रभुको राज्यमा अनि परमेश्वर जब आउनुहुन्छ त्यो राज्यमा चाहिँ हामीले प्रशस्त गरी पाउनेछौँ भनेर उहाँको वचनले लेखेको छ। त्यसैले त हामी अहिले परमेश्वरलाई नदेखे पनि विश्वास गर्छौँ त, हिब्रू 11:1 अनुसार हाम्रो विश्वास त्यस्तो हो नि त सदा। त्यसैले गर्दा निराश नहौं, हाम्रो जीवनमा पीड़ा होला, दुःख होला, तर पनि तपाईँ परमेश्वरको चुनावमा पर्नुभएको छ भने सबै दुःख पीड़ाहरू त परमेश्वरले कम गरिदिनुहुन्छ पक्कै पनि हाम्रो जीवनमा भन्ने कुरा विश्वास गर्नुपर्छ। जे कुरा पनि माग्दा विश्वास साथ माग भनेर पनि भनिएको छ। बाइबलमा हामीले धेरै यस्ता उदाहरणहरू देख्छौं जसलाई परमेश्वरले चुन्नुभयो आफ्नो प्रतिज्ञामा लानको निम्ति, आफ्नो राज्यमा लानको निम्ति। तपाईँलाई आफ्नै तरिकाले चुन्नु भएको छ, तपाईँमा तपाईँलाई चुन्ने परमेश्वरको आफ्नै उद्देश्य छ, मलाई चुन्ने आफ्नै उद्देश्य छ। हाम्रो कार्यक्षेत्रहरू फरक भए पनि काम चाहिँ हाम्रो स्वर्गीय बोलावट नै हो भनेर भन्न चाहन्छु। त्यसैले गर्दा आज जति मानिसहरूले प्रभुको राज्यको कामहरू गरिरहनु भएको छ उहाँलाई परमेश्वरले डोर्याउनु पनि भएको छ, किनभने हामीलाई यर्मिया 29:11 पनि भन्छ, तिमीहरूको निम्ति मैले असल योजनाहरू बनाए, तिमीहरू किन खराब सोच्छौ, किन तिमीहरू निराश हुन्छौ भनेर परमेश्वरले भन्नुहुन्छ। म पनि कहिलेकाहीँ जीवनलाई यसो सम्झन्छु होइन, ओहो प्रभुलाई प्रेम गर्छु म, तर पनि कहिलेकाहीँ मेरो विश्वासहरू पनि कमजोर हुन आउँछ होइन, त्यतिखेर मलाई पनि उत्साहको खाँचो पर्छ अनि त्यतिखेर परमेश्वरको वचन पढ्ने हो। परमेश्वरको वचनले फेरि पनि सत्यतातिर हामीलाई लाँदछ, सही कुरातिर, सही मार्गतिर हामीलाई डोर्याउँदछ। र हामीले परमेश्वरले चुन्नुभएको जनहरूको विषयमा मुसालाई हेर्दाखेरि मलाई साह्रै एउटा इन्ट्रेस्टिङ क्यारेक्टर राख्दो लाग्छ। उहाँको धेरै व्यक्तिहरू परमेश्वरले उहाँको राज्यको निम्ति चलाउनु भएको छ। आज हामी पनि त मुसा जस्तै, अब्राहम जस्तै, एलियाहरू जस्तै आफ्नो आफ्नो क्षेत्रमा काम गरिरहेका छौं नि त होइन श्रोता। त्यसैले गर्दा आज बाइबलमा जति पात्रहरू लेखिए ती व्यक्तिले पनि परमेश्वरको राज्यकै काम गरे भने तपाईँ र मैले पनि उहाँको राज्यकै काम गरिरहेका छौं। जस्तै मुसालाई मैले सम्झिन पर्दाखेरि हाम्रो घरमा हाम्रो बालकको जन्म हुन्छ, होइन संसारमा धेरै बालकहरू जन्मन्छन्, कति खुसियाली मनाइन्छ अनि कति सुख आनन्दमा, विशेष त धेरै जसो व्यक्तिहरू अहिले त यो जेनेरेसनमा सुख शैलमा हुर्किरहेका हुन्छन्। मानिसले ऋणै गरेर भए पनि आफ्ना छोराछोरीहरूलाई मिठो खुवाइरहेका हुन्छन्। बालक जन्मको निम्ति पहिलेदेखि नै प्री प्लानदेखि लिएर हेल्थ चेकदेखि लिएर सबै कुरा हुन्छ भने मुसाको जन्म चाहिँ त्यस्तो थिएन। मुसा एक चुनिएका पात्र थिए तर उहाँको जन्म चाहिँ एकदम दुःखदायी थियो होइन। उहाँ व्यवहारिसी हुनु पर्यो, हेरोद माफ गर्नु होला, फारोले चाहिँ त्यतिखेर सबैजना छोरो मानिसहरूलाई अथवा छोरो जन्मियो भने चाहिँ मार्ने भनेर चाहिँ त्यहाँ निर्णय गरिएको थियो। किन त्यस्तो गरियो भन्दाखेरि जब इजरायलीहरू क्याप्टिभिटीमा दासत्वमा चाहिँ गएका थिए मिश्रमा, अनि मिश्रको राजा चाहिँ फारो हुन् र मिश्रमा जाँदाखेरि चाहिँ त्यहाँ मिश्रीहरूको यहुदीहरूको अथवा इजरायलीहरूको संख्या बढ्दै बढ्दै बढ्दै जाँदाखेरि चाहिँ उसलाई यो डर भयो कि अब पक्कै पनि
यिनीहरू धेरै भएर चाहिँ हामीलाई जित्नेछन्, यो राज्य लिनेछन् भनेर शारीरिक मानिसले शरीरकै कुराहरू सोच्छ नि त होइन, त्यसरी हामीलाई फाफारोले सोचेको देख्छौँ अनि त्यसपछि ती बालकहरू मार्ने निर्णय उसले गर्छन्। त्यो समयमा नै मुसा जस्तो महान व्यक्तिको जन्म हुन्छ होइन, कसैको जन्म बाइबलमा त्यहाँ सजिलो तरिकाले भएको छैन, कति डर त्रासका साथ अप्ठ्यारो परिस्थितिमा बालक जन्म भएको छ होइन। हाम्रो प्रभु येशू जन्मनु पर्दाखेरि पनि लुकाउन जानु पर्यो, मिश्रमा नै जानु पर्यो फेरि होइन, केही समयको लागि अनि फेरि अर्कतिर आएर बेथलेममा जन्म भयो उहाँको। र यसरी आज तपाईँ र मेरा बालबच्चाहरू कति सुख शैलमा जन्मन्छन् है, धेरै चेकअप गरिकन बच्चाको स्वास्थ्य हेरिकन अहिलेको त्यो किसिमको प्रविधिहरू हामीसँग छन्। त्यसैले एउटा चुनिएको व्यक्ति यति दुःखदायक जन्म होइन, अन्त पनि उहाँको अब उहाँ मृत्यु भएर जाँदासम्म पनि परमेश्वरकै काम गरिरहनु भएको हामीले देख्छौँ। र जब मुसाको जन्म भयो, मुसा जन्मदाखेरि चाहिँ अत्यन्तै सुन्दर देखेर लुकाइएको छ 3 महिनासम्म होइन, आफ्नो आमाले किनभने हेरोदले मार्छ होला भनेर है, कति त्रास कति डर थियो, अनि भनिएको छ सुन्दर, एकदम सुन्दर थिए। आज हामीले कस्तो मानिसलाई सुन्दर भन्ने होइन, मनको सुन्दरलाई मन सुन्दर भन्ने कि अनुहारको सुन्दरलाई सुन्दरता भन्ने कि, तर मुसा अनुहारमा पनि त्यत्तिकै सुन्दरता थियो किनभने परमेश्वरको चुनिएका जन हो, परमेश्वरले बनाउनु भएको व्यक्ति सबै नै सुन्दर हो होइन। कति मानिसको अब यो व्याख्याहरू चाहिँ सुन्दरताको व्याख्या बेग्लै बेग्लै हुन्छ होला, तर हामी हाम्रो ख्रिस्टीय हेराइमा होइन परमेश्वरको हेराइमा चाहिँ हामी सबैजना सुन्दर नै छौँ। त्यसैले त यसैको पुस्तकले भन्दछ तिमीहरू मेरो नजरमा अनमोलका छौ, मेरा जातिलाई जसले छुन्छ मेरो आँखाको नानीलाई छुन्छ भनेर परमेश्वरको वचनले भन्दछ। परमेश्वरले कति धेरै हामीलाई प्रेम गर्नुहुन्छ यो कुरा विश्वास गरे मात्रै पुग्छ। आज हामीले सबै कुराहरू समस्यामा रहिरहने, हामी चुनिएको काम पनि गर्न नसक्ने किन भन्दाखेरि चाहिँ हामीमा विश्वास छैन, हो कि होइन परमेश्वरको वचन भन्ने शंका र परिकल्पनाहरूमै हामी डुबिरहेका हुन्छौँ। किनभने संसारले हामीलाई त्यो सोच हालिदिएको छ कि परमेश्वरको वचनलाई पूरा तरिकाले विश्वास गर्न कति अवस्थामा हामी सकिरहेका हुँदैनौँ। कार्यक्रम नयाँ उदयमा एउटा गीत सुनाउँछु, यतिखेर जीवन उपहार भन्ने लिडिया राईको आवाजमा छ, निकै नै मिठो गीत छ, हामी सुनौ, त्यसपछि म विविध कुराकानी फेरि ल्याउनेछु।

कस्तो मिठो भनाइ छ होइन, कस्तो सौभाग्य मेरो यीशुलाई चिन्न पाएँ भन्ने छ। आज कति मानिसहरूले यीशु ख्रिस्टलाई चिनेर चाहिँ एकदमै आनन्दित हुन्छ, एकदमै आनन्दित होइन, कहिले पनि त्यस्तो समय नै आएको थिएन जस्तो लाग्छ, किनभने परमेश्वरलाई चिन्दा त्यति आनन्द हामीलाई लाग्छ। त्यसैले तपाईँको दान जीवन मेरो चढाउन आएकी छु। परमेश्वरको दानको यो जीवनलाई हामीले कता चढाउने भन्दाखेरि चाहिँ उहाँलाई नै चढाउने हो। उपदेशको पुस्तकले पनि भन्दछ, आत्मा दिने परमेश्वरका हातमा जान अघि परमेश्वरको सम्झना गर। हामी त एक दिन मर्छौं, हामी मृत्युमा जान्छौं, अनि हाम्रो आत्मा त परमेश्वरले लानुहुन्छ। अनि उपदेशको पुस्तकले त्यसै भन्छ, जसरी माटोबाट बनाइएको थियो अनि माटोमा नफर्कुन्जेल पनि भनिएको छ, त्यसरी हाम्रो जीवनलाई विभिन्न किसिमले परिभाषित गरिएको छ बाइबलमा। त्यसैले यो सत्यता यही हो, परमेश्वरका आत्मा जान अघि हामीले परमेश्वरको महिमा गरिरहने रहनुपर्छ। हामीले कहिलेकाहीँ धन सम्पत्ति छ भने धन सम्पत्तिले पनि उहाँको प्रचार प्रसारका कामदेखि लिएर हरेक कुराहरू हुन्छन् होइन, अनि जस्तै साँचो उपवासको विषयमा पनि परमेश्वरले भन्नुभएको छ, जसले चाहिँ नहुने व्यक्तिहरूलाई चाहिँ वास्ता गर्छ त्यो व्यक्तिले चाहिँ मलाई नै गरेको हो भनेर भन्नुभएको छ। अनि साँचो उपवास त्यो हो जसलाई खाँचोमा परेको अवस्थामा वास्ता गर्छ, अनि जो अप्ठ्यारोमा परेको मानिसलाई निकाल्दछ त्यो व्यक्तिले गरेको उपवास साँचो उपवास भनी पनि भनिएको छ। र यसरी परमेश्वरलाई खुसी तुल्याउने धेरै वेहरू छन् होइन, अनि कसरी खुसी तुल्याउने भन्ने कतिजनालाई थाहा नहोला। अनि हामीले प्रार्थना गर्छौँ है, प्रार्थना गरेर मात्रै परमेश्वर खुसी हुनुहुन्न, हामीले गरेको विश्वास अनुसारको काम हुनुपर्छ। याकुबले भन्दछन् काम सहितको विश्वास भन्छ, काम बिनाको विश्वास मरेको तुल्य भनेर भनिन्छ। कति डरलाग्दो कुरो छ होइन, विश्वास मात्रै गर्छौं अनि अरूलाई चाहिएको बेलामा हामी एक रुपियाँ पनि दिँदैनौ होइन, भोकाइरहेको मानिसलाई अलिकति खाना पनि दिँदैनौ, आफू खाइपुग्छ भन्छौं भने हामीलाई परमेश्वरले ग्रहण गर्नुहुन्न। स्वतः हामी बेग्लै नै व्यक्ति भन्छौं, त्यतिखेर चाहिँ परमेश्वरको योग्यको मानिस भन्दैनौ, बरु आफूलाई नहोस् अरूलाई हामीले दिने हामी त्यस्तो किसिमका मानिसहरू हौ। देखेका भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्छ पनि भन्नुभएको छ, यो वचन साह्रै मनपर्छ होइन। मण्डलीमा पनि हामीलाई देखिरहेको व्यक्तिले हामीलाई माया गर्न सक्दैन भने परमेश्वरलाई त झन् देखेकै छैन, परमेश्वरलाई कसरी प्रेम गर्ने होइन, यो चाहिँ एउटा भनाई मात्रै हुन्छ। मुसाको विषयमा केही कुरा गर्नुपर्दाखेरि मुसा भागेर मिध्यानतिर किन गए भन्दाखेरि मैले अघि नै भने मिश्रमा चाहिँ आफ्ना दाजुभाइ दिदीबहिनीहरू क्याप्टिभिटीमा त्यहाँ लगिएको थियो अथवा त्यो निर्वासनमा लगिएको बेला उनीहरूलाई धेरै कष्टको जीवनहरू भोगिरहेका थिए। अनि परमेश्वरको इच्छा चाहिँ कहिले पनि आफ्ना जनहरूलाई दुःख दिने होइन, तर पनि इजरायलीहरूको अनज्ञाकारिताको कारणले गर्दा इजरायलीहरूले परमेश्वरले भन्नुभएका कुराहरू नमान्दा नटेर्दाखेरि चाहिँ त्यहाँ चेतनाको लागि पनि समस्याहरू आएको हो होइन, फारोको देशमा चाहिँ बन्दी बनेर जानु पर्यो। आज हाम्रो जीवनमा पनि परमेश्वरले भनेका कहिलेकाहीँ हामी टेर्दैनौँ मान्दैनौँ अनज्ञाकारितामा हिँड्छौँ आफ्नै खुसी गर्छौँ भने चाहिँ अप्ठ्यारो दुःखमा पर्दैनौँ भन्न सकिँदैन। परमेश्वरले कहिलेकाहीँ हामीलाई टेस्ट पनि गर्नुहुन्छ होइन, हामीलाई जाँच पनि गर्नुहुन्छ। त्यसैले गर्दा चाहिँ इजरायलीहरूलाई यसरी त्यहाँ लगिएको थियो अनि मोसालाई चाहिँ धेरै दुःख लागेको थियो। आफ्ना दाजुभाइहरू म त दरबारमा हुर्किँदैछु, फारूकी छोरीले उसलाई दरबार पुर्याएको थियो जुन कुसको टोकरीमा आमाले लुकाउन नसक्दा 3 महिनासम्म लुकाएर कुसको टोकरीमा हालेर फ्याँक्दाखेरि चाहिँ फारूकी छोरीले ल्याउँछिन्। कस्तो अचम्म छ होइन, त्यही दरबारको राजाले चाहिँ बालकहरू मार्न खोजिरहेको, मुसालाई मार्न खोजिरहेको, अनि त्यही उसकै छोरीले फेरि मार्न खोजिरहेको बालकलाई दरबारमा लगेको होइन। परमेश्वरको योजना, परमेश्वरले चलाउनु भएको मानिसलाई जहिले पनि परमेश्वरले सुरक्षा राख्नुहुन्छ होइन। तपाईँ परमेश्वरको काम मात्रै गर्नुहोस्, तपाईँमा आउने हरेक किसिमका बाणहरू, अग्नि बाणहरू चाहिँ ती सबै कुराहरू छेकिनेछन् परमेश्वरको अनुग्रहमा। त्यसले गर्दा अब मोसालाई नै हेरौँ न होइन, अब ती बालकलाई मार्नुपर्ने थियो, तर पनि जतिखेर पनि परमेश्वरले किन सुरक्षित राख्नुभयो भने परमेश्वरलाई चाहिएको छ त्यस्तो व्यक्ति जसले कि इजरायलीहरूलाई छुटकारा दिएर ल्याउनु पर्नेछ नि त होइन। त्यसरी आफ्ना दाजुभाइहरू दिदीबहिनीहरू चाहिँ मिश्रमा दुःख पाइरहँदाखेरि मुसाको मन धेरै रहेको थियो अनि मुसाले चाहिँ मिध्यानमा बस्दा बस्दै आफ्नो ससुरासँग जाने अनुमति माग्दछन्। मिध्यान चाहिँ कसरी पुगे अलिकति हामी हेरौँ है त, यहाँ प्रस्थानको पुस्तक 2:11 छ, जब मुसा ठूला भए तब तिनी आफ्ना भाइ बन्धुहरू कहाँ गए र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्ना भाइ बन्धुहरू मध्ये एकजनालाई अर्थात एकजना हिब्रूलाई एकजना मिश्रीले हिर्काइरहेको देखे। तब तिनले यताउता हेरे र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए।
भोलिपल्ट त्यहाँ जाँदा दुईजना हिब्रूहरू आपसमा कुटपिट गर्दै थिए। तिनले देखे, तिनले अन्याय गर्नेलाई चाहिँ भने, तिमी आफ्नो हिब्रूमा मान्छेलाई किन हिर्काउँछौ आफ्नै भाइ भएर? त्यसले उत्तर दियो, कसले तिमीलाई हाम्रो शासक न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारे जस्तो मलाई पनि मार्न चाहन्छ? तब मोसा डराएर मनमने भने, अवश्य यो कुरो फिँगिन लागेछ र फारोको कानमा यो कुरा पर्छ अनि म सुरक्षित हुने छैन भनेर। यो चाहिँ मुसालाई डर लाग्नु चाहिँ मुसा डरपोक भएर पनि होइन, मर्नदेखि त सबैलाई डर लाग्छ, तर पनि ऊ भाग्नुको कारण चाहिँ परमेश्वरको योजनामा छ ऊ, किनभने परमेश्वरले कहिले पनि मर्न दिनुहुन्न। परमेश्वरले रोज्नुभएको व्यक्तिलाई, हामी जुन परमेश्वरको रोजाइमा परेका छौँ, हामीलाई जसै पनि बचाएर कहाँ गएर कसरी प्रचार गर्नुपर्छ उहाँले हाम्रो लागि ठाउँ बनाउनुहुन्छ। तपाईँ हामी पनि आज मुसा जस्तै हौ, एलिया जस्तै हौ, हारुन जस्तै हौ, हामीले पनि जति कामहरू गरेका छौँ परमेश्वरले हामीलाई सुरक्षित राख्न जान्नुहुन्छ, तर हामी इमान्दारी हुनुपर्छ, परमेश्वरमा मनपर्ने व्यक्ति हुनुपर्छ। र मुसा चाहिँ त्यसरी मिद्यानतिर जाँदाखेरि फेरि यित्रोको भेडा गोठाला हुन्छन्, आफ्नो ससुराको नाउँ यित्रो, अनि त्यहाँ चाहिँ ससुरा कहाँ गएर चाहिँ उसकै छोरी विवाह गर्छ, उसले यित्रोको छोरी विवाह गरिसकेपछि अनि त्यहाँबाट चाहिँ मिद्यानबाट चाहिँ अनि फेरि म फर्केर जान्छु मेरा दाजुभाइ दिदीबहिनीको लागि भनेर चाहिँ मुसाले अनुमति माग्छन्। अनि चाँदै गरेको बेला होइन, मुसाले आफ्नो छोराको खलडीको खतना गरेको हुँदैन, किनभने हामीले उत्पत्तिको पुस्तकमा हेऱ्यौँ भनेदेखि यहुदीहरूको 11 दिन पुगेपछि चाहिँ खतना गर्नुपर्ने हुन्छ होइन। अहिले त खतनाको समय छैन, प्रभु आइसक्नु भएपछि हामीले 32 माले पुग्छ, 32 माले नै रिप्रेजेन्ट गर्छ खतनाको कुराहरू होइन। अनि खतना गरेका थिएनन् अनि उनीहरू जाँदै थिए मिद्यानबाट चाहिँ आफ्नो ससुरासँग बिदा मागेर, आफ्नो श्रीमती बालक छोरो लिएर जाँदै गर्दाखेरि चाहिँ सिपोरासँग जाँदै गर्दाखेरि अनि परमेश्वरले मुसालाई मार्नको लागि इच्छा गर्नुहुन्छ। अचम्म छ होइन, परमेश्वरको योजनामा परेको मानिसलाई फेरि परमेश्वरले मार्न खोज्नुभयो किन भन्दा, मैले यसरी पढ्दै थिएँ त्यहाँ के रहेछ भन्दाखेरि उसको छोराको खतना गरिएको रहेछ। कहिलेकाहीँ हामी आफूले नै बाटो बिराएर अरूलाई चाहिँ सिकाइरहेका हुन्छौँ, हामीले गर्नुपर्ने के हो, हामी बप्तिस्मा नलिकन अरूलाई नै बप्तिस्मा ल्याऊ भनेर चाहिँ सिकाइरहनु पनि मिल्दैन होइन। त्यसैले गर्दा मुसाले यहुदीहरूको 11 दिनमा खतना गर्नुपर्थ्यो, आफ्नै घरबाट सुरु गर्नुपर्ने उसले, तर आफ्नो छोराको चाहिँ खतना नगरी हिँडिरहेको थियो। र बाटोमा पुग्दाखेरि यसरी मुसालाई मार्ने प्रहार गर्ने परमेश्वरले इच्छा गर्नुभएपछि सिपोराले ढुङ्गाको जगमा कर्द लिएर चाहिँ आफ्नो छोराको खल्टीको खतना गरेर मुसाको खुट्टामा छुवाउँछन्। त्यसपछि परमेश्वरले मुसालाई सुरक्षित राख्नुहुन्छ। यो चाहिँ के हो भन्दाखेरि, आफू पहिला पवित्र हौ, आफूले पहिला परमेश्वरको आज्ञालाई पालन गर अनि अरूको निम्ति तिमी अगाडि बढ्न सक्छौ भनेर चाहिँ मुसालाई त्यो बाटोमा नै यसरी परमेश्वरले भन्नुभयो। त्यसैले गर्दाखेरि हामी चुनिएका छौँ, परमेश्वरले जसरी पनि सुरक्षित राख्नुहुन्छ भन्दैमा हामीले चाहिँ मुसाले जस्तै खतनालाई नगरिकन छोराको होइन, परमेश्वरको आज्ञा नै उल्लङ्घन गरेर अनि जेसुकै गरेर नै परमेश्वरको काम गर्छु भन्दै हिँड्दैछौँ कि सायद होइन। म प्रचारको काम पनि गर्छु, संसारको काम पनि गर्छु, सबै धर्म कर्म एउटै हो, सबै कुरा एउटै हो, राम्रो काम जता गरे पनि हुन्छ भनेर हिँड्दैछ भने होसियार पनि हुनुपर्छ। बाइबलले हामीलाई के गर अनि के नगर भनेर प्रष्टसँग बताइदिएको छ। त्यसैले श्रोता, यति महान मुसालाई परमेश्वरको उद्देश्य र इच्छामा चलाउनु भयो भने तपाईँ र म साधारण व्यक्ति छौँ, हामीले के गर्न सक्छौँ र भनिरहेका छौँ, तर पनि हामीले गरेका काम, हामीले बोलेका वचनहरूद्वारा पनि परमेश्वर ठूलो काम गर्न चाहनुहुन्छ हाम्रो जीवनबाट। त्यसैले तपाईँ र म चुनिएको व्यक्ति हौ, एकदम नाजिरी जस्तै बनेर अथवा छुट्टै छुट्याइएको पवित्र जाति भनेर चाहिँ परमेश्वरलाई खुसी तुल्याउने गर्नुपर्छ। यतिखेर सबै छोडी आए भन्ने निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि विविध कुराकानी लिएर फेरि पनि म आउनेछु।

हजुर निकै महत्वपूर्ण भजन पछि फेरि पनि स्वागत छ गुड न्यूज एफएमको प्रसारण कार्यक्रम नयाँ उदय सुन्दै हुन्छ। कार्यक्रम नयाँ उदय चाहिँ उत्साह दिने अनि अनन्ततर्फ कुराहरू गर्ने कार्यक्रम हो। साँच्ची नै उत्साहित हुँदै हुनुहुन्छ भन्ने मैले आशा लिएको छु श्रोता। र हाम्रो जीवनमा परमेश्वरले गर्नुभएको कार्यलाई हेर्दाखेरि अचम्म लाग्छ होइन, अनि बाइबलमा भएका पात्रहरूलाई हेर्छु म होइन, कहिलेकाहीँ त्यस्तो हुनु पाए पनि हुन्थ्यो जस्तो लाग्छ। पहिले हामी जब कलेज लाइफमा अथवा भर्खर यङ्स्टरमा थियौँ, हाम्रो जवानी अवस्थामा, मैले पनि अलिक पछि नै प्रभुलाई पाएको हो। त्यतिखेर मैले चाहिँ बाहिरका एक्टर एक्ट्रेसका फोटोहरू कोठामा राखेर उनीहरूलाई इमेजिनेसन गरेर उनीहरूलाई महिमा दिने गर्दथे होइन। त्यस्तो जीवनबाट परमेश्वरले हामीलाई बचाउनु भएको, किनभने संसारका कुराहरूमा हामीलाई मजा लाग्थ्यो पहिले है। यसरी मुसा जस्तो महान व्यक्तिको फलोअर बन्न छोडेर चाहिँ हामी संसारका कुराहरू पछि लागेका हुन्थ्यौं। आज पनि कति हाम्रो जीवनबाट निकाल्न पर्ने ती मूर्तिहरू अनि ती नराम्रा कुराहरू, जुन कुरा परमेश्वरलाई मन पर्दैन, ती कुराहरू निकाल्न सकेका छैनौं होला, त्यो पूरै रूपमा हामीले निकाल्नुपर्छ। र बाइबलमा रहेका व्यक्तिहरूलाई हेर्दा, मुसाको जीवन पढ्दा साह्रै दुःख पनि लाग्यो, अनि कस्तो परमेश्वरको चुनावमा पर्नु भनेको कति महान कुरा रहेछ भन्ने कुरा मलाई लाग्दछ। किनभने हामीले संसारका कुरा चुनिरहेको बेला परमेश्वरले हामीलाई बचाउनु भएको हो, त्यो दिन चाहिँ धन्य हो परमेश्वर भनेर हामीले भन्नुपर्छ। अन्धकारबाट उज्यालो ज्योतिमा मलाई ल्याउनुभयो, अन्धकारमा थिएँ मैले तपाईँको राज्यलाई बुझेको थिइनँ, प्रभु येशू किन संसारमा आउनुभयो भन्ने मिनिङै मेरो जीवनमा थाहा थिएन। तर जब यो बाइबल पढिसकेपछि अनि परमेश्वरले त्यो दिन दिनुभयो जुन दिन चाहिँ म परमेश्वरतिर आएँ भन्ने कुरा, त्यो दिन चाहिँ कति महान हुन्छ हाम्रो लागि। र हामीले अब कसैको अनुसरण गर्नुपर्छ भने बाइबलमा भएका व्यक्तिहरू जस्तै बन्न खोज्नु चाहिँ धेरै राम्रो हो। आज मानिसहरू संसारका मानिस जस्तो होइन, संसारमा भएका कुरा जस्तो, अथवा हामीलाई सिँगारेर हुन्छ कि लगाएर हुन्छ कि कपाल कटिङले हुन्छ कि गेटअप राम्रो बनाएर हुन्छ कि हामी कोही व्यक्ति जस्तो बन्न चाहन्छौँ भने यसमा जीवन छैन श्रोता। यस्ता जीवन नभएका कुराहरूको पछि हामी लाग्नु हुँदैन। परमेश्वरले हामीलाई भित्री सुन्दरता हेर्नुहुन्छ, जस्तै दाऊद भेडाको ठालो हुँदा नै परमेश्वरले चुन्नु भएको हो। कति राम्रा राम्रा सुन्दर सुन्दर उसका दाजुभाइहरू थिए, इसाईका छोराहरू, तर परमेश्वरले चुन्नु भएन। त्यसैले गर्दा तपाईँलाई चुन्नको निम्ति चाहिँ परमेश्वरलाई मनपर्ने हुनुपर्छ। जस्तै एउटा दुलही दुलहालाई मनपर्दो हुनुपर्छ, त्यस्तै नै हो होइन। एउटा विवाह हुँदाखेरि दुलही सिँगारिन्छन्, दुलहालाई मनपर्ने भनिन्छन्, त्यस्तै तपाईँ र मैले पनि प्रभुलाई मनपर्ने जीवन जिएर होइन, सिँगारिएर परमेश्वरको पवित्र आत्माको शक्तिले सिँगारिएर परमेश्वरको वचनद्वारा आभूषित भएर उहाँलाई पर्खिने काम हो हाम्रो। मुसाका कुराहरू गरिरहँदाखेरि सबैभन्दा पहिले परमेश्वरले मुसालाई जलिरहेको पोथ्रामा उपस्थिति दिनुभयो, कस्तो अचम्म कुरो होइन। हामीले पनि म पनि कहिले काहीँ यसो पोथ्राहरूको छेउमा हिँड्दाखेरि, सानो झाडीहरूको नजिक पुग्दाखेरि, हो मलाई पनि परमेश्वरले यस्तो उपस्थिति दिनुभए कस्तो सौभाग्यशाली हुन्थे भन्ने जस्तो हामीलाई पक्कै पनि लाग्छ। तर मुसालाई परमेश्वरले आफ्नो योजनामा चलाउँदै हुनुहुन्थ्यो, कुन समय के गर्ने परमेश्वरलाई थाहा थियो। र आज त तपाईँ र मेरो निम्ति प्रभु आइसक्नु भएको छ, उहाँलाई विश्वास गरे अनि परमेश्वरलाई विश्वास गरे पुग्छ नि त होइन। र मुसाले आफ्ना ससुरा मिध्यानका पुजारी यित्रोका भेडा बाख्रा चराइरहेका थिए, र तिनले भेडा बाख्रा चराउँदै उजाड स्थानको पारीतिर परमेश्वरको पर्वत अर्थात होरेबसम्म लगे। आफ्नो ससुराको भेडा चराइरहेको व्यक्ति होरेबसम्म लगे। आज हामी संसारमा हुने भए भेडा गोठालोलाई कसले वास्ता गर्छ होइन। मैलो लुगा लगाएको हुन्छ, खानपिन पनि राम्रो हुँदैन, अनि फोहोर हात खुट्टा अनि अनुहारहरूमा फोहोरहरू लागेको हुन्छ। जंगलमा झोरमा हिँड्ने व्यक्तिहरू कस्तो हुन्छ होइन, हामीलाई मनपर्ने सुन्दरता नै हुँदैन। तर परमेश्वरले चाहिँ त्यस्तो व्यक्तिलाई चुन्नुभएको छ। मुसा यसरी हिँडिरहेको बेलामा अरू व्यक्ति कति सुन्दर थियो होला नि, तर अरूलाई किन चुन्नु भएन भन्दा उहाँले हृदय हेर्नुहुन्छ। मुसाको हृदयले परमेश्वरलाई बोलाइरहेको थियो अनि परमेश्वर उहाँको हृदयको कनेक्सन मिलिरहेको थियो भनेर हामी भन्न सक्छौं। र उहाँले होरेबसम्म नै भेडा चराउँदै लाँदाखेरि त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनी कहाँ प्रकट भए भनिएको छ। र तिनले पोथ्रालाई हेरे, त्यो पोथ्रा जलिरहेको थियो तर भस्म हुँदैन थियो। कस्तो अचम्मको कुरा त्यहाँ परमेश्वरको उपस्थिति दिएको छ मुसालाई। त्यस्तो एउटा दुःखमा जन्मिएर टोकरीमा फ्याँकिएर फेरि राजदरबारमा पुगेर फेरि पनि मिध्यानमा गएर कति
हन्डर खानु पर्यो जीवनमा होइन मूसाले, तर पनि परमेश्वरको चुनावमा भएको व्यक्तिलाई चाहिँ जसरी पनि उहाँले सुरक्षित राख्नुहुँदो रहेछ भन्ने कुरा हामीले थाहा पायौं। अनि मैले यहाँबाट के बुझेँ भने हामी भन्दा चुनिएका हौ, मूसा जस्तै मूसाले उत्पत्तिको पुस्तकदेखि लेख्न शुरू गरे भनिएको छ, मूसा जस्तै हामी नभए पनि मूसा जस्तै जस्तै खालका चुनिएका मानिस त आए पनि हो नि, हामीलाई पनि त अराइएको छ नि काम, यो गर त्यो गर होइन, हामीले अहिले बोल्दैछौँ परमेश्वरले हराउनु भएर नै हो, अब कहाँ गएर के संगति गर्नुपर्ने, परमेश्वरको महिमाको काम गर्नुपर्ने, त्यो पनि उहाँको इच्छाले नै हामीलाई डोर्याएको असल हुन्छ। कार्यक्रम नयाँ उदयमा हामी गीत पनि सुन्छौँ, यतिखेर एउटा निकै नै मिठो गीत छ, परमेश्वरले हामीलाई कति प्रेम गर्न स्वर्गीय वैभव त्यागेर आउनु भन्ने भजन सुनौ है त।

निकै नाटकपूर्ण वचन हामीले सुन्यौं कार्यक्रम नयाँ उदयमा श्रोता मित्र मुसा जब वृद्ध भए अनि मुसाको मृत्यु हुने बेलामा चाहिँ इजरायलीहरूलाई उहाँले बडो साहसको कुरा भन्नुभएको छ। हामीले व्यवस्थाको पुस्तक 31:6 हेर्छौं, बलिया र साहसी हो यिनीहरूदेखि नडराओ त्रसित नहो किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ भनेर आफ्नो दाजुभाइहरूलाई भन्दै हुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। त्यसैले परमेश्वरको उद्देश्य अनि योजना जब हामी बुझ्छौ नि हामी जहिले पनि सुरक्षित महसुस गर्छौं श्रोता। जसले परमेश्वर किन मलाई चुन्नुभयो परमेश्वर किन आउनुभयो संसारमा भन्ने कुरा नै बुझिँदैन भनेदेखि चाहिँ हामी सुरक्षित महसुस गर्न पक्कै पनि सक्दैनौं। र मुसाले चाहिँ सारा इजरायलीहरूलाई लिएर मोआबको मैदानमा आइपुगेका हुन्छन् र मुसा अब त्यहाँबाट अघि जान सक्ने थिएनन् किनभने शारीरिक मृत्यु चाहिँ सबैमा हुन्छ श्रोता। किनभने हामी अदनको बगैँचामा नै जसरी आदम र हवालाई चाहिँ तिमीहरूले मृत्युमा जानुपर्नेछ भनेर जहाँ श्राप दिनुभएको थियो त्यहाँदेखि नै हामी

मानिसहरू एक दिन त मर्नै पर्छ. मूसाको पनि शारीरिक मृत्यु हुन लागेको छ यहाँ होइन. अनि मूसाले चाहिँ उनले बाँकी अगुवाईको काम चाहिँ यहोशूको काँधमा सुम्पिदिएको हामी देख्छौं. र 40 वर्षभन्दा लामो समयदेखि अगुवाई गरिआएका अति प्रिय अगुवा मूसा अब उसो उनीहरूसँग जाने थिएनन्. कति दुःख लाग्दो कुरो होइन. कहिलेकाहीँ 40 वर्षसम्म दोहोऱ्याइरहने व्यक्तिलाई हेरौँ हामीले होइन, कसरी बिर्सन सक्छौं र अब मृत्युमा जाँदैछु, यहोशूले तिमीहरूलाई डोर्याउँछ, म चाहिँ जान सक्दिनँ भन्दा कतिजनाको हृदय रोएको थियो होला, या लेखिएको छैन होइन. त्यसैले गर्दाखेरि चाहिँ मूसा चाहिँ अब विदा हुँदैछन्, शारीरिक जीवन उहाँले अन्त गर्दै हुनुहुन्छ. सो त हाम्रो जीवन पनि एक दिन अन्त हुन्छ. तपाईँ र म पनि मूसा जस्तै, अब्राहम जस्तै, याकुब यूहन्ना जस्तै, हामी पनि कुन तरिकाले हाम्रो जीवनलाई समाप्त हुन्छ, हाम्रो जीवन शारीरिक जीवन होइन थाहा हुँदैन. तर त्यहाँदेखिको उता जीवन चाहिँ अनन्त जीवनको शुरूआत हुन्छ हाम्रो जीवनमा भनेर वचनले लेखेको छ. त्यसैले मूसाले चाहिँ शारीरिक रूपमा आफ्ना भाइ बन्धुहरूसँग छुटिँदाखेरि उहाँलाई पनि धेरै पीड़ा थियो होला पक्कै पनि. र म लैजान सक्दिनँ अब अगाडि, मैले यहोशूलाई चाहिँ उसको काँधमा सुम्पिदिएको छु भनेर. परमेश्वरको योजना कस्तो अचम्मको छ, कहाँ जन्मिएर अनि कहाँ पानीमा बगेर दरबारमा पुगेर अन्त्यमा 40 वर्षको समयमा मुआब, मुआबदेखि फेरि इजरायल कनानको देश टाढा थिएन, तर पनि मूसा त्यहाँ चाहिँ जान पाएनन्. तपाईँलाई थाहा होला किन जान पाएनन्, उहाँले चाहिँ त्यो आज्ञा नगिरेको तरिकाले चाहिँ पानी निकालेका थिए परबाट होइन. त्यसैले हामी त कति भूल गल्ती गर्छौँ, हामीले कति ठूलो दण्ड पाउनुपर्ने होइन. तर मूसाले चाहिँ त्यति आज्ञाकारी गरेको कारणले गर्दा ऊ चाहिँ प्रतिज्ञाको भूमिमा नपुगेका कुराहरू पनि हामीले देख्छौं. त्यसैले यस्ता कुराबाट हामीले के जानकारी पाउँछौं भने आत्मिक जीवन जिउन सजिलो छैन. यसरी हाँसेर बोलेर कसैसँग एकछिन संगति गरेर हामी प्रभुको राज्यमा पुग्दैनौं. बोलाइएका त धेरै छन्, चुनिएका थोरै छन् भन्नेमा पर्ने कि नपर्ने होइन. सानो बगाल नडराउ, म तिमीहरूलाई राज्य दिने मेरो शुभेच्छा छ भने पनि परमेश्वरले भन्नुभएको छ. तपाईँ र म चाहिँ एकदमै अन्तरात्माबाट परमेश्वरलाई महिमा दिनुपर्छ. हामी मण्डलीमा सेवकाई गर्छौँ होइन, आफ्नो घरमा सेवकाई गर्छौँ, अनि बाँकी समय चाहिँ के गर्छौँ भन्ने आउँछ कि. सकेसम्म बिहानदेखि बेलुकीसम्म समय पाउने साथ वचन पढ्ने होइन, अहिले त इन्टरनेटको माध्यमबाट पनि धेरै वचनहरू हामीले पढ्न पाउँछौँ, सुन्न पाउँछौँ, भजनहरू सुन्न पाउँछौँ. यसरी बिताउने, जुन कुराले परमेश्वरलाई महिमा दिन्छ ती कुराहरू गर्ने, संसारका कुराहरूलाई एभोइड गर्दै गर्दै गर्दै गयौँ भने चाहिँ हाम्रो जीवनमा आनन्दहरू त्यसरी नै थपिँदै जानेछन्. कार्यक्रम नयाँ उदयमा आज मैले मूसाका कुराहरू ल्याएर उत्साहका कुरा गरेँ जस्तो लागेको छ पक्कै पनि, किनभने श्रोता हामीलाई बाइबलका पात्रहरूले चाहिँ जीवन जिउनको निम्ति एउटा प्लस पोइन्ट पनि हो हाम्रो लागि, मेरो लागि त धेरै हो, तपाईँको लागि पनि पक्कै हो भनेर ठान्दछु. अब भने कार्यक्रमको लगभग अन्ततिर म छु, बिदा माग्नुपर्ने हुन्छ. सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै म भने छुट्टिन्छु. धन्यवाद, जय मसीह.

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि विदा हुन्छौं। हवस् त, जय मसीह।